0: छ। मध्य प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायतका जातका आँप उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाका साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ।
1: बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटरिनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी,
2: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खाना भएन होइन, त्यो सरकारले तोकिदिएको नि त त्यो फार्ममा, यो फार्ममा आउटब्रेक भएको त्यो एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले काहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरह हुन्छ कि, बिरामी कुखुराहरू त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन, यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाट रोडबाट किन्दा राम्रो हुन्छ नि त।
3: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
2: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्नु भएन, एउटा मेन चाहिँ हामी रोग गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले भनौँ क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि कहाँ जस्तै गरी कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने, त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
3: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
2: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, जस्तै खाने मान्छेले चाहिँ अब रोगी कुखुराहरू अथवा सस्तोमा पायो जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, जस्तो पकाएर खाने राम्रो पकाएर खाने।
3: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
2: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला कार्यालयहरूलाई जानकारी गराएका छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू
3: अब यसले चाहिँ मानव स्वास्थ्यमा कतिको कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ?
2: यसको असर त अब देखियो भने मान्छे अब जस्तै एउटा मान्छे नेपालमा बितेको भनेर आलोचना आएको छ कि होइन, त्यस्तो मान्छे परेको छैन खासै नेपालमा, तर देखियो भने चाहिँ अब यसको एपोग्राफ नराम्रै हुन्छ यसको।
0: अब खबर फटाफट।
4: झापा गाउँपालिकाले 20 वर्ष पूरा भएपछि मात्र बिहे गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद दिने, उमेर पुगेपछि बिहे गर्नेलाई नगद सहित पुरस्कृत गर्न 20,00,000 बजेट छुट्याइयो। स्वस्थ जीवन शैलीका लागि बाँकेका विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम, बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन र गुणस्तरहीन वस्तुको बारेमा सिकाइदिए। आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तार सँगै धादिङको सिद्धलेख साथ पिपलटारमा तरकारी उत्पादन दोब्बर बढ्यो, यसअघि 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म फल्न थाल्यो। भोजपुरको टेम्के मयुङमा एसीईमा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगद सहित सम्मान, वडा नम्बर 3 को अन्नपूर्ण बागधन रणदिवा माविबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर 8 गोगनेको विदेश्वर माविकी छात्रा स्नेहा राई 50,000 सहित सम्मान।

यो PFBS गोर्खा रेडियो हो। हजुर, यो BFBS गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाज। शुक्रबारको कार्यक्रम सञ्चालन भइरहेको छ श्रोता, ब्रुनाईमा त शुक्रबार पनि भइसक्यो। तपाईँहरूको अन्य स्थानमा शुक्रबार कति ठाउँमा हुन सकेको छैन, बिहिबारको रातमा नै हुनुहुन्छ तपाईँहरू। ब्रुनाईमा त बिहानको 8:09 जानै आँट्यो, हुनै आँट्यो श्रोता। 8:08:57 गयो, बोल्दा बोल्दै 9 मिनट पनि गइगयो। बेलायतमा बिहानको 1:09 गयो। तपाईँहरूलाई गुड मर्निङ भन्न चाहे। काठमाडौँ नेपालमा बिहानको 6:00 लागि 6 मिनट बाँकी छ। तपाईँहरूलाई पनि गुड मर्निङ। उठेर अब तपाईँहरू वकिङ जाने तर्खर गर्दै हुनुहुन्छ, आजको दिन सुरुवात गर्ने के अरे स्फूर्तिका साथमा उठ्नु भएको छ, गुड मर्निङ छ तपाईँहरूलाई। अन्य स्थानमा तपाईँहरूको आफ्नो आफ्नो समयअनुसारको तपाईँहरूलाई नमन नमस्कार अभिवादन सेवा सेवारो सेमुन्ना फ्याफुल्ला झोरले अनि अरू के भन्नुपर्ने हो तपाईँहरू आफैले आफ्नो भाषामा बुझिदिनु होला कृपा गरेर। सबै भाषाको मलाई ग्रिटिङ्स आएन अहिले भर्खरै, हिजो बेलुका यसो कण्ठ गरेको थिएँ त्यति मात्रै आयो अहिले बोल्दै गर्दाखेरि। ब्रुनाईमा सेरियामा विशेष गरेर खासै मौसमी परिवर्तन भएको छैन। यो समयमा फुटबलकै कुरा गरौँ, ट्युनिजिया र नेदरल्यान्ड्स बीच खेल भइरहेको छ। 52 मिनटमा खेल भइरहेको छ। नेदरल्यान्ड्सले पहिलो हाफमा 2 गोल गरेपछि त्यस पछाडि अहिलेसम्म गोल गर्न सकेको छैन। ट्युनिसिया 0 गोलमै चाहिँ निहित भएको छ भने जापान र स्विडेनको पनि खेल भइरहेको छ। 50 मिनटमा खेल सञ्चालन भइरहेको छ। 0-0 स्थिति छ यो दुइटै टिमको। हजुर, भावना विपुल छेत्रीको लेटेस्ट भर्जनमा सुन्यो यो गीत श्रोता। तपाईँहरूले कतिको रुचाउनु भयो, विपुल छेत्रीले गाएका गीतहरू प्राय मिठा हुन्छन् र यो पनि मिठो गीत नै लाग्यो मलाई त। तपाईँहरूलाई के कस्तो लाग्यो यसो जानकारी गराउनुहोस् है। अब हामी सायस ब्यान्डलाई सुनौँ, त्यस पछाडि हामी आजको राशिफलतर्फ लाग्नेछौँ। सायस ब्यान्डले गाउँदै हुनुहुन्छ कसरी।

हजुर, शिवलाई मनाउने कोसिसमा हुनुहुन्थ्यो सायस ब्यान्ड, र हामीले शिवलाई मनाउने गीत सुन्दै गर्दाखेरि ट्युनिजियाले एक गोल हानेको छ श्रोता, 55 मिनेटमा गोल गरेर 1-2 भएको छ, नेदरल्यान्ड्सको 2, ट्युनिजियाको 1. हजुर, अब हामी भन्ने लागौँ आजको राशिफलतर्फ. सुरुमा मेष राशि, व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ आज. स्वास्थ्यका लागि आहार व्यवहारमा अलिकति सजगता अपनाउनु पर्ने हुन्छ. गोप्य सूचना बाहिरनाले काम दोहोऱ्याउनु पर्ने स्थिति आउन सक्छ. समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्. चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक सङ्केतहरू भने प्राप्त हुनेछन्. वृष राशि, साथीभाइसँग रमाइलो भेटघाट हुनेछ. नयाँ कामको योजना बन्न सक्छ. स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ भने भौतिक साधनले काममा सहजता ल्याउनेछ. व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ. प्रियजनसँग भेटघाट हुनका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ. मिथुन राशि, सहयोगीहरूले प्रतिस्पर्धामा उत्रिन सक्छन्. श्रोता, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्. सोझोपनको फाइदा अरूले उठाउन सक्छन् अनि परिस्थितिले आकस्मिक खर्च बढाउन सक्नेछ. यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ भने मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन भने सक्नुहोला. कर्कट राशि, शुभचिन्तकहरूले साथ दिनेछन्. लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछन्. पढाइ लेखाइमा प्रगति हुने देखिन्छ भने सेवामूलक कामबाट धन लाभ हुने देखिन्छ. प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ र प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनका साथै दिगो लाभ हुने काम प्रारम्भ पनि हुन सक्छ. सिंह राशि, प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ. बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ. कृषि पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ अनि लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ भने दोहोऱ्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्त हुने पनि देखिन्छ. कन्या राशि, परिस्थितिवश चिताएको काम रोकिन सक्छन्. आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्. श्रमको उचित मूल्य पाइनेछ. व्यापारमा राम्रै फड्को मार्ने समय पनि रहेको छ. छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ. रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्ने देखिन्छ. तुला राशि, राम्रो कामको सुरुवात हुनेछ तर अन्त्यमा सोचे जस्तो नतिजा नआउन सक्छ. विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पुरा गर्न समय लाग्नेछ. आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला. शुभचिन्तकहरूको साथ भने पाउनुहोला. लगनशीलताले मात्र संकल्प पुरा गर्न सक्नुहुनेछ. वृश्चिक राशि, परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ. प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला पनि छ. सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ भने स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला. अवसर पाइनेछ तर अध्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ. धनुराशि, खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ. अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने हुन सक्छ. तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अगाडि बढ्न सक्छ. छरछिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइहरूसँग आत्मीयता भने प्रगाढ रहने देखिन्छ आज. मकर राशि, दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुने देखिन्छ. अरूका लागि बुद्धि खर्चनु पर्ने देखिन्छ. बल जफ्ती गर्ने बानीले समस्या निम्तान सक्छ. साना तिना काममै अल्झनु पर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति पनि आउन सक्छ आज मकर राशिलाई. कुम्भ राशि, अवसर प्राप्त भए पनि बेसु

सेक्टरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मेहनत गर्दा काम प्रारम्भ हुनेछ तर प्रशस्त दाम भने हात लागि नहुन सक्छ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना भने बन्नेछन्। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ने हुन सक्छ। र अन्तमा मीन राशि, मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वत हट्नेछन् भने अवसर तथा सफलताले पनि पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिँदाले प्रसन्नता मिल्नेछ मनमा। सामाजिक काममा रुचि बढ्ने देखिन्छ भने अभाव हट्नका साथै दाम, नाम र इनाम पनि प्राप्त हुने योग छ मीन राशिको। हजुर, मीन राशिको पनि सकियो र यसै अनुरूप आजको राशिफल पनि यहीँ आएर अन्त्य छ। श्रोता, अब गीत सुन। वाङदेन शेर्पाले गाउनु भएको छ रोड ट्रिप। त्यो भन्दै गर्दाखेरि यो राशिफल पढ्दै गर्दाखेरि एउटा अपडेट भएको छ। 58 मिनटमा जापानले एक गोल गरेछ स्विडेनमाथि। स्विडेनको 0, जापानको 1। जापानको पनि अलि मुस्किल छ जस्तो लाग्यो थियो यो लिग म्याचमा। अब नकआउट चरण प्रवेश गर्नलाई यो जितले सायद जापानलाई चाहिँ राम्रो एउटा मौका दिनेछ जस्तो लाग्यो। जितेको खण्डमा 60 मिनटमा खेल भइरहेको छ। हजुर, अब भने हामी गीत सुन्नतर्फ लागौँ।

0: यो PFBS गोरखा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

देउराली ब्यान्डले गाउनु भएको चड्के गीत हामीले सुन्यौँ। ढुङ्गेसाउँको मेलामा स्कुलमा पिकनिक जाँदाखेरि उफ्रेको, नाचेको त होइन श्रोता, उफ्रेको। नाच्न त मलाई त आउँदैन, उफ्रिन चाहिँ अलिअलि आउँछ, टाउको हल्लाउने काम चाहिँ गर्छु म जुनै गीतमा पनि, त्यो गजल होस् अथवा यस्तो नाच्ने गीतमा। रमाइलो भएको क्षणको याद आयो। आज शुक्रबार श्रोता, दोस्रो घण्टामा हामी प्रभातकालीन आवाज कार्यक्रममा आजको सन्दर्भ के भइरहेको छ भन्ने यसो चासोका विषयहरू यसो छानेर ल्याउँछौँ र तपाईँहरूसँग साट्ने, सार्वजनिक गर्ने, चर्चा गर्ने प्रयास गर्दछौँ हामी। हजुर, आज पनि केही विषयहरू ल्याएको छु। अब भेनेजुएलाको विषय त तपाईँहरूले छरपस्टै समाचारहरूतिर सुन्नुभयो। हिजो दुईपल्ट गरेर गयो, 7.2 र 7.5 मेगा हर्ज भन्न आएछ, रेक्टर स्केल भन्नु पर्नेमा झन्डै मेगा हर्ज भनी पठाएँ। यस्तै हो, एक मनमा कहाँ हिँडिराखेको बाटोमा हिँडेको मान्छेलाई बोलाउँदाखेरि कस्तो हुन्छ त्यस्तै भइरह्यो मलाई। र धेरै चाहिँ अकल्पनीय घटना घटेको हामीले समाचारहरूतिर सुनिरहेका छौँ। अब हाम्रो प्रार्थना र हाम्रो के भने मानसिक साथ उहाँहरूसँग छ, भेनेजुएलाका बासिन्दाहरूसँग। बर्ड फ्लूको कुरा गरौँ, सिलको बच्चाको ज्यान, त्यो पनि एउटा दुईवटा होइन, हजारौँ सिलका बच्चाको ज्यान गएको कुरा गरौँ। यो ट्रेन्डिङ न्युज नै रहेछ श्रोता, यो विशेष गरी यो विज्ञानको सन्दर्भमा चाहिँ। दक्षिणी महासागरको दुर्गम हर्ड आइल्यान्ड र म्याकडोनल्ड आइल्यान्ड्समा फैलिएको घातक H5N1 बर्ड फ्लू सङ्क्रमणले हजारौँ सिल पप्सको ज्यान लिएको रहेछ, सिलका बच्चाहरूको। वैज्ञानिकहरूका अनुसार करिब 13,000 भन्दा बढी दक्षिणी हात्ती सिलका बच्चा यो रोगका कारण मरेका रहेछन्, जुन त्यहाँको कुल बच्चा सिलको सङ्ख्याको करिब 3/4 भन्दा पनि बढी रहेछ श्रोता। अनुसन्धानले ड्रोन र स्थलगत अध्ययन मार्फत यो विनाशकारी अवस्था पत्ता लगाएका हुन्। भाइरसले सिल मात्र होइन, केही पेङ्गुइन र अन्य समुद्री चराहरूमा पनि असर पुर्याएको रहेछ। वैज्ञानिकहरूका अनुसार H5N1 बर्ड फ्लू पहिले चराहरूमा देखे पनि अहिले विभिन्न स्तनधारी जनावरहरूमा फैलिन थालेको रहेछ। यसले समुद्री जीवहरूको संरक्षणमा ठुलो चुनौती सिर्जना गरेको छ। यो घटना प्रकृतिमा फैलिँदै गएको नयाँ रोगको चेतावनीका रूपमा हेरिएको छ, किनकि दुर्गम क्षेत्रमा बस्ने दुर्लभ जीवहरू पनि संक्रमणको जोखिममा पर्न थालेका छन्।

आजको अपडेट आउँदाखेरि यो फरक पर्न सक्छ। पछिल्ला विवरणहरू अनुसार यो झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणहरू पुष्टि भएका छन्। रोग नियन्त्रणका लागि सरकारले संक्रमित क्षेत्रका कुखुरा, हाँस लगायतका पन्छी नष्ट गरिरहेको छ। हालसम्म करिब 5,70,000 भन्दा बढी पन्छी र करिब 10,00,000 अन्डा अनि ठूलो मात्रामा दाना नष्ट गरिएको जानकारी चाहिँ उल्लेख गरिएको छ सोर्सहरूमा। तर संक्रमण नियन्त्रणसँगै किसानहरू भने अर्को समस्यामा छन्, क्षतिपूर्तिको। सरकारी मापदण्ड अनुसार नष्ट गरिएका पन्छीको क्षतिपूर्ति पाउने व्यवस्था भए पनि विगतका घटनामा भुक्तानी ढिलो भएको भन्दै धेरै किसान चिन्तित भएका छन्। कुखुरा व्यवसायमा निर्भर किसानहरूका लागि यो रोग केवल स्वास्थ्य सङ्कट होइन, यो ठूलो आर्थिक चुनौती पनि बनेको कुरा स्पष्ट छ। श्रोता, विज्ञहरूले जैविक सुरक्षा, फार्मको सरसफाई र संक्रमित पन्छीको तत्काल जानकारी दिन पनि किसानहरूलाई आग्रह गरिरहेका छन् नेपालको सन्दर्भमा। अर्को आजको सन्दर्भको अन्तिम विषय अलिक इन्ट्रेस्टिङ लाग्छ जस्तो लागेर मैले रबिन हुडसँग जोडिएको 1200 वर्ष पुरानो ओक ट्रीको अन्त्य भएको खबर पनि भेटाएको छु। बेलायतको प्रसिद्ध मेजर ओक नामको प्रसिद्ध प्राचीन रुख अब मरेको घोषणा गरिएको छ। इङ्ल्यान्डको शरवुड फरेस्टमा रहेको यो विशाल ओक ट्रीलाई लोककथाका पात्र रबिन हुडले आश्रय लिएको स्थानसँग जोडेर हेरिन्थ्यो। करिब 800 देखि 1200 वर्ष पुरानो मानिएको यो रुख बेलायतको सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रतीक बनेको थियो। यस वर्षको वसन्तमा रुखमा नयाँ पात नपलाएपछि संरक्षण कर्मीहरूले यसको मृत्यु पुष्टि गरेका हुन्। विज्ञहरूका अनुसार लामो समयको खडेरी, बढ्दो तापक्रम, जलवायु परिवर्तन र धेरै पर्यटकका कारण जमिन कडा भएर जरासम्म पानी पुग्न नसक्नुले यसको स्वास्थ्य कमजोर बनायो। तर यसको कथा यहीँ समाप्त भने हुँदैन श्रोता। यस रुखबाट लिइएका बिउ र बिरुवाहरू संसारका विभिन्न ठाउँमा हुर्काइएका छन्, हुर्किरहेका छन्। अब यो जीवित रुख नभए पनि रोबिन हुडका कथा इतिहास र प्रकृतिको संरक्षणको सन्देश बोकेको अमूल्य प्रतीकका रूपमा भने रहिरहनेछ भनेर भनिएको छ। हजुर, रबिन हुडको कथा हामी सानो हुँदा र पछि ठुलो हुँदै गएपछि पनि सुनेको कुरा हो र यो शरवुडमा रहेको यो ओक ट्रीसँग पनि उनको सम्बन्ध रहेको भन्ने कुराहरू हो। अब रमन थामी र भीमफेदी गाइजले गाउनुभएको माया अरुणाचाली सुनौ।

0: यो BFBS गोरखा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

यानी माया साधना सरगमले गाउनु भएको मिठो गीत सुन्ने श्रोता, पुरानो गीत भयो अब यो पनि। 2002-03 तिर हामी रिक्रुट हुँदाखेरि निकै चलेको गीत हो। दसैँ तिहारमा पल्टन घरमा नाच्ने ग्रुपमा अब भा भयो भने भान्जा भान्जीहरू होइन भने अब पल्टन घरकै दाजुभाइ अब त्यतिखेरको हामीभन्दा सिनियर अलिकति सिनियर गुरुजीहरू अनि फ्यामिलीहरूले चाहिँ नाच प्रदर्शन गर्नुहुन्थ्यो यो गीतमा, र त्यो समयको सम्झना गरायो यो गीतले पनि मलाई। तपाईँहरूले पनि यो गीतसँग निकै साइनो गाँच्नु भएको होला। फुटबलको खेलको स्कोर त तपाईँहरूलाई अपडेट गराउँ श्रोता। जापान र स्विडेनको 1-1 भएको छ। 87 मिनटमा खेल सञ्चालन भइरहेको छ भने ट्युनिजियाले पनि एक गोल फर्काइसकेछ भने नेदरल्यान्ड्सले फेरि एक गोल थपेर 3 गोल बनाइसकेको रहेछ। र अहिले ट्युनिजिया र नेदरल्यान्ड्सको खेल 89 मिनटमा सञ्चालन भइरहेको छ। अब सकिने आँट्यो, इन्जुरी टाइम के कति हुन्छ त्यसले फरक पार्छ। अब यो पछाडि हामी सुप्रिम मगर फिचरिङ भाइबर साइमन समाउ मेरो हात भन्ने गीत सुनौँ।

समाउ मेरो हात, कति मिठो गीत सुने हामीले सुप्रिम मगर अनि भाइबर साइमनको आवाजमा। अब म तपाईँहरूलाई आभा मुकारुङले गाउनुभएको गीततर्फ लान्छु। श्रोता मेरो माया भन्दै हुनुहुन्छ उहाँ, र यो गीत नै आजको हाम्रो कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टाको अन्तिम गीत स्वरूप तपाईँहरूलाई हुनेछ ब्रुनाईमा बिहानको 9 बज्नको लागि। अब 6 मिनट बाँकी रहेको छ श्रोता, र यो 6 मिनट यो गीत सुनेर रमाइलो गर्नुहोला। हामी भने अब तेस्रो घण्टामा भेट्नेछौँ। नेपालबाट समाचार सुन्नेछ, सायद हिजोको यो घटना भेनेजुएलाको भूकम्पको बारेमा पनि तपाईँहरूले केही अपडेटहरू पाउनुहुनेछ, र अन्य विविध समाचारहरू अब सुनिने राख्नुभएको छ। नेपालका न्युज टिमले अपडेट गरिराख्नुहुन्छ प्रत्येक घन्टा। हामी नेपालका न्युज टिमका सहकर्मी साथीहरूलाई आभार व्यक्त गर्दछौँ, र पक्कै पनि तपाईँहरूले आभार व्यक्त गर्नमा साथ दिनुहुनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति पदमा सोनी मुवागले निर्विरोध हुनुभएको छ। पुरुषतर्फ एक उपसभापति पदका लागि विराज भक्त श्रेष्ठले आफ्नो दावी फिर्ता गरेपछि वागले निर्विरोध हुनुभएको हो। श्रेष्ठ वागलेको प्रस्तावक बस्नु भएको छ। पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। भेनेजुएलाको काराकासमा आएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 188 पुगेको छ। भूकम्पमा परि अहिलेसम्म 1500 भन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ। स्थानीय समयअनुसार अस्ति बिहानै 7.2 र 7.5 रेक्टर स्केलका भूकम्प गएका थिए। दुई ठूला भूकम्पहरू एक मिनटको अन्तरालमा गएका थिए। यसलाई शताब्दी यताकै ठूलो भूकम्प मानिएको छ। उद्धार कर्मीहरूले कारागास र लागुएरा राज्यका भग्नावशेषमा खोजी र उद्धार जारी राखेका छन्। भूकम्पपछि दर्जनौ भवन भत्किएका थिए। छिमेकी मुलुकहरूमा समेत भूकम्प महसुस गरिएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षणले हजारौं मानिसको मृत्यु हुन सक्ने बताएको छ। राजधानी छपाईको ठेक्का पाएको

0: गर्नु भएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधि सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण भएको छ। विधेयक प्रमाणीकरणसँगै वैकल्पिक स्रोत मार्फत विकास वित्त परिचालन सम्बन्धी कानूनी व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ। विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनु अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ।
1: अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात गएको फेब्रुअरी 28 ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $76 थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारल $72 आसपासमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि ब्रेन्ट क्रूडको मूल्य $120 नाघेको थियो। नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाव घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्रै थाहा हुन्छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार नेपाली बजार कच्चा तेल नभई प्रशोधित तेलको भावमा भर पर्छ। भारतीय आयल निगम आईओसीले हरेक अङ्ग्रेजी महिनाको 1 र 16 तारिकमा मूल्य सूची पठाउँछ। आज जुन 26 तारिक हो, अब आउँदो जुलाई 1 अर्थात आउँदो बुधबार अर्को मूल्य आउनेछ। नेपालमा मध्यपूर्वको युद्ध अघि पेट्रोलको मूल्य प्रति लिटर 157 रुपियाँ र डिजल तथा मट्टी तेल प्रति लिटर 142 रुपियाँ थियो। अहिले पेट्रोलको मूल्य प्रति लिटर 217 रुपियाँ र डिजलको प्रति लिटर 225 रुपियाँमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर 1900 रुपियाँ रहेकोमा अहिले 2160 पुगेको छ। गएको हप्ता अमेरिका र इरान बीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। यो सँगै कच्चा तेलको भाव घटेको हो।
0: मुलुकभरका 4 बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मध्य प्रदेशका 4 पालिका सप्तरीको अग्नि सायर कृष्ण सर्वरण गाउँपालिका, सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनमा गाउँपालिका र रौतहटको यमुनामाई गाउँपालिकाले अहिलेसम्म मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफको विजेता बनेको छ। नेदरल्याण्ड्सले ट्युनिसियालाई 3-1 पराजित गरेको हो। खेलको तेस्रो मिनटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाती गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो। 7 मिनटमा ब्रायन पोभीको गोलमा नेदरल्याण्ड्स 2-0 स्थितिमा पुग्यो। ट्युनिसियाका हासिमले गोल फर्काउनु भयो। 63 मिनटमा नेदरल्याण्ड्सका जोन पल भनले गोल गरेपछि नतिजा 3-1 पुगेको हो। समूह चरणका खेलमा नेदरल्याण्ड्सले जापानसँग बराबरी खेल्दै 1 र स्वीडेनसँग 5-1 अन्तरले विजयी हुँदै 3 अङ्क बटुलेको थियो। ट्युनिसियासँगको जितबाट 3 अङ्क प्राप्त गरेसँगै तालिकामा नेदरल्याण्ड्सको अङ्क 7 पुगेको छ। यसैबीच जापान र स्वीडेन बीचको खेल बराबरीमा टुङ्गिएको छ। यी दुई टोली बीचको खेल 1-1 बराबरीमा टुङ्गिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

Yo, BFBS Gorkha Radio. Namaste, BFBS Gorkha Radio Brunei ko prastuti karyakram Prabhat Kali Nawaz ko tesro ghanta ma tapaiharu sampurna lai hardik namaskar ani swagat cha. फेरि पनि तेस्रो घण्टामा हामी चाहिँ घिस्रिँदै घस्रिँदै कुद्दै उफ्रिँदै नाच्दै गाउँदै विभिन्न जानकारीहरू आदान प्रदान गर्दै यहाँसम्म आइपुग्यौँ. अब बाँकी करिब करिब 50 मिनट तपाईँहरू समक्ष यस्तै योजनाहरू सहित फेरि पनि उपस्थित भइसकेको छु. म धनराज राईले आज शुक्रबारको कार्यक्रम सञ्चालन गरिरहेको छु. श्रोता र तपाईँहरू यदि हामीसँग सम्पर्कमा आउन चाहनुहुन्छ, विभिन्न किसिमका गीत सङ्गीतहरू अनुरोध गर्न चाहनुहुन्छ, केही विशेष दिनहरू छन्, कसैलाई सन्देश पठाउन चाहनुहुन्छ हामी मार्फत भने अवश्य पनि हो सो कार्य गर्न सक्नुहुनेछ. स्टुडियोमा फोन गर्नुहोस्, इमेल गर्नुहोस् अथवा तपाईँले फेसबुक मेसेन्जर मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ. हजुर, वर्ल्ड कपकै कुरा गरौँ. जापान र स्विडेनको खेल समाप्त भएको छ. 1-1 गोल गरेर बराबरीमा खेल टुङ्गिएको छ भने ट्युनिजिया र नेदरल्यान्ड्स बिचको खेलमा ट्युनिजियाले 1 गोल लगायो अनि नेदरल्यान्ड्सले 3 गोल लगायो. नेदरल्यान्ड्सले खेल जित हासिल गर्यो आज भने. अब केही क्षणमा भन्दा पनि अब झन्डै झन्डै 10 बजेदेखि चाहिँ तुर्की र अमेरिका अनि त्यस्तै अर्को खेल पनि 10 बजे नै पाराग्वे र अस्ट्रेलिया बीच पनि हुन गइरहेको छ. तपाईँहरूको समयले भ्याउनु भएको खण्डमा अवश्य पनि हेर्नुहुन्छ. थुप्रै चाहिँ फ्यान हुनुहुन्छ, आफ्नो आफ्नो देशलाई तपाईँहरूले चेयर अप गरिराख्नु भएको छ र यसो भ्याउनु भएको खण्डमा हामीलाई पनि यसो ताजा अपडेट दिनुहोस् न. फोन गर्नुहोस्, भन्नुहोस् यस्तो भयो उस्तो भइराखेको छ भन्नुहोस्, मेसेज पठाउनुहोस्, लेख्नुहोस्. हामी अन्य श्रोतालाई पनि तपाईँको विचार कस्तो रहेछ भनेर जानकारी गराउनेछौँ. अब हामी धेरै गफ नगरौँ, गीत सुन्नतर्फ लागौँ. भन मात्रै उर्गेन्दोङ र बिन्दु परियारको आवाजमा रहेको छ.

हजुर, जान्छौ भने लान्छु, लान्छौ भने जान्छु भन्ने किसिमको गीत सुन्यो श्रोता. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले समर प्रोग्राम निकालेको छ. विशेष गरी यो चाहिँ नानी केटाकेटी छोराछोरीका लागि यो समर छुट्टी सुरु हुन आँट्यो. अब 14 जुलाईदेखि सुरु हुन्छ र उक्त समयमा चाहिँ केटाकेटी घरमै बसिराख्नुभन्दा

प्यारेन्ट्स एन्ड टर्लर्स हुँदैछ बिहानको 10 बजेदेखि 12 बजीसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। त्यस्तै 21 जुलाईमा मङ्गलबार पर्छ, अघिको चाहिँ 20 जुलाई हो श्रोता सोमबार, र मङ्गलबार 21 जुलाईका दिन चाहिँ युथ क्लब सेसन हुन्छ इयर ग्रुप 1-3, र 10 बजेदेखि 12 बजे नै हुन्छ चिटच्याट कम्युनिटी सेन्टरमा। $4 प्रति बच्चा चाहिँ तपाईँहरूले पठाउनु पर्ने हुन्छ। इयर ग्रुप 4-8 चाहिँ सोही दिन नै मध्याहको 2 बजेदेखि 4 बजेसम्म हुनेछ यो के अरे युथ ग्रुप सेसन नै। त्यस्तै 22 जुलाईका दिन बुधबार पर्छ फ्यामिली क्राफ्ट हो यो चाहिँ, यसमा चाहिँ टोटे ब्याग डेकोरेसन कसरी गर्ने भनेर तपाईँहरूलाई सिकाइने योजना गरिएको छ। 10 बजेदेखि 12 बजेसम्म नै हुन्छ चिटच्याट कम्युनिटी सेन्टरमा नै। र युथ क्लब स्कुल इयर 7-11 अलि ठुला नानीहरूका लागि जो जिसिएसईहरू दिएर बसेका छन् उनीहरूलाई चाहिँ दिउँसोको 2 बजेदेखि 4 बजेसम्म यो युथ क्लब सेसन आयोजना गरिएको छ चिटच्याट कम्युनिटी सेन्टरमा नै। हजुर, तपाईँहरू टुकर लाइन्सकै वरिपरि हुनुहुन्छ, कतै छुट्टी जानुभएको छैन भने यी कार्यक्रमहरूमा भाग लिन सक्नुहुनेछ। अब हामी सफल छेत्रीलाई सुन्छौँ, अनगिन्ती माया भन्दै हुनुहुन्छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

तिमीले हेरिदिँदा खै के हुन्छ थाहा छैन, निशा देसारले भन्नुभएको श्रोता, मैले भनेको होइन, मिठो आवाजमा हामीले यो गीत सुन्यौँ। तपाईँले यसो कल्पना गर्नुहोस् त श्रोता, तपाईँको मुखभित्र यो रोबोटले, तपाईँ डेन्टिस्टकोमा जानुहुँदाखेरि रोबोटले दाँत ड्रिल गर्न थाल्यो भने कस्तो अनुभव गर्नु होला? यसो सम्झिँदा पनि हुँदैन सक्दैन होला, केही काम पो बिग्रिन्छ कि भन्ने हुन्छ होला होइन। तर अब त्यो दिन ढिलो छैन, अब चाँडै आउँदैछ। हजुर, अब दाँत दुखेर डेन्टिस्टकोमा जाँदाखेरि हाम्रो अगाडि मानिस होइन एउटा रोबोट बसेको पाउने दिन पनि नजिक आउँदैछ, छिट्टै आउने सम्भावना चाहिँ छ भनेर एउटा समाचार भेटेको थिएँ। त्यो समाचार तपाईँहरूसँग सेयर गर्न मन लाग्यो। रोबोटले तपाईँको दाँत जाँच गर्छ, समस्या पहिचान गर्छ र अत्यन्तै सटीकताका साथ चाहिँ उपचार गर्छ। यस्तो दृश्य अब विज्ञान कथामा मात्र सीमित छैन श्रोता, एआई र रोबोटिक प्रविधिको प्रयोग गर्दै पूर्ण स्वचालित दन्त उपचारका परीक्षणहरू चाहिँ भइरहेका रहेछन्। हजुर, परीक्षणकै क्रममा छन्, अब त्यही भएर मैले अघि चाँडै आउँदैछ होला भन्न खोजेको यही हो श्रोता। रोबोट डेन्टिस्टको मुख्य फाइदा भनेको यसको उच्च सटीकता, स्थिरता र सानोभन्दा सानो गल्ती पनि घटाउने क्षमता हो। मानिसको हात हल्का हल्लिन सक्छ तर रोबोटले कम्प्युटर को निर्देशन अनुसार अत्यन्तै नियन्त्रित तरिकाले काम गर्न सक्छ। तर प्रश्न चाहिँ अझै बाँकी नै छ, के मानिसहरूले आफ्नो दाँत रोबोटलाई सुम्पन तयार छन्? तपाईँ तयार हुनुहुन्छ? म पनि सोच्दैछु श्रोता। दाँत उपचार केवल प्रविधिको कुरा होइन, विश्वास सुरक्षा को पनि महत्त्वपूर्ण हुन्छ यहाँ यो सन्दर्भमा। भविष्यमा रोबोटले डेन्टिस्टलाई सहयोग गर्ने वा केही काम आफै गर्ने सम्भावना बढ्दै गएको भने अवश्य नै छन्। सायद आउने दिनमा डेन्टिस्टको कुर्सीमा बस्दा डर कम र प्रविधिप्रतिको विश्वास बढी हुँदै जानेछ अवश्य पनि। हजुर, हामी टेक्नोलोजी र इनोभेसनको कुरा गर्छौँ, नवप्रवर्तनको कुरा गर्छौँ। नेपालमा पनि नवप्रवर्तन मन्त्रालय खोलिएको छ, अब यो स्थितिसम्म त नेपाल कहिले पुग्ने होला? नवप्रवर्तन मन्त्रालयले पनि कति, अब हिजो अस्ति मन्त्रीकै कुरा पनि तपाईँहरूले युट्युबतिर फेसबुकतिर भरिटन नै सुन्नुभयो, अब कानुनै छैन मन्त्रालयको, कानुन नभएपछि पैसा खर्च गर्न पनि डर हुन्छ भन्ने चाहिँ विचार मन्त्रीले नै तपाईँको रोस्टरमा उभिएर भनेका कुराहरू हामीले सुनेका छौँ, देखेका छौँ। अब त्यो भएपछि अब 3 वर्षमा छोड्छु भन्दै हुनुहुन्छ मन्त्रीज्यूले पनि, फेरि 3 वर्षमा चाहिँ कानुन मात्रै बनाएर जान सके पनि अरू नयाँ आउने त्यस पछाडि आउने मन्त्रीहरूले त्यहाँबाट काम थालनी गर्दा सजिलो हुन्छ भन्ने उहाँको एक किसिमले बेस बसाइराखेर काम सुरु गर्दाखेरि राम्रो हुन्छ भन्ने तर्क हो उहाँको। र बेसै नभएपछि घर मात्रै बनाएर अब विभिन्न इनोभेसनमा पैसा हालेर फेरि त्यो कानुन, नेपालको कानुन संविधान अनुसार अब के नियम के भन्छ नि त्यो आर्टिकल्सहरू, त्यस्तो बिना काम सुरु गर्यो भने फेरि कुन चाहिँ न्यायालयले त्यहाँ हुक लगाइदिने हो भन्ने डर पनि हुँदो रहेछ। ले गर्दाखेरि रोबोटले नेपालमा पनि डेन्टिस्ट्रीको काम गर्यो अरे भन्ने देख्न सुन्न पाइयो भने हामीलाई कति आनन्द हुन्छ होला, त्यो विचार गरेर हामीले अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। अब हुँदै गर्छ, गीत चाहिँ सुन्न छोड्नु हुँदैन। साँझको बेला तृष्णा गुरुङलाई सुनौ।

हजुर, तृष्णा गुरुङ कसैको पर्खाइमा हुनुहुन्थ्यो, साँझको बेला घुम्न गएको बेला भन्ने कुराहरू गर्दै हुनुहुन्थ्यो। पर्खाइको समय सकियो कि सकिएन उहाँको, अहिलेसम्म उहाँले भेट्नुभयो होला। ब्रिटिस फोर्सेस ब्रुनाई ग्यारिजनमा आउँदो जुलाई 1 र 2 तारिकका दिन श्रोता स्पेसल स्क्रिनिङ हुँदैछ नेपाली चलचित्र नक्छोङ। नक्छोङ तपाईँहरू हेर्न सक्नुहुन्छ साँझको 6:30 बजेदेखि 8:30 बजेसम्म हुन्छ। यो चिटच्याट कम्युनिस्ट सेन्टरको मेन हलमा नै हुन्छ र तपाईँहरूले चाहिँ यो टिकटहरू पाइसक्नु भएको छ होला, पाइसक्नु भएको छैन भने डिपार्टमेन्ट अथवा कम्पनीका हेडक्वार्टरहरूमा अनि वेलफेयर टिम अनि हाइबमा पनि पाउन सकिनेछ। र यहाँ चाहिँ विशेष गरी के गरिएको रहेछ भने 6:30 बजेदेखि चाहिँ ब्रान्ड अफ ब्रेभरी भनेर प्रिजर्भिङ द हिस्ट्री भनेर छोटो डकुमेन्ट्री देखाइने रहेछ। त्यस पछाडि भने के अरे 6:50 चाहिँ स्क्रिनिङ सुरु हुने रहेछ नक्छोङको। तपाईँहरूले यो नेपालका प्रख्यात डाइरेक्टर मिलन चाम्स, जो पूर्व 2RGR का सदस्य पनि एक्स 2RGR का सदस्य हुनुहुन्छ, उहाँले निर्देशन गर्नुभएको, सायद उहाँको पनि उपस्थिति छ भनेर मैले सुनेको थिएँ। तपाईँहरूलाई इच्छा छ भने उहाँहरूसँग पनि भेटघाट भलाकुसारी गर्न सक्नुहुनेछ, मौका मिल्छ भने जानको लागि अनुरोध गरेँ मैले पनि। अब भूपू पाण्डेलाई सुनौ, पिरै पिर भन्दै हुनुहुन्छ, के को पिर लाग्यो उहाँलाई,

प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आज

हजुर घुमाउने घर पोखरामा भरिदियो यो दिलको टोकरामा शान्ति श्री परियार अनि सुदीप अधिकारीले गाउनुभयो श्रोता यो गीतलाई र यो गीत बिएबिएस गोर्खा रेडियोको कुनै पनि स्टेसनबाट जुनै पनि स्टेसन तीनवटा स्टेसनबाट हामी प्रत्यक्ष प्रसारण गर्छौँ र ती तीनैवटामा कुनै न कुनै समय बजिराखेकै हुन्छ निकै यो हाम्रा श्रोताहरूले पनि अनुरोध गर्ने गीतहरू मध्येको एक हो अहिले अलिक घटेको छ अनुरोध अब यसको पिक टाइम पुगेर झर्न थालेको हो कि जस्तो लाग्दैछ तर मिठो गीत तपाईँहरूले यसरी सुनेर मनोरञ्जन लिने इच्छा गर्नुहुन्छ त्यही अनुरूप मैले पनि आज बजाइदिएँ प्लेलिस्टमा भएकै अब एकैछिनमा पदम राईले गाउनुभएको यसो हेरे पूर्वतिर भन्ने गीत सुनाउँछु त्योभन्दा अगाडि हामीले अस्ति बुधबारको दिन श्रोता बिएबिएस गोर्खा रेडियोले प्रथम पटक बिएबिएस बिग सल्युट च्यारिटीका लागि क्विज नाइट आयोजना गरेको थियो नेपाली भाषामा नत्र भने अरू बेला चाहिँ अङ्ग्रेजी सर्भिसबाट चाहिँ सञ्चालन भइ नै राख्थ्यो अरू बेला तर हामीले पहिलोपल्ट प्रयास गऱ्यौँ र तपाईँहरू धेरैजना उपस्थित हुनुभयो र मैले त्यहाँ अलिकति के खड्केको देखेँ भने अब मेरो कम्प्लेन त होइन तर अब सर्भिस पर्सन दाजुभाइहरू ब्रिटिस फोर्सेस ब्रुनाईका दाजुभाइहरू त्यति आउनु भएन दिदीबहिनीहरूको बाक्लो उपस्थिति थियो हुन त बिचरा तपाईँहरू दिनभरि काम गर्नुहुन्छ थाकेको हुनुहुन्छ त्यो दिन स्पोर्ट आफ्टरनुन थियो उफ्रिएर पाफ्रेर गलेर घर जानुभएको थियो होला आराम गर्नुभयो होला अर्कोपल्ट भने बुधबार नपारेर बिहिबार पो पार्नुपर्छ कि जस्तो लाग्दैछ कि शुक्रबार पार्दा ठिक हुन्छ यसो सल्लाह सुझाव दिनुहोस् तपाईँहरू कतिखेर भ्याउनुहुन्छ अब दाजुभाइहरू नआउँदा पनि दिदीबहिनीहरूले भरपूर मनोरञ्जन लिनुभयो भने दाजुभाइहरूसँग आफ्नो परिवारसँग बसेर चाहिँ झन् रमाइलो हुन्थ्यो हो कि भन्ने मेरो यो एकतर्फी सोचाइ श्रोता अब गीत सुनौ मेरो सोचाइलाई यहीँ रोकेर

हजुर, पूर्वतिर हेर्ने कलाकार हुनुहुन्थ्यो पदम राई. के देख्नुभयो तपाईँले, सुनिहाल्नुभयो र निकै मिठो गीत सुने श्रोता. र यो गीतसँगै अब हामी कार्यक्रमको पुछारमा पनि आइसकेका छौँ. अब हामी तपाईँलाई बेसी गाईको गोठ, यो पनि पूर्वेली गीतै परेछ प्लेलिस्टमा श्रोता. अभय ढुङ्गेल, अलिना राई, सुस्मिता कटवाल अनि अन्य साथीहरूले गाउनु भएको छ यो गीतलाई. यो गीत सुन्दै सुन्दै आजको हाम्रो शुक्रबारे बसाइलाई मैले प्रभातकालीन आवाजको बसाइलाई यहीँ आएर अन्त्य गरेँ. आजको चौतारीबाट म बिदा हुने तर्खर गरेँ. अब तपाईँको बाँकी सप्ताहन्त सुखमय रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, हामी भोलि आर्म फोर्सेस डेका लागि पादाङमा भेट्नेछौँ, स्पोर्ट्स पिचमा आउनुहुनेछ, त्यहाँ हामी भेट्नेछौँ, भलाकुसारी गर्नेछौँ. बिएपिएसले पनि सानो टेन्ट सेटअप गर्ने मौका पाएको छ, त्यहाँ हामी सेटअप गर्छौँ र केही फन एक्टिभिटिजहरू राखेका छौँ. हामीलाई आएर साथ दिनुहोला, केटाकेटीलाई खेलाउनुहोला हाम्रोमा पनि लिएर भन्न चाहेँ. र अब यो कार्यक्रम पछाडि मझेरी कार्यक्रम लिएर हाम्री बहिनी नुतन राईले तपाईँलाई इन्टरटेन गराउनुहुनेछ. म भने सप्ताहन्तका लागि अब ढल्किएँ. तपाईँहरूको जय होस्, हाम्रो सबैको जय होस्. नमस्ते, बाई बाई.

भेनेजुएलाको काराकासमा आएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 235 पुगेको छ। भूकम्पमा परि अहिलेसम्म 4,300 जना घाइते भएका सीएनएनले जनाएको छ। स्थानीय समयअनुसार अस्ति बिहानै 7.2 र 7.5 रेक्टर स्केलका दुई ठूला भूकम्पहरू एक मिनटको अन्तरालमा गएका थिए। यसलाई शताब्दी यताकै ठूलो भूकम्प मानिएको छ। उद्धारकर्मीहरूले काराकास र लागुएर राज्यका भग्नावशेषमा खोजी र उद्धार जारी राखेका छन्। भूकम्पपछि दर्जनौं भवन भत्किएका थिए। छिमेकी मुलुकहरूमा समेत भूकम्प महसुस गरिएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षणले हजारौं मानिसको मृत्यु हुन सक्ने बताएको छ। भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थालाई हेरेर सरकारले देशभर संकटकाल घोषणा गरेको छ। राजधानी काराकास सहितका विभिन्न ठाउँमा विमानस्थल बन्द छन्। सड़क यातायात पनि अवरूद्ध छ। बिजुली, खानेपानी, संचार जस्ता सुविधाबाट स्थानीय वञ्चित भएका छन्। विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड समूह एफको विजेता बनेको छ। नेदरल्याण्डसले ट्युनिसियालाई 3-1 हराएको हो। समूह चरणका खेलमा नेदरल्याण्डसले जापानसँग बराबरी खेल्दै 1 र स्वीडेनसँग 5-1 अन्तरले विजयी हुँदै 3 अङ्क बटुलेको थियो। ट्युनिसियासँगको जितबाट 3 अङ्क प्राप्त गरेसँगै तालिकामा नेदरल्याण्डसको अङ्क 7 पुगेको छ। यता जापान र स्वीडेन बीचको खेल बराबरीमा टुङ्गिएको छ। जापान र स्वीडेन बीचको खेल 1-1 बराबरीमा टुङ्गिएको हो। बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। फिफा विश्वकप 2026 अन्तर्गत समूह ईको खेलमा क्युरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आज बिहान भएको खेल

फर्क खेलको 77 मिनटमा गोन्जालो प्लाटाले इक्वेडरका लागि अर्को गोल थपेपछि जर्मनीले गोल फर्काउन सकेन। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति पदमा सोनी मुवागले निर्विरोध हुनु भएको छ। पुरुषतर्फ एक उपसभापति पदका लागि विराज भक्त श्रेष्ठले आफ्नो दावी फिर्ता गरेपछि वागले निर्विरोध हुनु भएको हो। श्रेष्ठ वागलेको प्रस्तावक बन्नु भएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यमा निर्वाचित उम्मेद्वारको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ। राजसभा निर्वाचन आयोगले निर्वाचित हुने सबै 79 उम्मेद्वारको सूची प्रकाशन गरेको हो। निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वागले पाउनु भएको छ। उहाँले प्रवास र इलेक्ट्रोनिक गरी 2656 मत पाउनु भएको छ। राजसभाको आइतबारदेखि महाधिवेशन जारी छ। आन्तरिक व्यवस्थामा भएको कठिनाईका कारण महाधिवेशन लम्बिएको छ। राजसभाको महिला उपसभापति पदमा निर्वाचन हुने देखिएको छ। एक पदका लागि इन्दिरा राणा मगर, सुविता गौतम, समीक्षा बाँसकोटा, लीमा अधिकारी बीच प्रतिस्पर्धा हुँदैछ। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। विधान अनुसार सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। राजसभाको विधान अनुसार 19 पदाधिकारी रहने व्यवस्था छ। वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह रहने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। राजसभाको प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि 10 बीच प्रतिस्पर्धा हुने भएको छ। आज बिहान 6 बजेसम्म दर्ता भएका उम्मेद्वारी अनुसार एक पदका लागि 10 उम्मेद्वार चुनावी मैदानमा उत्रिएका हुन्। यद्यपि नेताहरूले अन्तिम समयसम्म सहमति गराउने प्रयास भने जारी राखेका छन्। मुलुकका केही स्थानमा आज वर्षा हुँदा केही भूभागमा भने तातो दिन हुनेछ। कतै मध्यमसम्मको वर्षाको पूर्वानुमान छ भने केही स्थानमा तातो हावाको लहर चल्नेछ। जल तथा मौसम विज्ञान विभागले दिउँसो हिमाली र पहाड़ी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने बताएको छ। मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सफा रहनेछ। देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, म तपाईँहरूकै प्रस्तुत नूतन राई फेरि पनि आजको हाम्रो कार्यक्रम म झिरी मार्फत भने उपस्थित भइसकेको छु र तपाईँहरू सम्पूर्णलाई यही कार्यक्रम मार्फत स्वागत पनि गर्न चाहन्छु। श्रोताहरू, हामी भने यो कार्यक्रम मार्फत हजुरसँग तीन घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टामा भने आज के कस्ता दिनहरू रहेको छ, यानि कि रोचक कुराकानीहरू गर्ने नै छौँ, अनि मिठा मिठा गीत सङ्गीतहरू अनि रमाइला कुराकानीहरू छँदै पनि छ। अनि दोस्रो घण्टामा भने चाहिँ आज शुक्रबार परेको छ, अनि शुक्रबारको हाम्रो कार्यक्रमको रूपरेखा बमोजिम भने चाहिँ आज जेनेरेसनल इस्यु यानि पुस्ताबीचको समस्याहरूको बारेमा अलिकता चर्चा परिचर्चा पनि गर्ने नै छु। अनि तेस्रो घण्टामा चाहिँ भने सधैँ चाहिँ समसामयिक विषयहरू, हजुरहरूका रोजाइका गीत सङ्गीतहरू र केही कुराकानी पक्कै पनि गर्ने नै छु। अनि श्रोताहरू, मिठा मिठा गीत सङ्गीतहरू त हाम्रो कार्यक्रम अन्तर्गत छँदै पनि छ। यो जीवनको दौडधुपमा केही समय निकालेर भने हामी तपाईँहरूलाई रमाइलो अनि उपयोगी साथ दिने प्रयास पनि गर्नेछौँ है त। त्यसैले जहाँ जहाँबाट आजको यो हाम्रो मझेरी कार्यक्रम सुन्दै हुनुहुन्छ, सबै सबै श्रोताहरूलाई फेरि पनि हाम्रो नमस्कार छ। श्रोताहरू, अब भने ढिलो नगरिकन आजको हाम्रो रमाइलो यात्रा पनि सुरु गरौँ। तपाईँहरूलाई हाम्रो यो साथ मन पर्नेछ भन्नेमा पूर्ण विश्वास पनि लिइसकेको छु। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको पहिलो गीत पनि सुनिसक्नु भएको छ। रामकृष्ण ढकाल र मेलिना राईले गाउनुभएको झ्याम्पारम झ्याम्पारम, अहिले निकै नै यो चलेको गीत रहेको छ। यो चाहिँ नेपाली चलचित्र मालती मङ्गलेबाट। अब सुनिहालौ फेरि पनि अर्को गीत, यो गीत रहेको छ अरुण थापाको भुलु भुलु लाग्यो मलाई।

हजुर, भुलु भुलु लाग्यो मलाई। अरुण थापाको यो गीतले भने नेपाली सुगम संगीतको भावनात्मक गीतहरू मध्येको पनि एक मानिन्छ। आशा छ तपाईँहरूलाई नि पक्कै पनि रमाइलो भने लाग्यो नै होला। श्रोताहरू, आज भने शुक्रबार 26 जुन 2026 साल, तदनुसार असारको 12 गते विक्रम सम्बत 2083 साल। ब्रुनाईको समयको कुरा गर्नुपर्दा बिहानको 10:15 पनि गइ नै सकेको छ। अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। ड्रिजल एन्ड लाइट विन्ड्स, यानि कि सिमसिम पानी पर्नुका साथै हल्का हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:15 पनि गइ नै सकेको छ। अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 35 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, सनी एन्ड जेन्टल ब्रिज, यानि कि घाम लाग्ने र मन्द हावा चल्ने पनि जनाएको छ। नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:01 पनि भइ नै सकेको छ। अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहेको छ। लाइट रेन एन्ड जेन्टल ब्रिज, यानि कि हल्का वर्षा र मन्द हावा चल्ने पनि जनाएको छ। श्रोताहरू, भर्खरै सुनिसक्नुभयो ब्रुनाई, युके अनि नेपालको समय अनि मौसमको कुराकानीहरू। अनि आज चाहिँ शुक्रबार परेको छ, तपाईँहरूकोतिर चाहिँ आजको के कस्तो मौसमहरू रहेको छ त, अनि के कति समयहरू भयो? यदि तपाईँहरू यो समयमा हाम्रो कार्यक्रम मझेरी सुन्दै हुनुहुन्छ भने अवश्य पनि हाम्रो कार्यक्रममा आएर जोडिनुहोला, भलाकुसरी गरौँला। के छ र हाम्रो कार्यक्रमको नाम नै मझेरी रहेको छ, आशा छ पक्कै पनि सुन्दै हुनुहुन्छ होला, अनि आएर भने हाम्रो कार्यक्रममा जोडिने नै हुन्छ होला भन्दै फेरि पनि लागिहालौ गीत संगीत तर्फ नै। आव्या एन्ड द स्ट्रीम इन्जिन्सको सधैँभरि।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस कुल कार्यवाही हो।

हजुर सुजन चापागाई र विद्या तिवारीको एक्लै भयनी। श्रोताहरू, यदि तपाईँहरूको प्रतिक्रिया, सुझाव वा सन्देश, या तपाईँहरूको आफ्नै अनुरोधका गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ भने हामीमा चाहिँ विभिन्न माध्यमहरू पनि रहेको छ। 3224167322008 9419332848 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि तपाईँहरू ब्रुनाई भइरहेको हुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनु होला। हजुर, यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। श्रोताहरू, भर्खरै भने मैले हाम्रो विभिन्न माध्यमहरू यानि कि कन्ट्याक्ट डिटेल्सहरू दिइसकेको छु। आशा छ तपाईँहरूलाई पक्कै पनि यो बारेमा भने थाहा नै भइसक्यो होला। यदि आज चाहिँ केही विशेष दिन परेको छ, कसैलाई सन्देशहरू पठाउन छ या आफ्नै रुचाएका गीत सङ्गीत कसैलाई सुनाउन छ भने पनि निर्धक्कसँग आएर हाम्रो कार्यक्रममा जोडिन भने सक्नुहुनेछ। श्रोताहरू, अब भने हाम्रो एकजना नियमित श्रोता नै हुनुहुन्छ, उहाँ हुनुहुन्छ बिमला थेबे पान्दक लिम्बू दिदी। उहाँले चाहिँ हुन त एउटा गीत भने रिक्वेस्ट अनुरोध गर्नुभएको थियो, तर यो गीत चाहिँ योभन्दा अगाडिको कार्यक्रम प्रभातकालीन आवाज अन्तर्गत चाहिँ हाम्रो धनराज राईदाईले अनुरोध गर्नुभएको थियो, तर धनराज राईदाईले चाहिँ समयको अपुगले गर्दा भने उहाँको अनुरोधका गीत भने सुनाउन पाउनु भएको थिएन। त्यही भएर दाईले चाहिँ मलाई चाहिँ यो मझेरी कार्यक्रममा बजाइदिनुहोस् है, मैले उहाँलाई पनि भनिसकेको छु भनेर चाहिँ भन्नुभयो। त्यही भएर मैले चाहिँ अहिले तपाईँका रुचाइका गीत भने लिएर भने आइ नै सकेको छु। अनि उहाँले भन्नुहुन्छ, सेवारो सुनिरहेछु आजको कार्यक्रम भनेर भन्नुभएको रहेछ। अनि आजको कार्यक्रममा चाहिँ अर्जुन सापकोटाको कुनै पनि मिठो गीत सुनाइदिनु होला, धन्यवाद। उही दिदी काठमाडौँ नेपाल भनेर पनि मेसेज भने पठाउनु भएको रहेछ। दिदी, अबको बसाइमा भने हजुरको रोजाएको यानि कि तपाईँले नै रोज्नुभएको गायक चाहिँ अर्जुन सापकोटाको गीत भने सुनाउन गइरहेको छौँ। झ्यालीको समीक्षा अधिकारीले पनि गाउनुभएको, आशा छ सुनेर भने पक्कै पनि रमाइलो गर्नु नै हुनेछ।

हजुर, भर्खरै सुनिसक्नु भयो अर्जुन सापकोटा र समीक्षा अधिकारी र मेलिन राईले गाउनुभएको झ्यालीको भनेको यो गीतलाई भने चाहिँ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ विमला पान्दक लिम्बू दिदी, उहाँले चाहिँ काठमाडौँबाट पनि अनुरोध गर्नुभएको थियो। सायद सबैजनालाई रमाइलो नै लाग्यो होला। श्रोताहरू, आज भने 26 जुन परेको छ अनि आज चाहिँ के कस्तो दिवसहरू चाहिँ हाम्रो विश्वमा मनाइँदै रहेछ यो बारेमा भने अलिकति चर्चा परिचर्चा गरिहालौँ है त। आज चाहिँ जुन 26 चाहिँ विश्वभर चाहिँ अन्तर्राष्ट्रिय लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको दिवस भने मनाइँदैछ अनि यो दिवस चाहिँ संयुक्त राष्ट्रसङ्घले सन् 1987 लागु औषधको दुरुपयोग र यसको अवैध कारोबार विरुद्ध विश्वव्यापी जनचेतना फैलाउने उद्देश्यले मनाउन पनि थालिएको हो। लागु औषध दुरुपयोगले व्यक्तिको स्वास्थ्य मात्र होइन परिवार समाज र समग्र राष्ट्रमा पनि गम्भीर असर भने पार्न सक्छ। यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या ल्याउने, अपराध बढाउने, पारिवारिक सम्बन्ध बिगार्ने र युवाको भविष्यलाई जोखिममा पार्ने भएकाले यसको रोकथाम सबैको साझा जिम्मेवारी पनि रहेको छ। यस दिवसको अवसरमा विभिन्न यानि कि विश्वका विभिन्न देशहरूमा जनचेतनामूलक कार्यक्रम, विद्यालय तथा समुदायमा अन्तर्क्रिया र्याली, गोष्ठी, स्वास्थ्य शिक्षा कार्यक्रम तथा लागु औषधको जोखिमबारे भने जानकारी दिने अभियान सञ्चालन पनि गरिन्छ। साथै लागु औषधको लतबाट चाहिँ मुक्त हुन सङ्घर्ष गरिरहेका व्यक्तिहरूलाई चाहिँ सहयोग र पूर्ण स्थापनाको आवश्यकता रहेको सन्देश पनि आजकै दिन चाहिँ दिइन्छ। अनि आजको दिनले चाहिँ हामी सबैलाई एउटा महत्त्वपूर्ण सन्देश पनि के दिन्छ भने स्वास्थ्य जीवनशैली अपनाऊ, लागु औषधबाट टाढा रहौँ र सुरक्षित सचेत तथा जिम्मेवार समाज निर्माणमा भने आफ्नो भूमिका पनि निभाऊ। हजुर श्रोताहरू, आज 26 जुनमा चाहिँ विश्वभर अन्तर्राष्ट्रिय लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको दिवसहरू मनाइँदो रहेछ अनि यो चाहिँ किन मनाइन्छ भन्ने बारेमा मैले अलिकति भनी नै सकेको छु। यो चाहिँ एकदमै यो जनचेतनाहरू फैलाउने उद्देश्यले चाहिँ मनाउन थालिएको भनेर पनि भनिएको छ। हजुर, अब फेरि योलाई यो कुरालाई अलिकति भने थाती राखेर गीत सङ्गीतिर नै लागिहालौँ। अबको समयमा रहेको छ हिन्दी गीत जगजित सिंहको कहीं दूर जब दिन ढल जाए।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, नवीनके भट्टराईको खाँदै नहाएको विषय एकदमै रमाइलो गीत थियो। आशा छ पक्कै पनि इन्जोय भने गर्नु नै भयो होला। श्रोताहरू, योभन्दा अगाडि भने रमाइला कुराकानीहरू सुनि नै सक्नुभएको छ। केही कुराकानीहरू मैले गरि पनि सकेको छु। विभिन्न विधाका गीत सङ्गीतहरू बजाइ नै रहेको छु। अनि आजको शुक्रबारको दिन चाहिँ सायद सबैजना एकदमै खुसी पनि हुनुहुन्छ होला, किनभने भोलि र पर्सिदेखि भने यानि कि दुई दिन चाहिँ एकदमै छुट्टीको दिन पनि आएको छ होइन। आज चाहिँ अब शुक्रबार भन्नु बित्तिकै कस्तो मनलाई आराम हुन्छ, रिल्याक्स हुन्छ नि त, किनभने आजदेखि चाहिँ अब दुई दिन भए पनि रिल्याक्स गर्न पाइने भयो भनेर अरू बेला जस्तो एकदम हतारहरू गर्नु पर्दैन। त्यही भएर सबैजना एकदमै एक्साइटेड पनि हुनुहुन्छ होला। श्रोताहरू, अनि अरू के कस्तो गर्दै हुनुहुन्छ आजको यो शुक्रबारको दिन? अलिकति गफ गफ पनि गर्न मन लाग्यो तपाईँहरूसँग। कति गीत सङ्गीत मात्रै बजाउने होइन, कहिलेकाहीँ यसो गफ गफ पनि गरौँ न त। अनि अहिले सबैजना काममा व्यस्त हुनुहुन्छ होला, कतिजना घरमा पनि बसिरहनु भएको होला। अनि तपाईँहरूको आज शुक्रबारमा चाहिँ के गर्ने प्लानहरू गरिरहनु भएको छ? मैले अघि पनि अलिकति भनि नै सकेको छु, भोलि र पर्सि भनेको छुट्टीको दिन हो, एकदमै रिल्याक्स गर्ने समय हो। सायद तपाईँहरूको आफआफ्नो प्लानिङहरू पनि भइसक्यो होला। आज चाहिँ एकदमै अब कामहरू सकेपछि चाहिँ यहाँ जाने त्यहाँ जाने भनेर एकदमै एक्साइटेड पनि हुनुहुन्छ होला। आफ्नो फ्यामिलीहरूसँग कहाँ गएर कसरी चाहिँ यो टाइमहरू स्पेन्ड गर्ने भन्ने बारेमा पनि सोचिसक्नु भएकै होला। तर जे भए पनि जस्तो भए पनि तपाईँहरूको विकेन्ड एकदमै राम्रोसँग बिताउनुहोला। एकदमै आफ्नो फ्यामिलीलाई वर्षको एकदमै बेसी टाइमहरू दिनुहोला, अनि रमाइलो भने पक्कै पनि गर्नुहोला भनेर म भन्न चाहे। श्रोताहरू, हुन त अलिकति यहाँ भन्न मन लाग्यो हाम्रो बिएपी परिवारहरूको लागि। हाम्रो यहाँ ब्रुनाईमा अहिले धेरै नै प्रोग्रामहरू भइ नै रहेको छ होइन। सबैजना एकदमै व्यस्त भएको नि मैले देखि पनि रहेको छु। कतिजनाले एकदमै व्यस्त पनि भएका छौँ दिदी भनेर पनि भनिराख्नु भएको हुन्छ। तर व्यस्त भयो भने नै समय गएको पनि पत्तै हुँदैन, अनि आफूलाई पनि अलिकति भए पनि रिफ्रेसमेन्ट चाहिँ पक्कै पनि हुन्छ है त। घरमा बसिरहनुभन्दा त एकदम साथीभाइहरूसँग भेटघाट, यो प्रोग्रामहरूमा भाग लिनु चाहिँ एकदमै राम्रो हो जस्तो मलाई लाग्छ। हुन सधैँभरि बिजी भएको राम्रो त होइन, आफूले आफूलाई एकदमै कहिलेकाहीँ आनन्दले घरमा एक्लै रिल्याक्स गर्नु पनि मन त पर्छ। तर मैले भन्न खोजेको चाहिँ एक्लै कहिलेकाहीँ त्यो बसिरहनुभन्दा चाहिँ अझ साथीभाइ जम्का भेट गर्ने, रमाइलो गफगाफ गर्ने होइन, केही प्रोग्रामहरू एटेन्ड हुने, नयाँ कुराहरू सिक्न सकिन्छ भन्ने उद्देश्यले चाहिँ मैले यो कुराहरू, यो प्रसङ्गहरू राखेकी छु है त। अनि अब भन्दा भन्दै एकदमै बिजी त छँदै पनि छ अझ फेरि हजुरहरूलाई थाहा भएको हो, यो जुलाईको एकमा चाहिँ हाम्रो आजियर बर्थडे पनि हुँदैछ। सबैजना आउनुहोला, एकदमै सबैसँग अब त प्रायः जस्तो आजियो साडीहरू भएको होला, छ भने लगाएर आउनुहोला, छैन भने पनि हाम्रो यहाँ बिएफपी परिवारभित्र नै बहिनीहरूले साडीहरू बेच्नुहुन्छ, उहाँसँग कन्ट्याक्ट गर्नुहोला। यदि आजियो साडी छैन भनेर त्यही मात्रै लगाउनुपर्छ भन्ने पनि छैन है, आफूलाई कम्फोर्टेबल भएको साडीहरू लगाएर भने पक्कै पनि आउन सक्नुहुनेछ। अनि त्यो दिन चाहिँ एकदमै रमाइलो गर्नुपर्छ, सबैजना भ्याएसम्म उपस्थिति जनाइदिनुहोला। भन्दै अर्को गीत सुनिहालौँ।

हजुर, तिलक नेवार र मिलन नेवारको कान्छी हे कान्छी। श्रोताहरू, संगीत हाम्रो आत्माको भाषा हो। कहिलेकाहीँ रमाइलोमा साथ दिन्छ, कहिलेकाहीँ पीरमा सान्त्वना। त्यसैले आजको यो कार्यक्रममा हामी विभिन्न विधाका गीतहरू प्रस्तुत पनि गर्दैछौँ। पुरानो मिठो धुनदेखि नयाँ सिर्जनासम्म सबैको लागि केही न केही विशेष भने पक्कै पनि हुने नै छ। त्यसैले तपाईँको साथ बिना यो यात्रा पनि अधुरो हुन्छ। त्यसैले सकभर कार्यक्रममा चाहिँ हामी तपाईँका सन्देश, अनुरोध र प्रतिक्रियाको पनि पर्खाइमा हुनेछौँ। श्रोताहरू, यदि तपाईँहरू भर्खरै यो समयमा चाहिँ आफ्नो रेडियो ट्युन गर्दै हुनुहुन्छ भने तपाईँहरू सुन्दै हुनुहुन्छ हाम्रो प्रिय कार्यक्रम म झेरी, अनि म तपाईँहरूकै प्रस्तुत नूतन रायको साथमा म भने तपाईँहरू माझ 3 घण्टाको समयसम्म रहने नै छु। श्रोताहरू, अब भने ब्रुनेमा बिहानको 11 बजेलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको बसाईको अन्त्यमा पनि आइ नै सकेका छौँ। अब बसाईमा भने तपाईँले सुन्न सक्नुहुनेछ विश्व दोङको साइलोमा 4 घरे, त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी 2 घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला।

0: मुलुकभरका चारवटा बाहेक सबै पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मध्य प्रदेशका चारवटा पालिका सप्तरीको अग्निशार कृष्ण सवरण गाउँपालिका, सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनामा गाउँपालिका र रौतहटको यमुना माई गाउँपालिकाले अहिलेसम्म मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा योपल्ट धेरै पालिकाले बेलैमा बजेट पेश गरेका छन्। सभामा बजेट पेश गरेका धेरै जसो पालिकाले यसअघिका अधुरा योजना पूरा गर्ने, सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी अजय सुमार्गीको राहदानी रोक्का गरेको छ। सम्पत्ति शुद्धिकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर पासपोर्ट रोक्का गरेको हो। सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा रकम भित्राएको आरोप छ। सुमार्गीले मुक्ति श्री सिमेन्ट र सैटेलाइट टेलिकममा भित्राएको वैदेशिक लगानीको विवाद सर्वोच्चसम्म पुगेको थियो। अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिए पनि पछि त्यसले निरन्तरता पाएन। दाङको गोराई आठ सेवारको बिहानी बहुद्देश्य कृषि तथा पशुपन्छी फार्ममा लगाइएको व्यावसायिक ड्रागन फ्रूट खेतीमा अहिले पाकेका फल संकलन र ग्रेडिङ गरिँदैछ। हाल करिब 6 बिघा भाडाको जग्गामा 24,000 बिरूवासम्म ड्रागन फ्रूट खेती विस्तार गरिएको छ। फार्मका सञ्चालक शोभाराम डाँगी:
1: अलिक बढी चाहिँ व्यावसायिक बन्नुपर्छ है, हामीले यही नेपालमा केही गर्नुपर्छ, ठुला ठुला उत्पादन गरेर चाहिँ यहाँ केही हामीले गर्न सिकाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ यो स्थापना गरेको हो। र अब अहिले म सन्तुष्ट नै छु, पहिलो वर्ष गत वर्ष बिक्री गरियो, अहिले दोस्रो फसल मैले चाहिँ लिँदैछु र टिप्ने काम भइरहेको छ। अब यो राम्रो फलेको छ, म सन्तुष्ट छु र यसलाई चाहिँ बजारको हिसाबले स्थानीय बजार घोराई, तुलसीपुर, नारायणपुर र बाहिरको बजारहरू काठमाडौँ, पोखरा, बुटोल, यतातिर महेन्द्रनगर, नेपालगञ्जतिर पनि मैले पठाउने गरेको छु र योबाट चाहिँ बेसीखेरि अरूलाई पनि प्रेरणा मिल्ने खालको, अरूलाई पनि केही गरौँ गरौँ भन्ने खालको होस् र नेपालमै केही गर्न सकिन्छ है भन्ने खालको सोचले चाहिँ अगाडि बढुन् साथीहरू, युवाहरू भन्ने हिसाबले पनि यो प्रेरणा बनोस् भन्ने म शुभकामना दिन चाहन्छु।
0: उत्पादन भएका ड्रागन फ्रुटलाई आकार, तौल र गुणस्तरको आधारमा वर्गीकरण गरी बजारमा पठाउने गरी

0: गाउँको बस्ती क्षेत्रमा चाहिँ धुवा धुलो अनि नालीको एकदमै अव्यवस्थित भएको कारणले गर्दाखेरि बस्ती क्षेत्रमा चाहिँ यो सडक ढलान निर्माण कार्य सम्पन्न भएको छ। यो खोल्सा खोल्सीहरूमा कसवे अनि हिम पाइप राख्ने कार्यहरू चाहिँ भएको छ। स्थानीयवासी लगायत हामी जनप्रतिनिधिहरूले चाहिँ यसको सहजीकरण गरियो अनि निर्माण व्यवसायले चाहिँ समयमै सम्पन्न गरियो। विशेष गरेर मुवाफाट दगनाम दरिन्जा चिङखोला कुइने मङ्गले बस्ती क्षेत्रलाई सडक सहज गराउनको लागि उहाँले चाहिँ सिफारिस गर्नुभएको योजना हो।
1: सड़क निर्माणका लागि दुपचेश्वर शुभम बिल्डर्ससँग 2,39,49,000 रुपियाँमा ठेक्का सम्झौता भएको थियो। तनहुमा 27 वन्यजन्तुको उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुले चालु आर्थिक वर्ष 2082-83 27 वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको हो। उद्धार गरिएका मध्ये 6 मृतावस्थामा फेला परेका छन्। 21 वन्यजन्तुको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्यजन्तुको उद्धार गरी व्यवस्थापन गरिएको हो। कार्यालयका अनुसार 2 चितुवा, 1 चरीबाघ, 1 मृग, 1 स्याल र 1 भारसेलाई मृत अवस्थामा फेला उद्धार गरिएको थियो। यस्तै 1 चरीबाघ, 4 अजिङ्गर, 14 विभिन्न प्रजातिका सर्प तथा 1 गिद्धको जीवितै उद्धार गरिएको हो। उद्धार गरिएका जीवित वन्यजन्तुको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त र सुरक्षित प्राकृतिक वासस्थानमा छोडिएको छ। राणाभाटले वन्यजन्तु देखिएमा घाइते अवस्थामा फेला परेमा वा मानव बस्तीमा प्रवेश गरी जोखिम सृजना गरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

Oricar Radio. Oricar Radio. फेरि पनि एकपटक स्वागत छ तपाईँहरू सम्पूर्णलाई हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा म तपाईँहरूकै प्रस्तुता नूतन राईको साथमा। पहिलो घण्टामा जस्तै मिठो साथ र रमाइलो माहौललाई निरन्तरता दिँदै भने अब हामी तपाईँहरूका लागि अझै नयाँ ऊर्जा, फरक स्वादका गीतहरू र केही रोचक प्रस्तुतिहरू लिएर भने आइ नै सकेका छौँ। र हाम्रो साथ यत्तिकै बनाइ पनि राख्नुहोस्, किनकि यात्रा भने अझै पनि बाँकी नै रहेको छ। अनि तपाईँहरूको यो समय साथको लागि पनि फेरि पनि धन्यवाद। श्रोताहरू, तपाईँहरूले भने हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको बसाईको पहिलो गीत पनि सुनिसक्नु भएको छ। एकदमै पुरानो गीत अनि एकदमै हृदय स्पर्शी गीत, शम्भु राईको चले छ बतास सुस्तरी। अब भने सुनिहालौ अर्को गीत, झुमा लिम्बु र सुजन चापागाईको काफले।

हजुर झुमा लिम्बु र सुजन चापा गएको काफले भने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू अहिले भने ब्रुनेमा बिहानको 11:15 पनि गइ नै सकेको छ अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा भने अहिले चाहिँ अलिकति मौसम धुमिएको हो कि जस्तो चाहिँ लागिरहेको छ है, किनभने बिहान चाहिँ अलिकति घाम चडक्क लागेको थियो तर अहिले भने चाहिँ अलिकति घाम चाहिँ कम भएको जस्तो भने मलाई महसुस भइरहेको छ। यो चाहिँ तपाईँहरू ब्रुनाईभन्दा बाहिरका हाम्रो श्रोताहरूको लागि चाहिँ एकदमै सानो जानकारी दिइसके। श्रोताहरू हामी हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा पनि प्रवेश भन्ने गरि नै सकेका छौँ अनि दोस्रो घण्टामा भने चाहिँ आज हामी जेनेरेसनल इस्युहरूको बारेमा अलिकति चर्चा परिचर्चा पनि गर्नेछौँ, तर भने प्रतीक्षा साँच्दै गर्नुहोला भन्दै फेरि सुनौ अर्को गीत अनमोल गुरुङ र अस्मिता अधिकारीको बाबरी।

0: Sun Radio.
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

हजुर आशा भोसलेको को होला मेरो मायालु श्रोताहरू अब भने लागि होला आजको हाम्रो सेगमेन्ट तर्फ मैले आज चाहिँ लिएर आएको छु. आज चाहिँ रहेको छ हाम्रो जेनेरेसनल इस्यु यानि कि पुस्ताबिचको समस्या. अनि जस अन्तर्गत भने चाहिँ मैले चाहिँ आज चाहिँ यो पुस्ताबिचको सम्मान र विश्वास चाहिँ कसरी बढाउने भन्ने विषयमा चर्चा परिचर्चा गर्न गइरहेको छु. श्रोताहरू हामी सबै कुनै न कुनै पुस्ताको प्रतिनिधित्व भने गरिरहेका हुन्छौँ. कोही अभिभावक, कोही युवा त कोही नयाँ पुस्ताका बालबालिका. उमेर, अनुभव र सोच फरक हुनु स्वाभाविक पनि हो. तर यही फरकपनलाई चाहिँ स्वीकार गर्दै एकअर्काप्रति सम्मान र विश्वास कायम गर्न सक्यो भने परिवार मात्र होइन समाज पनि अझ बलियो बन्न सक्छ. आजको यो समयमा चाहिँ प्रविधिको विकास, बदलिदो जीवनशैली, शिक्षा र सोचका कारण चाहिँ पुरानो र नयाँ पुस्ता बिच चाहिँ विचारमा धेरै भिन्नताहरू पनि देखिएको छ. पुरानो पुस्ताले आफ्नो अनुभवलाई महत्त्वपूर्ण ठान्छ भने नयाँ पुस्ताले चाहिँ नयाँ अवसर, स्वतन्त्रता र परिवर्तनलाई पनि प्राथमिकता दिन्छ. अनि यी फरक दृष्टिकोणले कहिलेकाहीँ गलत यो अफवाह चाहिँ या दूरी चाहिँ सिर्जना पनि गर्न सक्छ भनेर पनि भनिएको छ. तर प्रश्न भने उठ्छ कि यो दूरीलाई चाहिँ हामीले कसरी घटाउने त? सबैभन्दा पहिलो कुरा हो संवाद. एकअर्काको कुरा चाहिँ ध्यान दिएर सुन्ने बानीले धेरै समस्या समाधानहरू गर्न सकिन्छ. जवाफ दिनका लागि मात्र होइन, बुझ्नका लागि पनि सुन्नु त त्यत्तिकै पनि आवश्यक छ. युवाले अभिभावकको अनुभवलाई सम्मान गर्नुपर्छ भने अभिभावकले पनि युवाका सपना, चुनौती र भावनालाई भने खुलेर बुझ्ने प्रयासहरू भने गर्नुपर्ने हुन्छ.

र अर्को कुरा हो एक अर्काको दृष्टिकोणलाई चाहिँ स्वीकार गर्ने बानी। सबैले एउटै तरिकाले सोच्नुपर्छ भन्ने त हुँदैन, तर फरक विचार हुनु कमजोरी पनि होइन, विविधता हो। समान भनेको सबै कुरामा सहमत हुनु पनि होइन, असहमत हुँदा पनि मर्यादापूर्वक व्यवहार गर्न पनि सक्नु हो। र अर्को रहेको छ, विश्वास निर्माण गर्न समय दिनु पनि आवश्यक हुन्छ। विश्वास एकै दिनमा बन्दैन, साना साना व्यवहार, इमान्दारी, वाचा पूरा गर्ने बानी र एकअर्कालाई साथ दिने संस्कारले भने विश्वास पनि एकदमै बलियो बनाउँछ। श्रोताहरू, परिवारसँग बिताउने समय पनि उत्तिकै महत्त्वपूर्ण पनि हुन्छ। अहिले सबैजना मोबाइल, काम वा पढाइमा व्यस्त हुन्छौँ, तर दिनको केही समय सँगै बसेर कुराकानी गर्ने, खाना खाने वा सामान्य अनुभव साटासाट गर्ने बानीले भने चाहिँ सम्बन्धलाई पनि अझ नजिक चाहिँ बनाएर लान्छ। यति मात्र होइन कि अर्को महत्त्वपूर्ण पक्ष भनेको चाहिँ आलोचना भन्दा प्रोत्साहन गर्नु। हजुर, गल्ती हुँदा सुधारको अवसर दिनु, राम्रो कामको प्रशंसा गर्नु र एक अर्काको प्रयासको कदर गर्नु चाहिँ सम्बन्धलाई चाहिँ अझ मजबुत बनाउने चाहिँ आधार पनि रहेको हुन्छ। हामीले यो पनि सम्झनुपर्छ कि हरेक पुस्ताले आफ्नो समयअनुसार चुनौती भोगेको पनि हुन्छ। पुरानो पुस्ताले सङ्घर्षबाट सिकेको अनुभव पनि बोकेको हुन्छ। नयाँ पुस्ताले तीव्र परिवर्तन र प्रतिस्पर्धाको संसार सामना गरिरहेको हुन्छ भने त्यसैले तुलना गर्ने भन्दा पनि एक अर्काबाट सिक्ने संस्कार चाहिँ विकास गर्नु एकदमै आवश्यक हुन्छ। अन्तत चाहिँ श्रोताहरू, सम्मान र विश्वास उमेरले होइन, व्यवहारले पनि कमाइन्छ। जब पुरानो पुस्ताले नयाँ पुस्ताको सोचलाई चाहिँ सम्मान गर्छ र नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभवको कदर गर्छ, तब परिवारमा चाहिँ समझदारी बढ्छ अनि सम्बन्ध बलियो बन्छ र पुस्ता बिचको दूरी चाहिँ एकदमै घटेर जानमा चाहिँ मद्दत गर्छ। श्रोताहरू, फरक पुस्ता हुनु समस्या पनि होइन, फरकपनलाई नबुझ्नु नै समस्या हो। यदि हामीले एक अर्कालाई सुन्न, बुझ्न र सम्मान गर्न सिक्यौँ भने यो पुस्ता बिचको सम्बन्ध अझ आत्मीय, विश्वासिलो र प्रेरणादायी पनि बन्न सक्छ है त। त्यसैले त भनिएको छ नि श्रोताहरू, तपाईँले यदि यो सुन्दै हुनुहुन्छ भने बुझी पनि सक्नुभयो होला यो पुस्ताबिचको सम्मान र विश्वासहरू कसरी बढाउने भनेर। मैले अघि पनि भनि नै सकेको छु, यो दूरीहरूलाई चाहिँ कसरी घटाउन सकिन्छ, किनभने यो अहिलेको युवा पुस्ताले चाहिँ एकदमै अहिलेको यो चलेको कुराहरूलाई उनीहरूले आत्मसात लिन्छ भने, पहिलेका पुस्ताहरूले चाहिँ हामीले पहिला यस्तो तरिकाले गरेका थियौँ भनेर उहाँको अनुभवहरूले चाहिँ यो कुराहरू चाहिँ हुन जान्छ। अनि दुई बिचमा चाहिँ एकदमै यो सम्मान र विश्वास हुनुभन्दा पनि कहिलेकाहीँ एकदमै यो कुराहरूमा चाहिँ एकदमै हुन्छ नि एकअर्कामा भनाभन हुन जान्छ। तर पनि यस्तो कुराहरूको लागि चाहिँ एकदमै संवादहरू गरेर एक अर्काको कुराहरूमा ध्यान दिएर सुन्ने बानी बसालेमा चाहिँ पक्कै पनि एकअर्कालाई बुझ्यो भने चाहिँ यो दूरीहरू चाहिँ घटेर जानमा चाहिँ मद्दत गर्छ भनेर पनि भनेको छ। त्यही भएर श्रोताहरू, यही सकारात्मक सन्देशका साथ भने चाहिँ आजको सेगमेन्ट चाहिँ यति नै। त फेरि अर्को रोचक विषयका साथ फेरि पनि हाम्रो कार्यक्रम मझेरी अन्तर्गत भेट्ने नै छौँ। तबसम्मका लागि म नूतन पनि आजको सेगमेन्टबाट चाहिँ बिदा हुन चाहे भन्दै फेरि पनि लागिहाल अर्को गीत सङ्गीत तर्फ नै। यो गीत रहेको छ हिन्दी गीत कैलाश खेरको सैया।

हजुर श्रोताहरू, हामीले आज हजुरहरूमा राखेका गीत सङ्गीतहरू भने पक्कै पनि रमाइलो लागि नै रहेको होला, सुन्दै पनि हुनुहुन्छ होला। कतिजना श्रोताहरू त हाम्रो कार्यक्रम सुन्दै आफ्नो कामहरू पनि पुरा गर्दै हुनुहुन्छ होला, कतिजना यात्रामा पनि हुनुहुन्छ होला। तर जे जस्तो होस्, जहाँबाट जसरी तपाईँले सुने पनि तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। श्रोताहरू, अब भने ब्रुनाईको समयअनुसार चाहिँ बिहानको 12 बजेलाई चाहिँ त्यस्तै 23 मिनट जस्तो बाँकी पनि रहेको छ। हेर्नुहोस् त, समय पनि कति छिटो बितेर जाने। म भने तपाईँहरूमा आज बिहानको 10 बजे चाहिँ हाम्रो बिबिएस गोर्खा रेडियो यानि कि ब्रुनाईबाट चाहिँ लाइभ प्रोग्राम लिएर मजेरी कार्यक्रम सञ्चालन गर्न लागिसकेकी थिएँ। तर हेर्दा हेर्दै पहिलो घन्टा बिति पनि सकेको छ अनि दोस्रो घन्टाको पनि अन्त्य अन्त्य समझ आइ नै सकेको छौँ। तर अझै पनि तपाईँहरूको जानकारीको लागि चाहिँ तेस्रो घन्टा अझै पनि बाँकी नै रहेको छ। अब अर्को गीत सङ्गीततर्फ गइहालौँ, यानि कि सुनौ तृष्णा गुरुङको माया मनभरि।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स.gov.uk

राज लामा मंगोलियन हर्ट को लाको माया लाइन नभन भन्ने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू, अब भने हाम्रो बिहेबी परिवारहरूको लागि चाहिँ एउटा जानकारी रहेको छ है। त 1 जुलाईमा चाहिँ हाम्रो आर्जर बर्थडे हुन गइरहेको छ बिहानको समयमा, अनि बेलुका चाहिँ हाम्रो नेपाली चलचित्र नाक्छोङ चाहिँ हाम्रो चिचेट कम्युनिटी सेन्टरमा चाहिँ लाग्न गइरहेको छ। तपाईँहरूले यदि अहिलेसम्म पनि टिकटहरू लिनुभएको छैन भने चाहिँ पक्कै पनि टिकटहरू लिनुहोला। यो टिकटहरूको लागि चाहिँ तपाईँहरूले कम्पनीहरूमा अथवा वेलफेयरमा गएर पनि लिन सक्नुहुनेछ, या हाइभहरूमा पनि सम्पर्क भने गर्न सक्नुहुनेछ। हजुर, यदि तपाईँहरूको फ्री टाइम हुनुहुन्छ अनि यो नाक्छोङ भन्नु बित्तिकै तपाईँहरूलाई चाहिँ अचम्म लाग्न सक्छ, यो नाम चाहिँ कस्तो होला जस्तो लाग्छ होला, तर यो चाहिँ एउटा हाम्रो राई संस्कृतिभित्र पर्छ। यो नाक्छोङ भनेको चाहिँ हाम्रो राई कम्युनिटीमा चाहिँ धामी हरूलाई चाहिँ नाक्छौँ भनेर भनिन्छ है। त सायद त्यो दिन चाहिँ यही सांस्कृतिक चलचित्र भएर पनि होला, अवश्य पनि आउनुहोला, हेर्नुहोला अनि कस्तो चाहिँ हुँदो रहेछ राई कल्चरभित्र चाहिँ धामीहरूको भूमिका के कस्तो रहेछ भन्ने कुराहरू पनि तपाईँहरूले पक्कै पनि त्यहाँबाट चाहिँ अलिकति भए पनि तपाईँहरूको जिज्ञासा भएको चाहिँ ज्ञानहरू चाहिँ प्राप्त पनि गर्न सक्नुहुनेछ। आफ्नो फ्री टाइमलाई युटिलाइज गर्नुहोला, टिकटहरू लिनुहोला अनि अवश्य पनि यस्तो हाम्रो नेपाली चलचित्रहरूलाई चाहिँ एकदमै प्रोत्साहन साथ अनि माया भने पक्कै पनि दिनुहोला। हजुर श्रोताहरू, यो चाहिँ 1 जुलाईमा रहेको छ है। त बेलुका चाहिँ नाक्छौँ चलचित्र चाहिँ चिचाट कम्युनिटी हलमा लाग्न गइरहेको छ। आउनुहोला, सबैजना त्यहीँ भेटेर रमाइलो पनि गर्नुपर्छ। अनि अर्को कुरा चाहिँ तपाईँले त्यहाँनिर चाहिँ ड्रिङ्क्सहरू होइन, हल्का केही कसैले सायद चटपटेहरू मोमोहरूको पनि स्टलहरू हुनसक्छ, त्यहाँ चाहिँ तपाईँले किनेर पनि खान भने सक्नुहुनेछ। श्रोताहरू, हेर्दा हेर्दै समय पनि बिति नै रहेको छ होइन, के गर्ने, तपाईँहरूसँग जोडिँदै तपाईँहरू माझ रमाइला कुराकानीहरू गर्दा गर्दै विभिन्न विधाका गीत सङ्गीतहरू राख्दा राख्दै भने समय गएको थाहै पनि हुँदैन। तर पनि केही छैन, अहिलेको समय बिते पनि फेरि भोलि अवश्य पनि आउने नै छ भन्दै फेरि पनि अर्को गीत सङ्गीततर्फ नै लागिहालौँ। अबको विषयमा रहेको छ राजु लामाको सायद तिम्रो।

हजुर, राजु लामाको सायद तिम्रो बाटोमा भने एकदमै पुरानो तर रमाइलो गीत भने सुनिसक्नुभयो। श्रोताहरू, तपाईँहरूलाई आजको हाम्रो मजेरी कार्यक्रम कस्तो लाग्यो? पहिलो र दोस्रो घण्टा पनि बिति नै सकेको छ। अब भने ब्रुनाईमा बिहानको 12 बज्नको लागि 6 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मजेरीको दोस्रो घण्टाको बसाईको अन्त्यमा पनि अहिले सकेका छौँ। अबको बसाईमा भने तपाईँहरूले सुन्न सक्नुहुनेछ बाबु कृष्ण परियार र दीपिका बाइम्बुको कश्मीरे पछ्यौरी, त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी तेस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँसै गर्नुहोस्।

0: सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ। सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागिएको उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरी हरेक वर्ष जून 26 तारीकमा यो दिवस मनाउन शुरू भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यले आज यो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनु अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ।
1: अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात गएको फेब्रुअरी 28 ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $76 थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारल $72 आसपासमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि ब्रेन्ट क्रूडको मूल्य $120 नाघेको थियो। नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाव घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्रै थाहा हुन्छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार नेपाली बजार कच्चा तेल नभई प्रशोधित तेलको भाव

0: जारी गरेको रासोपाका नेताहरूले बताएका छन्। पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदानको तयारी गरेको हो। रासोपाका नेताहरूका अनुसार 6 पदाधिकारीका लागि मात्रै निर्वाचन हुनेछ। एकजना खुल्ला उपसभापति, एकजना महिला उपसभापति, एकजना खुल्ला महामन्त्री, दुईजना खुल्ला सहमहामन्त्री र एकजना महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुन लागेको हो। पार्टीको विधानमा 19 पदाधिकारी रहने व्यवस्था छ, जसमध्ये रवि लामिछाने सभापतिमा निर्विरोध हुनु भएको छ। बाँकी 18 मध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह बालेन मनोनित हुने निश्चित रहेको रासोपा नेताहरूले बताएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैना नगरपालिकाको घमाखोला डाइभर्सनमा पानी पसेपछि सवारी आवागमन अवरूद्ध भएको छ। केही दिन अघि मात्रै निर्माण गरिएको डाइभर्सनमाथि पानी बगेपछि यो सड़क खण्डबाट सवारी साधन सञ्चालन गर्न नसकिने भएको हो। यसले पूर्व पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन्। सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। पानीको बहाव कम भएपछि मात्रै डाइभर्सन मार्फत सवारी सञ्चालन सम्भव हुने बताइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस कुलकर्म रेडियो हो।

हामी हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा पनि प्रवेश भने गरि नै सकेका छौँ। म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा आशा छ अहिलेसम्मको हाम्रो साथ तपाईँहरूलाई मन परेको छ र तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीबाट आजको हाम्रो यो मझेरी कार्यक्रमसँग जोडेर भने यो शुक्रबारलाई अझै विशेष भने बनाइरहनु भएकै होला। अबको यो तेस्रो घण्टामा हामी तपाईँहरूका लागि अझै आकर्षक गीतहरू, केही रोचक कुराकानी र ऊर्जा दिने प्रस्तुतिहरू लिएर भने आइ नै सकेका छौँ। अनि हाम्रो कार्यक्रमलाई माया साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार। हजुरहरूले सुनिसक्नुभयो एकदमै सुन्दर प्रस्तुति स्वप्न सुमनको तिम्रो आँखा। अब सुनिहालौ सञ्जीव प्रधानको देउरालीको चौतारीमा।

हजुर, अब भने ब्रुनेमा दिउँसोको 12 बजेर 15 मिनट पनि गइ नै सकेको छ, अनि युकेमा भने चाहिँ बिहानको 5 बजेर 15 मिनट पनि भइ नै सकेको छ, अनि त्यस्तै गरेर नेपालमा पनि 10 भने बजिसकेको छ। श्रोताहरू, तपाईँहरू भने हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा सुन्दै हुनुहुन्छ गीत सङ्गीतहरू, अनि तेस्रो घण्टामा भने चाहिँ आज मैले समसामयिक विषयहरूमा केही कुराकानीहरू लिएर आइ नै सकेको छु, तसर्थ हाम्रो कार्यक्रम निरन्तरता सुन्दै गर्नुहोला। एकछिनको बसाई पछि भने चाहिँ अवश्य पनि सुन्न सक्नुहुनेछ, प्रतीक्षा साँच्दै गर्नुहोला। भन्दै फेरि लागिहालौँ अर्को गीत सङ्गीततर्फ नै, प्रकाश बस्नेतको सेतो फुल।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् बिल्डिङ हिरोज.org.uk।
2: BFBS गोर्खा रेडियो।

हजुर, निकै नै ऊर्जा दिने प्रस्तुति, यानि कि एकदमै पुरानो गीत भए पनि सुन्दाखेरि रमाइलो लाग्ने गीत निमा रुम्बाको आऊ न आऊ। श्रोताहरू, अब भने समसामयिक विषयहरूतर्फ अलिकति चर्चा परिचर्चा गरौँ है त। मैले भने चाहिँ आज एकदमै यो विश्वकप चलिरहेको छ होइन, जस अन्तर्गत भने चाहिँ मैले यो विश्वकपमा चाहिँ पिङ्क बुट्सको क्रेज चाहिँ किन बढिरहेको छ यो बारेमा भने अलिकति कुराकानीहरू लिएर आइसकेकी छु। 2026 विश्वकपमा एउटा ट्रेन्डले भने सबैको ध्यान खिचेको छ है त। चम्किलो गुलाबी बुट्स, मैदानमा स्टार खेलाडीहरूदेखि युवा प्रतिभासम्मले इलेक्ट्रिक फ्युसिया रङका बुट भने लगाइरहेका छन्। हरियो मैदानमा चम्किलो गुलाबी रङ टाढेबाट स्पष्ट पनि देखिन्छ, अनि टेलिभिजन, मोबाइल स्क्रिन र स्टेडियमका दर्शकका लागि पनि यो भने सजिलै छुट्टिने एक प्रकारको रङ पनि रहेको छ। यही कारण चाहिँ खेलाडी र ब्रान्ड दुवैका लागि यो आकर्षक विकल्प पनि बनेको मानिएको छ। नाइकीले चाहिँ आफ्नो चर्चित मेरिक्युरियल श्रृङ्खलामा चाहिँ इलेक्ट्रिक फ्युसियासँग रङ ल्याएपछि यसको चर्चा चाहिँ झनै बढेर गएको छ। तीव्र गतिका खेलाडीहरूलाई लक्षित गरेर बनाएका यी बुट्सलाई चाहिँ धेरै स्टार फरवार्ड र विरङ्गहरूले भने प्रयोग पनि गरिरहेका छन्। मैदानमा पनि यसको चमकले तुरुन्तै सबैको ध्यान पनि तानिरहेको छ। हुन त नाइकी मात्र होइन, एडिडास र पुमाले पनि गुलाबी रङलाई भने प्रमुख डिजाइनका रूपमा पनि अघि सारेको छ। एडिडासको F50 र पुमाको अल्ट्रा श्रृङ्खलामा देखेको फ्युसिया डिजाइनले भने खेलाडीहरूलाई चाहिँ एकदमै आकर्षित पनि गरिरहेको छ। तीन ठुला ब्रान्ड बीचको प्रतिस्पर्धाले भने यो ट्रेन्डलाई चाहिँ अझै बलियो पनि बनाएको छ। विश्वकप जस्तो ठुलो मञ्चमा चाहिँ खेलाडीहरूले लगाएको हरेक वस्तु चर्चाको विषयहरू बनेर जान्छ श्रोताहरू। हुन त फुटबलमा बुट्स खेल सामग्री भन्दा पनि धेरै बढी भइसकेका छन्। खेलाडीहरूले आफ्नो शैली, आत्मविश्वास र पहिचान देखाउन पनि विशेष डिजाइनहरू रोज्ने गर्छन्, अनि सामाजिक सञ्जालमा फोटो र भिडियो भाइरल हुँदा यस्ता आकर्षक रङका बुट्सहरू झन छिटो चर्चामा चाहिँ आउने गर्छन्। अब यो त त्यो बुट्सको बारेमा पनि अलिकति कुराकानीहरू, अनि यो विश्वकपको यादगार दृश्य भनेको चाहिँ हरेक विश्वकपमा चाहिँ कुनै न कुनै विशेष दृश्यका लागि भने चाहिँ सम्झिने गरिन्छ। अनि 2026 संस्करणमा इलेक्ट्रिक फ्युसिया बुट्स चाहिँ त्यस्तै एउटा ट्रेन्ड पनि बनिसकेको छ। प्रतियोगिता सकेपछि भने गोल र उपाधिसँगै मैदानभरि देखिएको यो गुलाबी क्रेज पनि विश्वकपको सम्झनालाई कथाका रूपमा पनि रहनेछ भनेर चाहिँ भनिएको छ। हजुर श्रोताहरू, यदि तपाईँहरूले फुटबलहरू हेर्दै हुनुहुन्छ भने तपाईँहरूलाई पक्कै पनि यो विषयमा, यो कुरामा चाहिँ जानकारी भएको नै हो। अहिले पनि यो विश्वकप हुँदै गर्दै पिङ्क बुट्सको चाहिँ एकदमै क्रेजहरू बढेर गइसकेको छ, अनि यो हुन त हरेक वर्ष केही न केही कुराहरूको चर्चा भने भइ नै रहन्छ, तर यो 2026 भने चाहिँ यो पिङ्क बुट्सको चाहिँ एकदमै क्रेजहरू बढेको पनि छ, अनि एकदमै यो चर्चामा पनि बनेको छ। र भनिएको छ कि यो पिङ्क बुट्सको चाहिँ यो 2026 चर्चा चाहिँ एकदमै सम्झना लायक कथाका रूपमा चाहिँ रहनेछ भनेर भनिएको छ। यस्तै यस्तै समसामयिक विषयहरूमा अझै पनि हामीमा विभिन्न कुराहरू रहेका छन् श्रोताहरू, अझै प्रतीक्षा साँच्दै गर्नुहोला। भन्दै सुनिहालौँ एउटा मिठो अनि पुरानो गीत।

श्रोताहरू, कस्तो मिठो अनुभूति बोकेको गीत। कहिलेकाहीँ जीवनका केही पलहरू यस्ता हुन्छन् जहाँ हामी आफ्नै सोच, सम्झना र भावनाभित्र हराइरहेका हुन्छौँ। यही भावनालाई सुन्दर शब्द र सङ्गीत मार्फत प्रस्तुत गर्नुभएको छ भक्तराज आचार्यले। आशा छ यो गीतले भने तपाईँहरूको मन पक्कै पनि छोएको छ। तपाईँहरू सुनिरहनु भएको छ हाम्रो कार्यक्रम मजेरी ब्रुनाईको स्टुडियोबाट। आशा छ यो गीतले भने तपाईँहरूका पनि कहीँ कतै बितेका पुराना यादहरू, सम्झनाहरू भने पक्कै पनि ताजा भने गराइ श्रोताहरू। समस्या विषय अन्तर्गत योभन्दा अगाडि कुरा पनि गरिसकेको छु, अझै पनि यही कुराकानीहरू बाँकी नै रहेको छ। अनि हाम्रो कार्यक्रम मार्फत चाहिँ हाम्रो श्रोताहरू पनि जोडिँदै हुनुहुन्छ। अनि तपाईँहरूले अनुरोध गर्नुभएका गीतहरू भने एकछिनपछि हामी पक्कै पनि बजाउने नै छौँ। प्रतीक्षा भने साँच्दै गर्नुहोला। अनि हाम्रो बेबेस गोर्खा रेडियोलाई निरन्तरता साथ अनि माया दिँदै पनि गर्नुहोला। अनि आजको मजेरी कार्यक्रमलाई सुन्दै पनि गर्नुहोला भन्दै अर्को गीततर्फ लागिहालौँ। सुनिल बरदेवाको गोरेटो अनि उस्तै छ गल्ली।

0: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
0: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर राजु लामा र रमला फाख्रिनको मेन्दो माया। अब भने हाम्रो बेबी परिवारहरूको लागि रहेको छ यो चाहिँ जङ्गल वेलफेयर डिभिजन 50th एनिभर्सरी फ्यामिलीज डे भनेर भनेको छ। जङ्गल वेलफेयर डिभिजनको 50 वार्षिक उत्सव तथा परिवार दिवस यही जुलाई 3 तारिक यानि शुक्रबारको दिन चाहिँ दिउँसोको 2 बजेदेखि रातिको 9 बजेसम्म चाहिँ आयोजना हुँदैछ। अनि यो कार्यक्रम चाहिँ निशुल्क रहेको छ र सबै बेबीका कर्मचारी तथा परिवारहरूलाई पनि एकदमै सहभागी हुन अनुरोध पनि गरिएको छ। सहभागीहरूका लागि साँझ 7, 8 र 9 बजे निशुल्क घर फर्कने यातायातको पनि सुविधाहरू उपलब्ध गराइनेछ। अनि कार्यक्रममा सहभागी हुन चाहिँ तपाईँहरूले चाहिँ क्युआर कोड स्क्यान गरी आफ्नो नाम पनि दर्ता पनि गर्न सक्नुहुनेछ। अनि यो दिनमा चाहिँ कार्यक्रमका मुख्य आकर्षणहरूमा चाहिँ के हुन् त भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ ब्राईबाट तयार गरेका परिकारहरू होइन, वाटर स्लाइड, बालबालिका लागि नेफगन खेल, अनि त्यसपछि सर्प तथा अन्य कुराहरूको प्रदर्शनी, फेस पेन्टिङ, वाटर बेलुन फाइट, बालबालिका तथा वयस्कहरूका लागि चाहिँ रेफल ड्रहरू, अनि जङ्गली किरा फट्याङ्ग्रा तथा वनस्पतिबारे केही जानकारी र प्रदर्शनहरू पनि गरिनेछ। ककटेल बारहरू पनि रहनेछ, साथै लाभे आर्म्स दिनभर पनि खुला रहनेछन्। तपाईँहरू भने त्यो दिनमा चाहिँ एकदमै सहभागिता जनाउनु होला आफ्नो परिवारहरू साथ, अनि सहभागी भई रमाइलो र अविस्मरणीय समयहरू पनि बिताउनु होला। हजुर, यो चाहिँ रहेको छ जुलाईको 3 तारिक दिउँसोको 2 बजेदेखि 9 बजेसम्म चाहिँ जङ्गल वेलफेयर डिभिजन 50th एनिभर्सरी। अवश्य पनि आफ्नो समय निकाल्नु होला, सबैजना सहभागिता पनि जनाइदिनु होला। पक्कै पनि केही न केही नयाँ नौलो कुराहरू देख्न सक्नुहुनेछ, रमाइलो त त्यसै पनि हुने नै छ। श्रोताहरू त्यस्तै गरेर हाम्रो एकजना श्रोता भने जोडिनै सक्नुभएको छ। उहाँ हुनुहुन्छ हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ, खर्का गुरुङ मामा। उहाँले मेसेज गर्नुभएको छ, उहाँ लेख्नुहुन्छ, नमस्कार नूतन भान्जी भन्नुभएको छ। नमस्कार मामा, रेडियो सुनेर मनोरञ्जन लिइरहेछु, यदि समय मिलेमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भनेर भन्नुभएको छ। गीतको बोल रहेको छ घर राम्रो चुनाले, यो गीतकार रहनुभएको छ सुनिता थेगिम र कृष्ण भक्त राई। अनि उहाँले भन्नुहुन्छ, सम्झनामा हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भनेर भन्नुभएको छ। मामा, अबको बसाइमा भने तपाईँकै अनुरोधको गीत सुनाउन गइरहेका छौँ। आशा छ तपाईँलाई पक्कै पनि सुनेर रमाइलो लाग्ने नै छ। अनि तपाईँले जसरी हाम्रो कार्यक्रमलाई साथ अनि माया दिनुभएको छ, यसरी नै निरन्तरता गर्दै पनि गर्नुहोला। अनि तपाईँलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। अबको बसाइमा भने तपाईँको आफ्नै अनुरोधको मिठो गीत अनि सबै श्रोताहरूको लागि।

हजुर, भर्खरै सुनिसक्नु भयो हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ खर्का गुरुङ मामाले नै अनुरोध गर्नुभएको घर राम्रो चुनाले सुनिता थेगिम र कृष्ण भक्त राईको सायद मामा एकदमै रमाइलो भने भए नै होला, साथसाथै सबै श्रोताले सुनेर पनि मनोरञ्जन लिनु नै भयो होला। त्यस्तै गरेर हाम्रो श्रोताहरू जोडिनै सक्नुभएको छ। हाम्रो नूतन भूषालजी पनि लेख्नुहुन्छ, गुड मर्निङ, नमस्कार, हेभ अ ग्रेट विकेन्ड भनेर भन्नुभएको छ। हजुरलाई पनि नमस्कार, अनि तपाईँको पनि एकदमै विकेन्डहरू राम्रोसँग बितोस्, राम्रो होस् भनेर पनि म भन्न चाहे है। त हुन त आज समयले साथ नदिएकोले गर्दा हजुरको कहिलेका हामी गीतहरू बजाउने गर्छौँ, तर भने आज बजाउन पाएन, तर पनि केही छैन, अझै पनि समय भोलि पर्सि त विकेन्ड भइहाल्यो, सोमबारदेखि समयहरू छँदै नै छ। हामी पक्कै पनि तपाईँले लेख्नुभएका मिठा मिठा गीत सङ्गीतहरू बजाउने कोसिस भने गर्ने नै छौँ। भन्दै अब भने बुढाइमा दिउँसोको 1:05 मात्रै बाँकी पनि रहेको छ, त्यसै गरी आजको हाम्रो कार्यक्रम मझेरीको बसाईको अन्त्यमा पनि आइसकेका छौँ। हजुरहरूले समय दिनुभयो, सुन्नुभयो, यसको लागि सबैलाई मनैदेखि धेरै धेरै धन्यवाद। अबको बसाईमा पनि अरुणा लामाको एक्लै बस्दा भन्ने गीत सुन्न सक्नुहुनेछ, अनि म नूतन राईलाई पनि अनुमति दिनुहोस्, फेरि यही रेडियो मार्फत सोमबारको दिनमा भेट्ने नै छौँ। तबसम्मको लागि सबैजना एकदमै स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्, अनि तपाईँहरूले हरेक कुराहरू चाहेको सबैको पुरा होस् भन्दै नमस्ते, बाई बाई, हेप्पी फ्राइडे।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: रासपाको महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक फेरि सरेको छ। योसहित प्रतिनिधि सभाको बैठकको मिति दुई पटक सारिसकिएको छ। आज दिउँसो 1 बजेका लागि बोलाइए पनि महाधिवेशन नसकेकाले बैठकको मिति सारिएको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। रासपा प्रथम महाधिवेशन चितवनको भरतपुरमा असार 7 गतेदेखि जारी छ। 900 केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। पदाधिकारीको निर्वाचन जारी छ। अमेरिकालाई हराए पनि टर्की विश्वकपबाट बाहिरिएको छ। अन्तिम खेलमा टर्कीले अमेरिकालाई 3-2 गोल अन्तरले पराजित गरेको हो। टर्की यसअघि पाराग्वे र अस्ट्रेलियासँग पराजित भएको थियो। हारका बावजुद पनि सह आयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघिका 2 खेलमा जित निकालेकाले 6 अङ्कसहित तालिकामा अमेरिका शीर्ष स्थानमा छ। यता अस्ट्रेलिया समूह विजेता बन्दै फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को वे रङ्गशेल एरिया रङ्गशालामा आज बिहान भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो। समूह डीबाट अस्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा जाँदा सह आयोजक अमेरिका 6 अङ्कका साथ शीर्ष स्थानमा छ। अस्ट्रेलियासँग बराबरी खेलेको पाराग्वेको नकआउट पुग्ने सम्भावना कायमै छ। तेस्रो स्थानमा रहेका मध्ये 4थो स्थानको पाराग्वे नकआउटमा पुग्ने नपुग्ने निर्णय अन्य खेलको नतिजामा भर पर्नुपर्नेछ। यो समूहबाट 7 अङ्कसहित विजेता भन्दै अमेरिका नकआउटमा प्रवेश गर्दा टर्की 3 अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ। रासपाका नेता जगदीश खरेलले महामन्त्रीबाट आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। खरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको दावीबाट पछि हटेको बताउनु भएको हो। केन्द्रीय सदस्य निर्वाचित भएसँगै उहाँले महामन्त्रीमा उम्मेदवारी दिनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको केन्द्रीय सदस्य निर्वाचनको नतिजा विवादमा परेको छ। केन्द्रीय सदस्य गण्डकी प्रदेशबाट उम्मेद्वार रहेकी पूजा वास्तुलाले आफूभन्दा कम मत ल्याएका उम्मेद्वारलाई निर्वाचित घोषणा गरिएको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। वास्तुलाले आफू अन्यायमा परेको भन्दै नतिजा फेरि परीक्षण गरी सत्य तथ्य छानबिन गर्न माग गर्नुभएको छ। सार्वजनिक मत परिणाम अनुसार वास्तुलाले 893 मत पाउनु भएको छ। तर 800 मत ल्याएकी विष्णु कुमारी गुरूङ एकतालाई निर्वाचित गरिएको छ। यो निर्णयप्रति असन्तुष्टि जनाउँदै वास्तुलाले आयोगमा उजुरी दिनुभएको छ। दाङको गोराही 8 सेवारको बिहानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्ममा लगाइएको व्यावसायिक ड्रागन फ्रूट खेतीमा अहिले पाकेका फल संकलन तथा ग्रेडिङ हुँदैछ। हाल करिब 6 बिघा भाडाको जग्गामा 24,000 बिरुवासम्म ड्रागन फ्रूट खेती विस्तार गरिएको छ। फार्मका सञ्चालक शोभाराम डाङ्गी
4: अलि बढी चाहिँ व्यवसायिक बन्नुपर्छ है। हामीले यहीँ नेपालमा केही गर्नुपर्छ, ठुला ठुला उत्पादन गरेर चाहिँ यहाँ केही हामीले गर्न सिकाउनुपर्छ भन्ने उद्देश्यले चाहिँ यो स्थापना गरेको हो। र अब अहिले म सन्तुष्ट नै छु। पहिलो वर्ष गत वर्ष बिक्री गरियो, अहिले दोस्रो फसल मैले चाहिँ लिँदैछु र टिप्ने काम भइरहेको छ। अब यो राम्रो फलेको छ, म सन्तुष्ट छु र यसलाई चाहिँ बजारको हिसाबले स्थानीय बजार घोराई तुल्सीपुर नारायणपुर र बाहिरको बजारहरू काठमाडौँ पोखरा बुटोल यतातिर महेन्द्रनगर नेपालगञ्जतिर पनि मैले पठाउने गरेको छु। र योबाट चाहिँ बेसीखेरि अरूलाई पनि प्रेरणा मिल्ने खालको, अरूलाई पनि केही गरौँ गरौँ हुने खालको होस् र नेपालमै केही गर्न सकिन्छ है भन्ने

0: दर्जनौ भवनहरू भत्किएका थिए। छिमेकी देशहरूमा समेत भूकम्प महसुस गरिएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षणले हजारौं मानिसहरूको मृत्यु हुन सक्ने बताएको छ। भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थालाई हेरेर सरकारले देशभर संकटकाल घोषणा गरेको छ। राजधानी काराकास सहितका विभिन्न ठाउँमा विमानस्थल बन्द छन्। सड़क यातायात पनि अवरूद्ध भएको छ। बिजुली, खानेपानी, संचार जस्ता सुविधाबाट स्थानीय वञ्चित भएका छन्। बितेका 24 घण्टामा 2438
1: यो BFBS गोर्खा रेडियो

यह बीएस गोरखा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म देशमणि दाहालको शुभ प्रभातम। बीएस गोरखा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता। शुक्रबार हामी माता सन्तोषीको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। सन्तुष्टिकी देवीको रूपमा सन्तुष्टि प्राप्तिको लागि सन्तुष्ट भएर निरन्तर रूपमा हामी सन्तोषी माताको उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर माता सन्तोषीले हामी सधैँलाई सन्तुष्टिको आशीर्वाद दिनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा विविध चर्चाहरू गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज बौद्ध धर्मको समग्र स्वरूपको संक्षिप्त परिचयको चर्चा गर्नेछु, किनभने हामीले बौद्ध धर्ममा रहेका विषयवस्तुहरूको संक्षिप्त चर्चा गरि नै रहेका छौँ र आज समग्रमा बौद्ध धर्म दर्शनको स्वरूप के हो र कस्तो दर्शन हो यो, के हो यो वास्तवमा, यसको समग्रमा संक्षिप्त स्वरूपलाई जान्ने इच्छा हुनसक्छ। त्यसैले यतातर्फ हामी आज लागौँ र हामी सुरु गरौँ भगवान् बुद्धबाट नै। भगवान् बुद्ध जसरी आफूलाई एउटा राजाको छोराको रूपमा, वास्तवमा भगवान् विष्णुकै अवतार मानिएको छ र नवौँ अवतार मानेर यसलाई उल्लेख गरिएको छ। भक्तमालमा नाभादासजी भन्नुहुन्छ, जय जय मीन बराह कमठ नरहरि बलिबावन परशुराम रघुवीर कृष्ण कीरति जग पावन बुद्ध कलक की व्यास पृथु हरि हंस मन्वंतर यज्ञ ऋषभ हयग्रीव ध्रुव पर दयन धन्वंतर भद्रीपति दत्त कपिल देव सनकादिक करुणा करौ चौबीस रूप लीला रुचिर श्री अग्रदास उरपद धरो। जसरी बुद्ध भगवानलाई नवौ अवतारको रूपमा मानिएको छ, वास्तवमा राजा शुद्धोधनका सुपुत्रका रूपमा जन्मनु भएका, नेपालको कपिल वस्तुमा जन्मिनु भएका भगवान गौतम बुद्धको नामले विश्व प्रसिद्ध हुनुभएका बुद्धले के प्राप्त गर्नुभएको थियो र उहाँले त्यस्तो युवराज पद, आफ्नो सानो बच्चा, श्रीमती, राजवैभव, माता पिता, बन्धु बान्धव सम्पूर्णलाई खानपान सबै सुख सहल सबै त्यागेर जङ्गलमा गएर तपस्या गरेर प्राप्त के चाहिँ गर्नुभएको थियो र ज्ञान प्राप्त गर्नुभएको भनिन्छ, त्यो ज्ञान कस्तो थियो, वास्तवमा एउटा जिज्ञासा आउने गर्दछ। भगवान् बुद्धले प्राप्त गरेको ज्ञान चारवटा बिन्दुमा उल्लेख गरिएको पाइन्छ। चारवटा बिन्दुलाई दुःख, यो आर्य सत्य भनेर, जो सत्य थिए र आर्य श्रेष्ठ पुरुषले प्राप्त गर्न योग्य थिए, त्यो श्रेष्ठ पुरुष बुद्धले प्राप्त गर्नुभयो र आर्य सत्यलाई चारवटा रूपमा उल्लेख गरिएको छ। त्यो चारवटा रूपमा बताइएको जो कुरा छ त्यही नै बुद्धले ज्ञानको रूपमा प्राप्त गर्नुभएको थियो। त्यो हो दुःख आर्य सत्य, समुदाय आर्य सत्य, निरोध आर्य सत्य र मार्ग आर्य सत्य। यिनै चारवटा चिज भगवान् बुद्धले प्राप्त गर्नुभएको थियो र यसलाई अलिकति व्याख्या गरौँ। दुःख भनेर उहाँले संसार दुःखमय छ भन्नुभयो र समुदाय भनेको कारण हो, किनभने दुःखको कारण छ, दुःखको कारण तृष्णा हो भनेर भन्नुभयो। तृष्णा भनेको कामना, इच्छा, र दुःख समुदायको निरोध हुनसक्छ अर्थात् त्यसको नाश हुनसक्छ, कारणको नाश हुनसक्छ, तृष्णाको नाश हुनसक्छ भनेर तेस्रो ज्ञान उहाँले निरोध आर्य सत्य प्राप्त गर्नुभयो र त्यो निरोध गर्नका लागि, दुःखको कारणलाई नाश गर्नका लागि हिँड्ने मार्ग आर्य अष्टाङ्गिक मार्ग अर्थात् दुःख निरोध गामिनी प्रतिपद भनेर भगवान् बुद्धले बताउनु भयो। यही चारवटा कुरा जो उहाँले प्राप्त गर्नुभएको थियो यही नै हो भगवान् बुद्धले प्राप्त गर्नुभएको ज्ञान र यसै ज्ञानको लागि नै उहाँ विश्व प्रसिद्ध हुनुहुन्छ र यसका व्याख्या विश्लेषणहरू उहाँका उपदेशमा पनि छन् र अरू आचार्यहरूले पनि धेरै ठुलो एउटा परम्परा चलिसकेको छ र ठुलो परम्परा, धेरै लामो परम्परामा धेरै विद्वान सिद्ध आचार्यहरू आउनुभएको छ र उहाँहरूले यसलाई यति व्यापक र यति विशाल बनाउनु भएको छ कि वास्तवमा अब यसलाई त्रिपिटकमा रहेको ज्ञानको एउटा विस्तार हामीसम्म आइपुग्दा निकै लामो र निकै विशाल काय बनिसकेको छ। त्यसैले त्यतातर्फ समग्रमा भन्दा पनि भगवान्ले प्राप्त गरेको यो ज्ञानले नै संसारमा अहिले शान्ति र अहिंसाको दुन्दुभी बजाइरहेको छ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यस कार्यक्रममा हामी दैनिक रूपमा जुट्ने गर्दछौँ र बौद्ध धर्मको एउटा समग्र रूपलाई संक्षिप्तमा चर्चा गर्ने गरिरहेका छौँ र यो यसरी भगवान बुद्धबाट आएको बौद्ध धर्म धेरै समयसम्म त्यही मूल रूपमा रहन सकेन र त्यो लगभग 100 वर्ष पछाडि भगवान बुद्ध जानुभएको अर्थात् उहाँले महापरिनिर्वाण प्राप्त गर्नुभएपछिको 100 वर्ष पछाडि नै यो वास्तव विभिन्न सम्प्रदायहरूमा विभाजित हुन पुग्यो भनेर उल्लेख गरिएको छ। विभिन्न सङ्गीतहरू अर्थात् सभाहरू, सम्मेलनहरू, महाधिवेशनहरू जो अहिले भनिन्छ, त्यस्ता खालको सम्मेलनहरू मार्फत आफ्ना मान्यताहरूलाई लिएर भगवान बुद्धले बताएका मूल स्वरूपलाई नै आफूले साधनाको रूपमा, जीवनचर्याको रूपमा, सिद्धान्तको रूपमा मान्नुपर्छ भन्नेहरू र होइन समय अनुकूल समय परिस्थितिलाई हेरेर भगवान बुद्धकै वचनको आश्रय लिएर त्यसलाई अलिकति व्याख्या विस्तार गरेर त्यसको अलिकति दायाँ बायाँ गरेर अगाडि बढ्नुपर्छ भन्नेहरू र होइन अझ शीघ्र भगवान्ले बताएको कुराहरूलाई अझ अर्को एउटा पाटोमा लिएर हिँड्नेहरूको 3 वटा सम्प्रदायमा विभाजित हुन पुग्यो भनेर उल्लेख गरिएको छ, जसमा हीनयान, महायान र वज्रयान भनेर उल्लेख गरिएको छ। सैद्धान्तिक आधारमा यिनीहरूको व्याख्या विश्लेषण निकै गम्भीर, गहिरो र लामो हुनसक्छ, तर हामीले संक्षिप्तमा शाब्दिक रूपमा यिनीहरूलाई बुझ्दाखेरि हीनयान भनेको स्वमुक्तिको जो अवधारणा छ त्यसलाई स्वीकार गर्ने, महायान भनेको अन्यको पनि कारुणिकता बस कल्याणको चाहना राख्ने र वज्रयान भनेको जो तान्त्रिक व्यवस्थाहरू छन् शीघ्र गामी जो रकेटको यात्रा जस्तो शीघ्रगामी यात्रा गर्ने जो एउटा साधनाको परम अवस्थालाई स्वीकार गर्नेलाई वज्रयानी भनियो र हीनयान, महायान र वज्रयान भनेर यिनीहरू मूल बौद्ध धर्मका सम्प्रदायका रूपमा हाम्रा अगाडि अहिले पनि विद्यमान छन्। त्यसै गरी श्रावकयान, प्रत्येक बुद्धयान, बोधिसत्वयान, बोधिसत्व सूत्रयान र बोधिसत्व तन्त्रयान अर्थात् वज्रयान भनेर पनि यिनीहरूलाई विभिन्न नामाकरणहरू गरिएका छन् र हामी विभिन्न नामले बौद्ध धर्मलाई जान्ने गर्दछौँ र बौद्ध धर्मको वास्तवमा मूल स्वरूपलाई भगवान बुद्धले प्राप्त गरेका सिद्धान्तहरू र उहाँले प्राप्त गरेका ज्ञानलाई, उहाँले बताएका जो आफ्नो मूल स्वरूप छ त्यसलाई त्रिपिटकमा संग्रहित गरिएको छ र त्रिपिटकमा भएका कुराहरू नै मूल बौद्ध धर्मका सिद्धान्तहरू हुन् भनेर उल्लेख गरिएको छ। त्यसै गरी बौद्ध धर्मका अन्य शास्त्रीय परम्परामा रहेका व्यवस्थाहरूलाई निकै गम्भीरताका साथ उल्लेख गरिएको छ, त्यसको हामीले वास्तवमा यहाँ चर्चा गर्न समयको पाबन्दीले दिँदैन र हाम्रो ज्ञानको त्यो स्तरले पनि त्यहाँ पुग्न सक्दैन। पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी BFBS गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा जुट्ने गर्दछौँ र हामी बौद्ध धर्मका केही चर्चाहरू गरिरहेका छौँ। त्यसै सन्दर्भमा आदरणीय श्रोता, हामी भगवान बुद्धले बताएको जो एउटा मूल अहिंसा, सत्य र दयाको, एउटा करुणाको, महाकरुणाको सिद्धान्त छ र एउटा मार्ग छ, त्यसैमा आश्रित रहेर हाम्रो आफ्नो जो जीवन पद्धति छ त्यसलाई सुखमय, शान्तिमय र आनन्दमय बनाएर अगाडि बढाउने चेष्टा गर्नेहरूलाई नै बौद्ध धर्मावलम्बी भनिएको छ। र बौद्ध धर्ममा पनि विभिन्न साम्प्रदायिक दार्शनिक स्थितिहरू पनि हामीले देख्ने गर्दछौँ। हामीले धार्मिक जो विभाजनका अर्थात् सम्प्रदायका चर्चाहरू हीनयान, महायान र वज्रयान वास्तवमा यो धार्मिक परम्पराहरू हुन् र यिनीहरूलाई गाइड गर्ने अर्थात् यिनीहरूलाई निर्देशित गर्ने जो परम्परा हो त्यसलाई दार्शनिक परम्परा भनिन्छ। र वैभाषिक, स्वतान्त्रिक र विज्ञानवाद र शून्यवाद गरेर चारवटा

प्रमुख यो दार्शनिक सम्प्रदायहरू बौद्ध धर्ममा विद्यमान छन्, उल्लेखित छन्, र तिनीहरूले जो निर्देश गरेका आचरणगत दार्शनिक चिन्तनका आधारहरू र अन्य जस्तो अवस्थामा उनीहरूले उल्लेख गरेका छन् त्यस्तै अवस्थालाई स्वीकार गरेर यसमा विद्वानहरूले आफ्नो विद्वतालाई परिष्कार गरिरहेका छन्। धार्मिक व्यक्तित्वहरूले आफ्नो धर्म आस्थालाई अगाडि बढाइरहेका छन्, फराकिलो बनाइरहेका छन्, उजिल्याइरहेका छन् र संसारमा बौद्धका नामलाई मनुष्यहरूका बिचमा पुर्याइरहेका छन् र मनुष्यहरूसँग नयाँ नयाँ तरिकाले जोडिरहेका छन् र अरू आफ्ना यो देश भेष धर्म संस्कृतिका आधारमा पनि बौद्ध धर्मावलम्बीहरूले र अरू जो अहिंसावादी छन् शान्तिकामी छन् उनीहरूले पनि आफूलाई जोडेर भगवान् बुद्धसँग सान्निध्यता बनाइरहेका छन् र वास्तवमा संसारमा अहिले बौद्ध धर्मको जुन स्थिति छ वास्तवमा त्यसैले नै संसारलाई एकत्रित गरेर कहीँ न कहीँ शान्तिको सन्देश दिइरहेको छ र त्यसकै आडमा कतै मानिसहरूले सुख पाउने आशा गरिरहेको देखिन्छ भनेर विद्वानहरूले उल्लेख गरेको पाइन्छ। त्यसैले भगवान् बुद्धका यी उपदेशहरू परम्पराहरूले मनुष्य समाजलाई सुख शान्ति समृद्धितर्फ अगाडि बढाओस्, कल्याण पथमा अगाडि बढाओस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त आजलाई यो कार्यक्रम सञ्चालक लेस मणिदाल विदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। हरेर नाम हरेर नाम हरेर नामैव केवलम कलौ नास्तेव नास्तेव नास्तेव गतिरन्यथा नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले 6:37 गएको छ बेलायतमा बिहानको समय, र यहाँहरूलाई शुभ बिहानीको कामना गर्दै आइपुगे म आशा आज बिहानीको कार्यक्रम नमस्ते युके लिएर। तातो छ, गर्मी छ, अझै पनि गर्मी हामी कहाँ, अझै साउथ इस्ट इलाकामा। आज चाहिँ 25 डिग्री सेल्सियस छ, बिहानै अघि नै 25 डिग्री सेल्सियस थियो, अब बिस्तारै बिस्तारै यो तापक्रम बढ्दै जान्छ। साउथ इस्ट इलाकामा अझै पनि यो रेड अलर्ट छ, हिट अलर्ट, एकदमै अत्यधिक तातो हुने, गर्मी हुने यो अलर्ट अझै जारी गरिएको छ। र आज राति 9 बजेसम्म चाहिँ छ, अझै पनि त्यो हावा चलेको छैन, हावा चले पनि मन्द मन्द हावा आए पनि, हिजो अलिक शीतल भयो जस्तो भएको थियो, आज त तातै छ हावा पनि, त्यसैले गर्दाखेरि रेड वार्निङ जारी गरिएको हो। यो आज पनि आजसम्म चाहिँ हामीले यो अझै पनि झेल्नुपर्छ साउथ इस्टवासीले, विशेष गरिकन अब साउथ इस्ट इलाकामा भनेपछि आज यो लन्डनमा पनि पर्यो होइन, केन्ट एरिया पर्यो, हामी पनि पर्यौँ केन्टमा, इस्ट एङ्ग्लियातिर पनि अलिअलि, लन्डन वरपर ससेक्स होइन, अलिअलि हाम्रालाई पनि भेट्यो। सो यो छ स्थिति आज। रेकर्ड ब्रेकिङ तापक्रम हिजो भयो, हिजो बिहिबारको तापक्रम चाहिँ समरसेटमा 36.7 डिग्री सेल्सियस मापन भयो, र यो जुन महिनाको चाहिँ दोस्रो चोटि रेकर्ड ब्रेक भएको तापक्रम हो। हिजो एउटा ब्रेक भएको थियो, हिजोको तापक्रमलाई आज फेरि अर्को ठाउँको ब्रेक भएको छ 36.7 डिग्री सेल्सियस। र आज स्टिल गर्मी नै छ, अरू ठाउँमा एम्बर वार्निङहरू पनि जारी गरिएका छन्। एम्बर वार्निङहरू म्यान्चेस्टरदेखि तल होइन, नरिच, हेस्टिङ, लन्डन, केन्ट भयो यी एरियामा, र यति यो रेड र एम्बर मात्रै वार्निङ होइन कि, उता माथितिर त त्यस्तो छैन, माथि चिस शीतलै छ। अब यो शीतल माथि स्कटल्यान्डतिर, नर्दर्न आयरल्यान्डतिर अलिक कम हिट भनौँ न, एकदमै शीतल भएको त होइन, तर फेरि आज मेघ गर्जन पनि हुन्छ है, थन्डर स्टर्मको वार्निङ पनि छ आज कतिपय ठाउँमा, हजुर, चट्याङ पर्ने मेघ गर्जनसहित कतिपय ठाउँमा चाहिँ, सबै ठाउँमा त होइन तर पनि अलिअलि पानी पर्ने, मेघ गर्जन भयो भने चट्याङ पर्ने, यस्तो स्थितिको लागि पनि सचेत गराइएको छ, वार्निङ इस्यु गरिएको छ उत्तरी इङ्ल्यान्डतिर र स्कटल्यान्डतिर हो यो चाहिँ। र अब शीतल कहिले हुन थाल्छ त भन्दाखेरि चाहिँ यो विकेन्ड, हजुर, अब विकेन्डबाट तापक्रम घट्दै जान्छ भोलि पर्सिको दिनबाट, तर एकैचोटि घट्ने त होइन, तर पनि स्टिल हामीलाई यताउता गर्न सहज चाहिँ बनाउँछ। वार्निङहरू सँगसँगै अरू विभिन्न स्थानहरूको कहाँ कहाँ बन्द भएको छ, कति असर भएको छ भन्ने कुराहरू नै आइरहेका छन्। आज हामी चर्चा गर्दै जाउँला र यसबाट बस्नको लागि के गर्न सकिन्छ अझै पनि हामी कुरा गर्नेछौँ। अहिलेलाई अर्को गीत एउटा मैले राखेँ, समृद्धि राई र नितेश जङ्कुवरले गाउनु भएको छ। अघि पहिलो गीत चाहिँ, आज ओपनिङ सङ चाहिँ राजेश पायल राई र सम्झना योञ्जन गाउँदै हुनुहुन्थ्यो भने, अब सम्झना, ओके, अनि यस्तै अब अहिलेको गीत चाहिँ उहाँहरू समृद्धि अनि नितेश जङले सुरुवात गरिसक्नु भएको छ।

0: रेडियो
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

नमस्ते, गुड मर्निङ. भर्खरै तपाईँ र मेरो भेट भएको छ भने फेरि पनि स्वागत गर्छु आज बिहानीको यो सो नमस्ते युकेमा. म आशा छु र यहाँहरूसँगै रहनेछु 9 बजेसम्म नै. आज शुक्रबारको कार्यक्रम सुरुवात भएको अलि अघि नै हो, 6:30 बजेपछि हामी सुरुवात गर्ने गर्छौँ कार्यक्रम. र हामीले आज अहिलेसम्म कार्यक्रममा 3 गीत सुनिसक्यौँ. अहिले चाहिँ बाबु बोगटी अनि मनिषा पोखरेल गाउँदै हुनुहुन्थ्यो. अब एकैछिनमा सुनिता दुलाल र प्रताप दासलाई सुन्दै हामी अगाडि बढ्छौँ. आज विक्रम सम्बत 2083 साल असार महिनाको 12 गते शुक्रबारको दिन हो. तदनुसार जुन 26 तारिक सन् 2026 दिन आज विश्व लागु पदार्थ ओसार पसार विरुद्धको दिवस छ. हरेक जुन महिनाको 26 तारिक यो लागु पदार्थको ओसार पसारलाई नियन्त्रण गर्ने र निर्मूल गर्ने कोसिस गर्ने र यसबारेमा सचेत बनाउने मानिसहरूलाई यो गर्ने चलन छ. अब आजको प्रश्न, आज त अब यसलाई आजकै भन्दा पनि फरक नपर्ला, किन भन्दाखेरि अब यो प्रश्न आजसम्म मात्रै रहन्छ, अन्तिम दिन हो आजको लागि यो प्रश्नको. यो साताभर रहेको प्रश्न हो र यो हप्ताको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न यस्तो छ: अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र उक्त देशले कति पटकसम्म यसको कप उचालेको छ, अर्थात् फिफा वर्ल्ड कप उचालेको छ. फेरि एकपटक, अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो यो वर्ल्ड कप जो सुरु भइसकेको छ र विभिन्न ग्रुप स्टेजहरूमा अहिले खेलहरू भइरहेका छन् यो फिफा वर्ल्ड कप फुटबलको, र उक्त देशले चाहिँ कति पटकसम्म यो कप उचालेको छ अर्थात् जितेको छ. होइन, विश्वकप कुन चाहिँ देशले सबभन्दा धेरै जितेको छ र कति पटकसम्म अहिलेसम्मको हिसाब गर्दाखेरि, बस त्यति नै लेख्नुहोस्. हामीलाई 2 चिज मात्रै चाहियो, देशको नाम अनि नम्बर मात्रै, यति भए पुग्छ. हिजो निकैले सम्पर्क गर्नुभएको थियो, हिजो मैले मेसेजहरू राख्न पाइनँ, आज कोसिस गर्छु. होइन, र हिजो चाहिँ मलाई हिजो कतिजनाले मेसेज गर्नुभएको थियो भने मेसेज भन्दाखेरि पनि यहाँहरूले झन्डै 34-35 जनाले ओके, मैले यहाँ लेखेर राखेको थिएँ कि, हजुर एक्ज्याक्टली 34 जनाले हिजो मेसेज गर्नुभएको थियो. यहाँहरूप्रति आभारी छु. होइन, र आज पनि मेसेज गर्दै गर्नुहोला. कतिले, धेरैले त एन्सर पठाउनु भएको थियो, कतिले चाहिँ अरूहरू गुड मर्निङ मेसेजहरू पठाउनु भएको थियो, झन्डै आधा यस्तै यस्तै हुनुहुन्थ्यो. क्यारे जे होस्, तपाईँहरूको नाम गइसकेको छ. अब आज lastminute.com कोही हुनुहुन्छ भने भरे 8 बजेसम्म उत्तर पठाइदिनुहोस्, आज 8 बजेसम्म. अब 1 घन्टाभन्दा अलिकति बढी छ, अहिलेसम्म 1 घन्टा 7 मिनट जति छ, सो पठाइदिनु होला है त 8 बजेसम्म, ताकि ड्रमा हाल्न सजिलो होस्. उत्तर नाम तपाईँको, ज जसको उत्तर मिल्छ उहाँहरूको नाम चाहिँ ड्रमा जान्छ, र लकी विनर को हुनुहुन्छ आज एकजनाको नाम एनाउन्स गरिनेछ. उहाँले पाउनुहुन्छ बिएफ बेसको चिन्ह भएको एउटा झोला, झोलाभित्र बिएफ बेसकै चिन्ह भएको खतरा खतरा सामानहरू. होइन, हजुर, अनि त्यसमा फुटबल पनि हुन्छ. फुटबल आएको छ अहिले, यो सिजन यस्तै छ, फुटबलको सिजन भएको कारणले गर्दाखेरि हामीलाई फुटबल प्राप्त भएको छ तपाईँहरूको लागि नै भनेर पठाइदिने. सो फुटबल पनि आउँछ है, बिएफएसको चिन्ह भएको. अब सुनौ, आउनुहोस् अर्को गीत. सुनिता दुलाल र प्रताप दासले गाउनु भएको गीत अब सुन्दैछौँ, र यो गीत सुन्दै आजको समाचारतिर हामी लाग्छौँ. र समाचारपछि हाम्रो नियमित सर सामग्री छँदैछन्, मौसमको डिटेल जानकारी म राख्ने नै छु. मौसमको लागि अब गुड न्युज त्यो त छँदै नै छ. होइन, अब यो विकेन्डतर्फ लाग्दै गर्दाखेरि चाहिँ तापक्रम घट्ने छ, अझै आइतबार अझै धेरै. होइन, विशेष दक्षिणी इलाकातिर, उत्तरी इलाकातिर त पानी पर्ने, बादल लाग्ने, यस्तै यस्तै भइरहेको छ. डिटेलमा एकछिनमा हुनेछ. आज 8 बजेपछिको समयमा यहाँहरूले सुन्न सक्नुहुनेछ 2026 सालको डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनका यो सालको द किङ मेडलिस्ट. हजुर, किङ्स मेडलिस्ट ल्यान्स कर्पोरल मिलन बुडुजापुन, उहाँ वानआरजिआरको मेम्बर हुनुहुन्छ, उहाँसँगको कुराकानी आज 8 बजेपछिको समयमा हामी सुन्नेछौँ. अहिलेलाई गीत सुनाऊ.

0: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा महिला उपसभापति पदमा सोभिता गौतम र तुसीमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी उम्मेद्वारहरूको सूचीमा गौतम र कार्कीको मात्रै उम्मेद्वारी परेको छ। यस्तै महामन्त्रीमा 9 जनाको उम्मेद्वारी परेको छ। महामन्त्री उम्मेद्वारमा प्रमोद नेउपाने, मनिष झा, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य हुनुहुन्छ। महामन्त्री पदका दावेदार जगदीश खरेलले भने आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यसअघि महामन्त्री पदका दावेदार कविन्द्र बुर्लाकोटीले पनि उम्मेद्वारी फिर्ता लिनु भएको थियो। यस्तै सह महामन्त्रीमा 11 जनाले उम्मेद्वारी दिएका छन्। रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सह महामन्त्रीका उम्मेद्वार हुनुहुन्छ। यस्तै सह महामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा उम्मेद्वार हुनुहुन्छ। एकजना पुरूष खुल्लातर्फको उपसभापति पदमा सोनिम वागले सर्वसम्मत हुनु भएको छ। पार्टी सभापतिमा रवि लामिछाने पनि सर्वसम्मत भइसक्नु भएको छ। आज 5 पदाधिकारीका लागि निर्वाचन हुँदैछ। राजसभाको 6 दिनदेखि चलेको महाधिवेशनमा सहभागी कतिपय प्रतिनिधिहरू घर फर्किसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको केन्द्रीय सदस्य निर्वाचनको नतिजा विवादमा परेको छ। केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट उम्मेद्वार रहेकी पूजा बास्तोलाले आफूभन्दा कम मत ल्याएका उम्मेद्वारलाई निर्वाचित घोषणा गरिएको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। यसैबीच रासुवापा केन्द्रीय सदस्यका उम्मेद्वार हिरालाल वादीले महाधिवेशनको केन्द्रीय सदस्य चयन प्रक्रियामा आफूमाथि अन्याय भएको आरोप लगाउनु भएको छ। वादीले हालै सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्य खुल्लातर्फ 64 जना उम्मेद्वार मध्ये आफू सिरियल नम्बर 52 रहेको र प्रवासको मत बाहेक 1075 मत प्राप्त गरेको बताउनु भएको छ। तर अन्तिम नतिजा सार्वजनिक गर्दा आफूभन्दा कम मत ल्याएका 2 जना उम्मेद्वारलाई समावेश गरी आफूलाई बाहिर राखिएको उहाँको दावी छ। वादीले आफूलाई केन्द्रीय सदस्यमा समावेश गर्न माग गर्दै पार्टीको केन्द्रीय निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। पत्रकार विनोद ढकाल प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ परेका छन्। पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ परेका छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्रेको हो। उनले प्रहरी प्रमुख दानबहादुर कार्की, इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल सहितका व्यक्ति विरूद्ध आफ्नो फेसबुक अकाउन्टमा विभिन्न टिप्पणी गरेका थिए। क्यानाडा नेपाल .com सहित विभिन्न संचार माध्यममा सम्बद्ध उनका विरूद्धमा इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा दर्ता भएको जाहेरीको आधारमा पक्राउ गरिएको नयाँ बानेश्वर प्रहरी वृत्तका अधिकृतले बताएका छन्। सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो। कालीकोटमा नदी खोलाबाट ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको हो। म्याग्दीको रघुगंगा गाउँपालिका 4 दगनाममा पक्की सड़क निर्माण भएको छ। रघुगंगा गाउँपालिकाको केन्द्र मौवा फाँटदेखि दगनाम दर्मिजा चिमखोला ग्यास शिखरको जोड्ने सड़कको औरी बुग्ल र दगनाम खण्डमा स्थानीय पूर्वाधार विकास आयोजना कास्की मार्फत ढलान गरेर सड़क पक्की बनाइएको हो। रघुगंगा गाउँपालिका वडा नम्बर 4 का अध्यक्ष प्रवीण गर्बुजा,
1: विशेष गरेर हाम्रो रघुगंगा गाउँपालिका वडा नम्बर 4 दगनामको औरी क्षेत्रमा एकदमै सड़क खराब थियो। त्यो क्षेत्रमा चाहिँ अहिले सहज भएको छ भने अहिले गाउँको बस्ती क्षेत्रमा चाहिँ धुवा धुलो अनि नालीको एकदमै अव्यवस्थित भएको कारणले गर्दाखेरि बस्ती क्षेत्रमा चाहिँ यो सडक ढलान निर्माण कार्य सम्पन्न भएको छ। यो खोल्सा खोल्सीहरूमा कसवे अनि हिम पाइप

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 7:09 गइसकेको छ। यो बेलामा समय हाम्रो घडीमा हेर्दाखेरि स्थानीय समय नेपालमा चाहिँ बिहानको समय अब सकिनै लाग्यो। दिउँसोको 12 बज्नको लागि झन्डै 5 मिनट बाँकी छ। ब्रुनाई र हङकङतिर दिउँसोको 2:09 गएको छ। नमस्ते युके कार्यक्रमको दोस्रो घन्टामा हामी प्रवेश गरिसकेका छौँ र यति बेला म आशा छु स्टुडियोमा तपाईँसँगै रहनेछु 9 बजेसम्म नै। समृद्धि राई र नितेश जङ्कुमारले गाउनु भएको गीत हामीले अहिले सुन्दै थियौँ। र अब वेदरको चर्चा गर्छौँ। मौसम बिहानको समय निकै तातो छ हामी कहाँ। अब अहिले आज रेड अलर्ट अझै पनि जारी छ। यो रेड एकदम दुर्लभ अलर्ट हो। यस्तो अलर्ट प्राय जारी गरिँदैन बेलायतमा। यति गर्मी पनि प्राय हुँदैन होइन। र आज गर्मी अझै पनि यो साउथ इस्ट इलाकामा

चाहिँ हामी जहाँ छौँ त्यहाँनिर पिकमा पुग्दैछ, त्यसैले गर्दाखेरि अलिकति केयरफुल रहनुपर्ने स्थिति छ आज। यो रेड अलर्ट एक्सट्रिम हिट अर्थात् एकदमै गर्मी, अत्यधिक गर्मीको वातावरण यहाँ छ, त्यो चाहिँ अझै आज राति 9 बजेसम्म नै रहन्छ र त्यो त्यसैले गर्दाखेरि यो हिट अलर्ट जारी छ। अब यहाँ यो साउथ इस्ट इलाकामा हो, लन्डन भयो साउथ इस्ट इलाका, अलिकति पूर्वीय इस्ट एङ्ग्लिया पऱ्यो अलिकति होइन, अनि यता ह्याम्पसायर पनि अलिअलि पऱ्यो, यतातिर ससेक्स पनि पऱ्यो। सो हामी कहाँ अझै गर्मी अझै पनि छ, राति 9 बजीसम्म यो हिट रेड हिट अलर्ट जारी छ है एक्सट्रिम। यो किन भन्दाखेरि चाहिँ अहिले अब गर्मी छ, हिजोको रेकर्ड ब्रेकिङ तापक्रम त हामीले थाहा पाइसकेका छौँ, हिजो 36.7 डिग्री सेल्सियस थियो समरसेटमा होइन, र यसले चाहिँ कतिपय इमर्जेन्सीहरू, हस्पिटलका इमर्जेन्सीहरूलाई पनि एकदमै बिजी बनायो, र रेलवे सेवाहरू त्यतातिर कतिपय ठाउँमा नचढ्न भनेर भनिएको छ होइन, यता तल साउथमा हो इङ्ल्यान्डको दक्षिणी भेगतिर, दक्षिण पूर्वी इलाकातिर को रेलवे सेवाहरू, स्कुलहरू बन्द छन्, कामहरू घरबाट गर्ने आदि इत्यादि त्यो छन् होइन, इभन रेस्टुरेन्टमा पनि कतिपय मेन्यूहरू काटिएको छ र रेस्टुरेन्टमा पनि स्थिति त्यस्तै एकदमै हिट भएको कारणले गर्दाखेरि पनि त्यसलाई असर गरिरहेको छ होइन, अनि यति मात्र भएन हाम्रो सामान्य जनजीवनलाई यसले असर गरेको छ, अझ स्पेसली राति यो हिट अलर्ट यस्तो, यो हेर्दाखेरि यो 36-37 डिग्री त नर्मलै हो, अरू देशमा त जहिले पनि यस्तै भइरहेको हुन्छ 35-36 होइन, ब्रुनाईतिर हेर्ने हो भने अरू देशतिर, तर पनि हामी कहाँ यो किन भन्दाखेरि चाहिँ यो यस्तो रेड अलर्ट किन जारी गरिएको छ त भन्दाखेरि यहाँ मात्रै होइन, उता स्पेनतिर फ्रान्सतिर पनि हो अत्यधिक हिट भएको, र यहाँको घर चाहिँ चिसोको लागि बनाइएको हुन्छ, चिसोबाट बस्नको लागि, किनभने यता चिसो हुने ठाउँ हो, त्यसैले गर्दाखेरि चिसोबाट बस्नको लागि बनाइएको घर, त्यसमाथि घामले तातेपछि, पानी परेको छैन, घामले त्यो तातेको ताते कन्टिन्यू दिनभरि रातभरि, राति घाम नलागे पनि दिउँसोको त्यो तातिएको घरले त तातै नै बनाइरहेको हुन्छ नि त भित्रको वातावरण पनि होइन, यो घर तातिएको कारणले हो विशेष गरिकन। अब हामीले हाम्रो शरीरलाई चाहिँ पानी हालेर अलिक चिसो बनाउँछौँ, पानी पिउँछौँ होइन, तर घर तातियो भने चाहिँ त्यो तातो भित्रै रहिरहन्छ कि, त्यो चिसो गर्ने कुरा आएन, त्यहाँबाट पसिना निस्किने कुरा आएन होइन, घरबाट हामीले शरीरबाट त कमसेकम पसिना फालेका हुन्छौँ र हाम्रो शरीरलाई कुल बनाइरहेका हुन्छौँ नि कि, त्यो रिसाइकल भइरहेको हुन्छ पानी, तर घरमा त्यस्तो हुँदैन, घरमा चाहिँ तातेको तातै कन्टिन्यू तातिरहन्छ, जबसम्म पानी पर्दैन तापक्रम घट्दैन, त्यसपछि मात्र बल्ल तातिन छोड्छ, चिसो हुन्छ घर, त्यसैले गर्दाखेरि यो भित्रको हिट एकदम बढी छ र यसले चाहिँ हामीलाई असर गरिरहेको छ, बाहिर पनि तातो भित्र झन् तातो। आज हेरेको बिहान तापक्रम बाहिर चाहिँ 25 डिग्री सेल्सियस, भित्र त 27.28 डिग्री सेल्सियस रहेछ, 27.5 डिग्री सेल्सियस थियो घरभित्रको तापक्रम अघि बिहान मैले हेर्दाखेरि, अर्ली मर्निङ 5 बजेभन्दा अगाडिको तापक्रम हेर्दाखेरि, भनेपछि आफै अब हामीले त्यो अनुमान गर्नुपर्छ कि कतिको तातो छ भनेर, तर सबै ठाउँमा यस्तो छैन, माथि उत्तर इलाकातिर चाहिँ बिस्तारै चिसो छ, माघ पानी पनि पर्छ, र आज यो रेड अलर्ट अलिकति ठाउँमा छ, एम्बर अलर्ट छ स्टिल, यो पनि छ होइन, भरे समय रहन्छ यो, भरे साँझ राति 9 बजेसम्म नै आज रेड अलर्ट रहन्छ है, र म्यान्चेस्टरदेखि मुनि फेरि यतातिर केन्ट एरियामा भयो, हेस्टिङतिर भयो, नर्थइस्टतिर, यो इस्ट एङ्ग्लियातिर, लन्डन ह्याम्पसायर यो इलाकामा, फेरि यता पश्चिम इलाकामा होइन, पूर्वी इलाका, मध्य इलाका, मध्य दक्षिणी इलाकामा एम्बर वार्निङ पनि छ, यति मात्र होइन मेघ गर्जनसहित पानी पर्ने छ भनेर पनि भनिएको छ, यो चाहिँ माथि स्कटल्यान्डतिर हो, उत्तरी इङ्ल्यान्डतिर मात्रै, कतिपय ठाउँमा यो हिट एन्ड मिस पानी मात्रै हो, तर मेघ गर्जनसहितको, र यो छ हेर्दाखेरि अगाडि आजको कुरा गर्नुपर्दा, आजको तापक्रमको कुरा गर्नुपर्दा चाहिँ आज लन्डनमा 36 डिग्री सेल्सियसको अनुमान गरिएको छ, 36+, अनि कार्डिफमा 26, लिभरपुलतिर 30 होइन, बेलफास्ट, ग्लास्गो, एडिनबर्गतिर 23 डिग्री सेल्सियस, माथि स्कटल्यान्डको उत्तरी इलाका स्टोनवेतिर हेर्ने हो भने चाहिँ 15 डिग्री सेल्सियस छ त्यतातिर, हलिडे जानको लागि ठिक छ माथि, अहिले तपाईँ यता तल दक्षिणी भेगतिर पनि आउन सकिन्छ, किन भन्दाखेरि यहाँ पनि समुद्र छ, सब मानिसहरू समुद्रमा डुब्न गइरहेका छन्, सो त्यता पनि शीतल छ, त्यो शीतल त्यसले बनाउँछ होइन, त्यसैले चिसो हुन्छ समुद्रको पानी, छिटो शरीरलाई चिसो बनाउँछ, र आज चाहिँ अब प्राय इङ्ल्यान्ड र वेल्समा घमाइलो नै रहन्छ, माथि नर्दर्न आयरल्यान्ड स्कटल्यान्डमा बादल पानी पनि
अलिअलि पढ्ने एकछिन अनि घाम पनि लाग्ने फेरि होइन, त्यस्तो छ स्थिति। र भोलि शनिबार चाहिँ, भोलि शनिबार हिट एन्ड मिस पानी पर्छ मेघ गर्जन सहित नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा, तर वेल्स र इङ्ल्यान्डमा चाहिँ घमाइलो नै रहन्छ। तापक्रम लन्डनमा 30 डिग्री सेल्सियस भोलि शनिबार, कार्डिफ लिभरपुल न्यू क्यासलतिर 27 डिग्री, बेलफास्टमा 21 डिग्री र माथि ग्लास्गो एन्ड एडिनबर्गतिर 22 डिग्री, यो छ तापक्रम। र पर्सि आइतबार चाहिँ फाइनली शीतल पश्चिमी हावा चल्न थाल्छ, हुन त भोलिदेखि नै हो हल्का हल्का, तर पश्चिम आइतबार चाहिँ बल्ल पश्चिमी हावा, यो एटलान्टिक ओसनतिरबाट आउने पश्चिमी हावा यतै आउँछ र यो पश्चिमी हावाले शीतल बनाउँछ, यो शीतल शीतल हावा यता आउँछ र तापक्रमहरू यसले घटाउँछ। र तापक्रम चाहिँ लन्डन एरियामा 25 डिग्री सेल्सियस आइतबारको दिनमा, कार्डिफ लिभरपुलतिर 21, बेलफास्टतिर 19 र माथि स्कटल्यान्डमा 16 देखि 18 कति बेठामा 21 तापक्रम हुनेवाला छ। सो फाइनली आइतबार चाहिँ चिसो हावा पश्चिमी भेगबाट चल्छ, उत्तरी स्कटल्यान्ड इङ्ल्यान्ड उत्तरी यो स्कटल्यान्ड भयो उत्तरी इङ्ल्यान्ड र नर्दर्न आयरल्यान्डमा झन् हल्का पानी पनि पर्छ र वेल्स र इङ्ल्यान्डमा चाहिँ हिट एन्ड मिस पानी देखिन्छ अलिअलि कुनै कुनै ठाउँमा। मन्डे चाहिँ अझै कुलर फ्रेसर हावा आउँछ पश्चिम भेगबाट, जसले तापक्रम घटाएर एभरेज तापक्रम नर्मलमा पुर्याउँछ होइन, र नेक्स्ट विक फेरि तापक्रम सामान्यतया अब नर्मलभन्दा 1-2 डिग्री अलिकति बढी भए पनि शीतलै हो, अहिलेको तुलनामा चाहिँ वे बेटर होइन। नेक्स्ट विक चाहिँ वेडनेसडे थर्सडे हेर्ने भने 25-26 डिग्री सेल्सियस हुन्छ, अलिकति नर्मल टेम्परेचरभन्दा अलिकति बढी भए पनि अहिलेभन्दा चाहिँ शीतलै हो, माथि अरू इलाकामा त झन् पानी पनि पर्ने, शीतल अझै बढी हुन्छ। डिटेलमा मौसमको जानकारी राखेँ। अब गीत सुन्नुपर्छ, यो गीत गाउँदै हुनुहुन्छ मिङमा शेर्पा अनि गिरीश, साथीहरू पनि हुनुहुन्छ जिएक्स सोलका।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

समय बिहानको 7:26 गएको छ। हामीले अहिले चन्द्रकला राई र परेश राईले गाउनु भएको गीत सुन्दै थियौँ र यो गीत लेख्ने लेखक चाहिँ हुनुहुन्छ यहीँ स्थानीय बासिन्दा, हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ, सधैँ हामीलाई रमाइलो गर्नुहुन्छ। हिजो पनि उहाँले रमाइलो मुक्तक पठाइदिनु भएको थियो र मुक्तक उहाँको मैले स्वरमा सुनाइसकेपछि अस्ति पठाउनु भएको र मैले सबै डाउनलोड गरेर एडिट गरेर सुनाएको थिएँ होइन, त्यसपछि उहाँलाई प्रतिक्रिया पनि आयो अरे भनेर भन्दै हुनुहुन्थ्यो हाम्रो कृष्ण चामलिङज्यू। हजुर, उहाँको नै गीत हो र उहाँको प्रतिक्रिया चाहिँ बडो गजबको प्रतिक्रिया। उहाँले के लेख्नु भएको थियो भने हिजो जब त्यो सुनाइसकेपछि चाहिँ उहाँको साथीहरूले फोन गर्नुभयो होइन, फोन गरेपछि चाहिँ भनिन्छ नि त के उहाँलाई चाहिँ उहाँले एकदमै रमाइलो बिहानी चाहिँ हामीले रमाइलोको साथ सुरु गर्नुपर्छ, मरिलानु के छ र होइन भनेर भन्नुभएको थियो हिजो, एकदम सही कुरो गर्नुभएको थियो। र यसमा हिजो उहाँले पछि प्रतिक्रिया उहाँले चाहिँ के पाउनु भएको छ भने, आशा बहिनी मेरो टुटे फुटेको भावना रूपी सन्देशलाई सबै श्रोतासम्म पुर्याइदिनु भएकोमा धन्यवाद, तर अलि समस्या पो आयो त हो बहिनी भनेर मेरो उहाँले भन्नुभएको छ, मेरो सुरिलो स्वर सुनेर भोमिट भएर स्वास्थ्य खराब भयो भनेर क्षतिपूर्तिको माग गर्दै 3-4 श्रोताले फोन पनि गरिसके भनेर उहाँले हिजो भन्नुभएको थियो कि र यो उहाँले चाहिँ उहाँको हिजोको त्यो कविता सुनाइसकेपछि चाहिँ भोमिट उहाँको साथीहरूले के भनेर जिस्काउनु भयो उहाँलाई होइन, रमाइलो प्रसङ्ग, उहाँले रमाइलो गरिदिनुहुन्छ, अत्यन्तै रमाइलो मान्छे, कहिले के पठाइरहनुहुन्छ कहिले के पठाइरहनुहुन्छ होइन। सो उहाँको यो हिजोको कुरा है, मुक्तकको कुरा, अनि आशा बहिनी आज चाहिने नो मुक्तक भनेर लेख्नु भएको छ उहाँले, र मेरो त बोल्ने माध्यमै भो मुक्तक त भनेर भन्नुभएको छ, दिनौँ लेखिरहँदा मुक्तकको गरिमामा नै आँच पुग्ने हो कि भन्ने पो लाग्यो, त्यसैले आज त सिर्फ गुड मर्निङ हाई हेलो ग्रिटिङ मात्रै है, र उहाँको गीत आज हामीले सुनिसक्यौँ होइन, कुनै एउटा के पनि अरू एउटा उहाँले भन्नुभएको आज नो मुक्तक भनेर भन्नुभएको छ है, र उहाँको अरू गीतहरू पनि छन्, आज हामीले एउटा सुन्यौँ भर्खरैको गीत उहाँको नै हो, र अब अरू अर्को गीत चाहिँ अब एकछिनमा अरू नै सुन्छौँ, प्रसङ्गहरू थुप्रै नै छन्। अब आजको एक्सचेन्ज रेट के छ, सुन्न चाँदीको मूल्य के छ, त्यो त राख्नै पर्यो होइन, त्यसैले गर्दाखेरि आउनुहोस् अब एकैछिन त्यतातिर ध्यान दिउँ।

आज विक्रम सम्बत 2083 साल असार महिनाको 12 गते हो, शुक्रबारको दिन। तदनुसार जुन 26 तारिक हो आज 2026 सालको। विश्व लागु पदार्थ ओसार पसार विरुद्धको दिवस मनाउने दिन छ आज क्यालेन्डरमा हेर्दाखेरि। आजको वैदेशिक विनिमय दर चाहिँ यस्तो छ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 198.70 रुपियाँ र बिक्री दर 199.49 रुपियाँ। फेरि एकचोटि, पाउन्ड स्टर्लिङ एकको खरिद दर 198.70 रुपियाँ र बिक्री दर 199.49 रुपियाँ। अनि आजको सुन र चाँदीको मूल्य चाहिँ 279,100 रुपियाँ। हजुर, फेरि उकालो लागेको छ अलिकति, 279,100 रुपियाँ आज प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य 4,180 रुपियाँ। नेपाल सुन चाँदी व्यवसाय महासङ्घले तोकेको यो भयो सुन चाँदीको मूल्य। अब फेरि गीत सुनाए, अर्को गीत। अबको गीत चाहिँ राजन राज शिवाकोटी र सदीक्षा कटेल गाउँदै हुनुहुन्छ।

0: आउनुस अब राशिफल सुनौ मेष राशिको सबभन्दा पहिले हेरौँ आज मेष राशिलाई दाम्पत्य जीवन सुमधुर रहने देखिन्छ। कार्यक्षेत्रमा आएका चुनौतीहरूलाई पन्छाएर कार्य सम्पादन गर्न सकिएला। आय स्रोत बढाउनको लागि नयाँ योजना बन्नेछन्। वृष राशि समय र परिस्थिति विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोला। दोहोऱ्याएर प्रयत्न गर्दा कार्यक्षेत्रमा राम्रो सफलता मिल्नेछ र बुर्जुकहरूको स्वास्थ्यमा ध्यान पनि दिनुहोला। मिथुन राशिको आज कुनै शुभ समाचारले कार्यक्षेत्रमा थप उत्साह जाग्नेछ। मनपर्दो खाना र पहिरनले मन रमाउला। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। कर्कट राशि मनमा रहेका नकारात्मक सोचलाई त्याग्नुहोला। आफ्नो मन परेको कार्यमा समय दिन पाइनेछ। कार्यक्षेत्रमा अरूको विश्वासमा अधुरो काम नछोड्नुहोला। सिंह राशिको व्यापार व्यवसायमा थप उत्साह जाग्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्ला। आँटेका कार्यमा सफलता पनि मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। कन्या राशि आज बोलेको कुराले अरूको मन दुख्न सक्छ, त्यसैले गर्दाखेरि आफूले बोल्ने कुरामा ध्यान दिनुहोला। युवाहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्ला। महत्त्वपूर्ण निर्णयहरू परिवारसँग सल्लाह गरेर लिनुहोला। पालो तुला राशिको आज कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सेवामूलक कार्यबाट आफूलाई चिनाउन सक्नुहुनेछ। चुनौती पूर्ण कार्यलाई सजिलो पार्न सकिएला। मनमा परोपकारको भावना जागृत हुनेछ। वृश्चिक राशिलाई आज शैक्षिक रोजगारमा सफलता मिल्नेछ। सामाजिक सञ्जालमा सक्रियता पनि बढ्ला तपाईँको। आज सवारी साधन चलाउँदा भने सावधान रहनुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा पनि गर्नु ठिक होला। धनु राशि आज कार्यक्षेत्रमा योजना अनुरूप काम गर्दाखेरि सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनोज्ञ लाभ पनि होला। घर परिवारमा आफूभन्दा ठुलाको साथ र सहयोग पनि मिल्नेछ। मकर राशि व्यापारमा योजना बनाएर गरिएको यात्रा लाभदायी रहनेछ। आज कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइएला र आज तपाईँको व्यवहारले अरूमाथि सकारात्मक प्रभाव पार्नेछ। कुम्भ राशिको हेरौँ आज काम गर्ने तरिका परिवर्तन गर्ने सोच आउनेछ। कुम्भ राशि हुनेलाई पहिलेभन्दा सजिलो बाटो भेटिने सम्भावना छ। एउटै विषयलाई फरक दृष्टिले हेर्दा फाइदा पनि हुनेछ आज। अन्तमा मीन राशि आज मनमा दबिएर बसेको कुरा व्यक्त गर्ने मौका मिल्ला। खुला रूपमा कुरा गर्दा गलत बुझाइ हट्नेछ। नजिकका व्यक्तिसँग सम्बन्ध सहज पनि बन्नेछ भने दिन भावनात्मक रूपमा राम्रो रहेको छ। यति नै राशिफल आजको लागि। अब राशिफल हाम्रो पात्रबाट राखिसकेपछि गीत सुन्न पर्छ। यो गीत इथोज ब्यान्ड गिरीश र दर्शनाको पनि साथ छ यो गीतमा।
1: Dorsana DJ Sakun Productions and it's me.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

समय बिहानको 7:47 गइसकेछ। बिहानको समय नमस्ते युके कार्यक्रम सुन्दै हुनुहुन्छ। यही कार्यक्रमको साथमा म आशा छु यहाँहरू पनि मेरो साथमा हुनुहुन्छ। किन भन्दाखेरि त्यसको प्रमाण यहाँहरूले यति धेरै मेसेजहरू पठाइसक्नु भएको छ। किप राइटिङ, हजुर एन्सर पठाउनु छ भने चाहिँ अब 8 पठाइदिनु होला। अरू बाँकी चाहिँ अब तपाईँहरूको आज विशेष विशेष दिन छन् भने पनि केही छन् भने अवश्य पनि लेख्दै गर्नु होला है त। र आज यहाँहरूको मेसेजहरू बिहानदेखि आइरहेका छन्, धेरैले उत्तर पनि पठाउनु भएको छ, जो जतिको उत्तर छुटेको छ होइन बिहानदेखि अहिले म काउन्ट गरेर भन्छु है तपाईँहरूलाई को को कतिजना आउनु भएको छ आज भनेर। जे होस् थ्याङ्क यू यहाँहरूलाई, फटाफट लेख्दै हुनुहुन्छ, लेख्दै गर्नु होला। अब आजको प्रश्न, यो साताको लागि राखेको प्रश्न एकचोटि राखौँ है, प्रश्न राखिहालौँ। प्रश्न, अहिलेसम्म सबभन्दा धेरै विश्वकप, यो फुटबल विश्वकप जित्ने देश कुन हो र उक्त देशले कति पटकसम्म फिफा वर्ल्ड कप उचालेको छ, कति पटकसम्म जितेको छ, सोध्न खोजेको यही हो। फेरि एकचोटि, अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र उक्त देशले कति पटकसम्म जितेको छ, बस यति नै हो। देशको नाम र कतिचोटि जित्यो त्यति हो भन्ने। अब आज लास्ट चान्स, धेरै छैन, 11 मात्रै बाँकी छ तपाईँको उत्तर। कोही पठाउन चाहनुहुन्छ भने कृपया लेख्दै गर्नुहोला, लेख्नुहोला। 8 कले म तपाईँले पठाइसक्नु भएको उत्तरहरू चाहिँ हाल्दैछु यहाँनिर ब्याकग्राउन्डमा। सो त्यसपछि चाहिँ हामी छिनोफानोतर्फ लाग्छौँ। अहिले त होइन, भरि 9 अगाडि हो, 9 अगाडि मात्रै हो यो कार्यक्रमबाट छुटिनुभन्दा अगाडि। तर 8 चाहिँ अब न्युज पेपरका हेडलाइनहरू हुन्छन् अनि त्यसपछि चाहिँ आज हालसालै यो साल 2026 किङ्स मेडलिस्टसँग हामी कुराकानी गर्छौँ। ल्यान्स कर्पोरल मिलन बुडुजापुन हुनुहुन्छ, हजुर उहाँ 1 यता सपोर्ट कम्पनी स्नापर प्लाटिनको मेम्बर, उहाँसँगको कुराकानी हुनेछ। फेसबुकमा पनि उहाँले भन्नुभएको कुरा हामीले अपलोड गरिसकेका छौँ, यसो हेर्नुहोला। उहाँ चाहिँ कस्तो हुनुहुँदो रहेछ भनेर हेर्न चाहनुहुन्छ भने है उहाँलाई हामीले फेसबुकमा उहाँले भन्नुभएको कुरा सहित उहाँको सानो भिडियो क्लिप बनाएर हालिदिएका छौँ। र अब उहाँसँगको कुराकानी, उहाँको उहाँ अब आर्मी अहिले हालचालै भएको जुन डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन थियो त्यसमा चाहिँ ओभरअल च्याम्पियन पल्टन पनि 1 नै र त्यसमा सबभन्दा च्याम्पियन अब नम्बर 1 पोजिसनमा आउनुहुने व्यक्तिले चाहिँ राजाबाट मेडल थाप्नुहुनेछ कि उहाँले। यो यो ओरिजिनल सेरोमोनी चाहिँ उहाँले अलि पछि हुन्छ, उहाँलाई दरबारबाट निम्तो आउँछ अनि त्यसपछि उहाँ जानुहुन्छ त्यो मेडल लिन होइन। तर अहिले चाहिँ उहाँले त्यो जुन दिन भयो त्यो कम्पिटिसन त्यो दिन चाहिँ उहाँहरूले त्यो जुन मेडल पाउनु भएको थियो त्यो चाहिँ डुप्लिकेट मेडल उहाँले चाहिँ त्यो ग्रहण गर्नुभएको हो। सो यही नै कुराहरू छन्, उहाँसँग कुराकानी हुनेछ आज 8 समयमा, सुन्न नभुल्नु होला। अब अहिलेलाई गीत राखेँ म, यो गीत सुन्दाखेरि सायद सरप्राइज हुनुहुनेछ हाम्रो दुईजना श्रोताको घर परिवार। एसएक्स बासिल्डनमा हुनुभएको रामबहादुर राई र ननिटनमा हुनुभएको रिटायर्ड क्याप्टन बखत बहादुर गुरुङज्यू, हजुर। किन भन्दाखेरि उहाँहरूको नाति र छोरीको बर्थडे थियो कि, र हामीले बिलेटेड बर्थडे विस गर्न चाहन्छौँ, धेरै दिन भएको छैन, अस्ति मात्रै हो हजुर। हाम्रो रामबहादुर राई, उहाँको नाति राइडन राई, उहाँलाई चाहिँ जुनेहाङ राई भनेर पनि चिनिँदो रहेछ नि, र उहाँ चाहिँ 6 पुग्नु भएको, र 6 पुगेको अवसरमा र यस्तै गरिकन अर्को चाहिँ उहाँहरू रिटायर्ड क्याप्टन बखत बहादुर गुरुङज्यू, उहाँको चाहिँ छोरी सीमा, हजुर छोरी बुहारी, हजुर डटर इनलो भनेर लेख्नु भएको छ उहाँले, डटर इनलो पनि छोरी नै हो नि त होइन, बुहारी सीमा मान्या उहाँको नाम चाहिँ, उहाँको पनि बर्थडे परेको रहेछ। सो उहाँहरू दुवैजनालाई बिलेटेड बर्थडे, ह्याप्पी बर्थडे भन्न चाहन्छौँ बिएफ बेस परिवार र उहाँहरूको सपरिवारको तर्फबाट, रामबहादुर राईज्यूको सपरिवारको तर्फबाट उहाँको नातिलाई अनि ननिटनमा हुनुभएको रिटायर्ड क्याप्टन बखतबहादुर गुरुङज्यूको बुहारीलाई सपरिवारको तर्फबाट नै जन्मदिनको धेरै धेरै शुभकामना, आशीर्वाद, माया, ममता र उनीहरूको उहाँहरूको जीवन एकदमै सुखमय रहोस्, दीर्घायु रहोस्, स्वस्थ रहोस्, सुखी रहोस् भनेर उहाँहरूले कामना गर्न चाहनुभएको गीत अब म राख्न चाहन्छु यतिखेर। ह्याप्पी बर्थडे टु यु, बिलेटेड बर्थडे,
राइडन राम राई र सीमालाई।

Happy birthday to you. Happy belated birthday to आज बर्थडे बोय छ वर्षको होइन रायन राइडन माफ गर्नुहोस् राइडन राम राई अनि सीमालाई हामी ह्याप्पी बर्थडे भन्न चाहन्छौँ ह्याप्पी बिलेटेड बर्थडे भन्न चाहन्छौँ उहाँहरूको परिवार रामबहादुर राई एसएक्स निवासी अनि रिटायर्ड क्याप्टन बखत बहादुर गुरुङजी ननिटन निवासी उहाँहरूको तर्फबाट तपाईँले ओरिजिनल डेमा नै बर्थडे विस पाइसक्नु भएको छ आज हामीले रेडियोबाट सुनायौँ अब चाहिँ लाग्नुपर्छ समाचारतिर समाचार तिर लाग्नुभन्दा अगाडि अब यो गीत छोटो मिठो एउटा गीत सुनाउँछु ओसिन कार्की गाउनुहुन्छ यो गीत र यो गीत ओसिन कार्कीले गाउनुभएको गीत सुन्दै हामी अगाडि बढ्छौँ तपाईँहरूको निकै मेसेज आइसकेका छन् अहिलेसम्म मैले गने आजको मेसेज मात्रै 47 जनाको आएको छ है अहिलेसम्म सो फार सो गुड सबैले एन्सर त पठाउनु भएको होइन कतिलाई अब फुटबल मन पर्दैन होला त्यसैले फुटबल चाहनुहुन्न त्यसैले पठाउनु भएको छैन कतिले पठाउनु भएको छ तर मेसेज चाहिँ 47 47 जनाको आइसकेको छ यता इमेल गरेर मेसेन्जरमा गरिकन थ्याङ्क यू यहाँहरूलाई अग्रिम रूपमा धन्यवाद भन्न चाहन्छु अब गीत सुनाए गीत त मैले सुरु गरिसकेको छु यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ र समाचारपछि हामी भेट्छौँ समाचारपछि के गर्छौँ अहिले अघि नै मैले चर्चा गरिसकेको छु

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक पटक पटक सारेगोमा असन्तुष्टि जनाउनु भएको छ। सत्तारूढ रासुपाको महाधिवेशन लम्बिँदा प्रतिनिधि सभाको बैठक दुई पटक विशेष कारण देखाउँदै सारेपछि हर्कले सामाजिक सञ्जाल फेसबुक मार्फत विरोध जनाउनु भएको हो। उहाँले देश ठूलो कि पार्टी भन्दै प्रश्न गर्नुभएको छ। साम्पाङले सभामुख डीपी अर्याललाई आफू दार्चुला जाने भन्दै बैठक 19 गते मात्र राख्न व्यङ्ग्यात्मक सुझाव पनि दिनुभएको छ। बेलायतका राजा चार्ल्सले गएको वर्ष 1,29,00,000 पाउण्ड कर बुझाएको खुलासा गर्नुभएको छ। यस्तै युवराज विलियमले 77,60,000 पाउण्ड कर तिर्नुभएको बीबीसीले जनाएको छ। शाही परिवारको खर्च र पारदर्शितालाई लिएर विश्वभर बहस भइरहेका बेला यो कदमलाई निकै चासोका साथ हेरिएको छ। 2022 चार्ल्स राजा र विलियम वेल्सका राजकुमार बनेदेखि बुबा छोराको संयुक्त कर विल 5 करोड़ पाउण्ड भन्दा बढ़ी भएको छ। राजाले सन् 2023-24 को लागि 1,17,00,000 पाउण्ड कर तिर्नु भएको थियो। यस्तै राजकुमार विलियमले यो अवधिमा 83,40,000 पाउण्ड कर तिर्नु भएको थियो। राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति करिब 68 करोड़ पाउण्ड रहेको अनुमान गरिएको छ। राजा चार्ल्सले स्कटल्याण्डको पालमोरल स्टेट, इङ्ल्याण्डको स्यान्डिङ्गम स्टेट बचत सहित विभिन्न क्षेत्रमा लगानी गर्नुभएको छ। यसैबीच राजा र रानीले बकिङहम दरबार नबसेर क्लेरेन्स हाउसमै बस्ने निर्णय गर्नुभएको छ। सहायक सीडीओको खानामा सङ्खे किरा फेला परेपछि पश्चिम नवलपरासीको बर्दगाड 2 चिसा पानीको रोयल कटेज प्रणालीलाई 50,000 जरिवाना गरिएको छ। सहायक सीडीओ पोषण राज भण्डारीले खाना खाँदा सागमा सङ्खे किरा भेटिएपछि जरिवाना गराइएको हो। बर्दगाड नगरपालिकाका वडामा माल मैत्री घोषणाका लागि अनुगमनमा पुगेको सहायक सीडीओको नेतृत्वको टोली सो होटलमा खाना खान पुगेको थियो। होटलले खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीद्वारा 50,000 जरिवाना गरिएको भण्डारीले बताउनु भएको छ। अनुगमनका क्रममा होटलमा प्रयोग भइरहेका खाद्य सामग्री र खाना समेत अस्वस्थकर भएको बताइएको छ। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप 1 हप्ता समय दिएको छ।
4: सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गतिभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागिएको उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।
3: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ, चाँदीको घटेको छ। आज सुन तोलामा 800 रूपियाँले बढेको छ, चाँदी भने 55 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,79,100 पुगेको छ। हिजो 2,78,300 कारोबार भएको थियो। आज चाँदी 55 रूपियाँले घटेर 4,180 रूपियाँ पुगेको छ। हिजो 4,235 रूपियाँमा किनबेच भएको थियो। फिफा विश्वकपको नकआउट चरणमा नकआउटमा जापानले ब्राजिलसँग भिड्ने भएको छ। समूह सीको विजेता बनेर नकआउट प्रवेश गरेको ब्राजिलसँग समूह एफको उपविजेता बनेको जापानले अन्तिम 32 को खेलमा भिड्न लागेको हो। खेल सोमबार राति 10:45 बजे ह्युस्टन स्टेडियममा हुनेछ। अहिलेसम्म नकआउट चरणका 4 वटा खेलको समीकरण टुङ्गिसकेको छ। सोमबारदेखि शुरू हुने नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा भिड्नेछन्। खेल सोमबार बिहान 12:45 बजे हुनेछ जर्मनीसँग खेल्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। नकआउट चरणको चौथो खेलमा नेदरल्यान्ड्स र मोरक्को भिड्नेछन्। अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनियासँग खेल्ने

आजको अर्को घण्टा अर्थात् आजको अन्तिम आवरमा प्रवेश गरिसकेका छौँ। यो कार्यक्रमको लागि हो अन्तिम आवर भनेको, अन्यथा फेरि 9 बजेपछि त काठमाडौँले टेकओभर गरिहाल्छ, विनोद दाई आइपुग्नुहुन्छ काठमाडौँको सौगात कार्यक्रम लिएर। अहिले चाहिँ म आशा छु युकेको स्टुडियोमा र अब तपाईँ समक्ष युकेबाट प्रकाशित भएका पत्र पत्रिकाका अघिल्लो पेजका हेडलाइनहरू अलिकति राख्न चाहन्छु र यसमा उता भेनेजुएलाको अर्थक्वेकको बारेमा तस्विरहरू आज धेरै छन् र यसबारेमा नै पत्र पत्रिकाले उल्लेख पनि गरेका छन्। भेनेजुएलामा आएको जुन भूकम्प र एकदमै छिटो छिटो दुईवटा एकदमै ठुलो भूकम्प, एउटा चाहिँ 7.2 र अर्को चाहिँ 7.5 म्याग्निच्युडको अर्थक्वेक आउँदाखेरि चाहिँ मानिसहरूको धेरैको मृत्यु भएको र धेरै घाइते भएका, कतिलाई खोजी गरिरहेको, बिल्डिङहरू कोलाप्स भएका, ढले च्यापिएका होइन, त्यसमा कति मानिसहरू परेका छन्, तिनको अहिले अब त्यो खोजी कार्य भइरहेको पनि छ र उद्धार कार्य भनौँ न, उद्धार कार्य निरन्तर जारी छ। झन्डै 235 मानिसहरू अहिलेसम्म यो भूकम्पबाट मृत्यु भइसकेको खबर आएको छ र अहिले यो ब्याक टु ब्याक अर्थले गर्दाखेरि 4,300 चाहिँ घाइते भएका छन् र घाइतेको सङ्ख्या अझै पनि बढ्ने भन्ने कुराहरू आइरहेको छ। सो त्यो पत्र पत्रिकामा त्यताका तस्विरहरू हामी आज धेरै देख्न सक्छौँ र यस्तै गरिकन राजा चार्ल्स तृतीयको तस्विर पनि हामी आज देख्न सक्छौँ। किन भन्दाखेरि उहाँले चाहिँ अहिले 2024-25 सालको ट्याक्स तिर्नु भएको रहेछ र यसरी पहिले पहिले रिभिल गरिएको थिएन, दरबारबाट यसरी आएको थिएन, तर अहिले चाहिँ उहाँ नै पहिलो राजा हुनुहुन्छ जसले चाहिँ ट्याक्स मैले तिरे है भनेर ट्याक्स बिल चाहिँ रिभिल गर्नुभएको छ, जनता सामु राख्नु भएको छ र उहाँले अहिले 12.9 मिलियन बराबरको ट्याक्स तिर्नु भएछ। 2024-25 सालको हिसाब हो यो चाहिँ हजुर, र उहाँले यसरी ट्याक्स तिर्नु भएको कुरा डिक्लेयर गर्नुभएको छ र यही नै कुरा आजको लागि एकदमै अब ठुलो विषय भएको छ। किन भन्दा योभन्दा अगाडि पहिले पनि पहिले यसरी गरिएको थिएन, रानीको पालामा पनि थिएन, त्यसभन्दा अगाडि पनि यसरी डिक्लेयर गरेको थिएन र यस्तै गरिकन राजकुमार प्रिन्स अफ वेल्स ले पनि उहाँले पनि सोही समयमा चाहिँ 7.76 मिलियन पाउन्डको चाहिँ ट्याक्स तिरेको भन्ने उहाँले पनि त्यो डिक्लेयर गर्नुभएको रहेछ उहाँको पनि। सो यो कुरा आज पत्रिकामा आएको छ र यस्तै गरिकन अहिले फेरि यता बकिङह्याम प्यालेसको कुरा पनि छ। यसमा चाहिँ बकिङह्याम प्यालेसको यो यसलाई चाहिँ मर्मत गरिएको र यसमा कतिपय कुराहरू चेन्ज गरिएको र यो बनाइएको भनौँ न, र यो बनाइएपछि रिनोभेसन गरिएको छ। झन्डै यसको रिनोभेसन रिफर्बिसमेन्टमा चाहिँ 369 मिलियन पाउन्ड बराबर खर्च भएको छ बकिङह्याम प्यालेस जो हामी हेर्न जान्छौँ सेन्ट्रल लन्डनमा होइन, र त्यो त्यहाँनिर रानी बस्दाखेरि चाहिँ झन्डामाथि हुन्थ्यो कि रानी त्यहाँ हुनुहुँदाखेरि, र अहिले चाहिँ धेरै समय भयो यो बनाउन थालिएको र त्यसमा चाहिँ राजा रानीहरूको अफिसियल रेसिडेन्ट हो यो चाहिँ 1837 सालदेखि त्यहाँ बस्दै आउनुभएको, तर अहिलेका राजा चाहिँ अहिले किङ चार्ल्स चाहिँ त्यहाँ अब यो बनाइए पनि अहिले नबस्ने, उहाँ चाहिँ त्यहाँको नजिकै अर्को प्यालेसमा बस्ने, तर त्यहाँनिर चाहिँ अगाडि बकिङह्याम प्यालेसमा उहाँले चाहिँ यो बनाए पनि नबस्ने भनेर भन्नुभएको रहेछ। 10 वर्ष लाग्यो यो बकिङह्याम प्यालेसको रिफर्बिस गर्दाखेरि। सो यो कुरा पनि आज यो पत्र पत्रिकामा आएको छ र यस्तै गरिकन अर्को प्रसङ्ग, यहाँ बेलायतमा चाहिँ कतिपय अफेन्डरहरू यसमा अपराधीहरू भनौँ, यसमा अपराधीमा अब कतिपय रेपिस्टहरू पनि छन्, सेक्स अफेन्डरहरू छन्, अरू अपराध गरेका कतिपय मान्छे पनि हत्याकाण्डमा मुछिएका व्यक्तिहरू पनि हुन्छन् होइन, र यी यस्ता कतिपय अपराधीहरू चाहिँ अब 22 सेप्टेम्बर यो सेप्टेम्बरसम्ममा झन्डै 6,000 जस्ता अपराधीहरू चाहिँ जेलबाट मुक्त हुने छन् हुनेवाला छन् भन्ने कुरा चाहिँ आज टेलिग्राफले लेखेको रहेछ अघिल्लो पेजमा। जस्टिस सेक्रेटरीले चाहिँ अहिले नयाँ कानुनी परिवर्तनहरू जुन आउँदैछ हुँदैछ यसले चाहिँ यसले गर्दाखेरि चाहिँ पहिलोचोटि यसरी छिटो नै
उनीहरूको आफ्नो जुन सजाय छ त्यो पुरै नभोगिकन नै कतिपय मानिसहरू चाहिँ चाँडै छुट्छन् रे र सेप्टेम्बरसम्ममा निकै धेरै छुटिसक्छन् भन्ने कुरा हो। कतिपयको जस्तो 10 वर्षको जेल सजाय छ भने 7-7.5 वर्षमा उनीहरू निस्कने हो। यस्तो चाहिँ हुँदैछ यहाँ भन्ने कुरा आज आएको छ। र यस्तै अर्को प्रसङ्ग चाहिँ यता केराउको आएको छ। यो चाहिँ कृषि क्षेत्रको विषय हो र अहिले किसानहरू यहाँ बेलायतमा चाहिँ जुन पिज हुन्छ एकदमै न्युट्रिसन भएको यो केराउ मटरकोसा होइन र यो यसको अहिले कस्तो भइरहेको छ भने पानी पर्दा अस्ति लास्ट टाइम पानी परेको थियो एकदम मजाले फुलहरू हुर्क्यो अरू चिज खेतीपाती पनि हुर्किए र यसमा पी पनि यो केराउहरू यहाँ रोपिएको मटरकोसाहरू त्यो पनि एकदमै फैली हुर्कियो कि एकदमै छिटो र यसलाई पिक गर्नु पर्यो यसलाई त्यसपछि फेरि घाम लाग्यो होइन घाम लागेपछि चाहिँ यसलाई मजाको यसलाई वातावरण भयो र यो छिटो फुल्यो दाना पनि छिटो लाग्यो र यो भएपछि चाहिँ अब त्यसपछि चाहिँ अहिले चाहिँ एकदमै बढी घाम लाग्यो फेरि होइन एकदमै तातो भयो हिट 30 डिग्रीभन्दा माथिको टेम्परेचरमा चाहिँ यो गेडागुडी यो मटरकोसाहरू भनौँ न यो टिप्न चाहिँ गाह्रो भएको छ अरे कि अहिले र कतिपय दालहरू पनि गेडागुडीहरू अरू यो 30 डिग्रीभन्दा माथिको तापक्रममा यसलाई पिकअप गर्न पिक गर्न नै अहिले गाह्रो भइरहेको छ यसलाई टिपेर ल्याएर त्यो फ्रोजन गर्नु पऱ्यो कति होइन आधा जति चाहिँ फ्रोजन गरिन्छ र आधा फ्रेस पठाइदिन्छ बजारमा र फ्रोजन गर्न पनि अहिले गाह्रो भइरहेको छ र यो हिटमा पिक गर्न नै गाह्रो भइरहेको कारणले गर्दाखेरि कति अब धेरै धेरै पी यो मटरकोसाहरू चाहिँ खेर जानेवाला छ अरे अहिले भनेर किसानहरूले भनेका छन्। किन भन्दाखेरि टिप्नै सकिँदैन कि त्यो टाइममै टिप्न नसकेपछि चाहिँ त्यो खेर जान्छन् तर त्यसको क्वालिटी पनि राम्रो हुँदैन रहेछ। त्यो कुरा पनि आज पत्र पत्रिकामा आएछ र यस्तै अब यही कारणले गर्दाखेरि धेरै खेर जाने अब बारीमै खेर जाने यो हुँदैछ भनेर त्यताको खबर पनि आएको रहेछ। र अहिले युकेमा झन्डै 160,000 टन जति पिज वर्षको 160,000 टन जति चाहिँ हार्भेस्ट हुन्छ यो पीको केराउको मात्रै कुरा गर्दाखेरि चाहिँ र यसमा पनि धेरै चाहिँ फ्रोजन गरिन्छ र हामीले फ्रोजन पाउँछौँ फ्रोजन प्रयोग गर्ने गर्छौँ बजारबाट ल्याएर। हजुर यो छ प्रसङ्ग आज पत्र पत्रिकाको अनि अब हिटको तातोको कुरा छँदैछ र यसमा फेरि एउटा झन्डै 160 फिटको बाटो चाहिँ ए रोड ए बाटो चाहिँ बन्द भएको यो किन बन्द हुँदा किन बन्द भएको भन्दाखेरि चाहिँ एउटा डियर मृग चाहिँ त्यहाँनिर हिट वेभको कारणले गर्दाखेरि त्यहाँ बाटोको बिचमा डेड भएछ बिचरा होइन अनि त्यसलाई रिमुभ गर्नको लागि त्यसलाई हटाउनको लागि त्यहाँबाट एकदमै धेरै ट्राफिकहरू पनि त्यहाँ कनहरू राख्नु पऱ्यो ट्राफिक लाइट पनि राख्नु पऱ्यो अनि त्यहाँनिर ट्राफिक कन्ट्रोल भइरहेको थियो निकै लामो कन्ट्रोल भयो यसलाई त्यहाँबाट नहटाएसम्म होइन त्यसले गर्दाखेरि यो नर्थ ह्याम्पटनसायरतिरको कुरा हो यसको बारेमा पनि आज अलिकति चर्चा देखिन्छ। यति नै गरौँ अब पत्र पत्रिकाको हेडलाइनहरू गीत सुनौ यश कुमार अनि ऋतु नानु ले गाउनु भएको गीत छ उहाँसँग र यो गीतपछि चाहिँ आज अर्को गीत हुन्छ त्यसपछि हामी ल्यान्स कर्पोरल मिलन बुडुजापुन किङ्स मेडलिस्ट हुनुहुन्छ यसपालि सुटिङ कम्पिटिसनको हजुर उहाँसँगको कुराकानी हुनेछ। वान आरजिआरको मेम्बर हुनुहुन्छ उहाँ फेसबुकमा हामीले उहाँको प्रसङ्ग पनि राखेका छौँ सो त्यहाँ पनि चेक गर्न नभुल्नुहोला।

0: ओएस गोरखा रेडियो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: यो BFPS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियोमा आज विशेष अतिथि हुनुहुन्छ वनआरजीआरबाट. हालसालै सम्पन्न भएको डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनमा ओभरअल युनिट च्याम्पियन वनआरजीआर भयो र वनआरजीआर चाहिँ अब टप पोजिसनमा आयो र यो पोजिसनमा ल्याउनको लागि अत्यन्तै मेहनत गर्नुहुने टिममध्ये किङ्स मेडलिस्ट अहिले हामीसँग हुनुहुन्छ. ल्यान्स कर्पोरल मिलन बुरुजापुन सपोर्ट कम्पनी स्नाइपर प्लाटुनबाट हुनुहुन्छ. मिलन भाइलाई बिएफबीएसमा धेरै धेरै बधाई छ भन्दै वेलकम भन्न चाहन्छु.
1: हजुर दिदी नमस्ते, थ्याङ्क यू सो मच फर हेभिङ अस दे.
0: थ्याङ्क यू तपाईँहरूले पनि टाइम दिनुभयो हामीलाई है. त्यहाँ तपाईँहरूको बधाई कार्यक्रम परेड ग्राउन्डमा थियो, त्यसपछि लगत्तै यहाँ आउनु भएको छ. ल्यान्स कर्पोरल मिलन भाइसँग चाहिँ हामी उहाँको अनुभव सेयर गर्न लागिरहेका छौँ. मिलन भाइ, तपाईँले किङ्स मेडलिस्ट हुन्छु भनेर सोच्नु भएको थियो?
2: हजुर दिदी, म चाहिँ 2018 इन्टेक अनि 2019 नै म चाहिँ अब सुटिङ टिममा भाग लिएर चाहिँ कम्पिट गर्ने मौका पाएँ. त्यो बेलादेखि नै मैले चाहिँ किङ्स मेडल अर क्विन्स मेडलिस्ट हुन्छु भनेर चाहिँ एउटा सपना लिएको थिएँ र आज आएर त्यो पुरा भएको छ. त्यसमा चाहिँ आई एम रियली प्राउड एन्ड ह्याप्पी दिदी.
0: तपाईँको यसपालिको एक्सपिरियन्स, अब यो ओभरअल एक्सपिरियन्स भनौँ न, पहिलेदेखि अहिलेसम्म आइपुग्दाखेरिको एक्सपिरियन्स.
2: हजुर दिदी, मेरो एक्सपिरियन्सको कुरा गर्दाखेरि चाहिँ अगेन मैले भने 2019 मा एज अ यङ फायरर, जस्तै अघि साहबहरूले पनि भन्नुभयो चारजना पुरानो चारजना नयाँ हुन्छ भनेर चाहिँ, त्यसरी म चाहिँ एज अ यङ फायर नयाँ थिएँ 2019 र त्यति बेला पनि राम्रो भयो. म चाहिँ 22 आएको थिएँ. त्यसपछि चाहिँ अब कोभिडको सुरु भयो दिदी, विच इज 2022 गएर चाहिँ फेरि सुरु भयो यो कम्पिटिसन चाहिँ. अनि 2022 म चाहिँ ओल्ड फायर भइसकेको थिएँ र त्यो बेलाको टिम वान अफ द स्ट्रङ्गेस्ट टिम भन्न चाहन्छु, किनकि अलरेडी क्विन्स मेडल्स हाम्रो सोम साहब अनि अशोक गुरुजी क्विन्स मेडलिस्ट गुरुजीहरू अलरेडी टिममा हुन्थ्यो. अनि ओल्ड फायर बिच कम्पिट गर्न चाहिँ निकै साह्रो थियो, किनकि चारजना मात्रै हो सेलेक्ट हुने चाहिँ. त्यति बेला मैले मौका पाएन 2022-23 र गएर चाहिँ 2024 चाहिँ म चाहिँ एज ओल्ड फायर मैले कम्पिट गरेँ र त्यो बेला चाहिँ म सेकेन्ड 2 आउन चाहिँ सफल भएको थिएँ. अहिलेको हाम्रो 3 किङ्स मेडलिस्ट गुरुजी निश्चल गुरुजी उहाँ फर्स्ट हुनुहुन्थ्यो त्यो बेला, म चाहिँ त्यो बेला सेकेन्ड भएको थिएँ. र त्यसै गरी 2025 लास्ट इयर चाहिँ म 4 आएको थिएँ र अहिले चाहिँ किङ्स मेडलिस्ट हुन चाहिँ पुगे. आई एम रियली प्राउड अफ इट. अनि एक्सपिरियन्सको हिसाबले चाहिँ 19 मेरो एक्सपिरियन्स चाहिँ मैले भाइहरूलाई सेयर गर्दै आएको छु, हाम्रो न्यु फायरलाई कसरी चाहिँ काम डाउन हुने, कसरी कन्सन्ट्रेसन आफ्नो पावर बढाउने, फोकस गर्ने, अनि पोजिसनदेखि लिएर प्र्याक्टिस टाइमिङ कता कता चाहिँ तिमीले चाहिँ अब आफ्नो फोकस गर्नुपर्छ, त्यो कुराहरूलाई चाहिँ नयाँ भाइहरूलाई चाहिँ मोल्ड गर्दै सिकाउँदै आएर अहिलेसम्म चाहिँ राम्रो हुँदैछ दिदी.
0: नयाँ भाइहरूलाई चाहिँ कसरी पावर बढाउन, उनीहरूलाई मोटिभेट कसरी गर्नुभयो, आफूले आफूलाई पनि अनि भाइहरूलाई पनि?
2: अभियसली अब म पनि सिक्दै आएको, अब अघि भने हालेँ मैले, अब हाम्रो धन साहब उहाँ चाहिँ पक्का लेजेन्ड हुन्छ हाम्रो सुटिङ टिमको चाहिँ, उहाँदेखि नै अब सिक्दै आयो हामीले. अब निश्चल गुरुजी अनि सोम साहबहरू उहाँदेखि नै सिक्दै आयौँ. मैले स्पेसिफिकली भाइहरूलाई चाहिँ के भन्छु भन्दाखेरि, फर्स्ट थिङ फर्स्ट चाहिँ फोकस, होइन, भोलि सुट छ भने चाहिँ बेलुका चाहिँ त्यो डाउन टाइम, आफ्नो आँखालाई रेस्ट चाहियो, होइन, स्क्रिन टाइमहरू चाहिँ गर्नु भएन धेरै. भिजुलाइजेसन भनेर चाहिँ मैले जहिले भाइहरूलाई भन्थेँ है, त्यो मैले आफैले पनि गरेको 2019 नै मैले चाहिँ भिजुलाइज गर्थेँ एभ्री म्याच. म चाहिँ यहाँ यसरी हान्छु, यस्तो गर्छु, अब बेड टाइमभन्दा अगाडि चाहिँ आँखा चिम्लिएर हुन्छ कि कसरी हुन्छ, फोकस भएर मेरो चाहिँ भोलि यस्तो छ, म चाहिँ यो गर्छु, यो टाइममा यस्तो गर्छु, अनि यति गोली हान्नुपर्छ, यो टार्गेटमा यति गर्नुपर्छ, यता ताक्नुपर्छ, त्यसरी चाहिँ मैले भिजुलाइज गर्थेँ. त्यही कुराहरू चाहिँ मैले चाहिँ अब आफ्नो भाइहरूलाई यसरी भिजुलाइज गर्नुपर्छ भनेर पनि सिकाएँ. अनि अर्को कुरा चाहिँ अब पोजिसनहरू, हामीले अब सुतेर मात्रै गोली हान्ने हुँदैन है, त्यसमा गएर चाहिँ अब यो पोजिसनमा चाहिँ यस्तरी स्टेबल हुन्छ, यो गर्दा चाहिँ यस्तो स्टेबल हुन्छ भनेर चाहिँ अब हामीले मैले जसरी सिक्दै आएँ हाम्रो सापगुजहरूदेखि, त्यसरी नै मैले भाइहरूले सिकाउने गर्थेँ र त्यो पोजिसन त्यो स्किल्सहरू चाहिँ मैले पासन गर्दाखेरि चाहिँ निकै नै खुसी लागेको छ.
0: अहिलेको नयाँ यो 2026 किङ्स मेडलिस्ट सुटिङ कम्पिटिसनका किङ्स मेडलिस्ट ल्यान्स कर्पोरल मिलन बुरुजा पुनसँग हामी कुराकानी गरिरहेका छौँ. र अब अघि तपाईँले भन्नुभएको थियो त्यहाँनिर गएर सुतेर मात्रै हान्ने पनि होइन, एक ठाउँ बसेर मात्रै होइन, तपाईँहरू त त्यहाँनिर विभिन्न चरण पार गर्दै त्यहाँ सुटिङ पोजिसनमा गएर हान्नुपर्ने हुन्छ होइन. हो त्यो चरणको बारेमा कुरा गर्ने गरौँ न, त्यो फिल्डमा चाहिँ त्यहाँ के हुन्छ र तपाईँहरूले सुटिङ कसरी गर्नुहुन्छ?
2: अघि हाम्रो धनसाबले पनि भनिसक्नुभयो टोटल चाहिँ अब 12 म्याचेस डिफ्रेन्ट डिफ्रेन्ट प्र्याक्टिस होइन, त्यसमा चाहिँ अब हाम्रो डिफ्रेन्ट इन्डिभिजुअल म्याच प्लस टिम म्याचहरू डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ दिदी. एउटा म्याच जस्तै कि हाम्रो त्यो टिम म्याच हो, विच इज 2.4 चाहिँ हामीले विथ 10 प्लस राइफल त्यो चाहिँ हामीले चाहिँ रन गर्नुपर्छ विदिन 18 18 मिनट्सभित्र चाहिँ त्यो रन गरेर आएर चाहिँ फेरि हाउस डिफेन्स भन्ने म्याच हो त्यो चाहिँ. त्यो म्याचहरू गर्नुपर्छ दिदी, अनि 18 मिनटभित्र आएर चाहिँ बल्ल आफ्नो गोली राउन्ड्सहरू पाएर अनि फेरि विदिन कति छिटो चाहिँ रन डाउन गरेर अनि पोजिसनमा गएर टार्गेटहरू चाहिँ सबै ढाल्नुहुन्छ, त्यो पनि टाइम रेकर्ड हुन्छ, अनि त्यस रिजल्टले चाहिँ बल्ल चाहिँ फास्टेस्ट टाइमिङलाई चाहिँ अब पोइन्ट आउने, अनि त्यस अनुसार चाहिँ टाइमिङ अनुसार त्यसरी चाहिँ अब डिफ्रेन्ट फिजिकल डिमान्डहरू पनि छ यो सुटिङ कम्पिटिसनमा। अनि त्यति मात्रै नभएर दिदी, अब अर्को म्याच हामीले चाहिँ अब मुभिङ टार्गेट्स भनौँ न दिदी, होइन, त्यो म्याचमा चाहिँ हामी डिफ्रेन्ट पोजिसनबाट, अब प्रोन पोजिसन भनेको चाहिँ सुतेर अनि अफट्र्याकल अब उडन बारहरू हुन्छ त्यहाँबाट चाहिँ पोजिसन लिएर चाहिँ स्टिल टार्गेट होइन कि आइमिन स्टेबल टार्गेट होइन, त्यो टार्गेट चाहिँ अब लेफ्ट टु राइट, राइट टु लेफ्ट, छिटो ढिलो त्यस्तो आउँछ दिदी, त्यो चाहिँ पक्का बिचमै बुल हान्नुपर्छ 5 पोइन्ट ल्याउनुको लागि, त्यो बुलभन्दा बाहिर गयो भने 4 त्यसरी पोइन्ट हुन्छ दिदी, त्योमा चाहिँ अब एकदम प्रिसाइज ट्रिगर अपडेट चाहिँ हुन जरुरी छ, अनि त्यस्तो त्यस्तो स्किल्स अनि डिफ्रेन्ट डिफ्रेन्ट पोजिसनबाट हान्न चाहिँ अनेस्टली गाह्रो नै छ दिदी, फर्स्ट टाइम आउने यङ भाइहरूलाई चाहिँ निकै गाह्रो नै हुन्छ दिदी, जस्ट डिफ्रेन्ट पोजिसन डिफ्रेन्ट म्याचेसहरू चाहिँ छ यो हाम्रो कम्पिटिसनमा चाहिँ दिदी।
0: हजुर, अनि त्यति गर्दा अब बिहान तपाईँहरूले एक टाइममा सुरु गरेर कति बजीसम्ममा त्यो सिद्धाउनु भयो त, ओभरअल कति टाइम लाग्छ?
2: नर्मली यो कम्पिटिसन चाहिँ हाम्रो 4 डेजको हो दिदी, एभ्री डे 3 वटा म्याच थियो, जस्तै कि अब बिहान 8:30 नै बेलुका 6:30 अझै 10 नै बजे अहिले उज्यालो भएको भएर, तर एभ्री ट्रेनिङ अनुसार चाहिँ हामीले चाहिँ एभ्री डे एउटा मात्रै रेन्जमा ट्रेनिङ गर्थ्यौँ, डेमा चाहिँ डिफ्रेन्ट रेन्ज, त्यसरी चाहिँ बिहान 8:30 बेलुका 4:05 नै बज्थ्यो दिदी ट्रेनिङ गर्दाखेरि चाहिँ।
0: यो ट्रेनिङ गर्दाखेरि भयो होइन, अब जुन मेन दिनमा चाहिँ तपाईँहरूले त्यो मेन दिनमा चाहिँ अब त्यो सबै प्रोसेस एकैचोटि गर्नुभयो होइन, कति टाइम लाग्यो सक्नुको लागि सुटिङ सबै?
2: हाम्रो अब टाइमिङ छुट्याइदिएको हुन्छ दिदी, यो जस्तै कि बिहान 10 बजे चाहिँ यो टिमको चाहिँ यो म्याच हुन्छ भने त्यस्तो छुट्याएको हुन्छ, वेयरएज अब अघिको हाउस डिफेन्सको त्यो मैले जुन भने विदिन 18 मिनट्स आउनुपर्ने, हामी चाहिँ अब विदिन अन्डर 12:11:44 सेकेन्ड्सभित्र चाहिँ हामी आइपुगेको थियौँ त्यो दौडेर चाहिँ, अनि गएर पनि हामीले चाहिँ 1:50 सेकेन्ड्सभित्र चाहिँ हामीले सबै 14 वटा टार्गेट थियो त्यो चाहिँ ढालिसकेको थियो हामीले
0: चाहिँ,
2: हजुर हामीले हाम्रो स्पेसिफिक टिमले चाहिँ सबै टिमले हजुर
0: त्यति छिटो पो गर्नु पर्दो रहेछ
2: है, एकदमै विदिन कम्पिटिसन
0: लेजर शार्प हुनु पर्यो है तपाईहरुको माइन्ड त, बाफ्रे हजुर, त्यसको लागि तपाईहरुको टिम पक्का तयारी भएर जानु भएको थियो, अघि तपाईले भन्नुभयो कसरी त्यहाँ तयार गर्न आफूलाई कसरी प्रिपेयर गर्ने भनेर है।
2: हजुर दिदी,
0: हजुर, ल्यान्स कर्पल मिलन बुरुजा पुन हुनुहुन्छ अहिले हामीसँग, किङ्स मेडलिस्ट, यसपालि 2026 सालको डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनको ओभरअल विनर हुनुहुन्छ उहाँ, र अहिले 1RZR नै ओभरअल च्याम्पियन युनिट भएको छ, र टप 5 त यहाँहरूले नै लानु भएको भनेर जानकारीमा आइसकेको छ, र टप 100 भित्र, टप 28, टप 5 भित्र पनि परिसक्नुभयो, मेडल किङ्स मेडल पनि पाइसक्नु भएको छ, अब यो मेडल पाइसकेपछि त तपाईँको काँधमा अझै थप जिम्मेवारी थपियो होइन भाइ, सपोर्ट कम्पनी स्ट्यान्ड प्लाटिनमा हुनुहुन्छ, अब तपाईँ अहेड अगाडि चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ होला आफ्नो करियर वाइज अनि तपाईँको आफ्नो अब पर्सनल ड्युटी वाइज?
2: हाम्रो यो 1RZR सुटिङ टिमको लेगेसी चाहिँ पहिल्यैदेखि नै एकदम राम्रो छ दिदी, सो अब एज अ किङ्स मेडलिस्ट अझै धेरै रेस्पोन्सिबिलिटी चाहिँ मैले लिनुपर्ने हुन्छ, मैले जति नि एक्सपिरियन्सहरू मैले सिकेको छु त्यो चाहिँ मैले अब अझै भाइहरूलाई, नयाँ आउने भाइहरूलाई चाहिँ पासन गर्नुपर्ने हुन्छ, अनि आउने समयमा पनि यही हाम्रो एक्सपिरियन्स अनुसार हामीले चाहिँ अझै यसलाई चाहिँ लेगेसीलाई चाहिँ कन्टिन्यू गर्नेछौँ, अनि आउने समय आउने इयरहरूमा पनि यसरी नै अझै राम्रो रिजल्ट अझै नयाँ भाइहरू किङ्स मेडलिस्टहरूलाई पनि ल्याउनु पर्ने हुन्छ, सो रेस्पोन्सिबिलिटी हिसाबले चाहिँ मैले धेरै कुरा गर्नुपर्ने हुन्छ दिदी यसमा चाहिँ।
0: हजुर, अब यो करियर तपाईँको रहन्जेलसम्म आर्मीमा रहन्जेलसम्म त्यो हिसाबले जानु पर्यो होइन, तर आर्मी बाहिर पनि त स्नाइपरहरूको त एकदमै डिमान्ड हुन्छ क्यारे हो?
2: स्नाइपर प्लटुन हाम्रो यो प्लटुन चाहिँ एकदम सानो प्लटुन हो विदिन बटालियन, तर एकदमै इफेक्टिभ एकदमै इम्प्याक्ट दिने एउटा प्लटुन हो विदिन बटालियन, बाहिर यसको बारेमा मलाई थाहा खासै धेरै चाहिँ थाहा छैन दिदी बाहिर कस्तो हुन्छ भनेर चाहिँ, तर विदिन आर्मी यो चाहिँ एकदमै इम्पोर्टेन्ट एउटा प्लटुन हो दिदी।
0: हजुर हजुर, यहाँ हुनुहुन्छ यसपालिको सुटिङ कम्पिटिसन ओभरअल यो डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनको च्याम्पियन किङ्स मेडलिस्ट ल्यान्स कोपरल मिलन बुरुजापुन सपोर्ट कम्पनीबाट उहाँ स्नाइपर सपोर्ट कम्पनी स्नाइपर प्लाटुनबाट हुनुहुन्छ। लौ त मिलन भाइ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। एकदम खुसी लाग्यो तपाईँसँग यही प्रत्यक्ष स्टुडियोमा कुराकानी गर्न पाइयो होइन। तपाईँलाई वान्स अगेन बधाई छ अनि फेरि आगामी दिनको लागि एकदमै अल द बेस्ट पनि छ है तपाईँलाई, किन भन्दा तपाईँको अगाडि करियर अब यही अनुसार तपाईँले अघि भन्नुभयो अगाडिको पाथ पनि तपाईँको लागि अब धेरै वाइड ओपन भएको छ होइन, यसको लागि पनि तपाईँलाई एकदमै शुभकामना छ।
2: हजुर दिदी, धेरै धेरै धन्यवाद। फाइनल्ली म के भन्न चाहन्छु भने चाहिँ थ्याङ्क सो मच सबै मेरो गुरुहरू हुन्छ सुटिङको, उहाँहरूको नाम मेन्सन गर्नु पर्दाखेरि चाहिँ अब हाम्रो क्विन्स मेडलिस्ट सोम साहब हुन्छ, अनि क्विन्स मेडलिस्ट हाम्रो धन साहब हुन्छ, अनि क्विन्स मेडलिस्ट अशोक गुरुजी पनि हुन्छ, थ्री टाइम्स किङ्स मेडलिस्ट हाम्रो निश्चल गुरुजी, अनि अझै धेरै गुरुजी अनिहरू पनि हुनुहुन्छ। उहाँहरूले चाहिँ मलाई निकै राम्रोसँग मोल्ड गरेर चाहिँ यो ठाउँमा आइपुगे, त्यसको लागि मनदेखि नै थ्याङ्क यू सो मच भन्न चाहन्छु। साथै अब चेन अफ कमान्डदेखि लिएर सम्पूर्ण जो जो पनि एकदम सपोर्टरहरू हुन्थ्यो उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँलाई पनि थ्याङ्क यू सो मच दिदी।
0: हस् मिलन भाइ, थ्याङ्क यू, नमस्ते।
2: हजुर दिदी।

0: BFBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

अर्जुन सापकोटाले गाउनु भएको गीत सुनाइदिनुहोस् न है भनेर भन्नुभएको हो नेपालबाट, अल द वे नेपालबाट भन्नुभएको हाम्रो बिमला थेबे पान्धक लिम्बुले. सुन्नुभयो होला पक्कै पनि उहाँले रोज्नु भएको गीत. अब 8:48 गइसकेको छ, समय धेरै छैन, हामी अब छिनोफानोतर्फ लाग्नुपर्छ. यो विकेन्डमा हुने कार्यक्रमको अलिकति चर्चा गरौँ. यहाँहरूको कार्यक्रमहरू छन् केही यो विकेन्डमा 27 तारिकको दिनमा. हजुर, अब आज 26 हो होइन, भोलि 27 हो. भोलि आरजिआरको कार्यक्रम छ, आरजिआरको बर्थडे सेलिब्रेसन यही सरजुनमुर ब्यारेक्समा हुन्छ. बिहान 10 बजेदेखि आएर मनोरञ्जन गर्न सक्नुहुनेछ. त्यहाँनिर दामी कार्यक्रमहरू हुन्छन्, एक्सटर्नल इन्टर्नल स्टलहरू हुन्छन्, लाइभ ब्यान्ड हुन्छ, ब्रिगेड अफ गोर्खाजको डिस्प्ले पनि हुन्छ, ब्रिगेड द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खाजको डिस्प्ले भनौँ, अनि आर्ट एन्ड क्राफ्ट एक्जिबिसनदेखि लिएर खुकुटी प्याटर्न राफल र थुप्रै हुन्छ कल्चरल डान्सहरू. र यो भयो वान आरजिआरको बर्थडेको कार्यक्रमको बारेमा जानकारी. र यस्तै गरिकन अब भोलिकै दिनमा तमु पे लु सङ युकेले पनि कार्यक्रम अर्गनाइज गरेको छ. तमु पे लु सङ युके कम्युनिटी सेन्टर यो रेडिङमा हो. बिहान 10 बजेदेखि तपाईँहरूको कार्यक्रम हुन्छ, ग्रीष्मकालीन भेटघाट कार्यक्रम तपाईँहरूको विभिन्न कलाकारहरूको साथमा, मनोरञ्जनात्मक कार्यक्रमको साथमा. र यस्तै गरिकन अर्को 28 जुनमा हुने कार्यक्रम चाहिँ प्रवासी नेपाली एकता समाज पानसको चाहिँ वार्षिक भेटघाट कार्यक्रम छ. यो चाहिँ ओके माइतीघर रेस्टुरेन्ट कि बितीघर रेस्टुरेन्ट अलर्सटमा हुन्छ. बिहान 10 बजेदेखि तपाईँहरूको साँझ 7 बजेसम्म कार्यक्रम हुन्छ. थप जानकारीको लागि कुमार गुरुङज्यूलाई यसो सम्पर्क गर्नुहोला. यो 28 तारिकको भयो होइन, अब यस्तै कार्यक्रमहरू छन् आगामी दिनहरूमा. 4 जुलाईमा त नेपाल कप भइहाल्यो, ब्रिगेड भेला क्विन्सको एभेन्यू अलर्सटमा. सो फ्री इन्ट्री हो, सब गएर त्यहाँ इन्जोय गर्न सक्नुहुन्छ. तपाईँहरूको लागि त्यहाँनिर भव्य कार्यक्रमहरू, नेपाल कप फुटबल फाइनल, काठमाडौँ कप फाइनल, अनि हाम्रो भलिबल नेपाली हाम्रो विभिन्न पल्टन पल्टनका दिदीबहिनीहरूको भलिबल च्याम्पियनसिप पनि हुन्छ त्यहाँनिर. उहाँहरूको कस्तो तयारी भइरहेको छ भन्ने कुरा म तपाईँहरूलाई आगामी दिनहरूमा सुनाउनेछु. नेक्स्ट विक हाम्रो बहिनी बहिनीहरूलाई फलो गरिरहेको छु म, र वान आरजिआरको बहिनीहरू हिजो भेटेको थिएँ र उहाँहरूले पनि कुरा गर्छु भन्नुभएको छ. यस्तो गर्मीमा पनि उहाँहरू बिहान भलिबल खेल्दै हुनुहुन्थ्यो त्यहाँनिर. हजुर, उहाँहरूको प्र्याक्टिस यसरी चलिरहेको छ. सो यो छ कार्यक्रम आउने दिनहरूमा. र बागलुङ समाज युकेको पनि भेटघाट कार्यक्रम 4 जुलाईमा छ, शनिबार दिउँसो 12 बजेदेखि हुन्छ, एम्पायर हल अलर्सटमा तपाईँहरूको पनि छ. र सयपत्री परियार समाज युकेको पनि भेटघाट कार्यक्रम 4 जुलाईमा नै छ, दिउँसो 2 बजेदेखि एम्पायर हलमा. ओके, एम्पायर हलमा पनि 2-3 तला छ होइन, त्यहाँनिर त तलमाथि कार्यक्रमहरू भइरहेको हामी देख्छौँ. अब उत्तर रिभिल गर्ने बेला हुन लाग्यो. अहिलेसम्मको सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो भनेर सोधिरहेको थिएँ, र कुन देश उक्त देशले कति पटकसम्म जितेको छ त अहिलेसम्म विश्व यो फुटबल कप वर्ल्ड कप भनेर क्वेसन राखेको हो यसपालि होइन. र अब कसले चाहिँ जित्नुहुन्छ हाम्रो बिएफबिएसको चिन्नु भएको फुटबल पुरस्कार यसपालि, अब एकछिनमा नाम निस्कनेछ. उत्तर चाहिँ हो ब्राजिल. हजुर, ब्राजिलले हो अहिलेसम्म सबभन्दा धेरै वर्ल्ड कप यो फिफा वर्ल्ड कप उचालेको जितेको, र यो देशले चाहिँ 5 चोटिसम्म जितेको छ अहिलेसम्म सोफार. हजुर, 5 चोटिसम्म जितेको छ. अब यसपालि कसले जित्ने हो थाहा छैन. तपाईँ कुन टिमको तपाईँ कुन टिमलाई सपोर्ट गर्नुहुन्छ दिदी भनेर विष्णु भाइले भन्नुभएको छ. यता ब्लान्डफोर्डबाट लेख्दै हुनुहुन्छ, उहाँ चाहिँ फ्रान्सलाई सपोर्ट गर्दै हुनुहुन्छ. म छु है, तपाईँले कुनलाई कसलाई सपोर्ट गर्दै हुनुहुन्छ भनेर लेख्नु पनि भएको छ, सोध्नु पनि भएको छ होइन. अब अहिले चाहिँ यहाँ हामी जहाँ छौँ त्यहीँ हो नि सपोर्ट गर्ने त. हजुर, त्यसैले गर्दाखेरि यो सुरु सुरुको गेम त म त्यति साह्रो धेरै हेरेको छैन होइन. अब अलि पछाडि पछाडि यो पहिलो चरणको जुन सकिन्छ नि, यो अहिलेको जुन स्टार्टिङ गेमहरू भइरहेको छ स्टेज गेमहरू, त्यो सकेपछि चाहिँ बल्ल त्यहाँ चाहिँ मेरो पालो आउँछ. हजुर, मेरो पालो आउँछ गाडीमा झन्डा फरफर गरेर हिँड्ने. ओके, हाम्रो यो चड्के गीत रोज्नुहुने हाम्रो चड्के मामा हुनुहुन्छ है, खड्केबहादुर गुरुङ उता अलसटबाट. उहाँले नै तपाईँहरूलाई सुनाउन चाहनु भएको यो गीत हो. पक्का चड्के छ, कुष्मा पर्वत बोलको गीत. प्रकाश पराजुली र देवी आचार्य साथीहरू गाउँदै हुनुहुन्छ. गर्मी छ, हुन त गर्मी सबै ठाउँमा होइन, माथि उत्तर इलाकातिर तपाईँहरूकोमा त त्यति साह्रो गर्मी होइन होइन, हामीतिर मात्रै हो अहिले गर्मी धेरै भएको यो साउथ इस्ट इलाकामा.
लन्डनदेखि तल अलि वरपर है त्यसैले गर्दाखेरि यतातिर चाहिँ अलि धेरै उपर पापर चाहिँ नगर्नु नै ठिक होला गीत सुनेर तर माथि उत्तरी भएका बासिन्दाहरूले चाहिँ तपाईँहरूलाई एक्सर्साइज पुग्छ यो गीतले

चटके गीत रहेछ प्रकाश पराजुली देवी आचार्यले गाउनु भएको है हाम्रो खड्क गुरुङ मामाले हामी सबैलाई नचाउन चाहनु भएको थियो. हाम्रो मन मस्तिष्कलाई चाहिँ अलिकति कस्तो भने रमाइलो गराउन खोज्नु भएको थियो अनि उहाँले गजबको नक्सा पठाइदिनु भएको छ कि फोटो अघि थ्याङ्क्स भान्जी भनेर पठाइ पनि सक्नु भएको छ मेसेज. गीत त पछाडि छ ब्याकग्राउन्डमा अझै यहाँनिर म राखिरहेको छु किन भन्दाखेरि यो गीत अझै सकिएको त छैन है. तर अब समय सकिने लाग्यो हाम्रो किन भन्दाखेरि अब चाहिँ यो नाम निकाल्ने बेला भइसकेको छ. मैले एन्सर भनिसकेको छु तपाईँले नोट गर्नुभयो कि भएन ओके एन्सर नोट गर्नु भएको छैन भने फेरि पनि एकचोटि भनौँ होला होइन एन्सर. एन्सर चाहिँ पाँचचोटि हो अहिलेसम्म ब्राजिलले जितेको. हजुर ब्राजिलले जितेको अहिलेसम्म वर्ल्ड कप सबभन्दा धेरै र पाँचचोटिसम्म यसले जितेको छ. अब एकजनाको नाम निकाल्छौँ म निकाल्छु एकजना लक्की विनर को पर्नुभयो. लक्की विनर हुनुभयो यसपालिको फानब्रोतिर आयो है फानब्रोतिर फुटबल टोप पल्लीजीको घरमा गयो. हजुर टोप पल्लीजीलाई धेरै धेरै बधाई छ यहाँको नाम आयो यसपालि. हजुर फानब्रो निवासी हुनुहुन्छ उहाँ उहाँको नाम आयो बधाई छ. हजुर अब फुटबल त्यतातिर गयो टोप पल्लीजीलाई बधाई छ. अन्य श्रोतालाई पनि बधाई भन्न चाहन्छु. यहाँहरूले पनि प्राय अलमोस्ट सबैले उत्तर मिलाउनु भएको छ त्यसैले बधाई अनि धेरै धेरै धन्यवाद र नेक्स्ट विकको लागि फेरि गुड लक भन्न चाहन्छु है त. हवस् अब छुट्टिन्छु आजको कार्यक्रम नमस्ते युके कार्यबाट. म आशा गर्मी छ विकेन्ड अब भोलिसम्म अलि आज पनि टेक केयर गर्नुहोला विशेष गरिकन साउथ इस्ट इङ्ल्यान्डका बासिन्दाहरूले. अरू ठाउँमा त शीतल छ इन्जोय गर्नुहोस्. हेभ अ नाइस विकेन्ड टेक केयर नमस्ते बाई बाई.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका लागि उम्मेद्वारहरूको प्रारम्भिक सूची प्रकाशित भएको छ। पार्टीको संशोधित विधान अनुसार पदाधिकारी संख्या 19 हुने भएको छ। यसमध्ये सभापति सहित 7 जनाको मात्र निर्वाचन हुने व्यवस्था छ। सभापतिमा रविना मिसाले निर्विरोध निर्वाचित भइसकेकाले बाँकी 6 जना पदाधिकारीका लागि मात्र मतदान हुनेछ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह सहित 12 जना पदाधिकारी मनोनित हुनेछन्। निर्वाचन हुने पदाधिकारीमा खुलातर्फ 1 उपसभापति, 1 महामन्त्री, 2 सहमहामन्त्री, 1 महिला उपसभापति र 1 महिला सहमहामन्त्री छन्। राजसभा केन्द्रीय सदस्यकी उम्मेद्वार पूजा वास्तराले पार्टीको निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। आफूभन्दा कम मत ल्याउनेलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेर आफूलाई पछ्याइएको भन्दै उहाँले उजुरी दिनुभएको हो। वास्तराले प्रादेशिक केन्द्रीय सदस्यका लागि गण्डकीबाट उम्मेदवारी दिनुभएको थियो। आफूलाई विद्युतीय मशिनबाट 893 र प्रवासबाट 20 गरी जम्मा 923 मत आएको उहाँको भनाइ छ। तर 800 मत ल्याएकी विष्णु कुमारी गुरूङ एकता निर्वाचित भएको घोषणा भएपछि उहाँले असन्तुष्टि पोख्नु भएको हो। आफूले दिएको उजुरी दर्ता भए पनि कुनै कार्यवाही नगरिएको उहाँको गुनासो छ। रौतहटमा श्रीमतीको हत्या गरी फरार भएका 1 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले फतुवा विजयपुर नगरपालिका 6 पेट बर्बाद टोलका 42 वर्ष महन्त राय यादवलाई श्रीमतीको हत्या आरोपमा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार यादवले धारिलो हतियार प्रहारबाट आफ्नी 32 वर्षीय श्रीमती आरती देवी यादवको हत्या गरेका थिए। घटनापछि उनी फरार थिए। इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट खटिएको टोलीले उनलाई फतुवा विजयपुर नगरपालिका 8 विजयपुरबाट पक्राउ गरेको हो। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप 1 हप्ता समय दिएको छ।
1: सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गतिभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागि भन्दै सरकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागि उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।
0: तनहुँ जिल्लामा 27 वन्य जन्तुको उद्धार गरिएको छ। तनहुँमा पछिल्ला वर्षहरूमा चितुवा, चारी बाघ, अजिङ्गर तथा विभिन्न प्रजातिका सर्प मानव बस्ती नजिक देखिने क्रम बढेको छ।
1: डिभिजन वन कार्यालय तनहुँले चालू आर्थिक वर्ष 2082-83 27 वटा वन्य जन्तुको उद्धार तथा व्यवस्थापन गरेको हो। उद्धार गरिएका मध्ये 6 वटा मृत अवस्थामा फेला परेका छन्। 21 वटा वन्य जन्तुको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्य जन्तुको उद्धार गरी व्यवस्थापन गरिएको हो। कार्यालयका अनुसार 2 वटा चितुवा, 1 वटा चरीबाघ, 1 वटा मृग, 1 वटा स्याल र 1 वटा भार्सेलाई मृत अवस्थामा उद्धार गरिएको थियो। यस्तै 1 वटा चरीबाघ, 4 वटा अजिङ्गर, 14 विभिन्न प्रजातिका सर्प तथा 1 वटा गिद्धको जीवितै उद्धार गरिएको हो। उद्धार गरिएका जीवित वन्य जन्तुको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त र सुरक्षित प्राकृतिक वासस्थानमा छोडिएको छ। राणाभाटले वन्यजन्तु देखिएमा घाइते अवस्थामा फेला परेमा वा मानव बस्तीमा प्रवेश गरी जोखिम सृजना गरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ।
0: बेलायतका राजा चार्ल्सले गएको वर्ष 1.29 करोड पाउन्ड कर बुझाएको खुलासा गर्नुभएको छ। यस्तै युवराज विलियमले 77,60,000 पाउन्ड कर तिर्नु भएको बीबीसीले जनाएको छ। शाही परिवारको खर्च र पारदर्शितालाई लिएर विश्वभरि बहस भइरहेका बेला यो कदमलाई निकै चासोका साथ हेरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

यादहरूलाई काँडा सम्झिछ कि फ्यालिदेऊ आज फेरि भन्ने बोलको गीत थियो सपना सुमनको शब्द संगीत मुहाका नै. यही गीतबाट आज शुक्रबारको यो बसाई काठमाडौँको सौगात सुरुवात भयो. श्रोताहरू सञ्चालक विनोद यहाँहरूको सेवाको लागि उपस्थित छु. यहाँलाई गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भन्न चाहन्छु. विभिन्न देशमा सुन्नुहुन्छ, विभिन्न टाइम जोनमा सुन्नुहुन्छ. नेपालमा अहिले दिउँसोको समय छ, ठिक 1:54 जाँदा अमेरिका बेलायत अनि जापानतिर होइन, र फेरि ब्रुनाईको टाइम जोन, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, ब्याङ्कक अनि चाइनाको केही भागमा एउटै समय सुन्नुहुन्छ. आफ्टरनुनको समय करिब 4 बजेको समय यहाँलाई गुड आफ्टरनुन भन्न चाहन्छु. र जापानमा अहिले बेलुकीको 5 बजिसक्यो, यहाँलाई गुड इभिनिङ भनौँ. ब्लिस सिटीमा हाम्रा पल्सनका सदस्यहरू हुनुहुन्छ, यहाँलाई पनि भेरी भेरी गुड मर्निङ भन्न चाहन्छु. बिहानको समय छ, अमेरिकावासी हामीलाई विभिन्न टाइम जोनमा सुन्नुहुन्छ, यहाँलाई पनि कार्यक्रममा स्वागत छ. भर्खरै यहाँले बेलायतको कार्यक्रम सुन्नुभयो र मैले पनि सुन्न पाइनँ, म भर्खरै बाहिरबाट आएको गर्दाखेरि आजको विनर को हुनुभयो मैले नोटै गर्न पाइनँ. नभए नर्मली मैले विनरलाई बधाई दिन्थेँ र साथसाथमा एड्रेस दिनुहोस् न भन्थेँ. एड्रेस त दिनुहोस् है, तपाईँ जो परे पनि बधाई छ र एड्रेस दिनुहोला भन्दै अब आजको यो बसाईको कुरा गरौँ. श्रोताहरू आज समयको कुरा गरिसकेँ, दिनको कुरा गर्नु पर्दाखेरि असार महिनाको 13 गते अब रोपाई आउन आँट्यो, धान दिवस आउँदैछ. श्रोताहरू दही चिउरा खाने दिन आउँदैछ, विदेशमा पनि दही चिउरा खानुहुन्छ होला. विभिन्न हाम्रो बेलायतको कन्टेक्स्टमा र ब्रुनाईको कन्टेक्स्टमा भन्नुपर्दाखेरि यहाँहरूलाई अबको ठ्याक्कै 3 दिनपछि दही चिउरा खानुपर्नेछ. त्यसले गर्दाखेरि पहिला रामधनी स्वपले चाहिँ ब्रुनाईमा चाहिँ तयार गर्नुभएको छ होला. दही चिउरा मात्रै त खाइन्न, अरू चिज पनि खाइन्छ होइन, तर विशेष त्यो दिन चाहिँ चोखो खाने चलन पनि छ क्यारे कुनै कुनै ठाउँमा. र बेलायतमा हाम्रो एसफोर्डदेखि लिएर अल्डरसर्ट अनि फोक्सटन जहाँ जहाँ स्विन्डन

होइन, योगदेखि लिएर चारैतिर जहाँ हाम्रो गोर्खालीहरू भएको ठाउँमा त्यसै पनि हाम्रो नेपालीहरूले चाहिँ सञ्चालन गरेको सप छँदैछ, त्यहाँ गएर दही चुराको लागि बन्दोबस्त गरिहाल्नुहोस्। दही त जहाँ पनि पाइन्छ, योगर्ट भनेर पाइहाल्छ, तर तपाईँले चाहिँ चिउराको लागि पहिले नै तयार गर्नुहोस् है त। ओके, दही चुराको विशेष दिन त्यो दिन के सोमबार परेको छ होला, होइन सोमबार वर्किङ डे हो। खैर बेलुकी परिवारसँग खानु होला, किनभने यसको आफ्नै महत्त्व छ। आज भने अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस छ। त्यसले गर्दाखेरि फेसबुक हेर्नु भएको छ भने विभिन्न कार्यक्रमहरू र फेसबुकका कुराहरू लापसे होइन गरेको लागु पदार्थ सेवन गरेर ड्राइभ गर्नेहरूको लागि विभिन्न ठाउँमा चेक गरेका फोटोहरू मैले सम्प्रेषण गरेको छु। रासस भाँच सबर गर्दै हेर्नुहोला। यदि नेपालमा हुनुहुन्छ भने न मापसे न लापसे है, दुइटै आफ्नो निम्ति पनि हानिकारक छ, अरूको निम्ति पनि, समाजको निम्ति गर्दाखेरि तपाईँहरू चाहिँ स्वार्थी बन्नु भएन। तपाईँहरू आफू त बिग्रिनुहुन्छ, अरूलाई पनि बिगार्नुहुन्छ, जिन्दगी बिग्रिन्छ। गर्दाखेरि यसमा चाहिँ बिग नो नो गर्दा राम्रो होला। कतै जानुपर्नेछ, पार्टी साथीभाइको अलिकति प्रेसर हुन्छ, पियर प्रेसर, फ्यामिली प्रेसर, अलि रमाइलो गरौँ भन्ने हुन्छ, तर यी कुराहरू सेवन गरेपछि तपाईँले स्टेरिङ चाहिँ छुँदै नछुनु होला, बरु पठाउ बोलाइहाल्नुहोस् होइन, अथवा अरू सिस्टमबाट साथीभाइको सहयोगमा घर पुग्नुहोला है त। यदि भन्दै आजको दिनको कुरा गर्नुपर्दाखेरि मैले समय त भनिहालेँ, दिनको कुरा गरिहालेँ श्रोताहरू। अब हामी विभिन्न समाचारलाई हेरिहालौँ। विद्युतीय कसुर गरेको आरोपमा पत्रकार विनोद ढकाल प्रहरीको नियन्त्रण भनी खबर रातोबाटै लेख्दैछ। भर्खरै सम्प्रेषित समाचार हो, करिब दुई घन्टा अगाडिको समाचार। प्रहरीले पत्रकार विनोद ढकाललाई शुक्रबार बिहान बानेश्वरबाट पक्राउ गरेको छ। इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको जाहेरीमा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लियो भन्ने पहिलो समाचार। भर्खरको ब्रेकिङ न्युज हो श्रोताहरू। आज पाँच जिल्लाका ससाना नदीमा बाढीको जोखिम छ, यो पनि यहाँलाई वार्निङ यानि कि सचेतनाको रूपमा भनिदिइहालौँ। बाढी पूर्व अनुमान महाशाखाका अनुसार प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ, तर रूपन्देही, नवलपरासी, चितवन, बारा र इलामका साना नदीमा आज बहाव बढ्ने सम्भावना छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। आगामी दुई दिन कोशी, बागमती, गण्डकी र मधेसका ससाना नदीमा पनि पानीको अथवा चाहिँ बाढीको जोखिम छ भनिएको छ श्रोताहरू। र काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगञ्जमा तातो हावाको लहर चल्ने भन्ने अर्को खबर पनि राखिहालौँ। शुक्रबार यानि कि आज देशभर मौसम विविध रहने देखिन्छ। काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगञ्ज र भैरवामा 40 डिग्रीसम्म तातो हावाको लहर यानि कि लू हुने सम्भावना छ। पाप्लेजुङ र विराटनगरमा आज वर्षाका उच्च सम्भावना, अन्य क्षेत्रमा मेघगर्जन र चट्याङको पूर्वानुमान गरिएको छ। भने रूपन्देहीमा दमाहा खोलाको डाइभर्सनमा पानी पस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको समाचार पनि राखिहालौँ। बारखरी लेक्चर्सलाई अनलाइन संस्करणमा भारी वर्षाका कारण रूपन्देहीको खम्माहा खोला डाइभर्सनमा पानी पसेपछि पूर्व पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्बन्धित निकायले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। पानीको बहाव कम भएपछि मात्र सवारी सञ्चालन हुन् भनेको छ श्रोताहरू। त पूर्व पश्चिम राजमार्ग त हाम्रो लाइफ लाइन हो नि, त्यो नै पूर्ण रूपमा बन्द भएको खबर छ। अब विदेशतिरका केही समाचारमा, समूह डीको निर्णायक भिडन्त शुरू। फिफा विश्वकप 2026 अन्तर्गत समूह डीका अन्तिम खेलहरू शुरू भएका छन्। अमेरिका नकआउट चरणमा पुगिसकेको छ भने टर्की बाहिरिएको छ। अस्ट्रेलिया र पाराग्वेको निर्णायक भिडन्तमा अस्ट्रेलियालाई बराबरी प्राप्त छ, तर पाराग्वेलाई जित अनिवार्य भयो भन्ने खबर अलि पुरानो, चार घण्टा अगाडिको अहिले समाचार आइसक्यो होला। एकछिनपछि हेरौँला, पाराग्वे र अस्ट्रेलिया बारेमा म खबर एकछिनपछि यहाँलाई सुनाउँछु। रूपन्देहीको विद्युत सब स्टेसनभित्र 15 अजिङ्गर रेसोदाहरू, इन्ट्रेस्टिङ खबर। रूपन्देहीको तिलोत्तमा योगी कुटी स्थित नेपाल विद्युत प्राधिकरणको सब स्टेसनभित्र 15 अजिङ्गरका बच्चा भेटिएका छन्। उद्धारकर्ता नवीन पौडेलले एकै ठाउँमा यति धेरै अजिङ्गर भेटिनु सम्भवतः पहिलो पटक भएको बताएका छन्। सबैलाई सुरक्षित उद्धार गरी जिल्ला वन कार्यालयमा अहिले बुझाइएको खबर। भने जर्मनीको पराजित यात्रामा
पूर्ण विराम लाग्यो इक्वेडर 20 वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको यो खुशीको खबर नै भनौँ इक्वेडरियनहरूको लागि इक्वेडरले जर्मनीलाई 2-1 हराउँदै सन् 2006 पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ जर्मनीको 11 खेलको जित यात्रा टुङ्गियो इक्वेडर अब मेक्सिकोसँग भेट हुने सम्भावना छ श्रोताहरू फुटबलका नतिजाहरूमा जापान स्विडेनको 1-1 भयो टर्की र युएसएको 3-2 भयो युएसएलाई हराए तापनि युएसए फाइनल मतलब अर्को चरणमा प्रवेश गरेको छ पाराग्वे र अस्ट्रेलियाको 0-0 फाइनल रिजल्ट श्रोताहरू ओके अघि मैले यसको रिजल्ट के हो भन्दै थिएँ भने अब विभिन्न खबरहरूमा एउटा राख्नै पर्यो हिट वेभको कुरा गर्नु पर्दाखेरि राष्ट्रसङ्घको समाज लिँदै अब गीत सुनौ र आज अलिक पृथक कुराकानी सुनाउन चाहन्छु किनभने विभिन्न क्षेत्रमा हामी नेपालीहरूले विभिन्न हात हालेका छौँ रेस्टुरेन्ट व्यवसायदेखि अनेक छ तर विद्यार्थीहरू जो काठमाडौँमा आएर पढ्ने उत्कृष्ट आशा अभिलाषा लिनुहुन्छ आफ्नो भविष्य बनाउन चाहना गर्नेहरूको लागि उपाय धेरै कम छ कहीँ काम गर्नु पर्यो आफ्नो घर परिवारले पठाएको पैसाले पुग्दैन घरमा पनि त्यतिकै दुःख हो बुढापाका भएका आमा बुवालाई कति दुःख दिने भनेर युवा वर्गहरूले नै एउटा चाहिँ नयाँ तरिका अप्नाएका छन् पढ्छन् पनि बिहान बेलुकी दिउँसभरि काम गर्छन् कति राम्रो हो बाहिरका कुराहरू सिकेका छन् आफ्नो उन्नति प्रगति लागेका छन् त्यस्तै युवाहरू फुड डेलिभरी राइडर्सहरू अहिले मनज्ञ पाइन्छ चारैतिर विदिन द 6 किलोमिटर अफ द रिक्वायर्ड अथवा डेस्टिनेसनमा उहाँहरूले रेस्टुरेन्टबाट पुऱ्याउनु हुँदो रहेछ फुड म्यान्डुसँग आबद्ध अरू अरू आउटलेटसँग आबद्ध हुनुहुन्छ उहाँहरू तर उहाँहरूको आफ्नै च्यालेन्जेसहरू छन् सुख दुःख रहेछ साथीहरूको जमात छ ती समूहलाई मैले एक ठाउँमा भेटेँ छमेल स्थित एउटा चाहिँ बस स्टपमा उहाँहरूको जमघट हुने ठाउँ रहेछ उहाँहरू आराम गरिरहँदा अथवा चाहिँ कललाई पर्खिरहँदाखेरि मैले भेटेँ 2-4 साथीहरू कोही सिन्धुलीबाट कोही दाङबाट कोही काठमाडौँबाट कोही कताबाट अनि उहाँहरूको यति राम्रो मेलमिलाप रहेछ भनेर साध्य छैन भाइहरूसँग कुराकानी गरेको छु आजको यो व्यवसायमा यहाँले सुन्न पाउनुहुन्छ कति मजाका केटाहरू रहेछन् एकदम खुसी लाग्यो स्वावलम्बी भाइहरू आफ्नै खुट्टामा उभिएका भाइहरूलाई एकदमै मैले धन्यवाद दिँदै कुराकानी गरेको छु सुन्न पाउनुहुन्छ आजको व्यवसायमा अलिक फरक छ कुराकानी अब एउटा खबरतिर लगौँ यहाँलाई जलवायु परिवर्तनले बढायो युरोपको गर्मी युरोपमा यस वर्ष देखिएको रेड यसलाई फेरि सुनौ देखिएको रेकर्ड स्तरको गर्मीको लहर मानव सृजित जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् वैज्ञानिकहरूका अनुसार 50 वर्ष अघि जुन महिनामा यस्तो अत्यधिक गर्मी आउनु लगभग असम्भव थियो तर जलवायु परिवर्तनका कारण अहिले यस्ता उष्ण लहरहरू बारम्बार र अझ खतरनाक बन्दै गएका छन् विश्व मौसम एट्रिब्युसन समूहले शुक्रबार सार्वजनिक गरेको अध्ययनमा युरोप अमेरिका र बेलायतका वैज्ञानिकहरूले हालको उष्ण लहरको विश्लेषण गरेका छन् अध्ययन अनुसार सन् 1976 यस्तै प्रकारको गर्मीको लहर आएको भए तापक्रम अहिलेको तुलनामा करिब 3.5 डिग्री सेल्सियस कम हुने थियो भनिएको छ त्यसले गर्दाखेरि यतिको डिफरेन्स त्यसले गर्दाखेरि युरोपभरि र अन्य ठाउँमा पनि यसको प्रभाव परेको छ बेलायतमा पनि कतिलाई चाहिँ काम गर्ने अप्ठ्यारो परेको र घरमा बस्नु वर्किङ फ्रम होम भन्ने कुरा सुनिरहेका छौँ भने आँधीले जापानमा उडान प्रभावित भएको अर्को खबर पनि राखिहालौँ 2 शक्तिशाली उष्ण तटीय बन्दी आँधी जापानले चाहिँ जापानतर्फ अगाडि बढिरहेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा भारी बाढी र पहिरोको जोखिम बढाएको छ प्रतिकूल मौसमका कारण जापानका प्रमुख वायु सेवा कम्पनीहरूले 120 उडान रद्द गरेका छन् भने हजारौं बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ छोटकरीमा यो समाचार राखे भेनेजुएलाको कुरा गर्नै पर्छ भेनेजुएलामा महाभूकम्प 235 मृत्यु एकताले फेरि भनौँ यसलाई मैले हिजो पनि कभर गरेको थिएँ अहिले लेटेस्ट अपडेट के रहेछ त उत्तरी भेनेजुएलामा बुधबार राति 1 मिनट भन्दा कम समयको अन्तरणमा आएका 2 शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ कम्तीमा 235 मृत्यु भएको छ भने करिब 4,300 घाइते भएका छन् भग्नावशेष मुनि अझै पनि धेरै मानिसहरू परेको आशंका गरिएकोले उद्धार कार्य तीव्र पारिएको छ श्रोताहरू
विभिन्न देश विदेशका र स्वदेशको पनि समाचार सुन्नुभयो भने अब एउटा मिठो गीत सुनाऊ मौसमले के भन्छ त्यति लगिहालौँ यहाँलाई देशको मौसममा फेरि पनि हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्न देखिन्छ मधेस बागमती गण्डकी र लुम्बी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ भने काठमाडौँ भ्यालीमा आज तापक्रम हेरिहालौँ धरानतिर जाउँ धरानको आज 45 डिग्री सेल्सियस तापक्रम छ अधिकतम 46 हुने सक्ने सम्भावना न्यूनतम 28 छ वर्षाको कुनै सम्भावना छैन पुरा दिन घाम लाग्ने काठमाडौँ भ्यालीमा आज 29 डिग्री सेल्सियस छ मोस्टली क्लाउडी भने पोखरामा आज 33 डिग्री सेल्सियस पार्टली सनी अनि अधिकतम 35 न्यूनतम 26 डिग्री सेल्सियस तापक्रम एउटा गीत सुनाऊ अनिल सिंह गाउनु छ यस गीतलाई

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: अन्चु पन्तको सुरिलो आवाज थियो श्रोताहरू, शब्द संगीत नरेश खातीको। यो गीत नयाँ नयाँ गीत हो, यहाँले इन्जोय गर्नुभयो होला भने आजको शुक्रबारको बसाइमा तपाईँलाई अलि छुट्टै खाने कुराकानी, हाम्रा युवा पिँढीहरूले गरेका नयाँ कुराहरू, किनभने आफ्नै बलबुतामा आफ्नै खुट्टामा उभिन चाहने र पढ्ने आफ्नो भविष्य बनाउन चाहने युवाहरू मध्येमा फुड डेलिभरी बोइज पनि भनिन्छ उहाँलाई, तर राइटरको रूपमा लिइन्छ। राम्रो राम्रो साइकल पनि रहेछ, उहाँले सोधे कति पर्छ भन्दाखेरि 25-30 हजारसम्म त पर्छ, नभए त बिग्रिहाल्छ नि सर भन्दै हुनुहुन्थ्यो भाइहरूले। कोही सिन्धुलीका, कोही दाङका, कोही कताका, त्यसले गर्दाखेरि इन्ट्रेस्टिङ। उहाँहरू एकदमै जोसिलो, एकदमै फरासिलो, आफूले गरेको काममा गर्व गर्दै पढ्दै भोलि पर्सि प्रधानमन्त्री हुनुपर्छ तपाईँहरू भनेर मैले उहाँहरूलाई हौसला पनि दिएँ। अफकोर्स किन नहुने, होइन, पढाइ छोड्नु भएन, मेहनत गर्नु पर्यो, सही ट्र्याकमा हिँड्नु पर्यो, नहुने त को कुरै छैन। त्यही हो नेपालको अथवा संसारको डेमोक्रेसीको फाइदा, त्यही हो, अटोक्रेटिक होइन। त्यसले गर्दाखेरि जसले पनि आफ्नो भविष्य बनाउन सक्छन् अलिकति लक चाहिँ चाहिन्छ। त्यस कारणले फुड मान्डुका स्टाफलाई पनि भनेर हुन्छ, उहाँहरू उहाँ सदस्य हुनुहुन्छ, तर फुड डेलिभरी राइडर्सको रूपमा उहाँले आफूले चुनाउनुहुन्छ। त्यसतर्फ लगौँ। आदरणीय श्रोताहरू, आज छुट्टै प्रकारको कुराकानी यहाँलाई सुनाउन मन लाग्यो, किनभने हाम्रो नेपालमा विभिन्न प्रकारको प्रोफेसनहरू छन् होइन, जसमा नयाँ नयाँ सोच, नयाँ नयाँ एउटा व्यापार अनि जीवनस्तर भइरहेको कारणले गर्दाखेरि आजकल नयाँ तरिका के छ भने रेस्टुरेन्टमा जाने, खाने, परिवारसँग रमाइलो गर्ने त बढेकै छ, तर पनि होइन आज घरमा नपकाऊ, कतैबाट आफूलाई मन परेको रेस्टुरेन्टको खाना मगाएर खाऊ भन्ने लागेको हुन्छ कतिलाई। अनि यो परिवारहरूले फुड मान्डु जस्ता संस्थाहरूसँग मगाएर खाना मगाएर खाने गरेको हामीले पाएका छौँ, मैले पनि खाएको छु। त आज म अचानक यो ठाउँलाई हामी के भन्छौँ, झम्सिखेल, झम्सिखेलको फु 99 अगाडिपट्टि एउटा चौतारा रहेछ, बस स्टप भनौँ, बस बिसनीमा 10-15 भाइहरू बसेको देखेँ, जसमध्येमा फुड मान्डुका स्टाफहरू हुँदो रहेछ। उहाँसँग उहाँको सुख दुःख सोध्न मन लाग्यो, बुझ्न मन लाग्यो। भाइ तपाईँको नाम के हो? ओके, तपाईँको नाम के हो भाइ?
1: अरविन्द कार्की।
0: अरविन्द कार्की, घर कहाँ तपाईँको?
1: घर मेरो सिन्धुली।
0: सिन्धुली। अर्को भाइ हुनुहुन्छ कहाँ तपाईँको?
2: दीपक थारू, घर कैलाली।
0: कैलाली, नाम के तपाईँको?
2: दीपक थारू।
0: दीपक थारू। अनि भाइ?
3: मेरो सुजित चौधरी, मेरो घर चाहिँ सिराहा जिल्ला।
0: सिराहा जिल्ला, कता लहान भन्दा कता?
3: लहान।
0: ओहो, हात मिलो पहिला, गाउँले रहेछ त यार। ओके, अर्को भाइ?
4: सन्तोष खड्का, घर चाहिँ कैलाली।
0: ओहो, अर्को खड्का ब्रदर रहेछ, विनोद खड्काको भाइ सन्तोष खड्का, होइन। ओके, ल चारजना साथीहरूसँग अलिकति सुख दुःख कुरा गरौँ। अरू साथीहरूको फुड अर्डर आइसकेको हुनाले उहाँहरू आफ्नो डेलिभरीमा गइसक्नु भएको छ, र मैले बुझेअनुसार उहाँहरूले मलाई भनेअनुसार श्रोताहरू, उहाँहरूले कुनै पनि रेस्टुरेन्टको अर्डर चाहिँ डेलिभर 6 किलोमिटरको रेडियसमा गर्नुहुन्छ भने, भाइ तपाईँहरूलाई कतिको अर्डर आइरहन्छ?
1: अर्डर त आइरह हुन्छ, त्यस्तो खालि हुँदैन, केही समय खाली भए पनि आधी घन्टाको डिफ्रेन्टमा अर्को आइहाल्छ।
0: आइहाल्छ कि? कार्की भाइ होइन त, कार्की भाइ यो प्रोफेसन, यो उसमा तपाईँले, यो त पार्ट टाइम हो तपाईँको होइन, एक्स्ट्रा इन्कम होला होइन, सुरु कहिले गरेको?
1: यो त मैले भर्खरै रिसेन्टली 2 महिना भयो। जे होस्, नेपालमा बेरोजगार भएर त्यतिको बस्नुभन्दा यसमा चाहिँ गर्दाखेरि अलिअलि इन्कम पनि हुने, अनि अरूसँग कुराकानी गर्न पनि त्यो डेभलप पनि हुन्छ। जे होस्, ठिकै छ,
0: मान्छे पनि चिनिन्छ,
1: मान्छे पनि चिनिन्छ।
0: ओके, अनि पढाइ पनि होला, पढाइ के गर्दै हुनुहुन्छ तपाईँ?
1: अहिले चाहिँ मेरो +2 कम्प्लिट भयो भर्खरै, ब्याचलरको तयारी।
0: आइसी, ब्याचलर कहाँ पढ्दै हुनुहुन्छ?
1: त्यो त्यसको चाहिँ तयारी गरेर,
0: तयारी, अलिक ग्याप भएको हुनाले तपाईँले अलिक इन्कम, आफूलाई सपोर्ट, बाबुआमालाई पनि सपोर्ट, धेरै पैसा पठाउनु नपरोस् भन्ने हिसाब होला होइन त?
1: काठमाडौँ बस्दा फ्यामिलीले पैसा पठाउनु नपरोस्, आफूले कमाएर आफ्नो खर्च आफूले टारौँ भन्ने हिसाबले चाहिँ।
0: ओके, हाम्रो थारू भाइको के छ त स्थिति?
2: राम्रै छ, यस्तै छ।
0: तपाईँहरू पनि पढ्नलाई सपोर्ट हो?
2: पढ्नलाई अब यही काम गरेर त्यही पढौँ अनि बाहिर जाऊँ सोच छ अब।
0: अर्को अर्को मेरो मित्र भाइ?
3: मेरो पनि त्यस्तै, पढ्दै काम गर्दै।
0: ओके, खड्का भाइको नि?
4: मेरो त अलिक घर बसेर फिड अप भइसकेको थिएँ, अलि यता रमाइलो हुन्छ साथीहरूसँग, केही नयाँ अनुभव हुन्छ भनेर काम गर्न आएको।
0: कति महिना? कति
4: भर्खरै, हाम्रो 2 महिना
0: भइरहेको।
3: हजुर, मेरो पनि 2 महिना,
2: मेरो 6 महिना।
0: 6 महिना, सबभन्दा सिनियर त भाइ रहेछ होइन, यो जुनियरहरूलाई के सिकाउँदैछ, वाट्स डुज एन्ड डोन्ट्स, यो गर्नुहुने गर्नुहुने के सिकाएको छ ल भन पुरानो भएको नाताले?
2: साइकल राम्ररी चलाउनु पर्यो, यता उता ट्राफिक रुल्स फलो गर्नु पर्यो, नत्र एक्सिडेन्ट पनि हुनसक्छ, अनि कस्टमरसँग राम्रोसँग बोलेर बस
0: कम्युनिकेसन। मुख्य कुरा आफ्नो सेफ्टी हो नि त, किनभने रातको समय हुन्छ, अर्को के हुनसक्छ भने हतारमा छिटो जाँदाखेरि दुर्घटना हुनसक्छ, त्यसले गर्दाखेरि अरूलाई चाहिँ नहतारिकन आफ्नो सेफ्टी हेरेर काम गर्नुपर्छ भन्ने त होला नि होइन भाइ?
2: हजुर सर।
0: ओके, अब यसो हेर्दा निकै खुसी देख्छु म, सबै हेल्दी पनि छन्, तर साइकल चल्दाखेरि धेरै अलि प्रेसर हुन्छ नि त होइन? हुन त आजकल गियरवाला साइकल छ होइन, तर पनि अलिकति डाइट खानुपर्छ भाइ, कार्की भाइ?
1: त्यस्तो खानै पर्ने भन्ने चाहिँ हुन्न, जस आफ्नो लागि हो भने चाहिँ खाँदा बेटरै हुन्छ,
0: आफ्नो स्वास्थ्य राम्रो होस् न,
1: आफ्नो हेल्थको लागि चाहिँ।
0: अनि सोध्न सक्छु तपाईँले यो दिनभरि त गर्नु पर्दैन होला, बेलु धेरै जस्तो बेलुका हो?
1: होइन, हाम्रो ड्युटी आवर 8 घन्टाको हुन्छ,
0: 8 घन्टाको ड्युटी हुन्छ,
1: त्यसमा बिचमा ब्रेक हुन्छ आधी घन्टा 1 घन्टा जति, अनि 8 घन्टा त्यही मिलाएर 8 घन्टा ड्युटी।
0: ओके, भने मतलब तपाईँलाई बेला बेलामा ब्रेक पनि दिन्छ?
1: हजुर, जस्तै हाम्रो खाजा ब्रेकहरू हुन्छ, अनि केही समस्या पऱ्यो भने बिचमा ब्रेक लिनु मिल्छ।
0: अनि अब फुटमान्डुको स्टाफ भएको नाताले तपाईँहरूले तलबमा हो कि गरेको कामको ट्रिप अनुसार हो कि के हो त?
1: हाम्रो तलब पनि हुन्छ, प्लस त्यसमा ट्रिप अनुसार पनि हुन्छ, बोनस आउँछ।
0: आइसी, बोनसहरू आउँछ, राम्रै आउँछ,
1: राम्रै हुन्छ।
0: काठमाडौँमा बाँच्न सकिन्छ?
1: काठमाडौँमा अरू काम हेरिकन यो काममा चाहिँ राम्रै पैसा छ।
0: सोध्न सकिन्छ कतिसम्म हुन्छ महिनामा भनेर मोटामोटी?
1: यसमा फिक्स नै चाहिँ हुँदैन, अब आफूले कति गरेको भन्ने पनि डिपेन्ड गर्छ, यो मानिनौँ कि 30 भन्दा माथि नै
0: माथि हुन्छ। ओके, भने मतलब सम्मानित पनि छ। अनि मान्छेले तपाईँहरू जस्तो एउटा यङ मान्छेलाई भेट्दाखेरि भाइ राम्रो काम गराएको रहेछौ, इज्जतदार काम हो यो, आफ्नो मेहनत बेच्या छौ भनेर भन्छन् कि अलिकति हेर दृष्टिले हेर्छन्, के पाउनु भएको छ तपाईँहरूले?
1: अहिलेसम्म त त्यस्तो हेर्ने यताउता त कसैले पनि गरेको देखेको छैन, जे होस् राम्रै गरिरहनु भएको भन्नुहुन्छ सबैले,
0: व्यवहार अनुसार पनि हो होइन? अनि एक्स्ट्रा टिप पनि दिनुहुन्छ अलि?
1: हजुर, त्यो
0: होइन, त्यो टिप चाहिँ खल्तीमा हाल्न पाइन्छ कि पाइँदैन?
1: आफ्नै खल्तीमा जान्छ
0: हो र? हजुर, कि तपाईँहरू सबै समूहमा काम गर्ने भएको हुनाले मिलाएर सेयर गर्ने हो त?
1: त्यस्तो चाहिँ अहिलेसम्म छैन, अब सबैलाई आइरहेको हुन्छ आफ्नो आफ्नो, अब आफ्नो आफ्नो प्रब्लम पनि परिरहेको हुन्छ, त्यही आएको टिप्सबाट अनि आफ्नो प्रब्लमको सोल्युसन गरिरहेको हुन्छ।
0: ओके, म चाहिँ के भन्छु भने विदेशमा पनि म धेरै बसेँ, देखेँ यस्तो होइन, मोटरसाइकल राइडर्सहरूले गर्छन्, यहाँ साइकल राइडर्सहरूले गरेको मैले पाएँ, यो पनि एउटा राम्रो कुरा हो। तपाईँ जस्तो युवाहरू विचलित भएर कतै नगइकन आफ्नो खुट्टामा आफै उभिन खोजेको देख्दाखेरि तपाईँहरूलाई म धन्यवाद भन्न चाहन्छु होइन भाइ? र तर के हुन्छ भने यसमा च्यालेन्जेसहरू हुन्छ क्या होइन, विभिन्न च्यालेन्जेसहरू हुन्छ, कहिले ढिलो पुग्यो, खाना चिसो भयो भन्लान्, त्यस्तो च्यालेन्जेसहरू के छन् त भाइ? ल अब थारू भाइलाई, ल पुरानियालाई
2: हुन्छ नि, कहिले काहीँ अब ढिला भयो भने कस्टमरले फोन उठाउँदैनन् कहिले काहीँ, अनि कहिले ढिला भयो खाना चिसो भएपछि कस्टमर लिँदैनन्, अनि अब क अफिसबाट राइडरहरूलाई केही डिस्काउन्टमा दिन्छन्।
0: तपाईँको पे काटेको पनि छ?
2: त्यस्तो त्यस्तो त अब छैन, कहिले काहीँ अब आफ्नै कारणले ढिला भयो भने त्यो आफैले लिनुपर्छ, अब आफ्नो कारण होइन भने लिनु पर्दैन।
0: ए ओके, र त्यहाँ तर च्यालेन्जेस त छ होइन, कहिले कहिले के हुन्छ तपाईँले पाएको ठेगानामा पुगिन्न होइन त,
2: कस्टमरले रङ लोकेसन हाले हुन्छन् अनि त्यो ठाउँमा पुग्न सकिन्न, अनि त्यही गाह्रो पर्छ कहिले काहीँ। अरू कहिले काहीँ त्यो कस्टमरले फोनै उठाउँदैन, अर्डर गरेर बाहिर गइदिन्छन् अनि फेरि वेट गर्नुपर्छ कहिले 15-20 मिनट यस्तो, अनि आफ्नो टाइम हुन्छ।
0: त्यो त अब तपाईँहरूलाई को च्यालेन्जेस भयो होइन, तपाईँहरूलाई अब ट्राफिक एउटा च्यालेन्ज हुन्छ, समय पुग्नेमा एउटा च्यालेन्ज छ, रेस्टुरेन्ट टु अर्डर टु होमसम्मको टाइम कति हुन्छ, रफली कतिमा पुर्याउनु पर्ने भन्ने मान्यता छ?
1: 45 मिनटदेखि 1 घन्टा भित्र
0: चाहिँ पुग्नुपर्छ, ढिलो भयो भने चाहिँ के हुन्छ?
1: हाम्रो त्यो ढिलो भयो भने चाहिँ होटलकै कारणले ढिलो भएको भने चाहिँ राइडरलाई त्यस्तो खासै समस्या पर्दैन, अब आफ्नोले व्यक्तिगत कारणले ढिलो भएको रहेछ भने चाहिँ केही डिस्काउन्टमा त्यो खुट्टा कस्टमरले लिनु भएन भने आफूले लिनुपर्ने हुन्छ।
0: ओके, गर्दाखेरि गिभ एन्ड टेक रहेछ, र अब यसका पोजिटिभ्सहरू के पाउनु भएको छ कार्की भाइ तपाईँले, ल भन्नुहोस्।
1: यसको पोजिटिभहरू त अब धेरै नै छन् भनौँ, जस्तै आफ्नो खर्चको लागि फ्यामिलीको भर पर्नु परेन, आफैले कमाउँदै आफ्नो खर्च टारिरहेको हुन्छ, पढिरहेको हुन्छौँ, अनि बाहिर नयाँ नयाँ ठाउँहरू पनि घुमिरहेको हुन्छौँ, जस्तै रेस्टुरेन्टहरूको मान्छेसँग अनि राइडर साथीहरू विभिन्न ठाउँबाट आउनुभएको साथीहरूसँग भेटघाट हुन्छ, कुराकानी हुन्छ, एउटा फ्यामिली जस्तै हुन्छौँ,
0: फ्यामिली जस्तो हो। अनि आफूलाई दुःख पऱ्यो भने साथी साथी बिचमा मद्दत पनि हुन्छ, होइन? ओके, अनि कलिकल त राम्रो कस्टमर भेटेर तपाईँको पढाइ अनुसारको होइन भेटेर भाइ राम्रो पढ म पनि मद्दत गर्छु भन्ने पनि पाएको होला नि, त्यस्तो पनि हुन्छ, भेटिन्छ कि? ओ अल इन अल आज तपाईँसँग भेटेर मलाई पनि खुसी लाग्यो, तपाईँ अलिकति ब्रेक माने जस्तो लाग्यो। ल कार्की भाइ तपाईँ सिन्धुली होइन, हाम्रो थारू भाइ कैलालीको, अरू भाइहरू फेरि आफ्नो आफ्नो काममा गइसक्नु भएको छ। यहाँ तपाईँको साइकलको कुरा गर्नु मन लाग्यो, सबै के भन्छ माउन्टेन बाइक जस्तो पो छ त होइन, गियरवाला महँगो महँगो साइकल पो छ त,
1: त्यस्तो धेरै महँगो पनि होइन।
0: कतिसम्म साइकल पर्छ त यो तपाईँले छोड्ने साइकल?
1: अब हाम्रो चाहिँ 10-12 हजारदेखि लिएर 30-35 हजारसम्मको हुन्छ।
0: ओके, अनि मेन्टेनेन्स आफै गर्नुहुन्छ कि? आफै गर्नुहुन्छ होइन। ल तपाईँको अब अर्को अर्डर आउने बेला भयो होला, राम्रो ट्रिप पाउनुहोस्। तपाईँले गर्दा दिनमा कतिसम्म ट्रिप गर्नुपर्छ भन्नुभयो रफली?
1: दिनमा यति नै गर्नुपर्छ भने टार्गेट चाहिँ हुन्न, अब हामीले आउँदाखेरि एभरेजमा चाहिँ 10-12 हानिरह हुन्छ, यति नै गर्नुपर्छ भने चाहिँ हुन्न।
0: ओके, आज खल्तीमा टिप्स कति आयो त? अहिले बेलुकी झन्डै 7 बज्न आँट्यो, केही आयो होला नि?
1: अलिअलि छ, बेलुका नाइट टाइममा चाहिँ आउँछ,
0: अलिक बढी आउँछ। मैले मगाएको बेला अलिक बढी दिन्छु है है कार्की भाइ, तपाईँलाई मैले अस्ति नै भेटेर इन्टरभ्यू गरेको थिएँ भनेर भन्नुहोस् है। ल मेरो थारू भाइ कैलालीको सिन्धुलीको भाइ कार्की भाइलाई धेरै धन्यवाद छ, तपाईँ राम्रो काम गर्नुहोस्, जे काम गरे पनि गर्वको साथमा गर्नुपर्छ, अनेस्टली गर्नुपर्छ, अनि त्यहाँबाट भोलि पर्सि प्रधानमन्त्री हुने हो नि त होइन, बाटो त खुला छ नि होइन भाइ, बाटो खुला छ नि होइन, पालनले देखाइदिनु भएको छ होइन, भेरी फाइनल्ली। अब अहिलेको माहौल देख्नुभयो, जेएनजी आन्दोलन देख्नुभयो, तपाईँलाई पोलिटिकल म कुरा सोध्न चाहन्न, देश कहाँ गइरहेको जस्तो लाग्छ म कार्की भाइबाट सोध्छु?
1: अब देश त
0: सही लाइनमा छ कि कोर्समा छ कि अलिअलि अफ कोर्स जाँदैछ, के लाग्छ?
1: अहिले पछिल्लो समय यो हेरिकन यो इलेक्सन पछि चाहिँ अब देशले केही गति लिएला कि जस्तो लागिरहेछ, राम्रै ढङ्गले काम अगाडि बढ्ला आशा गरौँ, अब नयाँ सरकारले राम्रो काम गरौँ, पहिलेको जस्तो काम
0: समय पनि दिनु पऱ्यो नि त।
1: हजुर, समय पनि दिनु पऱ्यो, अब 2 दिनमै हुने कुरा त होइन, समय त लाग्छ, तर पहिलेको सरकारले जस्तो करप्सनहरू नगरौँ।
0: भाइ हाम्रो कैलालीको भाइ के भन्न चाहनुहुन्छ, देश कहाँ गइरहेछ?
2: देश त अहिले हेर्दाखेरि त राम्रैतिर अघि नै बढिरहेछ, तर अब यस्तो केही हुनलाई त टाइमै लाग्छ, अब सोचे जस्तो केही पनि हुन्छ।
0: रोम वाज नट बिल्ट इन अ डे होइन, एकै दिनमा त सबै हुन्न होइन, गर्दाखेरि ल भाइहरू संयम हामीले राख्नुपर्छ, बिग्रेकोलाई सपार्ने हाम्रो काम हो होइन, त्यसले गर्दाखेरि हामी सबै मिलेर आफ्नो देश बनाउने हो। तपाईँहरूले जुन काम गर्नुभएको छ म त्यसलाई इज्जतको साथमा लिन्छु, मजाले काम गर्नुहोस्, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्, साथीभाइमा एकअर्कामा सपोर्ट गर्नुहोस्, हाम्रो शुभकामना यही छ। तपाईँलाई हाम्रो ब्रिटिस गोर्खा रेडियो BFBS गोर्खा रेडियोको लिङ्क पठाइदिन्छु, सुन्नुहोस् है त, एकजना मध्येको टेलिफोन नम्बर दिनुहोस् है।
1: ल
0: थ्याङ्क यू सो मच, अहिलेलाई बिदा लिउँ है।
1: धन्यवाद।
0: मेरो नाम विनोद खड्का, भाइ कार्की पुरा नाम भनिदिनुहोस् त?
1: मेरो अरविन्द कार्की।
0: अरविन्द
1: दीपक थारू।
0: ल एकजनाको नम्बर लिन्छु है त, थ्याङ्क यू सो मच, ओके बाई बाई। हजुर, BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, काठमाडौँको स्वागत कार्यक्रमको नाम हो आदरणीय श्रोताहरू। भर्खरै हाम्रो फुड डेलिभरी राइडर भाइहरूसँगको कुराकानी सुन्नुभयो, के कसोलाई जानकारी गराउनुहोस्। मैले अघि कुराको अन्तमा अरविन्द भाइको नम्बर लिइरहेको थिएँ, अरविन्द कार्कीको, यसो ट्राई गरेको, अहिले फ्री हुनुहुँदो रहेछ, त्यही बेलामा उहाँलाई अझै पनि धन्यवाद दिउँ, राम्रो के कसो भइरहेको छ बुझ्न चाहेँ, त्यसले गर्दाखेरि लाइनमा आइसक्नु भएको छ अरविन्द कार्की भाइ, उहाँलाई स्वागत गरौँ। अरविन्द भाइ नमस्ते, स्वागत छ यहाँलाई।
5: हजुर नमस्ते सर,
0: कहाँ हुनुहुन्छ? नमस्ते, कहाँ हुनुहुन्छ अहिले?
5: अहिले म कामकै अन्तरालमा यतै झम्सेतिर छु सर।
0: झम्से खेलैतिर हुनुहुन्छ, रेस्टुरेन्टको एरिया झमेल भन्छौँ होइन। अनि तपाईँलाई मैले भेटेको मेरो विचारमा 16 जुन अझै अगाडि होइन, अब यतिका झन्डै एक महिना जस्तो भइसक्यो, त्यो बिचमा नयाँ नयाँ कुराहरू के छ त भाइ? तपाईँहरूको साथीभाइहरूको स्वास्थ्यहरू कामहरू राम्रै छ?
5: हजुर सर, अहिले सबै राम्रै चलिरहेको छ। अब नयाँ साथीहरू पनि थपिनेहरू थपिँदै छन्, पुराना साथीहरू पनि केही काम विशेषले छोडेर जानेहरू गइरहेको छन्।
0: अनि कोही त विदेश पनि लाग्यो होला, कोही कोही जागिरमा लाग्यो होलान्, नयाँ नयाँ साथीहरूसँग मेलमिलाप राम्रै छ?
5: हजुर सर, अब कतिजनाहरू चाहिँ बाहिर जानुभयो कामको सिलसिलाको लागि, अब कति चाहिँ त्यही आफै केही गर्छु भनेर आफ्नै प्राइभेट काम मतलब प्राइभेट बिजनेसहरू सञ्चालन गरिरहनु भएको छ भने, अहिले नयाँ स्टुडेन्टहरू पढ्दै गरेका पार्ट टाइम जब गर्नको लागिहरू थपिरहेछन्।
0: ओके अरविन्द भाइ, अब हाम्रो श्रोताहरूले तपाईँहरूको सुख दुःख तपाईँहरूको हौसला पनि भन्नुपर्छ सुन्नुभयो, किनभने यो नयाँ कुरा हो, नयाँ एउटा चाहिँ तरिका हो आफूलाई आफ्नो खुट्टामा उभिन, पढ्न, बाउआमालाई धेरै प्रेसर नपरोस्, उहाँलाई चाहिँ फाइनेन्सियल के भन्छ प्रेसर नपरोस् भनेर तपाईँहरू यति सुझबुझको साथमा बढ्नुभएको रहेछ, सबैले अप्रिसिएट गर्नुभएको छ। कतिले हामीलाई विदेशमा सुन्नुहुन्छ, विशेष गरी हाम्रो ब्रिटिस गोर्खा रेडियो भएको नाताले। तपाईँका कोही साथी परिवारजनहरू बाहिर हुनुहुन्छ अरविन्द भाइ?
5: हजुर, धेरैजना हुनुहुन्छन् बाहिर।
0: कहाँ कहाँ हुनुहुन्छ होला भनिदिनुहोस्।
5: गल्फ कन्ट्रीतिर हुनुहुन्छ, जस्तै मलेसिया, दुबई, अनि हाम्रो यता एसियन कन्ट्रीमै जापान पनि हुनुहुन्छ।
0: ए ओके, कसैलाई केही सन्देश दिन चाहनुहुन्छ? किनभने दे माइट बी लिसनिङ, सुनिरहेको हुनुपर्छ, अथवा तपाईँलाई चिनेर ओहो मेरो साथी मेरो भाइ भनेर भन्नुहुन्छ होला। तपाईँको घर कहाँ भन्नुभयो ठ्याक्कै मैले बिर्सेँ अहिले? सिन्धुली। ओके, नजिकै हो यहाँबाट, जुनार पाइने ठाउँ हो नि त सिन्धुली भनेपछि, होइन त?
5: हजुर एकदमै।
0: ल अब विदेशमा भएका आफन्तजनलाई के दुई चार शब्द बोल्न चाहनुहुन्छ भाइ?
5: अहिले विदेशमा रहनु भएको दाईहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, अहिले उहाँहरू बाहिर हुनुहुन्छ, राम्रोसँग काम गर्नुहोस्, आफ्नै केयर गर्नुहोस्, पछि नेपालमै फर्केर आफ्नै केही सञ्चालन गरेर बस्नुपर्छ। सधैँभरि बाहिर अरूको देशमा पनि काम गरेर हुन्न, बाहिर गएर उहाँको सिप सिकेर आउनु राम्रो हो, त्यही सिपलाई यहाँ नेपालमा सही सदुपयोग गर्नुहोस् भन्न चाहन्छु।
0: आफन्त कोही हुनुहुन्छ भने नामै लिएर पनि हेलो हाई भनिदिनुहोस् प्लिज।
5: हजुर, मेरो आफ्नै दाईहरू हुनुहुन्छ, राजीव कार्की दाई हुनुहुन्छ, उहाँहरूलाई धेरै धेरै सम्झना। अर्को दाई हुनुहुन्छ सञ्जीव कार्की, उहाँलाई पनि धेरै सम्झना र माया छ।
0: अनि उहाँहरू चाहिँ कहाँ हुनुहुन्छ?
5: अहिले उहाँहरू मलेसिया हुनुहुन्छ।
0: मलेसियामा, मलेसियामा पनि हामीलाई धेरैले सुन्नुहुन्छ, ल उहाँहरूलाई पनि तपाईँको सम्झना गइहाल्यो। अस्तिको कुराकानीमा मैले तपाईँलाई एउटा सोध्न छुटेको रहेछ, एउटा कुरा सोधिहालौँ। तपाईँहरू यस्तो प्रकारले भनौँ न अब टाइममा पुग्नुपर्छ, नभए कहिले कहिले चाहिँ तपाईँको पञ्चर होला, साइकल बिग्रेला, तपाईँको गल्ती देखाएर तिराउँछन् भनेर भन्नुभयो, होइन? तर पनि कतिले होइन केही छैन भाइ, डोन्ट वरी, पाँच दस मिनट आधा घन्टा ढिलो भयो त के भयो भन्ने पनि रहेछन्। कोही कोहीले त पाँच मिनट ढिलो भए पनि कडी कडाउ गरेको पनि भन्नुभयो, त्यो अनुभव रहेछ। तपाईँहरूको इन्सुरेन्स हुन्छ कि हुँदैन त? तपाईँ लड्नुभयो, गाडीले ठोक्यो, घाइते हुनुभयो भने तपाईँहरूको आफ्नै खर्च हो कि कम्पनीले इन्सुरेन्स दिन्छ भाइ?
5: हजुर सर, यसमा चाहिँ हाम्रो इन्सुरेन्स हुन्छ, यस्तो केही कतम कतै दुर्घटनामा पर्यो भने कम्पनीले गर्ने हुन्छ जति पनि खर्चहरू छ।
0: राम्रो कुरा सुन्ने हो, कति ठाउँमा चाहिँ इन्सुरेन्स हुन्न, त्यस कारणले कम्पनीलाई पनि धन्यवाद, तपाईँहरू जस्तो युवाहरूलाई चाहिँ लुक आफ्टर गर्नुभएको रहेछ। र अब तपाईँहरूको समूहमा अस्ति केटाकेटा मात्रै देखेँ, कोही बहिनीहरू पनि हुनुहुन्छ यस्तोमा काम गर्ने?
5: हजुर, कतिजना दिदी बहिनीहरू पनि हुनुहुन्छन्।
0: ए ओके, मैले अहिलेसम्म देखेको छैन। ल, तपाईँहरूको एउटा टिम हो, एउटा फ्यामिली हो, त्यसले गर्दाखेरि उहाँहरूलाई पनि तपाईँले सक्दो मद्दत गर्नुहोला। कति त कति बाटो पनि चिनेको हुन्न होला, होइन? कतिको मोबाइल हुन्न होला, लोकेसनहरू अब म्यापिङ गर्न नसकेको हुन्छ होला, तपाईँहरूले चाहिँ सपोर्ट गर्नुहोला है त?
5: हजुर हुन्छ।
0: केही केही भन्न चाहनुहुन्छ अन्तमा?
5: अन्तमा अरू भन्दा पनि यति नै भन्न चाहन्छु कि, कोही दाजुभाइहरू हुनुहुन्छ भने खाली बस्नु भएको छ भने नेपालमै पनि यति खाली नबस्नु होला, काठमाडौँको ठाउँमा कामको अवसरहरू धेरै नै छन्, फ्यामिलीलाई पैसाको लागि पनि धेरै टचअप नगरिदिनु होला, आफू कमाउन सक्नुहुन्छ भने आफैले आएर काम गरेर फ्यामिलीलाई अलिकति भए पनि आर्थिक सपोर्ट गरिदिनु होला भन्छु म।
0: ओके, अनि तपाईँले के पढ्दै हुनुहुन्छ अरे भाइ? मैले बिर्सेँ, के पढ्दै हुनुहुन्छ?
5: अहिले मैले ल्याङ्ग्वेज सिकिरहेको छु.
0: कुन ल्याङ्ग्वेज?
5: जापानको लागि हो.
0: जापान ल एकदम राम्रो सिकेर पढेर जापान पुगेर जापानमा बिएफबिएस गोर्खा रेडियो सुनेर हामीलाई कन्ट्याक्ट गर्नुहोस्. विनोद भाइ, म त यहाँ आइपुगेँ, राम्रो काम पाएको छु, आफ्नो देशमा पनि गरेँ, विदेशमा कमाएको सिप र पैसाले आफ्नै स्वदेशमा केही गर्छु भनेर त्यो हौसला राखेर त्यो एम राखेर अगाडि बढ्नुहोस् है. हाम्रो एकदम मनबाट नै, हाम्रो श्रोताको तर्फबाट तपाईँलाई आशीर्वाद र शुभकामना हाम्रो तर्फबाट छ है भाइ अरबेन. ओके ल, तपाईँसँग मैले बिदा लिएँ. तपाईँले नसुने पनि तपाईँको निम्ति एउटा गीत पुरानो सुनाइदिन्छु, नरेन्द्र प्यासीको गीत सुनाइदिन्छु है तपाईँलाई है.
5: हस्,
0: थ्याङ्क यू सो मच, अल द बेस्ट, लुक आफ्टर युर सेल्फ, ओके, गुड लक भन्दै मैले बिदा लिएँ अरविन्द खार्की भाइलाई. उहाँ चाहिँ फुड डेलिभरी राइडर हुनुहुन्छ. श्रोताहरू, कति राम्रो कुरा, कति राम्रो हौसला. अरूलाई पनि केही गर्नुपर्छ, घरमा त्यतिकै नबस्नु होला, बाउ आमालाई प्रेसर नदिनुहोस् होला भन्दै हुनुहुन्थ्यो भने अब एउटा गीततर्फ लागिहालौँ. नरेन्द्र प्यासी गाउनु छ पुरानो गीत, धेरैले मन पराएको गीत श्रोताहरू.

0: चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS, गोर्खा रेडियो।

हजुर जाउ जाम डाँडा काटेर शक्ति चन्द शान्तिश्री परियार गाउँदै थियो यो लोकगीतलाई। हामी आजको शुक्रबारको यो बसाइमा विभिन्न गीतहरू पनि सुन्दैछौँ, कुराकानी सुन्दैछौँ र फुड डेलिभरी राइडर्स भाइहरूको कुरा सुन्यौँ। अरविन्द कार्कीको कुरा सुन्नुभयो, उहाँलाई प्रत्यक्ष रूपमा ल्याउने पनि मौका पाएँ। ओके, उहाँले गरेका मेहनतको आज अलिकति हाइलाइट भयो। उहाँ एकदम हौसलामन्द हुनुहुन्छ र हरेस खानुभएको छ, अगाडि बढ्दै हुनुहुन्छ, जापान जाने प्रयत्नमा हुनुहुन्छ। शुभकामना हाम्रो तर्फबाट। अब केशनमा समाचारतर्फ लाग्छ सुधारू, अहिलेलाई यही गीतलाई अगाडि बढाउँ।

0: पदाधिकारीका लागि मतदान शुरू भएको छ। महाधिवेशनको छैटौं दिन आज तेस्रो चरणमा उपाधिकारीका लागि मतदान शुरू भएको हो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। उपसभापतिमा पुरूषतर्फ डाक्टर स्वर्णिम वागले निर्विरोध हुनु भएको छ। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सह महामन्त्री र एक महिला सह महामन्त्रीका लागि निर्वाचन भइरहेको छ। उपसभापति महिलामा सविता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा हुँदैछ। यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष शाह, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्रीमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रन्जु तर्सना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभएको छ। बुर्लाकोटी, पराजुली, न्यौपाने र तर्सनाले आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्का एक महामन्त्री मनोनित हुने व्यवस्था छ। महिला एक सहित निर्वाचित हुने तीन सह महामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय चैरू, हरि ढकाल, हिमेश पन्त लड्नु भएको छ। महिला सह महामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डांगी र रिमा विश्वकर्माले उम्मेद्वारी दिनुभएको छ। राजसपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ। राजसपाका महामन्त्री पदका उम्मेद्वार मनिष शाहले पार्टी नेतृत्वको निर्देशन विपरीत समागत राजनीतिक अभ्यास पार्टीमा हुन खोजेको आशंका व्यक्त गर्नुभएको छ। महाधिवेशन स्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता छ,
1: समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान। रवि दाईले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ। त्यसलाई
0: तनहुमा फेला परेको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। ब्यास नगरपालिका 5 संगम टोलका एउटा घर नजिकै शंकास्पद वस्तु फेला परेको थियो। सो शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। काली भञ्जन गढबाट घटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो। तनहु जिल्लामा 27 वन्य जन्तुको उद्धार गरिएको छ। तनहुमा पछिल्ला वर्षहरूमा चितुवा, चरीबाघ, अजिङ्गर तथा विभिन्न प्रजातिका सर्प मानव बस्ती नजिक देखिने क्रम बढेको छ।
2: डिभिजन वन कार्यालय तनहुले चालू आर्थिक वर्ष 2082-83 27 वन्य जन्तुको उद्धार तथा व्यवस्थापन गरेको हो। उद्धार गरिएका मध्ये 6 मृत अवस्थामा फेला परेका छन्। 21 वन्य जन्तुको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भारका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्य जन्तुको उद्धार गरी व्यवस्थापन गरिएको हो। कार्यालयका अनुसार 2 चितुवा, 1 चरीबाघ, 1 मृग, 1 स्याल र 1 भार्सेलाई मृत अवस्थामा उद्धार गरिएको थियो। यस्तै 1 चरीबाघ, 4 अजिङ्गर, 14 विभिन्न प्रजातिका सर्प तथा 1 गिद्धको जीवितै उद्धार गरिएको हो। उद्धार गरिएका जीवित वन्य जन्तुको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त र सुरक्षित प्राकृतिक वासस्थानमा छोडिएको छ। राणा भाटले वन्य जन्तु देखिएमा घाइते अवस्थामा फेला परेमा वा मानव बस्तीमा प्रवेश गरी जोखिम सृजना गरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ।
0: दाङको घोराही 8 सेवारको बिहानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्ममा लगाइएको व्यावसायिक ड्रागन फ्रुट खेतीमा अहिले पाकेका फल संकलन तथा ग्रेडिङ हुँदैछ। हाल करिब 6 भाडाको जग्गामा 24,000 बिरुवासम्म ड्रागन फ्रुट खेती विस्तार गरिएको छ। फार्मका संचालक शोभाराम डाङ्गी,
3: अलि बढी चाहिँ व्यावसायिक बन्नुपर्छ है, हामीले यही नेपालमा केही गर्नुपर्छ, ठुला ठुला उत्पादन गरेर चाहिँ यहाँ केही हामीले गर्न सिकाउनुपर्छ भन्ने उद्देश्यले चाहिँ यो स्थापना गरेको हो। र अब अहिले म सन्तुष्ट नै छु, पहिलो वर्ष गत वर्ष बिक्री गरियो, अहिले दोस्रो फसल मैले चाहिँ लिँदैछु र टिप्ने काम भइरहेको छ। अब यो राम्रो फलेको छ, म सन्तुष्ट छु र यसलाई चाहिँ बजारको हिसाबले स्थानीय बजार घोराई, तुल्सीपुर, नारायणपुर र बाहिरको बजारहरू काठमाडौँ, पोखरा, बुटोल, यतातिर महेन्द्रनगर, नेपालगञ्जतिर पनि मैले पठाउने गरेको छु र योबाट चाहिँ विशेषखेरि अरूलाई पनि प्रेरणा मिल्ने खालको, अरूलाई पनि केही गरौँ गरौँ हुने खालको होस् र नेपालमै केही गर्न सकिन्छ है भन्ने खालको सोचले चाहिँ अगाडि बढाउन छात्रहरू, युवाहरू भन्ने हिसाबले पनि यो प्रेरणा बनोस् भन्ने म शुभकामना दिन चाहन्छु।
0: उत्पादन भएका ड्रागन फ्रुटलाई आकार, तौल र गुणस्तरका आधारमा वर्गीकरण गरेर बजार पठाउने गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: ओके बाबुल गिरी अनि रचना रिमाल गाउँदै हुन्थ्यो यस गीतलाई मायालुको घुर्की परेछ। अब यो बसाइमा हामी आजको शुक्रबारमा शुक्रबार बस्छ एकछिनपछि सुनाउँछ त्यो हुनु त्योभन्दा अगाडि अलिकति समय भएको हुनाले हाम्रो दिल केसीको रिपोर्ट छ रेकर्डेड रिपोर्ट नेपालगञ्जबाट राखिहालौँ।
1: पर्तियाको ठाकुर बाबा नगरपालिका स्थित किसान माध्यमिक विद्यालय केही वर्ष अघि यो विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको थियो। अभिभावक निजी विद्यालय तर्फ आकर्षित भएका थिए। शैक्षिक गुणस्तर बारे प्रश्न उठ्ने गरेको थियो। यहाँसम्म कि विद्यार्थी संख्या घटेर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था थियो। तर आज अवस्था फेरिएको छ। शिक्षामा गरिएको लगानी, विद्यालय सुधारका कार्यक्रम, शिक्षकको क्षमता विकास, सूचना प्रविधिको प्रयोग र समुदायको सहभागिताले शैक्षिक क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद सापकोटा,
2: यो विद्यालयले तीनवटा सेक्टरहरू सञ्चालन गरिरहेको छ। 2075 सालमा 50 भन्दा कम विद्यार्थी भएर धन्न धन्न सकिने अवस्थामा रहेको विद्यालय यतिखेर ठाकुरबाबा नगरपालिकाकै इङ्ग्लिस मिडियमको लागि अत्यन्त आकर्षक केन्द्रको रूपमा स्थापित भएको छ। एउटै कक्षामा कक्षा एकमा तीनवटा सेक्सनसम्म सञ्चालन गर्नुपर्ने अवस्था छ। 10 कक्षासम्मको रिजल्ट हेर्ने हो भने विगत 3 पालिकामा नै उत्कृष्ट रिजल्ट ल्याउन यो विद्यालय सफल भएको छ र यस विद्यालयले केही नमुना कार्यहरू पनि गरेको छ। अभिभावकको सहभागितामा गरिने परियोजना कार्य जहाँ अभिभावकहरूले आफै आफ्नो बच्चाको नम्बरिङ गर्नुहुन्छ। हामीसँग भएको 52 स्टाफहरू प्रत्येक महिना अभिभावकको घरमा पुग्नुहुन्छ, जुन कारणले गर्दा विद्यालय र परिवारको बिचमा अत्यन्त राम्रो कोअर्डिनेसन भएको छ भने ठाकुरबाबा नगरपालिकामै पहिलोपटक वार्ड नम्बर 5 आरकेजिएस र बी ग्रुपको सहयोगमा हामीले 500 भन्दा बढी अभिभावकको घरमा सिकाइ कुनाको लागि आवश्यक सामग्रीहरू वितरण गरेर त्यसको सबै प्रक्रिया सकेका छौँ र छिट्टै पढाइ कुनायुक्त ओडाको रूपमा हामी घोषणा गर्न गइरहेका छौँ।
1: त्यस्तै सूर्य माध्यमिक विद्यालयको अवस्था पनि अहिले फेरिएको छ। विद्यार्थीको चाप वर्षेनी बढ्दै गएको छ। विद्यार्थीहरूका लागि पुस्तकालय छ, कम्प्युटर ल्याब छ, प्रयोगशाला कक्षाको लागि छुट्टै व्यवस्था गरिएको छ। विद्यार्थीको बढ्दो चापका कारण पूर्वाधारको अभाव हुने अवस्था रहेको विद्यालयका प्रधानाध्यापक राजेश कुमार यादवको भनाइ छ।
3: यो शिक्षकको जागिरमा यहाँ 2056 सालदेखि हो, त्यसपछि 2070 सालदेखि यस विद्यालयको प्रधान अध्यापक हो। हामीले

0: चाहिँ भौतिक पूर्वाधार चाहिँ विद्यार्थी संख्या अनुसार हामीले चाहिँ प्रयास गरिरहेछौँ। भौतिक पूर्वाधार पनि तयार भइरहेछ। स्थानीय सरकारहरू उहाँहरूबाट पनि सहयोग भइ नै रहेछ। जहाँसम्म शैक्षिक गुणस्तरका कुराहरू छन्, विगत चाहिँ हामी 6-7 वर्षदेखि लगभग हामी चाहिँ हरेक वर्ष 2-4% बढ्दै गइरहेछ। सामुदायिक विद्यालयका कुरा गर्ने हो भने हामी कहाँ लगभग 1200 बच्चाहरू अहिले चाहिँ अध्ययनरत छन्। तिनीहरूलाई शुद्ध चाहिँ खाने पानीको हामीले व्यवस्था गरेका छौँ। 2-2 हामीसँग बसहरू छन् र त्यो सँगसँगै हाम्रो चाहिँ नर्सरीदेखि कक्षा 10 हामीले चाहिँ 2076 अङ्ग्रेजी माध्यमका क्लासहरू पनि सञ्चालन गरिरहेछौँ। अरू विद्यालयभन्दा फरक भनेपछि हाम्रो चाहिँ अत्याधुनिक चाहिँ विज्ञान प्रयोगशाला छ हामीसँग। गणित प्रयोगशाला भनेको बर्दिया जिल्लामा मलाई लाग्छ कि हाम्रो विद्यालयमा मात्र छ। त्यत्रो चाहिँ हाम्रो कम्प्युटर ल्याब छ जहाँ विद्यार्थीहरू चाहिँ हामी कहाँ कम्प्युटर साइन्स पनि 9 नै पढाइ हुन्छ। ती सबै चाहिँ कुराहरू छन् हामीसँग।
1: ठाकुर बाबा नगरपालिकाले शिक्षालाई विकासको आधार स्तम्भ मानेर निरन्तर लगानी गर्दै आएको छ। विद्यालय भवन निर्माण, कक्षा कोठा व्यवस्थापन, शौचालय, खानेपानी, पुस्तकालय, कम्प्युटर तथा डिजिटल सामग्री व्यवस्थापनमा विशेष जोड दिएको छ। त्यस्तै शैक्षिक गुणस्तरलाई पनि मूल मन्त्र बनाइएको छ। शिक्षा शाखा प्रमुख सीता भण्डारी:
2: शैक्षिक कार्यक्रमहरू विद्यार्थी लक्षित र शिक्षकलाई सँगसँगै क्षमता विकासका कार्यक्रमहरू पनि लगेका छौँ। विशेष गरेर गुणस्तरको कुरामा सबैभन्दा पनि विद्यार्थी संख्याका आधारमा शिक्षकहरूको दरबन्दी पुर्याउनु पर्ने अवस्थाले पालिकाले लगभग 79 शिक्षकहरू चाहिँ अहिले व्यवस्थापन गरेको छ। प्रत्येक कक्षा कोठामा विषयगत रूपले शिक्षक पूर्ण गरेर पालिकाले व्यवस्था गरेको छ र उहाँहरूलाई क्षमता विकासका तालिमका कार्यक्रमहरू पनि सञ्चालन गरेछन्। सँगसँगै परीक्षाका कुराहरूलाई पनि हामीले व्यवस्थित तरिकाले लगेको छौँ। जस्तो अरू स्थानीय तहमा 5 कक्षाको लिँदैन भने हामीले 5, 8, 10 परीक्षा 10 पनि प्रिबोर्ड भनेर चलाएका छौँ। त्यसले गर्दा पनि विद्यार्थीहरूको लेभल कति छ, होइन, हामीले कहाँ चाहिँ सुधार गर्नुपर्छ भनेर पनि हामीलाई कार्यक्रम त्यसरी चाहिँ सञ्चालन गरिएका छन् र हामीले त्यो नतिजा विश्लेषणका कार्यक्रम पनि सँगसँगै लगेका छौँ। यसमा विभेष अध्यक्ष प्र विषयगत शिक्षकहरूलाई सँगै राखेर जनप्रतिनिधिहरू राखेर कसरी काम गर्न सकिन्छ, हाम्रो कमजोरी कहाँ छ भनेर त्यसरी चाहिँ सुधार गर्दै लगेका छौँ। पछिल्लो चरणमा विषयगत भेलाहरू गराउने, विषयगत शिक्षणहरू गर्दाखेरि आउने कठिनाइहरूको बारेमा त्यही छलफल गरेर टुङ्ग्याउने कुराहरू पनि सँगसँगै छन्।
1: यो पालिकामा 33 विद्यालय रहेका छन्। आर्थिक अवस्था कमजोर विद्यार्थीहरूलाई लक्षित गरेर पालिकाले निशुल्क शिक्षा कार्यक्रमलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ, जसका कारण पनि शिक्षामा सकारात्मक प्रभाव परेको ठाकुर बाबा नगरपालिकाका नगर प्रमुख तिलक शर्माको भनाइ छ।
3: खास गरेर मुक्तकमैया, सुकुम्बासी, भूमिहीन दलितको बसोबास र विपन्न नागरिक करिब 11,564 घरधुरीमा करिब 39,400 घरधुरी विपन्नको सूचीमा रहेको हुँदा उहाँहरूको बच्चा बच्चीले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले हामीले शिक्षालाई गुणस्तर सुधार्न लाग्यौँ। त्यो सँगै कतिपयले निर्वाचनका दरमियान हामी जाँदाखेरि हामीले फिस तिर्ने अवस्था पनि छैन भन्ने भइसकेपछि हामीले निर्वाचित भएकै शैक्षिक सत्रमा हामीले कक्षा 10 पूर्ण निःशुल्क गऱ्यौँ। कक्षा 11 र 12 लक्षित वर्गलाई निःशुल्क गऱ्यौँ भने यो शैक्षिक सत्रबाट हामीले कक्षा 12 पनि पूर्ण रूपले सबैलाई निःशुल्क गरी पूर्ण निःशुल्क शिक्षा कार्यान्वयन गरेका छौँ भने पूर्वाधारका लागि ठाकुर बाबा नगरपालिकाको सामाजिक विकासमा सबैभन्दा ठुलो बजेट हामीले छुट्याउने गरेका छौँ। अब करिब करिब पूर्वाधारको काम सम्पन्न भइसकेको छ। हामीलाई हाम्रो विद्यार्थी सङ्ख्या सबै अनुपात हेर्दै गर्दा हामीले बनाउनु पर्ने हाल भएको विद्यार्थी सङ्ख्यालाई र केही थप भए पनि पुग्ने गरी हाम्रो सबै विद्यालयहरूमा नयाँ पूर्वाधारहरू हामीले सबै संरचनाहरू बनाइसकेका छौँ। त्यो सँगै यहाँ निजी विद्यालयहरूमा अलिकति खेलकुद सामग्री लगायतको अलि बढी आकर्षण हुने बाबु नानीहरूलाई भएको हुँदा त्यो पनि हामीले करिब करिब अहिले 1 करोड जतिको खेलकुद सामग्री नै आउटडोर इन्डोर सामानहरू नै विद्यालयहरूमा पठाइसकेका छौँ। त्यसले गर्दा पनि अलिकति आकर्षित गर्ला र गुणस्तर सुधारको लागि 17 हामी निर्वाचित हुँदा 5-8 कक्षाको परीक्षा लिने थियो, 17% चाहिँ रिजल्ट थियो टोटलमा। अहिले चाहिँ हामीले 5 र 8 पनि लिने गरेका छौँ। अहिलेसम्म आइपुग्दा 17 बाट 41, 41 बाट 61, 61 बाट अहिले 80%सम्म रिजल्ट पुगेको छ भने यासीमा पनि हाम्रो अघिल्लो 2 हामी जिल्लामा प्रथम भयौँ। यस वर्ष हामी चाहिँ प्रथम भएनौँ, तथापि हाम्रो रिजल्टको दर चाहिँ घटेको छैन।
1: शिक्षा ज्ञान प्राप्त गर्ने थलो मात्र होइन, समाजलाई समृद्ध बनाउने आधार पनि हो। बर्दिया राष्ट्रिय निकुञ्जको आडमा रहेको ठाकुर बाबा नगरपालिकाले शिक्षामा ल्याएको सुधारले शैक्षिक पर्यटन प्रवर्धनको अर्को आधार पनि थपेको छ।
4: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
5: यो BFBS गोर्खा रेडियो हो।

हजुर, पुरानो गीत सुनभयो यहाँले. 19 भन्दा पनि यो चाहिँ 2002 को हिन्दी सिनेमा हो. म्युजिकल रोमान्टिक ड्रामा चलचित्र क्या यही प्यार है बाट थियो. अभिनय गर्ने कलाकारहरू चिन्नुहुन्छ सम्झिनुहुन्छ भन्दैहालौँ. स्टारिङ आफ्ताब शिवदासनी, रमेश शाह पटेल, ज्याकी श्रोफ, आशिष विद्यार्थी. ओके, पुरानो चलचित्रको यो गीत पर्यो तपाईँहरूको लागि. अलिकति पुरानो सुन्दा पनि मजा आउँछ होला, होइन त? ओके, आशिष हमेसा पटेल सन्ध्याको रूपमा, राहुल तिवारीको रूपमा, आफ्ताब शिवदासरी. ओके, यी कुराहरू पुरानो विकिपिडियाबाट हेऱ्यो भने पाइन्छ. ओके, अब पालो भयो शुक्रबारे बहस सुन्नेको लागि. डाक्टर खिमलाल देवकोटाजीसँग कुराकानी गर्नुभएको छ भीमात्रीजीले. त्यसर्थ लगाउँ यहाँलाई.

0: नमस्कार। कार्यक्रम शुक्रबारे बहसबाट बीएफएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन मोबाइल एप बीएफएस रेडियो अनलाइन डीएबी एफएम र एम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरोकारका विषय समेट्छौं। कार्यक्रममा आज हामी फेरि पनि राजनैतिक बहस जन्माएको संघीयताको विषयमा संघीयताविद राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटासँग कुरा गर्छौं। लागौं मूल विषयतिर। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पेश भएका राजनैतिक र अर्थ राजनैतिक प्रस्तावमा समेटिएको संघीयता र प्रदेश संरचनाको विषयले राजनैतिक बजार फेरि तताउन थालेको छ। सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले प्रस्ताव गरेको प्रतिवेदनले संघीयताको बहसलाई फेरि सतहमा ल्याएको हो। विशेष गरी वाग्लेको प्रतिवेदनमा प्रदेश सभा खारेजीको कुरा उठेपछि संघीयता पक्षधर झस्किएका छन्। प्रतिनिधि सभाका प्रतिपक्ष सहित मधेस केन्द्रित दलहरू पनि आलोचनामा उत्रिएका छन्। एमाले महासचिव शंकर पोखरेल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूले मुठभेट निम्तन सक्ने चेतावनी समेत दिएका छन्। खासमा के हो रासोपाको प्रस्ताव अनि संघीयता खारेजी कति सहज छ? आज हामी यिनै प्रश्नको सेरफेरमा संघीयताविद राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटासँग कुरा गर्छौं। डाक्टर देवकोटा, स्वागत छ यहाँलाई शुक्रबारे बहसमा।
1: हजुर हजुर, धन्यवाद, नमस्कार।
0: रासोपाले आफ्नो महाधिवेशनको सिलसिला पारेर ठ्याक्क सभापति र उपसभापतिको तर्फबाट प्रस्ताव लिएर आएको छ। यी दुईजना सभापति र उपसभापतिले ल्याएको संघीयता सम्बन्धी प्रस्ताव ठ्याक्कै बुझ्दाखेरि के हो बुझ्ने?
1: अब अलिक फरक खालको छ। सभापतिको प्रस्ताव एउटा छ, उपसभापतिको प्रस्ताव एउटा छ। यसको अर्थ के हो भने, पहिले पार्टीभित्रै एकमा कसरी सङ्घीय शासन प्रणालीमा कसरी जानुपर्छ भन्ने खालकोमा एक खालको धारणा बनेको रहेनछ भन्ने कुरा पनि बुझ्नु पऱ्यो क्या हामीले। जसरी 2079 इलेक्सन भयो, चुनाव भयो होइन, त्यो चुनावको बेलामा राष्ट्रपाले यो प्रदेशमा उम्मेदवारी दिएन। त्यो उम्मेदवारी नदिँदाखेरि हामी सबैले के अनुमान गरेका थियौँ होइन, तपाईँ जस्तो रेडियो कर्मीहरूले पनि राष्ट्रपाले संहिता चाहिरहेको छैन, राष्ट्रपाले प्रदेश संरचना चाहिरहेको छैन, यो खारेज गर्न खोजिरहेछ भन्ने कुरा बहसहरू छलफलहरू भएका थिए। झन्डै त्यही लाइन हो कि भन्ने खालको यो आशय, तपाईँले के हो आशय पनि भन्नुभयो होइन। त्यस कारण एक खालको सभापति र उपसभापतिको प्रस्तावमै विरोधाभास छ होइन। एउटा सभापतिकोले चाहिँ अब सुधार गर्ने कुरा लेख्नु भएको छ भने उपसभापतिले प्रदेश सभा खारेज कुरा गर्नु भएको छ होइन। यहाँ दुइटैमा विरोधाभास भयो। फेरि अर्को डकुमेन्ट पनि छ। अब नेपाल सरकार जस्तो प्रधानमन्त्री बालेन्द्र शाह हुनुहुन्छ, बालेन्द्र शाहको तर्फबाट संसदमा नीति तथा कार्यक्रम राष्ट्रपतिज्यूले बोल्ने होइन, यो संसारभरिको प्र्याक्टिस पनि हो। त्यसमा त्यसको त्यो नीति तथा कार्यक्रमको 100 नम्बर बुन्दाइमै सङ्घीय शासन प्रणाली, त्यहाँ गणतन्त्र होइन, संसदीय व्यवस्था सहितका कुराहरू पनि छ, त्यो हाम्रो लागि मार्गदर्शन हुनेछ भनेर लेखिएको छ। भनेपछि यो सरकार भनेको राष्ट्रपाको झन्डै दुईट्याईको सरकार हो। यो सरकारले संघीयतालाई, गणतन्त्रलाई होइन, संसदीय शासन व्यवस्थालाई आत्मसात गरेको छ, हाम्रो आफ्नो होइन मार्गदर्शनको रूपमा हामीले मानेका छौँ भनेर निश्चित कार्यक्रममा उनीहरूले बोलिसकेपछि फेरि वाचापत्रमा के प्रदेश संरचनाको सुधारको कुरा बोले उनीहरूले होइन, निश्चित कार्यक्रममा आएर चाहिँ मार्गदर्शन भने, फेरि महाधिवेशनमा गएर सभापतिको कुरा एउटा छ होइन, उपसभापतिको कुरा एउटा छ भनेपछि नीति तथा कार्यक्रम होइन, राष्ट्रपाको हो नीति कार्यक्रममा तादम्यता छैन, अथवा नीति तथा कार्यक्रम नभएको पार्टी पनि जुन भनिन्छ होइन, त्यो सुनिएको थियो होइन, त्यो तपाईँहरूले रेडियोमा पनि यो प्रसारण गर्नुभएको थियो। झन्डै त्यस्तै स्थिति हो कि भन्ने खालको हामीले त्यो अनुमान गर्न सक्छौँ। र यति भन्दा भन्दै पनि मलाई के विश्वास छ भने होइन, राष्ट्रपाले संहिताको सुधारको कुराहरू म आफैले पनि धेरैचोटि बोलेको छु है। म राष्ट्रिय सभामा पनि संहिता कानुन अनुगमन एउटा संसदीय विशेष समितिको सभापति भएर पनि काम गरेँ, संकल्प प्रस्ताव पनि पेस गरेको थिएँ। अलिकति सुधार्नुपर्छ है, अलिक हाम्रो प्रदेश संरचनामा अलिकति केही सुधारको जरुरी छ, स्थायित्वको समस्या भयो होइन, पटक पटक सरकारहरू मुख्य होइन मुख्यमन्त्रीहरू परिवर्तन भइरहे हो, मन्त्रीको सङ्ख्या पनि अलिक बढी भयो भन्ने खालको नागरिक स्तरको गुनासो छ, त्यस कारण सुधार गर्नुपर्छ। प्रदेशमा अहिले मन्त्रीको सङ्ख्या प्रदेश सभाको 20% संविधानले अधिकार दिएको छ होइन, हो, तर यसलाई घटाएर 10% सीमित गर्नुपर्छ, 5 जनामा नघट्ने भनेर हामीले आफै सिफारिस पनि गरेका थियौँ। र सँगसँगै कस्तो भने, हाम्रो संहिता किन आयो होइन संहिता भनेको प्रदेशसँग जोडिन्छ होइन हो त्यस कारण अब संहिता भनेको यो पावर सेयरिङको कुरा गर्छौँ हामीले होइन यो अन्त इन्टरनेसनल प्र्याक्टिस पनि त्यही हो त्यस कारण पावर सेयरिङ हिजो एकात्म व्यवस्थाको नेपाल सरकार थियो त्यो नेपाल सरकारलाई अहिले हामीले तीन तहको राज्य संरचना बनाएका छौँ त्यहाँ संघीय तह छ प्रदेश तह छ स्थानीय तह छ यो तिनै तहले राज्य शक्तिको अधिकारको प्रयोग गर्ने हो यसको अर्थ के हो भने यो सर्भिस डेलिभरीसँग जोडिएको विषय हो
0: डाक्टर साहब मलाई मलाई मलाई अलिकति यहाँनिर फुटाउन दिइदिनुहुन्छ रासोपाको जनतासँग गरेको कन्ट्र्याक्ट लेटर यो बाचा पत्र भने पनि सम्झौता पत्र भने पनि एउटा अर्को त्यसपछि सरकार बनि त्योभन्दा पछाडि सभामा वर्तमान प्रधानमन्त्री त्यति बेलाको उम्मेदवारले गरेको भाषण अर्को अर्को भनेको सरकारको नीति कार्यक्रममा बोलिएको भाषा र अहिले सबभन्दा ठुलो पार्टीको सबभन्दा ठुलो युनिट भनेको महाधिवेशन महाधिवेशनमा सभापतिले ल्याएको राजनीतिक प्रस्ताव उपसभापतिले ल्याएको अर्थ राजनीतिक प्रस्ताव यो सबैलाई एकै ठाउँमा राखेर फिल्टर गरियो भने के देखिन्छ के आउँछ त्यहाँबाट
1: मैले त सरकारको नीति त कार्यक्रमलाई मान्ने हो हेर्नु होइन हामी त अहिले अब सरकार जस्तो बालेन्द्र शाह नेतृत्व गर्नुभएको छ उहाँको नीति त कार्यक्रमलाई हामीले मान्ने हो होइन कतिपय कुराहरू किनभने सरकार कतिपय अब सरकार र पार्टी जोडेका हुन्छन् किनभने होइन राष्ट्रपालकै सरकार हो होइन राष्ट्रपालकै नेतृत्वमा दुई त्याई झन्डै दुई त्याईको बहुमता र बालेन्द्र शाह प्रधानमन्त्री हुनुभएको तर बालेन्द्र शाहले तपाईँ अघि जोड्न खोजेको जनकपुरको उहाँको पहिलो सम्बोधनमा नै प्रदेश तहलाई प्रदेश संरचनालाई बलियो बनाउने र अधिकार खोज्न माग्न चाहिँ काठमाडौँ जाने होइन हो अब अधिकार चाहिँ जनकपुरमै आउँछ प्रदेशलाई संविधानले अधिकारै दिएको छ राज्य शक्तिको अधिकार दिएको छ कर्मचारीको अधिकार दिएको छ प्रहरीको अधिकार दिएको छ कानुनको अधिकार दिएको छ बजेट स्रोत साधनको अधिकार दिएको छ त्यस कारण अधिकार मलाई चाहियो भन्दै तपाईँहरू काठमाडौँ जानु पर्दैन होइन काठमाडौँ जाने भनेको पशुपतिनाथको सोमनाथको दर्शन गर्न जाने हो घुम्न जाने हो भन्ने उहाँले त्यो बोलिसकिसकेपछि होइन झन्डै त्यही लाइनमा होइन त्यति नहोला तर केही आंशिक रूपमा त्यसको प्रतिबिम्ब मैले नीति तह कार्यक्रममा भेटेको छु हो नीति तह कार्यक्रममा भेटेको छु अलिकति केही काम गर्ने तौर तरिकाहरू पनि होइन जस्तो निजामती सम्बन्धी विधेयक संसदमा त दर्ता भएको छैन तर छलफलको एजेन्डा जुन मन्त्रसँग होइन त्यसको लियाजन मिनिस्ट्रीले वेबसाइटमा राखेको छ कतिपय कुराहरू प्रदेशलाई अधिकार दिने होइन स्थानीय तहलाई अधिकार दिने भन्ने सवालमा ती विधेयकहरू त्यस्तो विधेयक मैले पाएको छु कतिपय कुराहरूमा है त वित्तीय स्रोत साधनको सन्दर्भमा त अब पहिलाका होइन पुराना पार्टीले जे जस्तो गरे त्यस्तै छ खासै सुधार देखिया छैन तर केही पाटोमा होइन तर बालेन्द्र शाहले जनकपुरमा होइन अधिकारको कुरा गर्नुभएको छ फेरि खर्चको कुरा गरेर दमकमा गएर बोल्नु भएको छ दमकका मतदाताहरूले उहाँलाई प्रश्न गर्दाखेरि चाहिँ प्रदेश संरचना महँगो भयो खर्चिलो भयो भन्दाखेरि उहाँले होइन खर्चिलो छैन भनेर उहाँले आफै जवाफ दिनुभएको छ त्यसले गर्दाखेरि बरु यो विषय होइन संहिता किन चाहियो प्रदेश किन चाहियो अधिकारको कुराहरू तल स्थानीयमा किन चाहियो भन्ने खालको बरु प्रधानमन्त्रीले बुझ्नु भएको छ जस्तो मलाई लाग्छ होइन हो बरु पार्टी सभापतिले पनि अलिकति बोही बुझ्नु भएको छ जस्तो लाग्छ त्यस कारण तपाईँले समग्रतामा सबै दस्तावेज होइन प्रधानमन्त्रीको भाषण होइन सरकारले पेस गरेको नीति तह कार्यक्रम र महाधिवेशनमा जोडिएका सबै कुराहरूलाई एक ठाउँमा ल्याउनु भयो यी सबैबाट के बुझ्नुपर्छ भनेर तपाईँले भन्दाखेरि चाहिँ तर यति भन् मैले यति भन्दा भन्दै पनि अलि शङ्का गर्ने अब हामीले केही अब शङ्काको सुविधा मैले अघि भनेको उनीहरू चुनावमा 79 इलेक्सनमा प्रदेशको इलेक्सनमा उनीहरूले भाग लिएनन् हो तर पछिल्लोचोटि बालेन्द्र शाहले जब जनकपुरमा बोलिसकेपछि होइन अब शङ्काको लाभ चाहिँ हामीले दिएका थियौँ कि हामी सबैले अलिकति हेराउन भन्ने थियो अलिकति सरकारको मैले काम गर्ने तौर तरिका पनि त्यही दिशातिर अलिकति उन्मुख भएको हो कि भन्ने मैले अनुभूति पनि गरेको थिएँ तर हिजो जब होइन महाधिवेशनमा यस्ता खालका अलिक विरोधाभास खालका दस्तावेज आउँदाखेरि चाहिँ अब त्यो चाहिँ होइन कि पार्टीको लेभलमा सरकारको अलिक फरक विषय पनि हो प्रधानमन्त्रीले यो विषयमा बोल्नु होला प्रधानमन्त्रीको टिमले पनि बोल्ला होइन ढिलो चाँडो बोल्ला होइन भन्ला मलाई लाग्छ त्यो होइन भन्छ भन्ने मलाई विश्वास छ तर पनि शङ्का गर्ने ठाउँ चाहिँ प्रशस्तै रह्यो होइन हो दालमी कुछ कालाए भने जस्तै होइन त्यसले गर्दाखेरि भित्र नियत चाहिँ अलि ठिक होइन कि भन्ने चाहिँ हामीले त्यसरी बुझ्नुपर्छ जस्तो लाग्छ
0: अब परीक्षण बहसका लागि चारो मात्रै फाले रासपाका नेताहरूले भनेर भन्ने हो भने पनि अलि नमिल्ला जस्तो भयो किनभने महाधिवेशनले पास गरेका विषय भयो यो त पार्टीको लाइन होला नि अब त
1: अब यसो छ मलाई लाग्छ त्यो अब हामीले बुझ्नु के पनि बुझ्नुपर्छ भने यो कुनै एउटा पार्टी होइन, रासोपा अहिले फरक खालको पृष्ठभूमिमा होइन हो, यहाँ यो कस्तो छ भने यत्रो जेएनजी विद्रोह भयो, आन्दोलन भयो होइन, किनभने जेएनजी विद्रोहका अगुवाहरूले के भनिरहेछन् भने होइन, जसले जेएनजी आन्दोलनको नेतृत्व गरे हो, सडकमा निस्कन आह्वान गरे, उनीहरू सबै संहिता होइन बलियो बनाउनु पर्छ, प्रदेश संरचना चाहिन्छ भनिरहेछन् उनीहरूले। त्यस कारण वास्तवमा यो होइन यो कसरी, त्यस कारण यो पाटो हामीले बुझ्नुपर्छ। त्यस कारण अब होली होइन, अब इलेक्सनमा भनेको होइन बालेन्द्र शाहलाई नै अगाडि सारेर हो राष्ट्रपतिले दुई त्यहाँको बहुमत ल्याएको, त्यस कारण बालेन्द्र शाहले अधिकारको कुरा बोल्नु भएको छ। त्यस कारण जबसम्म भालेन्द्र शाहले कुराहरूमा स्पष्ट बोल्नुहुन्न त्यो होइन, त्यस कारण मैले भन्नु पार्टीको रूपमा अब शङ्का गर्ने ठाउँ रह्यो होइन, तपाईँले भने जस्तै पार्टीको किनभने महाधिवेशन पेस भएको छ होइन, अब त्यहाँ हलले पास गर्यो गरेन त्यो अब होइन, पेस गरिसक्यो अब त्यो आयो त्यसरी न्युज होइन, त्यहाँ अब नीतिमा बहस भएको छैन त्यहाँ होइन हो, त्यहाँ मधेसका प्रतिनिधि पनि होलान्, कर्णालीका पनि होलान्, सुदूरपश्चिमका पनि होलान्, खासै बहस भएको छैन होइन, पार्टीभित्र खासै नीति विचारमा सिद्धान्तमा खासै बहस हुँदैन हो, पुराना पार्टीहरू पनि यस्तै हो, नयाँ आएका पनि यस्तै देखियो। तर मलाई के लाग्छ भने मैले मेरो बुझाइ मेरो अनुमान होइन, मैले अलिकति होइन मेरो देश दौडा विभिन्न संहिताको सवालमा प्रदेशका सवालमा मैले के अनुभव गरेको छु भने के अनुभूति गरेको छु यो होइन, विगत मैले एक डेढ दशकदेखि मैले निरन्तर यो विषयमा बोलेको छु लेखेको छु। त्यस कारण कसैले चाहँदैमा संहिता यो राष्ट्रपाले चाहँदैमा मा यो जाने होइन है हो, कमजोर पनि हुँदैन यो हो, त्यसले गर्दाखेरि मैले त यहाँसम्म भन्न सक्छु तपाईँको रेडियो मार्फत राष्ट्रपा मात्रै होइन कि सबै पार्टीहरू मिलेर पनि यो संहिता चाहिँदैन, प्रदेश चाहिँदैन, यसलाई फालिदिउँ खारेज गरिदिउँ सिद्ध्याइदिउँ भनेर चाहे तापनि यो एक दिन दुई दिन एक हप्ता एक महिना जाला, तर ठुलो आन्दोलन हुन्छ हेर्नुहोस्, ठुलो आँधी बेरी आउँछ।
0: म एकछिनपछि आउँछु है डाक्टर साहब, यो विषयमा अलिकति बुझ्नै खोजेको कुरा सोनी मुवाङलेको के अरे प्रस्तावमा आएको कुरा, यो प्रदेश सभा खारेज गरेर परिषद राख्ने भन्ने कुरा छ नि, के भने
1: हाम्रो संख्या पुगेको बेला भन्ने छ नि त्यहाँ
0: होइन, मैले बुझेँ भनेपछि लक्ष्य त त्यहाँ रहेछ, त्यो भने चाहिँ के हो, मैले यति मात्रै बुझ्न खोजेको
1: छु, बोलेको छैन त्यो कुरा, दस्तावेज तपाईँले भनेको कुरा त बोलेको छैन, त्यो हाम्रो संख्या पुगेको बेलामा होइन, संविधान संशोधन हाम्रो संख्या पुगेको बेला पूर्ण समानुपातिकमा जाने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जाने, प्रदेश सभा खारेज गर्ने कुरा हो, यो संख्या त किन अहिले पुग्छ नि, पुर्याउन चाह्यो भने अहिले पुग्छ नि होइन, संविधान संशोधन साँच्चै चाहेको भने कतिपय संविधान संशोधनका जुन न्यूनतम आधारभूत कुराहरूमा पुराना पार्टीहरू पनि सहमत छन् कि हो, जस्तो म तपाईँलाई भन्छु
0: डाक्टर साहब, मैले डाक्टर साहब मैले यहाँ ठ्याक्कै भनेको प्रदेश सभा खारेज गरेको भनेको अहिलेको प्रदेश सभा खारेज गर्ने, कतै यो 14 अञ्चल 75 जिल्लाको वाला थियो नि त्यति बेला अञ्चल अधीश राख्ने, त्यतातिर जाको यात्रा गर्न खोजिया त होइन, किन यो पालिका अध्यक्षहरूबाट लिएर आउने के गर्ने कसो गर्ने भन्ने कुरा आइराखेको छ,
1: त्यसको लागि त पनि त्यसको लागि त प्रदेश सभा चाहिएन र, तपाईँले हिजो हिजो जीविसा थियो, जीविसा थियो त्यहाँ जिल्ला सभा पनि त हुन्थ्यो नि, परिषद त हुन्थ्यो नि हो, जिल्ला विकास समितिलाई एकात्म व्यवस्थामा जिल्ला विकास समिति थियो, जिल्ला परिषद हुन्थ्यो, त्यो परिषदको बेलामा चाहिँ के आउँथे, पालिकाहरूको आउँथे हो, त्यस कारण बैठक होइन वर्षको एकचोटि दुईचोटि बस्नु पर्यो, त्यसले त्यो परिषदले त्यो सभाले बजेट पास गर्नु पर्ला, नीति कार्यक्रम पनि पास गर्नु पर्ला हो, कानुन पनि पास गर्नु पर्ला, चाहिन्छ नि त्यसलाई, त्यो सभा त चाहिन्छ, त्यसले त्यो सभा त चाहिन्छ नि हो, जस्तै अहिले गाउँपालिका नगरपालिका छ नि, त्यहाँ पनि गाउँसभा नगरसभा छ नि, छैन र हो, त्यसले गर्दाखेरि त्यो चाहिन्छ हेर्नु, त्यो अब मैले यो विषय जसरी राष्ट्रपाले यसरी यो बोलिरहेछ लेखिरहेछ होइन होइन, यो मैले संसारको कुनै पनि देशमा यस्तो खालको प्र्याक्टिस मैले पाएको छैन, किनभने मैले लगभग धेरै देशको यो मोडलहरू हेरेको छु पढाएको छु होइन हो, कतिपय देशमा म आफै पनि गएको छु, मैले नजिकबाट हेरेको छु होइन, त्यसले गर्दाखेरि यो छैन, कहीँ कुनै देशमा यस्तो खालको प्र्याक्टिस छैन, भले त्यो बहस हुनसक्छ, मैले बहस नहुने भने प्रदेश सभा खारेज हुने कुराहरू सम्भव देख्दिनँ क्या, मैले त्यो तपाईँले भन्न खोजेको ल राष्ट्रपाले होइन त्यो डकुमेन्ट त्यो उसले ल गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडाध्यक्ष होइन होइन ल मानुस ल वडाध्यक्ष नै भएन हो, जस्तो उदाहरणलाई बागमती प्रदेशै भयो, बागमती प्रदेशमा 119 पालिका छ, 119 पालिकाका अध्यक्ष उपाध्यक्ष प्रमुख उपप्रमुखलाई बोलाएर आखिरी त्यसको सभा त चाहियो नि चाहिएन, त्यहाँ नीति कार्यक्रम पास गर्नु पऱ्यो, बजेट पास गर्नु पऱ्यो, अघि मैले भने जस्तै यो त चाहिन्छ क्या, त्यस कारण सभा चाहिँ चाहिन्छ, सभा खारेज गर्ने सम्भावना देखिनँ, अब उनीहरू अर्को कुनै हो, अब कुनै मोडल टेस्ट गर्न खोजेका हुन् भने मेरो भन्नु केही पनि छैन। तर यो विषय भनेको के हो भने उनीहरूले भनेको के उठाइरहेका छन्, उनीहरूले खर्चिलो भयो भन्ने कुरा होला। मैले खर्चिलो पनि देखिरहेको छैन क्या, होइन यो तथ्य तथ्याङ्कले हो सोनी बागलेकै डकुमेन्टमा पनि तपाईँले प्रदेश सभाकोमा 100 रुपियाँमा 10 रुपियाँ पनि खर्च छैन भनेर उनकै श्वेत पत्रमा आएको छ। उनकै आर्थिक सर्वेक्षण डकुमेन्ट हेर्दाखेरि पनि होइन प्रदेशका पदाधिकारी कर्मचारीको टोटल खर्च 3 तहमा 5 रुपियाँ पनि छैन, 4.5 रुपियाँ जति छ। भनेपछि 100 रुपियाँमा अहिले 5 रुपियाँ खर्च पनि प्रदेशको पदाधिकारी कर्मचारीमा छैन, कर्मचारी पनि जोडिन्छन् त्यसमा। जोडिँदाखेरि पदाधिकारीमा 550 जनाको प्रदेश सभा छ, त्यसमा होइन तिनै तहको टोटल खर्चमा 2 रुपियाँ खर्च पनि छैन हामीले हिसाबहरू निकाल्दाखेरि हो। म आफैले यसो तथ्य तथ्याङ्कमा पनि म लेख्छु, त्यस कारण यो असम्भव कुरा हो क्या। त्यसले गर्दा हिजो काङ्ग्रेस र एमालेले संविधान संशोधन गर्छौँ भनेर सरकार चलाए हो, तर 1 वर्षसम्म उनीहरूले सिन्को बाँधेन। त्यस कारण यिनीहरूले हाम्रो सङ्ख्या पुगेको बेलामा गर्छौँ भन्नुको अर्थ यो केही पनि नगर्ने हो क्या, यो बुझ्नुभयो नि मेरो कुराहरू हो। एक खालको यो छोडिदिउँ न, के कतातिर नागरिकहरूले के भन्छन् भन्ने खालको त्यो नाडी छामेको नि हुनसक्छ कि उनीहरूले।
2: मैले त्यही कुरा त्यही चारो फाल्यो भने यही कुरा त्यही जोड्न खोजेको थिएँ डाक्टर साहब।
1: यो मैले देख्दिनँ,
2: मैले अझै जोड्न खोजेको, हजुर मैले अलिकति जोड्न खोजेको कुरा चाहिँ रासोपा जे छ बाहिर एउटा कुरा भित्र अर्को कुरा भन्दा पनि जे कुरा छ उसले पहिलेदेखि भन्दै आएको त्यो कुरामा क्लियर थियो र छ पनि एउटा कुरा। यो म स्वर्णी मुवागलेको प्रस्तावको के अरे कुरालाई आडलाई लिएर भन्दैछु। अरू दलहरू हुन् अधिकार पनि प्रदेशहरूलाई नदिने, अहिले आएर राष्ट्रपतिले लिएर आएको प्रस्तावमाथि गिजोल्ने न्यून निकाल्ने भनेर भन्छन् अर्को थरी। के अरू दल क्लियर थिए संहिताको सवालमा?
1: होइन, कस्तो छ भने यस्तो छ, अब संहिताको सवालमा यस्तो छ नि, यो मुलुकमा गणतन्त्रको लडाइँ, संहिताको लडाइँ, होइन समानुपाती समावेशिताको लडाइँ लड्ने त यो काङ्ग्रेस एमाले माओवादी हुन् होइन त त्यसले गर्दाखेरि मानुस न, हाम्रो राज्यको संरचनामा नि मानुस, अहिले तपाईँले होइन सरकारले ल्याएको निरीक्षता कार्यक्रम, सरकारले ल्याएको बजेटमा देशका दूर दराजमा बस्ने नागरिकले आफ्नो अनुहार देख्न पाउनुपर्छ, पढ्न पाउनुपर्छ भन्नै हो भन्ने हो। त्यो भनेको जस्तो राज्यको अङ्गमा महिलाहरूको उपस्थिति चाहिन्छ, त्यो महिलाहरूको उपस्थिति भनेको हाम्रो संसदमा महिलाहरूको 35% उपस्थिति छ हो। तपाईँको भारतकोमा गएर हेर्नुभयो भने 15 छैन, चाइनामा हेर्नुभयो भने 25-26 छ, अमेरिकामा जानुभयो भने 28-29 छ। यो मैले भने होइन, यो संसारभरिको पार्लियामेन्टको एउटा अर्गनाइजेसन छ, त्यसलाई इन्टर पार्लियामेन्ट्री युनियन भन्छ, त्यसको वेबसाइटमा गएर हेरे हुन्छ। त्यस कारण यो आन्दोलनले यो संहिताको आन्दोलनमा समावेशिता जोडिएको कुरा हो, मधेस आन्दोलनसँग जोडिएको कुरा छ, ठुलो आन्दोलन भएको थियो हो। त्यसले गर्दाखेरि हामीले के बुझ्नु पर्यो भने यो यसमा महिला, आदिवासी, जनजाति, मुस्लिम होइन हो, पछाडि परेको वर्ग, समुदाय सबै जोडिएको विषय हो कि, सबैको अधिकार छ जोडिएको विषय हो। पछाडि परेका वर्ग समुदायलाई होइन एकदम बहिष्करणमा परेकालाई होइन मूल प्रभावीकरण गर्ने उद्देश्यले यो शासन व्यवस्था आएको। मैले अघि भन्न खोजेको के हो भने सिंहदरबारको अधिकारलाई जनताको घर दैलोसम्म पुर्याउनु पर्छ, होइन काठमाडौँ सानो दिनु कामलाई काठमाडौँ आउनु नपरोस् हो। कर्णालीको विकास चाहिँ कर्णालीकै जनताले गर्छन्, त्यहाँको नेतृत्वले गर्छ, कानुन उनीहरूले बनाउँछन्, बजेट उनीहरूले बनाउँछन् हो। यो आशयले आएको हो नि, अनि होइन सबै कुरा किन काठमाडौँले गर्ने भनेको यसले होइन वैदेशिक सम्बन्धका कुराहरू गरोस्, डिफेन्सका कुराहरू गरोस् हो, यी लगायतका अन्य डेभलपमेन्ट लगायतका सर्भिस डेलिभरीका काम चाहिँ तल स्थानीय सरकारले गर्छ, प्रदेशले गर्छ, यो आशयले हामीले संहिता लिएर आएका हो। संहिताको आन्दोलन भनेको यो यसरी हो। त्यस कारण तपाईँले भन्न खोजेको काङ्ग्रेस एमाले माओवादीहरूले हिजो सरकारमा हुँदाखेरि जसरी काम गर्नु पर्थ्यो, जति अधिकार दिनु पर्थ्यो, संविधानले दिएको अधिकार दिएनन्। तपाईँले भनेको कुराहरू सही छ है, तर आन्दोलन उनीहरूले जन्माएका चाहिँ हुन् फेरि है, यो संहितालाई उनीहरूले जन्माए तर त्यसको पृष्ठपोषण गरेनन्, राम्रोसँग हुर्काएनन्। यो विषय म आफैले धेरैचोटि बोलेको छु, लेखेको छु यो विषय, तर यति हुँदाहुँदै पनि होइन हो, तर यसले के गर्न खोज्यो भनेर सुब्बाले हो, यसलाई यो भर्खरै जन होइन हुर्केकै छैन, त्यसलाई होइन चिमोटेर फाल्ने खालको यो चाहिँ सही हुँदैन अरे। यो नेपालका पछाडि परेका वर्ग समुदाय लिङ्गले यसलाई स्वीकार्दैनन्, मेरो भनाइ यो हो।
2: अब राष्ट्रपाका मतदातालाई जसले 48% भोट दिएर पठाइदिए, त्यति भोट पाए राष्ट्रपाले, उनीहरूलाई यो विषयमा सरकार होला नहोला, अथवा यसरी भनौँ न, राष्ट्रपाले आफ्ना मतदाताको भावना कामना अनुसार नै यो प्रस्ताव ल्याएको त नहोला,
1: ए बाबा, रासोपाले त तपाईँको बालेन्द्र शाहलाई प्रधानमन्त्री अगाडि सारेर लिएर आएको हो कि होइन? अनि होइन, त्यो जनताले किन भोट हाल्यो भनेपछि प्रदेश बलियो बनाउँछु भनेर प्रधानमन्त्रीले बोल्नु भएको हो कि होइन? हो, यो कुराहरू त हामीले स्वीकार गर्नुपर्छ पर्दैन त? मतदाताहरूसँग भोट माग्दाखेरि संहितालाई बलियो बनाइन्छ, प्रदेशलाई बलियो बनाइन्छ, अधिकार खोज्न काठमाडौँ जानु पर्दैन, त्यस्तो नागरिकलाई भोटर्सलाई त ढाँटेको भयो नि, त्यो त ठग भयो नि, ठगी भयो जस्तो भएन र यो, हो, झुटो बोले जस्तो भयो नि, भएन र, हो। त्यसले गर्दाखेरि म त्यस कारण मैले भन्न खोजेको हो भने के हो भने यो विषयमा चाहिँ त्यो सुदूरपश्चिम कर्णाली मधेस होइन, हो, सुदूरपूर्व राई लिम्बू होइन देखि लिएर तपाईँ होइन सुदूरपूर्व होइन जहाँ जानुहोस् मधेस जहाँ जानुहोस् यो कुनै पनि वर्ग लिङ्ग समुदायले यसलाई स्वीकार चाहिँ गर्दैन क्या। त्यसले गर्दाखेरि अब कसैले अब अर्को कुरा डेमोक्रेसी हो हेर्नुहोस्, लोकतन्त्र हो होइन, विधिको शासन गर्छौँ, डेमोक्रेसीमा होइन कुनै शासन व्यवस्थाको समर्थन गर्न पाइन्छ, विरोध पनि गर्न पाइन्छ, कुनै यो मलाई यो शासन चाहिँदैन, मलाई यो संविधान चाहिँदैन, म फालिदिन्छु भन्न पनि चाहिँ पाइन्छ नि, पाइँदैन, डेमोक्रेसी त पायो नि। म आफै तपाईँलाई यो पनि सेयर गर्न होइन, म तपाईँलाई भन्छु, म राष्ट्रिय सभामा हुँदाखेरि होइन म आफै त्यो समितिको संहिताको समितिको सभापति हुँदा जनमोर्चा चित्रबहादुर केसीको पार्टी राष्ट्रिय सभामा एकजना मात्रै हुनुहुन्छ, मैले उहाँलाई प्रदेशमा लिएर हिँडेको, उनीहरू चाहिँ संहिता चाहिँदैन, प्रदेश चाहिँदैन भन्ने पार्टी हो, ल तपाईँ पनि हिँड्नुहोस्, ल तपाईँको आफ्नो धारणा राख्नुहोस्, संहिता चाहिँदैन, प्रदेश चाहिँदैन बोल्नुहोस् भन्दा र उहाँलाई समेत लिएर हिँडेको मान्छे हो क्या मैले। त्यस कारण कसैले दस्तावेजमा लेखे आलोचना गर्दैमा हामी डराउनु पर्ने तर्सिनु पर्ने स्थिति म देख्दिनँ है। तर यति हुँदा हुँदै पनि के हो भने यो शासन व्यवस्था होइन सानो मेहनत, सानो सङ्घर्ष, सानो त्याग, सानो बलिदानबाट आएको होइन, त्यस कारण यसको पृष्ठपोषण गर्नुपर्छ। यो शासन व्यवस्थाले के खोजिरहेछ भने हो नागरिकलाई अघि मैले भनेको हो हरेक कामहरू उसको नजिकको सरकारबाट हुन्छ, प्रदेशबाट हुन्छ, अथवा त्यहाँ भएन भने स्थानीय तहमा हुन्छ, काठमाडौँ धाउनु पर्दैन हो, वित्तीय स्रोतको लागि काठमाडौँ आउनु पर्दैन, कर्मचारी चाहियो भन्दैमा होइन भनेर काठमाडौँका मन्त्रालयहरूमा चाकरी गर्नु पर्दैन, यो तल नजिकै सरकारमा हुन्छ भन्ने सिद्धान्तले आएको हो नि यो त, यो सरकार यो यो यो यो यो सिस्टम सङ्घीय शासन प्रणाली प्रदेश संरचना। त्यस कारण यो विषय चाहिँ कस्तो छ भने र तपाईँले भनेको कुराहरूमा के पनि सही छ भने यो म आफै यसपालि सातवटा प्रदेशमा यो युवाहरूलाई राखेर संवाद पनि गऱ्यौँ हामीले, करिब 350 युवाहरूसँग मैले सङ्घीय शासन प्रणालीको बारेमा अन्तर्क्रिया पनि गरेँ। जब उनीहरूलाई पनि मैले सोधेँ संहिता आवश्यक छ, प्रदेश तह आवश्यक छ, कतिको खर्चिलो भनेपछि उनीहरूले अहिले जसरी हावा पिटिया छ होइन त्यस्तै खालको धारणा मैले पाएँ। जब उनीहरूसँग हामीले अन्तर्क्रिया गऱ्यौँ, छलफल गऱ्यौँ, प्रदेश संरचनाका लागि भएका होइन विविध खालका आन्दोलन लगाएका कुराहरू सेयर गऱ्यौँ, उनीहरू सबै यो त आवश्यक रहेछ, जरुर रहेछ भन्ने खालकोमा त्यो तहमा उनीहरू पुगे। त्यस कारण नागरिकलाई यो विषय थाहा छैन क्या, त्यस कारण यो थाहा दिने यो विषयको बारेमा उनीहरूलाई सुशिक्षित गराउने काम कर्तव्य भनेको तपाईँले भने जस्तै हिजो जसले यो सङ्घर्ष गरेर यो संविधान बनाए लेखे होइन संहिता ल्याए गणतन्त्र ल्याए समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरे उनीहरूको काम हो क्या। त्यस कारण उनीहरू सत्तामा गए होइन मैले यो संसदमा राष्ट्रिय सभा र प्रतिनिधि सभाको जोइन्ट बैठकमा पनि बोलाएको छु कि ए होइन यो सिंहदरबार कुर्सीमा बसिसकेपछि सबै कुरा बिर्सिता रहेछन् भन्ने कुरा हो कि। अहिले देखिहाल्नु भयो भने हिजो जनताले चुनावमा भोट माग्दाखेरि चाहिँ प्रदेश बलियो बनाउँछु भन्ने, अहिले सिंहदरबार कुर्सीमा गएर बसेपछि खारेज गर्छु भन्ने खालको आयो नि त हो। त्यस कारण यस्ता विरोधाभास कुराहरू जनतालाई झाँट्न हुँदैन भन्ने कुरा हो।
2: अलिकति अहिलेको कुरा थोरै जोडिहाल्छु है डाक्टर साहब, अब हुन त हाम्रो प्रधानमन्त्री आफैले सरकारले आफ्नै सरकारले ल्याएको नीति कार्यक्रम पनि बिचाई छाडेर हिँड्नुहुन्छ, त्यति सुन्नको लागि रुचि गर्नुहुन्न। अब सोणे मुवागले र रवि रामी छाने सभापति उपसभापतिले ल्याएको यो प्रस्तावको बारेमा पनि उहाँले त्यहाँ सुन्नुभयो कि सुन्नु भएन, अब जवाफ दिन त फेरि उहाँलाई अलि त्यति साह्रो रुचि पनि लाग्दो रहेनछ स्टेटस लेख्ने बाहेक। उहाँले यति बेला यी दुई भाइको बीचमा बसेर संघीयताको विषयमा सरकारको धारणा चाहिँ यो हो, पार्टीको धारणा यो हो, मेरो धारणा यो हो भनेर बोल्न कतिको जरुरी छ अहिले?
1: तपाईँले यो त सभापति र उपसभापतिको बिचमा पनि बसेर यो विषयमा एउटै खालको दस्तावेज एउटै कुरा हुनु पर्यो भन्ने खालको त्यो पनि देखेन नि प्रधानमन्त्री चाहिँ अलिक फरक विषय भयो होइन। तपाईँले उदाहरण भन्न खोजेको प्रधानमन्त्री साहब बस्नुपर्छ यो विषयमा, तपाईँले भनेको कुरा सही हो होइन, सबै तिन होइन पार्टीको होइन, पार्टीको धारणा, पार्टीको धारणा र होइन सरकारको धारणा त एउटै आउनु पर्यो नि, परेन हो। त्यस कारण उनीहरू सँगै बसेका छैनन् यो विषयमा, उनीहरू पार्टीमा पनि छलफल भएको जस्तो छ। एकैचोटि दस्तावेज त पेस गर्नलाई त पहिला पार्टीको केन्द्रीय कमिटीले पनि पेस गरेर, बहस गरेर, पार्टीले इन्डोर्स गरेर पनि महाधिवेशन पेस गर्ने चलन हो र हाम्रो त, होइन र? लोकतन्त्र र विधिको शासनमा त गर्ने त्यही हो नि, होइन र? पहिला पार्टी छ नि सुरुमा, त्यो पार्टीमा बहस छलफल गरिसकेपछि त्यसपछि महाधिवेशन लाने हो नि। एकैचोटि सभापतिले उपसभापतिले दस्तावेज लगाएर फाल्ने त होइन नि, हो हो। त्यसले गर्दा त्यो त्यो त्यो त्यो पद्धति, त्यो प्रक्रिया पनि गलत भयो जस्तो लाग्छ क्या मलाई। त्यस कारण तपाईँले भने जस्तो के हो भने, यसमा मलाई मलाई केमा विश्वास छ भने, हिजो भालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरि त्यो उहाँले अनुभव गर्नुभएको छ, म आफैले त्यो बेलामा धेरै बोलेको छु, लेखेको छु हो। एउटा कर्मचारी मलाई पठाइदिएन, परम प्रशासकीय अधिकृत पठाइदिए, अलिक राम्रो पठाइदिए, काम गर्न ट्युनिङ मिलेन, मेरो स्पिडसँग ऊ हिँड्न सकेन भन्दाखेरि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएन, असो झन असहयोग गर्नुभयो हो। स्थानीय सडक चाहिँ न्यू रोडको सडकहरू चाहिँ होइन, पैदल पैदल होइन, पैदल यात्री हिँड्ने सडक चाहिँ काठमाडौँ महानगरपालिकाको कार्यक्षेत्र हो, त्यो बनाएर भत्काएर अलिक ठुलो बनाउँछु भन्दा पनि सङ्घीय सरकारले आएर हस्तक्षेप गर्यो, गरेन हो। यो कुरा त उहाँले बुझ्नु भएको छ नि। त्यस कारण तल्लो सरकारै बोलियो चाहिन्छ, जनताको नजिकको सरकार त्यो बोलियो चाहिन्छ होइन, सबै कुरा सिंहदरबारले गर्ने होइन भन्ने कुराहरू यो विषयहरू बालेन्द्र शाहले बुझ्नु भएको छ जस्तो लाग्छ। मलाई लाग्छ उहाँहरू बस्नु होला, बुझ्नु होला। त्यस कारण मलाई लाग्छ यो यो के हो भने, यो यो यो यसमा मैले अघि पनि तपाईँलाई भनिसकेँ, यसमा म धेरै चिन्तित हुने, किनभने यो विषय मैले धेरै बोलेको छु, धेरै लेखेको छु, धेरै कराएको छु। यो कसैले यो लेख्दैमा होइन, यो होइन, यो यो खारेज गर्नुपर्छ, सिद्ध्याउनुपर्छ भन्नेमा यो जाने पनि होइन, यो कसैले मन लाग्छ, यो कसैले नचलाए पनि हुन्छ जस्तो लाग्छ कि मलाई
2: यो संघीयताको विषयमा।
1: अनि सोध्नु होला, जस्तो मानुहोस् न, कोशी प्रदेशको नामकरण भयो तर पनि त्यहाँको आदिवासी जनजातिहरूले हामी मान्दैनौँ है, यो यो हाम्रो पहिचान मेटियो भनेको छ नि उनीहरूले। तपाईँ त्यति नामकरणमा समेत उनीहरू सन्तुष्ट छैन भनेपछि यो भोलि प्रदेशै नराख्ने, सङ्घीयतै नराख्ने भनेपछि त के होला, थाम्न सक्ला मुलुकले थाम्न सक्ला भन्नुहोस् त।
2: यहीँनिर आइपुगिहालेँ म, यो संघीयतामा राष्ट्रपाले छुने बित्तिकै दलका नेताहरूले पनि विरोध गर्न थालेका छन्, मधेसतिर अलिकति बढी चर्को सरोहरू पनि देखिन थालेका छ। एमाले महासचिवले भने जस्तै द्वन्द्वको निम्ता गरेको हो राष्ट्रपाले यो विषयलाई छोएर,
1: एकदम मलाई चाहिँ त्यही जस्तो लाग्छ होइन। त्यसले गर्दाखेरि आफ्नो मूलभूत काम जे काम सुशासन अहिले झन्डै दुई त्यहाँको सरकार छ हो, यो विषयमा किन प्रवेश गर्नु पर्यो, अहिले सुधार गर्नु, सुधार गर्नु जरुरी छ। अघि मैले भनिसकेँ स्थायित्वको समस्या छ प्रदेशमा, एउटा स्थायित्वको समस्या छ, एउटा स्थायित्व दिउँ, बढी खर्चिलो भन्ने नागरिक स्तरमा गुनासो छ, त्यसलाई अलिकति अलिक काम आयो बनाऊ। सिंहदरबारले जे जस्तो गर्छ त्यही कपी पेस्ट जस्तो गरेका छन् होइन, होइन सिंह है भन्ने खालको छ, त्यसमा अलिक सुधार गरौँ भने हो, त्यसोतिर गए हुन्छ नि बरु हो। त्यसले गर्दाखेरि त्यो नहिँड्ने बाटो होइन हिँडेर होइन, अलिकति के भयो भने, अलिकति जसरी मानुहोस् न, यो त यो त मैले अघि भन्न खोजेको सानो मिहिनेत, सानो तपस्या, सानो आन्दोलन, सानो बलिदानबाट आएको होइन के, एक खालको शान्त छ क्या अहिले समाज, शान्त छ नि, त्यो शान्तसँग बसेको समाजलाई अलिकति होइन यसमा डिस्टर्ब गर्ने खालको होइन। तपाईँले अघि होइन शङ्कर पोखरेलको भनाइसँग उद्धृत गर्नुभयो, मलाई लाग्छ त्यो हुनसक्छ होइन। तर यति भन्दा भन्दै पनि मैले फेरि तपाईँले बाग्दो अघिकै मेरो भर्सन के हो भने, म चाहिँ त्यति खासै धेरै चिन्तित चाहिँ छैन क्या यो विषयमा है।
2: डाक्टर साहब, एक आध मिनटमा एउटा कुरा भन्न सकिन्छ भनेदेखि ठ्याक्क भनिदिनु न, खासमा अहिले हामीले जुन संघीयता अहिले प्र्याक्टिस गरिराखेका छौँ त्यो संघीयताले काम कस्तो गर्दैछ? यो चित्त बुझाउने ठाउँ धेरै छ कि गुनासो गर्ने बढी ठाउँ दिएको छ अहिलेको अभ्यासले चाहिँ?
1: होइन तपाईँ होइन, मैले यो विषयमा संहिताको विषयमा लगभग धेरैचोटि प्रदेशहरूमा गएको छु, छलफल गरेको छु, प्रदेशका मुख्यमन्त्रीहरूसँग गरेको छु। तपाईँले गएर प्रदेशसँग बुझ्नुहोस् होइन, मुख्यमन्त्रीहरूसँग, अहिले बालवाला मुख्यमन्त्रीहरूसँग, पूर्व मुख्यमन्त्रीहरूसँग छलफल गर्नुहोस्। हिजो तपाईँको 10 वर्षमा हुन नसकेको डेभलपमेन्ट चाहिँ हामीले 2-3 वर्षमा गर्न ऊ भएका छौँ। वित्तीय स्रोत साधन थोरै छ, 7 प्रदेशको बजेट भन्दा सिंहदरबारको एउटै भौतिक पूर्वाधार मन्त्रालयको बजेट धेरै छ हो। हामीलाई थोरै स्रोत, किनभने स्रोत साधन दिएको छ, तर त्यही स्रोत साधनले पनि धेरै हामीले काम गरेका छौँ हो। सडकका कामहरू, पुलका कामहरू, खानेपानीका कामहरू हो, के भने सिँचाइका कामहरू भन्ने खालको त्यो तथ्य तथ्याङ्कले पनि त्यो देखाउँछ होइन. जस्तो दुई वर्ष अगाडिकै कुरा हो, मलाई त्यो कोशीमा जाँदाखेरि त्यो भोजपुरको उदाहरण दिएर मुख्यमन्त्रीले भन्दै हुनुहुन्थ्यो होइन, हिजो 30 वर्षमा नभएको काम हामीले अहिले 2-3 वर्षमै गरेका छौँ होइन भन्नुभएको. त्यस कारण तपाईँले अहिले हेर्नुहोस् कि अहिले स्रोत साधन पनि राम्रो गएको छ, तल हेर्नुहोस् होइन तल गएको छ. त्यस कारण तलको सरकार भनेको जनतासँग नजिकको सरकार हो, त्यस कारण त्यो जवाफदेही उत्तरदायित्व नागरिकसँग हुन्छ क्या बढी उनीहरू, किनभने सिंहदरबारको सरकारको खासै धेरै जवाफदेही उत्तरदायी हुँदैन किनभने त्यहाँ नागरिकको एक्सेस हुँदैन. त्यस कारण तपाईँले कर्णालीमा जानुहोस् होइन, कम्तीमा मुगु हुम्लातिर जानुहोस्, सुर्खेततिर गएर यसो हेर्नुहोस् त कति धेरै राम्रो कामहरू भएको छ होइन, सुदूरपश्चिमतिर जानुहोस्, त्यस कारण राम्रो प्रभाव देखिन थालेको छ. र अहिले फेरि कस्तो छ भने अब 10% पनि भएको छैन हेर्नुहोस्, प्रदेश सरकार त तपाईँको हो, हामीले 74 सुरु भएको न हो विधिवत रूपमा, त कति वर्ष भएको छ होइन, तपाईँ 8-9 वर्ष भएको छ, अब समय लाग्छ नि, यो त समय लिन्छ नि, यसले त भर्खरी जन्मेको बच्चा त एकचोटि कुद्न त कुद्दैन नि, कुद्छ र होइन, त्यसको लागि त केही समय लिन्छ होइन. तपाईँलाई राम्रोसँग मानुहोस् न, तपाईँ अघि पुरानो पार्टी पनि जोड्दै हुनुहुन्थ्यो, 10 वर्षसम्म अहिले निजामती विधेयक ल्याइदिन नि सर हो, अहिलेसम्म विद्यालय शिक्षा विधेयक ल्याइदिनन्, अनि अहिलेसम्म प्रहरीको एकल होइन प्रदेशको प्रहरीको अधिकार हो त्यो समेत अहिले समायोजन गर्दैन, त्यो केन्द्रित सोच र मानसिकता त देखियो नि पुराना पार्टीहरूमा होइन, हो होइन, अधिकार चाहिँ तल संविधानले तल दिएको छ, जनताको घर दैलोमा पुर्याएको छ, प्रदेशलाई दिएको छ, तर किन होइन होइन, कर्मचारी पनि नपठाइदिने, कानुन पनि नबनाइदिने होइन, वित्तीय स्रोत साधन पनि जति आवश्यक छ त्यति नदिने अनि सबै मुठी कसेर बस्ने, त्यसले त भएन नि. त्यसले गर्दाखेरि के हो भने यो गाँठो फोकाइदिने काम चाहिँ जरुरी छ क्या वास्तवमा सङ्घीय सरकारले होइन पार्टीहरूले. अर्को कुराहरू है जान चाहिँ तपाईँलाई मैले अर्को महत्त्वपूर्ण कुराहरू भन्नै पर्ने हुन्छ, तपाईँले जुनसुकै शासन व्यवस्था ल्याएर पनि त्यो शासनका शासकका चालकहरू गतिला भएनन् भने होइन अन्तत गत होइन मुलुकले दुःख पाउँछ, नागरिकले दुःख पाउँछन्, पहिलो कुरा यो. हामी कहाँ कस्तो भने संविधानले 3 तहको राज्य संरचना बनायो, हामीले राज्यको पुनर्संरचना नै गऱ्यौँ एक खालको हो, तर पार्टीहरू चाहिँ के भने झन् केन्द्रीकृत भए. केन्द्रीकृत भयो भनेको अर्थ के हो भने हिजो सिङ्गो एमालेको शक्ति चाहिँ गएर होइन केपी शर्मा ओलीमा गएर केन्द्रित भयो होइन, माओवादीको प्रचण्डमा, काङ्ग्रेसको चाहिँ देउबामा गयो, पार्टीभित्रको कलेक्टिभ लिडरसिप पनि भएन, कलेक्टिभ जवाबदेता पनि भएन, राजसभा पनि झन्डै झन्डै त्यही लाइनमा हो कि. त्यो जबसँग पार्टीभित्र राम्रो तपाईँको डेमोक्रेसी हुँदैन, लोकतन्त्र हुँदैन, तपाईँले शासन व्यवस्था जतिसुकै राम्रो बनाउँछु भनेर पनि त्यो सम्भव देख्दिनँ मैले. त्यस कारण पार्टीभित्रको लोकतन्त्र र लाई पनि सँगसँगै लान चाहिँ जरुरी छ.
2: अन्तमा नेपालको लागि सङ्घीयता अनिवार्य अपरिहार्य नै हो, यसको विकल्प अरू हुनै हुँदैन, हुनै सक्दैन भन्ने केही आधार छ त्यो भनिदिनुहुन्छ?
1: होइन, मैले यसरी भन्छु किनभने सुन्न, यो संविधान, यो संहिता, यो कुनै यो होइन यो ढुङ्गामा लेखेको अक्षर पनि होइन, शासन व्यवस्था सधैँ होइन होइन यस्तै रहन्छ, चिर रहन्छ, चिर रहन्छ होइन हो भन्ने पनि होइन क्या. हरेक शासन व्यवस्था चाहिँ परिवर्तनशील हुन्छ, संविधान पनि गतिशील दस्तावेज हो. त्यस कारण मैले भन्न खोजेको के हो भने हामीले 104 वर्षको राणा शासन पनि हेऱ्यौँ, 30 वर्षको पञ्चायत पनि हेऱ्यौँ, संवैधानिक राजतन्त्र पनि हेऱ्यौँ होइन, हो सबै शासन व्यवस्थाको अनुभूति गरिसकेपछि हामी अहिले सङ्घीय शासन प्रणालीमा गएका छौँ. त्यस कारण तपाईँले यो सङ्घीयता चाहे प्रदेश चाहिँदैन ल ठिक छ ल एकछिनले चाहिँदैन ल होइन, राष्ट्रपतिले भने जस्तै खारेजै भयो भने तपाईँ कहाँ जानुहुन्छ भन्नुहोस् त, अब कुन शासन व्यवस्थामा जानुहुन्छ? अनि जान खोजेको गर्न खोजेको के हो? अनि फेरि कुनै समुदाय कुनै नागरिकले आन्दोलन नगर्ला भन्न सकिन्छ? हिजो सानो आन्दोलनबाट सुरु गरेका माओवादीहरूले हो अहि मानुहोस् न 10 वर्षसम्म कति ठुलो द्वन्द्व भयो. मधेस आन्दोलन पनि हेर्नुहोस् त सारा होइन, त्यसले गर्दाखेरि कति ठुलो आन्दोलन भयो. त्यसले गर्दाखेरि हामीले के बुझ्नु पऱ्यो, एक खालको एउटा स्थायित्व छ, शान्ति छ मुलुकमा भनेर हामीले जान्नु पऱ्यो, बुझ्नु पऱ्यो कि. त्यसले गर्दाखेरि यो किन अर्को शासन व्यवस्था जुनसुकै, मैले भन्न खोजेको के हो भने जुनसुकै शासन व्यवस्था भए तापनि आखिरी नागरिकले खोजेको चाहे भनेको विकास हो, समृद्धि हो, स्थायी शान्ति हो, लोकतन्त्र हो क्या, र विधिको शासन हो. त्यस कारण यही व्यवस्थाबाट गरे भइहाल्यो नि, तपाईँ यो व्यवस्थाबाट फेरि अर्कोमा जान्छु अथवा प्रत्यक्ष निर्वाचित प्रणाली प्रधानमन्त्री सिस्टममा झन् मुलुकलाई डिस्टर्ब गर्ने हो, झन् द्वन्द्वको भूमरीमा लग्नु हो मुलुकलाई. त्यस कारण यही शासन व्यवस्थामा हामीले रिफर्म गर्ने हो.
2: हुन्छ डाक्टर साहब, शासकीय स्वरूपको बारेमा पछि अघिल्ला कार्यक्रमहरूमा पनि कुरा गरौँला. अहिलेका लागि समयका लागि धेरै धेरै धन्यवाद यहाँलाई.
1: हस् धन्यवाद, नमस्कार.
2: हस् नमस्कार. संघीयताविद डाक्टर खिमलाल देवकोटा. यिनै कुराकानीसँगै आजका लागि शुक्रबारे बहसको समय सकिएको छ. समयका लागि डाक्टर देवकोटासँगै सुनेर साथ दिनुभयो, तपाईँप्रति पनि आभार. मलाई पनि बिदा दिनुहोस्. नमस्कार.
3: हजुर आजको बसाईको कार्यक्रमको अन्ततिर सुन्नुभयो यहाँले शुक्रबार बहस र बहस इन्ट्रेस्टिङ थियो डाक्टर खिमलाल देवगडाजीको कुराकानी संहिता विषयमा थियो र अहिलेसम्म समयक विषय पनि धेरै छोइएको थियो भने अब हाम्रो जान बेला भयो सुधारु यहाँहरू जहाँ जहाँ हुनुहुन्छ यहाँहरूको सप्ताहन्त एकदम सुखमय र राम्रोसँग सक्सेसफुल्ली सकियोस् फेरि सोमबार भेटौँ हस्त मलाई यो बसाईबाट बिदा दिनुहोस् नमस्ते जाँदा जाँदै तपाईँहरूबाट मिठो गीत सुनाउँछु र कसैले के लेख्नु भएको छ कि भनेर म पढ्न पनि खोजिरहेको छु कसैको कमेन्ट आएमा पढ्छु भनेको परदेशी घिमिरे माइलोले के लेख्नु भएको छ ओके उहाँले एउटा विनोद सर गजब कुराकानी फुड डेलिभरी भाइहरूसँगको गुड जब एन्ड गुड लक भाइहरू भनेर भन्नुभएको छ हुनु पनि हो यस्ता भाइहरूको कुराकानी सुख दुःख इच्छा आकाङ्क्षा मनोभावनाहरू राख्दाखेरि अर्कै एउटा फिलिङ हुँदो रहेछ मलाई पनि खुसी लाग्यो किनभने उहाँलाई पनि रेस्पेक्ट दिनु पऱ्यो नि त किनभने घर घरमा खाना पुर्याउँछन् समयमा तातो नै पुर्याउनु पर्छ भन्ने उनलाई मान्यता छ त्यस कारणले आफ्नो कति त उनले चाहिँ टाइमलाई चाहिँ पछ्याउँदै आफ्नो भनौँ लाइफलाई पनि उसमा जोखिममा राख्दै पुऱ्याएको पाइन्छ त्यस कारणले ल्याउँदाखेरि घरमा पाउँदाखेरि फेरि उनीहरूलाई नराम्रो टिका टिप्पणी गर्नु पनि उचित हुँदैन उनीहरूलाई नेगेटिभ्स पनि दिनुपर्छ इफ यु क्यान यही भन्दै आजको व्यवसायबाट विनोद विदाको आज्ञा चाहन्छ फेरि पनि अल द बेस्ट फर विकेन्ड बाई नमस्ते सञ्जीव सिंहको गीत स्वीकार्नुहोला

0: Pelaajan pari. Oner. Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: अधिवेशन अन्तर्गत पदाधिकारीका लागि मतदान जारी छ। पार्टीको सभापतिमा यस अघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। उपसभापतिमा पुरूषतर्फ डाक्टर सोनी मुवागले निर्विरोध हुनु भएको छ। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीका लागि निर्वाचन भइरहेको हो। उपसभापति महिलामा सोभिता गौतम र स्तोषीमा कार्की बीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष साग, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्रीमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रञ्जु दर्शनासहित कविन र बुलाकुटी, प्रमोद नेउपारे, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनु भएको छ। बुलाकुटी, पराजुली, नेउपाने र दर्शनाले आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्का एक महामन्त्री मनोनित हुने व्यवस्था छ। महिला एकसहित निर्वाचित हुने तीन सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्त लड्नु भएको छ। महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। रासोपाका महामन्त्री पदका उम्मेद्वार मनिष शाहले पार्टी नेतृत्वको निर्देशन विपरीत पार्टीमा समूहगत राजनीतिक अभ्यास हुन खोजेको आशंका व्यक्त गर्नुभएको छ। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता झा,
4: समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान। रवि दाईले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा झन्नै 50% महिला निर्वाचित भएका छन्। हिजो भएको पहिलो चरणको मतदान अन्तर्गत 49 जना महिला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उम्मेद्वारी दिएका मध्ये 61.25% महिला निर्वाचित भएका छन्। केन्द्रीय सदस्यमा 80 जना महिला उम्मेद्वार थिए। स्याङ्जामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 20 जना घाइते भएका छन्। वालिङ नगरपालिका 7 लवली डाँडाको मिर्दी चापाकोट सड़क खण्डमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको डबल क्याब बोलेरो जीप दुर्घटना हुँदा वालिङ 7 का 25 वर्षीय राजेन्द्र बीरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ। 22 जना सवार जीपमा 20 जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि 17 जनालाई पोखरा रेफर गरिएको छ। 2 जनालाई बुटुल पठाइएको छ। 1 जना बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। सरकारले लागू औषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले लागू औषध नियन्त्रण तथा रोकथामका लागि संघ प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक गराउन विभाग स्थापना गर्न लागि बताउनु भएको हो। उहाँले लागू औषध दुर्व्यसनीको सुधार तथा उपचारका लागि पुनस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्न निर्देशन दिँदै सबै संस्थाहरूलाई सरकारसँग आबद्ध हुन आग्रह गर्नुभएको छ। गृह सचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागू औषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभएको छ। सरकारले काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा रहेका सुकुम्बासीलाई हटाएको विरोधमा प्रदर्शन गरिएको छ। केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाईमा माइतीगढ़ मण्डलामा प्रदर्शन गरिएको हो। उनीहरूले विस्थापित सुकुम्बासीको बसोबासको व्यवस्था गर्न भत्काएका घरको क्षतिपूर्ति दिन माग गरेका छन्। त्यस्तै किर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्बासीलाई उचित विकल्प बिना नहटाउन पनि उनीहरूले माग गरेका छन्। सहायक सीडीओको खानामा संख्य किरा फेला परेपछि पश्चिम नवलपरासीको बर्दघाट 2 चिसापानीको रोयल कटेज प्रहरीलाई 50,000 जरिवाना गरिएको छ। सहायक सीडीओ पोषण राज भण्डारीले खाना खाँदा खानामा संख्य किरा भेटेपछि जरिवाना गराइएको हो। बर्दघाट नगरपालिका ओडामा बालमैत्री घोषणाका लागि अनुगमनमा पुगेको सहायक सीडीओ को नेतृत्वको टोली सो होटेलमा खाना खान पुगेको थियो। हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS

नमस्ते, बेबेस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज, सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज र यता पोखरेली श्रोताहरूले पनि हामीलाई एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको बसाइमा म तुलसीको हार्दिक नमन। कार्यक्रम स्वर्णिम संगमको बसाएको उछान मैले भरत लामाको शब्द संगीत र एउटा सुमधुर गीतबाट गरिसकेको छु। जुन गीतमा स्वर रहेको थियो कुबेर राईको, हो हो बिरानो त्यो आकाशमा चाँदीको बादल देखेर मेरो गाउँ सगरमाथा सम्झी छाती चौडा भन्छ। अत्यन्तै बिम्बात्मक गीत थियो श्रोताहरू। वास्तवमा हामी नेपालीहरू जुनसुकै संसारको कुनामा पुगे पनि त्यो आकाशमा देखिने त्यो बादल हाम्रो लागि गौण हुने गर्दछ, किनकि हामीसँग त विश्वकै सर्वोच्च शिखर सगरमाथा छ, चाँदीको त्यो एउटा बिम्ब रूपमा यहाँ लिएको थियो गीतकार भरत लामाले। मैले यही गीतबाट कार्यक्रम स्वर्णिम संगमको उठान गरिसकेको छु। अब लाग्नु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 12 गति द्वादशी तिथि शुक्रबार, नेपाल सम्बत 1146 तदनुसार आज भने जुन महिनाको 26 तारिक सन् 2026 र शुक्रबार भने साथ श्रोताहरू सप्ताहन्त विकेन्डको तयारीमा जुट्ने दिन हो र कामना गर्छु यो सप्ताहन्त विकेन्ड यहाँहरूको साँच्चै सुखद र रमाइलो साथ बित्नेछ भन्ने। र यता नेपालमा मौसम कुरा गर्नुपर्दा श्रोताहरू आज पनि मौसममा बदलाव देखेछ।

अलिकति वर्षा हुने सम्भावना रहेको छ भने नेपालमा सूर्योदय बिहान 5:10 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 7:03 जाँदा हुँदैछ। र आदरणीय श्रोताहरू, आज अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस समेत परेको छ र संयुक्त राष्ट्रसङ्घकै घोषणा पत्रको 42:112 खण्डमा यो दिवसको उल्लेख गरिनु आफैमा यो दिवसको महत्व बुझिन्छ श्रोताहरू। त्यसैले यो दिवसको सन्दर्भमा चाहिँ म यति मात्रै भन्न चाहन्छु, लागु पदार्थ सेवन र अवैध तस्करी रोकौं, अपराधबाट मात्रै होइन मृत्युबाट पनि बचौं भन्दै यो बसाइमा एउटा गीत राख्न चाहन्छु। कुन्ती मक्तानको स्वरमा, वरिष्ठ गायिका कुन्ती मक्तानको स्वर रहेको यो गीत मा शब्द लेख्नु भएको छ काली प्रसाद रिजालले, भने संगीत यसमा शिलाबहादुर मक्तानको रहेको छ।

यो सुमधुर गीत राखेँ मैले कालीप्रसाद रिजालको गीत रचना शेरबहादुर मोक्तानको सङ्गीतमा स्वर रहेको थियो कुन्ती मोक्तानको र गीत पश्चात श्रोताहरू आजको व्यवसायको बारेमा जानकारी दिने बेला भइसकेको छ। शुक्रबारको कार्यक्रममा सधैँ जस्तै आज पनि मैले एकजना वरिष्ठ गीतकारलाई अतिथिको रूपमा निम्त्याएको थिएँ तर विशेष कारणवश उहाँको आफन्तजनको चाहिँ स्वास्थ्यमा आएको समस्याको कारणले गर्दा उहाँ चाहिँ आजै काठमाडौँबाट चाहिँ आज होइन हिजै काठमाडौँबाट चाहिँ नुवाकोट जानुभएको रहेछ र यता उपस्थिति हुन अलिकति गाह्रो परे है भाइ भनेर उहाँले जानकारी गराउनु भएको थियो। यद्यपि उहाँको जसको स्वास्थ्यमा समस्याको उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु र अर्को हप्तातिर म उहाँसित कुराकानी गर्नेछु। यद्यपि व्यवसायमा म वरिष्ठ गायक कुबेर राईसित संक्षिप्त कुराकानी गर्ने सोचमा छु टेलिफोनको माध्यमबाट। उहाँ इलाममा बस्नुहुन्छ सूर्योदय नगरपालिका पशुपति नगर हिले या बौद्ध धाम कता बस्नुहुन्छ त्यतैतिर बस्नुहुन्छ जस्तो लाग्छ। आज म उहाँ चाहिँ अहिले स्वास्थ्यमा समस्या आएको कारणले गर्दा कुबेर दाई पनि अहिले आराम गरिरहनु भएको छ र म कुबेर राईसित व्यवसायीको पहिलो चरणमा संक्षिप्त कुराकानी गर्नेछु भने दोस्रो चरणमा भने सुमधुर गीत सङ्गीतहरू राख्दै जानेछु, तपाईँका प्रतिक्रियाहरू पनि पढ्दै जानेछु र यति बेला भने चाहिँ म एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा अरुण थापा मगरको स्वरमा विक्रम गुरुङको गीत रचना रहेको यो गीतमा सङ्गीत पनि कुबेर राईकै रहेको छ र यति बेला भन्छ आँखाको नित बोलको गीत यहाँहरू माझमा राख्न चाहन्छु अरुण थापा मगरको स्वरमा।

0: SBS Gorkha Radio.
1: तपाईलाई कोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS Gorkha Radio.

0: हजुर आदरणीय श्रोताहरू, यो सुमधुर गीत राखे यहाँहरू माझमा बुद्धवीर लामाको गीत रचना, मानसिंह थुलुङको सङ्गीत अनि कुबेर राईको स्वर रहेको थियो यो गीतमा। मायाले मूल बाटो भुलेछ अत्यन्तै चर्चित र लोकप्रिय गीत, र यति बेला पनि यस गीतका गायक आदरणीय दाई कुबेर राई आफ्नै गृह जिल्लातिर हुनुहुन्छ। अलिकति अस्वस्थताको बावजुद अहिले उहाँ विश्राममा हुनुहुन्छ र म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। कुबेर दाई नमस्ते।
1: नमस्ते, धन्यवाद तपाईँले सम्झिनु
0: हो। अनि दाई अहिले स्वास्थ्य स्थिति कस्तो छ यहाँको?
1: अलिअलि सुधारको क्रममा छ तुलसी
0: भाइ। अहिले सुधार हुँदैछ है?
1: सुधार हुँदैछ, तर साह्रै स्लो हुँदो रहेछ सुधार पनि।
0: हजुर,
1: तर हुनु चाहिँ हुँदो रहेछ।
0: बोल्नको लागि चाहिँ अहिले ठिकै छ?
1: बोल्नु त ठिकै छ।
0: अब दाइ
1: गाउनु पनि मिल्छ, तर गाउनु मजाले चाहिँ मिल्दैन।
0: अब यो गाउन मजाले मिल्दैन भनिहाल्नुभयो। आज मलाई दाईलाई सम्झनुको कारण नेपाली गीत सङ्गीतमा दाईले लगाएको त्यो गुण कसैले बिर्सने छैन, होइन? मलाई स्वास्थ्यले अलिकति साथ नदिएपछि अहिले आराम गरिरहनु भएको छ। बिरामी भएपछि नि दाई सबैभन्दा धेरै के कुराको चाहिँ कमी महसुस गर्नुभयो तपाईँले?
1: धेरै कमी महसुस त भइहाल्यो। विशेष त हात चल्दैन कि, अनि हार्मोनियमहरू बजाउनै सक्दिनँ।
0: ए हजुर,
1: त्यो धेरै नै मिस हुन्छ। त्यो भएपछि अब रियाज गर्नु पनि अलिक मिलेन।
0: त्यो चाहिँ सबैभन्दा ठुलो पीडा,
1: त्यो चाहिँ पीडा छ। अहिले छोराले तानपुराको त्यो इलेक्ट्रोनिक तानपुरा ल्याइदिएको छ, त्यसमा अभ्यास गर्छु।
0: ए हजुर, छोरा त अहिले कता युएसतिर छ कि अहिले नेपाल आइसक्यो छोरो भाइ?
1: उतैतिर छ।
0: ए भने छोराले तानपुरा ल्याइदिएको, र त्यो यो अस्वस्थ अवस्थामा पनि तानपुरामा चाहिँ हार्मोनियममा त्यो अम्ला नचले तानपुरामा चाहिँ मिल्छ है? स्वास्थ्यमा समस्या नै भइसकेपछि त साङ्गीतिक यात्रामा प्रभाव त हुने भइ नै गयो, होइन? हजुर, एउटा अब अहिले त वर्ल्ड कप पनि चल्दा छ, एउटा राम्रो फुटबल खेलाडीको खुट्टामा समस्या आयो भने तिनले पनि वर्ल्ड कपको त्यो प्यारापिटमा गएर हेर्ने मात्रै हो, खेल्न सक्दैन। त्यस्तै एउटा गायकले चाहिँ भनौँ स्वरमा अर्थात् स्वास्थ्यमा समस्या आएपछि अरूको गीत मात्रै सुनेर बस्नुभन्दा अर्को विकल्प हुँदैन रहेछ है? अनि कतिको आशावादी हुनुहुन्छ दाई स्वास्थ्य लाभ गरेर फेरि गीत सङ्गीतमै फर्किने कुरामा चाहिँ?
1: त्यो त आशाले नै मान्छेलाई जिन्दगी जिउने लगाउने बाध्य बनाउने हो।
0: हजुर,
1: आशा त छ नि। म धेरै धेरै छिटै नभए पनि डेढ दुई वर्षमा म तयार हुन्छु र गीतहरू गाउन सक्छु भन्ने मलाई लाग्छ।
0: अनि यस्तो अवस्थामा तपाईँका प्रशंसकहरूले तपाईँका फ्यानहरूले केही भन्नुभएको छ, भेट्नु भएको छ अथवा फोन सम्पर्कमा हुनुहुन्छ कि हुनुहुन्न?
1: हुनुहुन्छ, यहाँ पर्याप्त मात्रामा हुनुहुन्छ। लगभग त काठमाडौँतिरको भन्दा नि यता पूर्वाञ्चलको
0: साथीभाइहरूले सम्झिरहनु भएको छ।
1: धरान, धनकुटा, झापा, सुनसरी, मोरङको उपचिन्तकहरूले एकदम माया गर्नुहुन्छ। घरमा पनि भेट्न आउनुहुन्छ, जस्तो यहाँ पूर्वको झापाको हुनुहुन्छ चन्द्र भण्डारी, टिका भण्डारीहरू दुईचोटि आइसक्नु भयो, यहाँ घरमै आउनुभयो
0: उहाँहरू, आउनुभयो
1: तिमीले।
0: हजुर, अब पक्कै पनि डक्टरले यो बिरामी भएपछि रेस्ट गर्ने सल्लाह दिनुभएको छ होला। डक्टरले गीत गाउनु चाहिँ रोक्नु भएको छ कि छैन? स्वरको अभ्यास
1: गाउनुपर्छ, गाउनुपर्छ भन्नुहुन्छ डक्टरहरूले।
0: हजुर, ए
1: गाउनुपर्छ, त्यो अब थेरापी के अरे यो स्पिच थेरापीहरू गरिराख्नु भनेर एक्सर्साइजहरू सिकाउनु भएको छ, त्योहरू गरिरहेको
0: छु। जे होस्, त्यो थेरापीको लागि पनि गीत चाहिँ गाउनु अर्थात् त्यो
1: गाउनुपर्छ,
0: जिब्रोमा पनि एक किसिमको त्यो प्र्याक्टिस हुन्छ नि।
1: प्र्याक्टिस हुन्छ, अब बोलिरह्यो भने बोल्ने प्र्याक्टिस हुन्छ, नत्र जिब्रो लहर बरिन्छ कि।
0: हुन त अब यो स्वास्थ्य भन्ने कुरा मानवीय बहसको कुरा होइन कुबेर दाई, होइन? तर पनि बिरामी भइसकेपछि तपाईँले सबैभन्दा धेरै कुन चाहिँ गीत सम्झनु भयो तपाईँले आफ्नो
1: आफ्नो गीतहरू,
0: अर्थात् तपाईँले बिरामी हुँदाको अवस्थामा सबैभन्दा धेरै सम्झेको कुनै गीत छ?
1: मैले त रेड नेपालमा त्यो साथ र आवाजमा टिका भण्डारीको कार्यक्रममा गरेको थिएँ, आज अल्झिएक सीतहरू पात पाता भन्ने खुब सम्झना आउँछ। त्यतिखेर हार्मोनियम आफै प्ले गरेर गाएको थिएँ।
0: हजुर,
1: त्यो प्रतियोगितामा पहिला फर्स्ट हुँदा त्यो गीत टिका भण्डारीले नै गिटार बजाइदिनु भएको थियो, मनराजा नकर्मीले तबला बजाइदिनु भएको थियो।
0: हजुर,
1: म आफै हार्मोनियम बजाएर गाएको थिएँ र त्यही गीत फर्स्ट पनि भएको थियो। पछाडि त्यो साजरा आवाजमा त्यही गीत गाउँदाखेरि आफैले प्रस्तुति दिएको भिडियो हेर्छु अनि
0: सम्झना आउँछ,
1: सम्झना आउँछ, निकै नमजा लाग्छ नि।
0: हजुर, अब अहिले ढिलो छिटो बिस्तारै स्वास्थ्यमा सुधार आउँदो रहेछ, हाम्रो पनि कामना छ, शीघ्र स्वास्थ्य लाभको कामना। र अब अहिले त प्रविधिमय संसार भएको छ, र अघि भने नि एउटा राम्रा खेलाडीले चाहिँ अहिले वर्ल्ड कप हुँदै गर्दा फुटबल खेलाडीले उसको खुट्टामा समस्या आयो भने उहाँलाई स्टेडियममा गएर फुटबल हेर्न चाहिँ पाउनुहुन्छ, तर खेल्ने इच्छा हुँदाहुँदा पनि पाउँदैन भने जस्तै। अब तपाईँ पनि अब यस्तो राम्रो स्वरका धनी हुनुहुन्थ्यो, अहिले स्वास्थ्य समस्या गाह्रो अरू समस्याको कारणले अरूका गीतहरू सुनिरहनु भएको छ, र अहिलेको पछिल्लो पिँढीका भाइ बहिनीहरूको गीत सुन्दा चाहिँ कस्तो लाग्छ?
1: रमाइलै लाग्छ। अहिले त्यो अहिलेको प्रविधिलाई पछ्याएर मिठो गरी गाउने भएको छ भाइ बहिनीहरू।
0: हजुर,
1: किनभने अहिले त पहिला हामी धाएर गुरुमा जानु पर्थ्यो भने अहिले त हातमै छ गुरु, त्यो भएर अभ्यास राम्ररी गर्दो रहेछ क्या। कतिपय गीतहरू त
0: प्रविधिले सजिलो चाहिँ बनाइदिएको छ, होइन दाइ? हिजो चाहिँ इलामबाट काठमाडौँ आउनु पर्थ्यो रेकर्ड गर्नको लागि, होइन? तर अहिले त्यस्तो छैन। अनि फेरि गीत गाउने त इच्छा छ होला दाइलाई। स्वास्थ्य ठिक भएपछि पहिलो काम चाहिँ के गर्ने सोच छ दाइलाई?
1: पहिलो काम त अब गीतै रेकर्ड गर्ने अथवा गीतहरूको शब्दलाई लय हालेर आफैले भयो भने अभ्यास गर्ने, त्यसरी त्यस पछाडि रेकर्ड गर्ने हो।
0: भनेपछि त्यो चाहिँ जे होस् चाहना छ,
1: त्यो अभिलाष छ।
0: यो प्रेसरको समस्याले है दाइले यस्तो भएको?
1: प्रेसर थियो र औषधि पनि खाइरहेको थिएँ। गङ्गालालको दिपक लिम्बू भने हाम्रो इलामे डक्टर हुनुहुन्छ, उहाँले औषधि दिनुभएको, त्यो खाइरहेको थिएँ। तर अचानक त्यही दिन जतिखेर जुन दिन चाहिँ स्ट्रोक हुनुहुन्थ्यो त्योभन्दा अघिल्लो दिन चाहिँ के अरे सुगर बढेको थियो, मैले कफी खाएछु, कफी खाएको थिएँ मरौ जाँदा मरौमा, कफीले र सुगर पनि बढ्यो अनि के अरे प्रेसर पनि बढेछ, त्यो भएर चाहिँ स्ट्रोक भएको रहेछ।
0: हजुर, अब यस्तो अप्ठ्यारो परिस्थितिमा यो समस्यामा तपाईँ जुझ्दै गर्दाखेरि दाई सबैभन्दा धेरै हौसला चाहिँ यहाँलाई कसले दिनुभएको थियो?
1: परिवारहरू त हो नि, अब परिवारहरू साथीभाइहरू मलाई दुवाईले हस्पिटल लानुभयो, अनि साडु भाइ पनि थपिएर चाहिँ काठमाडौँ पुऱ्याउनु भयो, दुवाई र साडु भाइले।
0: ए हजुर,
1: अनि त्यसरी काठमाडौँ पुगेँ, अनि त्यहाँ पुगेपछि पहिला चिनेको एउटा डक्टर हुनुहुन्थ्यो सुशील मोहन भट्टराई भन्ने,
0: हजुर हजुर,
1: उहाँले माहौल बनाइदिनु भयो, अनि एकदम त्यो हस्पिटल भने एकदम राम्रो माहौल बनाइदिनु भएको थियो सुनिल मनले, अनि त्यसो भएर चाहिँ उहाँहरूको हौसला उहाँहरूको सद्भावले पल्टी पल्टी गर्नु, सुतेको बेला पल्टिनु पनि सहयोग चाहिन्थ्यो, अहिले लौरो बिना हिँड्ने भएको छु अलिअलि।
0: खुसी कुरा, बिस्तारै सुधार हुँदो रहेछ। र दाईलाई मैले धेरै बेर आज समेटिनँ, मैले दाईको हाल खबर स्वास्थ्य के रहेछ भने श्रोतासम्म पुर्याउने एउटा चाहनाले फोन गरेको थिएँ। अब यति बेला संसारभरि बेबेस सुनेर बस्नु नै श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ? तपाईँका गीतका भनौँ फ्यानहरू धेरै हुनुहुन्छ, विश्वभरि छरेर सुनिरहनु भएको छ, उहाँहरू सबैजनालाई यति बेला केही भन्न चाहनुहुन्छ?
1: मलाई सुधार आउँदैछ म फेरि आफ्नो कामको लयमा फर्किनेछु, र यहाँहरूले सदा चाहिँ माया गरिदिनु होला, सम्झना गरिदिनु होला, मलाई सुधार आउँदैछ भनेर चाहिँ यहाँहरूको आशीर्वाद र यहाँहरूको माया महले म तङ्रिँदैछु। म यही सूचना सम्प्रेषण गर्न चाहन्छु तपाईँको सञ्चार माध्यम अन्तर्गतबाट।
0: हुन्छ हुन्छ कुबेर दाई, तपाईँलाई फेरि पनि स्वास्थ्य लाभको कामना गर्न चाहन्छु, र निको भएर फेरि पनि केही नयाँ गीतहरू दाईको आवाजमा हामीले श्रोतासम्म पुर्याउन पाऊँ, यही कामना गर्दै बिदा हुन्छ है त दाई। नमस्ते।
1: हस्
0: नमस्ते। हजुर, आदर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो वरिष्ठ गायक कुबेर राई। यति बेला भने उहाँ अस्वस्थ भएर स्वास्थ्य लाभ गरिरहनु भएको छ, र केही सुधार भएको कुरा उहाँले बताउनु भयो। आज मैले स्वास्थ्यमै केन्द्रित रहेर बिरामी भए पश्चात को अनुभव यहाँहरूसम्म सेयर गरे। वास्तवमा अघि पनि भने श्रोताहरू, यतिखेर भने फुटबलको कुम्भ मेला चलिरहेको छ, एउटा राम्रो खेलाडी जो खेल्न सक्ने सक्षम क्षमता हुँदाहुँदै खुट्टामा समस्या आइदियो भने उनले हेर्नु सिवाय फुटबल केही रहँदैन। त्यस्तै एउटा गायकको स्वास्थ्यमा समस्या आउँदा त्यो पनि स्वरमै समस्या आए पश्चात उनका पनि थुप्रै चाहना इच्छाहरू हुँदाहुँदै त्यसलाई बाध्य भएर ठुलो ठुलो अरूको सङ्गीत सुनेर बस्नुभन्दा विकल्प केही रहँदैन। कुबेर राईसित मैले संक्षिप्त कुराकानी गरेँ र बसाइमा एउटा अर्को गीत पनि राख्न चाहन्छु कुबेर राईको स्वरमा।
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
3: BFBS गोर्खा रेडियो।

हजुर श्रोताहरू, अझै कि क्षेत्रहरू पात पातमा यो सुमधुर गीत मैले यहाँहरू माझमा राखेँ। कुबेर राईको स्वरमा गीत लेख्नु भएको थियो श्रवण मुकारुमले भने, सङ्गीत मानसिंह थुलुङको रहेको थियो। र गीत पश्चात फेरि पनि बेबेस गोर्खा रेडियोका सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र विगत एक डेढ वर्ष यता निरन्तर स्वास्थ्य उपचार गराइरहनु भएका गायक कुबेर राईसित मैले संक्षिप्त टेलिफोन सम्वाद गरेको थिएँ। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा उहाँ चाहिँ अहिले इलाम जिल्लाको आफ्नै घरमा सूर्योदय नगरपालिका पशुपति नगरमा बसिरहनु भएको छ। र फेरि पनि हाम्रा स्वरका धनी स्वरका कुबेर राईको स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। र आज मैले उहाँसित छोटो कुराकानी गरेँ, विशेष गरी उहाँकै स्वास्थ्यमा केन्द्रित रहेर कुराकानी गरेँ। र हामी कामना गर्छौँ कुबेर राईको स्वास्थ्य साँच्चै छिटो रिकभरी भएर ठिक भएर नेपाली गीत सङ्गीतको क्षेत्रमा उहाँका गीतहरू पक्कै पनि हामीले सुन्नेछौँ भन्ने आशा अभिलाषा लिएका छौँ। र अर्का गायक हुनुहुन्छ रघुन गुरुङज्यू, आजको कुबेर दाई विशेष कार्यक्रममा उहाँद्वारा गाइएका कर्णप्रिय गीतहरू सुनेर आनन्द लिइरहेको छु है। धन्यवाद प्रसुदा प्रिय तुलसीजी भन्ने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु गायक रघुन गुरुङज्यूलाई। अनि पूजन प्रधान दाई जो आफै पनि गायक हुनुहुन्छ र म पसलमै बसेर गीत गाइरहेका पूजन प्रधानज्यूले पनि कुबेर दाईको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। अनि अर्का गीतकार बेलायत बाच्य घनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगरले पनि नमस्ते तुलसी सर, आज वरिष्ठ गायक कुबेर राईज्यूसितको कुराकानी सुनियो र हजुरहरूको कुराकानी सुन्दै गर्दा उहाँको स्वास्थ्य समस्याको कुरा पनि थाहा भयो र कुबेर सरको स्वास्थ्य समस्या सुनेर दुःख लाग्यो, उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ भनेर गीतकार घनबहादुर थापा मगर अनि भाउजू कृष्ण थापा मगरले बेलायतबाट लेख्नु भएको छ। अनि साथसाथै घनबहादुर थापा मगरजीले चाहिँ हिजोको सिर्जना बाटिका चाहिँ सुन्नलाई अलिकति मिस भयो, तर पनि मैले नसुने तापनि मेरी जीवनसङ्गिनी कृष्ण थापा मगरले सुनेको हुनाले धेरै धेरै धन्यवाद सुनाइदिनु होला है। उता कनेक्टिकट युएसएमा रहनुभएकी शर्मिला अधिकारीलाई माफ गर्नुहोला, कामको व्यस्ततामा प्रोग्राम सुन्न सुरुदेखि नै मैले नसुने तापनि धर्मपत्नी कृष्णले सुनेको हुनाले साह्रै खुसी लाग्यो भन्ने लेख्नु भएको छ। आँसु कवि कवियात्री नै हुनुहुँदो रहेछ शर्मिला अधिकारीज्यू, कविता को जवाब कवितामै फर्काउनु भएछ, साह्रै खुसी लाग्यो। सानो उत्तर पनि लेखाइ, नाम नै काफी छेउ चेली शर्मिला अधिकारी, नाम नै काफी छेउ चेली शर्मिला अधिकारी, लेख्नमा नै अब्बल रहेछौ होला अति सुन्दरी, मुस्कान मात्र भए पुग्छ मुटु माग्ने छैन, नडराउनु हाम्री चेली केही हुने छैन, कलमको फुल टिपाउला नमान्नु है पिर, भइसकेछ हाम्रो घरबार सजाइसके शिर, फेरि पनि चेलीलाई धेरै धेरै धन्यवाद है। तुलसी सर भन्ने लेख्नु भएको रहेछ हाम्रो घनबहादुर थापा मगरज्यूले, हिजो चाहिँ अलिकति कार्यव्यस्तताको कारणले मैले सुन्न छुटाएँ, तर मेरी धर्मपत्नी कृष्ण थापा मगरले सुनेर सबै कुरा बताउनुभयो। शर्मिला अधिकारी चेलीलाई एकमुष्ट धन्यवाद है भनिदिनुहोस् भन्नुभएको हुनाले मैले धन्यवाद सुनाइसकेको छु। सायद शर्मिला अधिकारीजीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला। कनेक्टिकट युएसमा बस्नुहुने कवियात्री शर्मिला अधिकारीजीले पक्कै कार्यक्रम सुनिरहनु नै भएको छ भन्ने मैले विश्वास लिएको छु। अनि अर्का हाम्रा गीतकार नर्थ क्यारोलिना युएसएबाट अमेरिकाबाट र एनपी परदेशीजी लेख्नुहुन्छ, ल है कार्यक्रमको बिहानी सुरुवात भइसकेछ र हाम्रो कुबेर दाईको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भन्नुभएको छ। बोस्टन युएसएबाट रघु भट्टराईजीले पनि यताको गिटी अड्डा सुरु भइसकेको छ, कुबेर राईको मायाले मूलबाट बोलेछ बिहानै त्यो गीतले भुतुक्कै बनायो, जमानाका ती पुराना दिनहरू पनि याद आयो यो गीत सुन्दै गर्दा, अनि उहाँको स्वास्थ्य लाभको पनि कामना गर्दछु है भन्ने लेख्नु भएको छ रघु भट्टराईजीले। अनि रघु भट्टराईजी र एनपीजी सँगसँगै सङ्गीतकार सुनिल मास्के दाईले चाहिँ आज त्यो मेरै सङ्गीतको गीत उमेरले साठी काटेपछि भन्ने गीत तपाईँले लेख्नुभएको तुलसीजी सुन्नु मिल्छ भन्ने लेख्नु भएको रहेछ, किन नमिल्ने सुनिल मास्के दाई यहाँले सम्झना गरे।
गरिहाल्नु भयो। यो गीतको पनि एउटा कहानी छ। यो गीत मैले केही वर्ष अगाडि अहिले युकेतिर त साह्रै गर्मी छ भनेर लेखिरहनु भएको छ धेरै श्रोताहरूले। काठमाडौँमा निकै चिसो बढेको थियो, पुष्माको समय होला, अनामनगर घटेकुलोमा घाम तापिरहेको एकजना बुढी आमालाई कसैले सोध्नुभयो, आमा तपाईँ त अमेरिका जानुभएको थियो, कति छिटो फर्किनु भएछ नि भनेर भन्नु सोध्दै गर्दा ती आमाको जवाब थियो, के गर्नु नानी, हाम्रो लागि त त्यो ठाउँ नहुने रहेछ, न भाषा मिल्ने, न छोरा बुहारीकै भेट समयमा हुने, त्यही भएर हामीलाई त मनै अडेन, बुढाबुढी त फर्क्यौँ, अब यो हामी त डाँडामाथिको घाम यसो चारधाम घुम्ने हो, नेपालमै रमाउने हो भनेर बोल्नुभयो ती आमाले। र ती आमाको कुरा सुनेपछि मलाई दुई लाइन लेख्न मन लाग्यो, कता गयो त्यो वैश्य, कता भाग्यो जाँगर, उमेरले साठी काट्दा रहर भयो बगर, प्यारी घुमाउला चारै धाम, जीवन डाँडा माथिको घाम। यो गीत लेखेर सुनिल दाईलाई सङ्गीत गर्नु दिएको थियो, सङ्गीत अत्यन्तै मिठो गर्नुभएको छ। र पछि उदय सोताङ र मनिला सोताङले गाउनुभएको यही गीत चाहिँ आज यहाँहरू माझमा राखेँ है त।

यो सुमधुर गीत पश्चात श्रोताहरु बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको आजको व्यवसायको पहिलो चरणको पुछारतिर आइसकेछु र केही दिन पश्चात यहाँले बेबेस गोर्खा रेडियोको नियमित समाचार पनि सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ र दोस्रो खण्डमा नै तपाईँहरूले अनुरोध गर्नुभएका गीतहरू कुनै छन् भने राखौँला, नत्र मेरै रोजाइका केही गीतहरू राख्ने नै छु र यति बेला भने चाहिँ म यहाँहरू माझमा एउटा युगल गीत दावा ग्याल्मो र नवीन बिक्काको स्वरमा राख्न चाहन्छु र गीत पश्चात पनि यहाँले समाचार सुन्न सक्नुहुनेछ।

0: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि मतदान जारी छ। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। उपसभापतिमा पुरूषतर्फ डाक्टर सोनी मुवागले निर्विरोध हुनुभएको छ। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीका लागि निर्वाचन भइरहेको हो। उपसभापति महिलामा सोभिता गौतम र तोसीमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै निर्वाचित हुने एक महामन्त्री का लागि विपिन आचार्य, मनिष शाह, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्रीमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे र रन्जु दर्शना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद देउपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनु भएको छ। बुर्लाकोटी, पराजुली, नेउपाने र दर्शनाले आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्का एक महामन्त्री मनोनित हुने व्यवस्था छ। महिला एक सहित निर्वाचित हुने तीन सह महामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश प्रसाई, यज्ञमणी नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरोहरी ढकाल, हिमेश पन्त लड्नु भएको छ। महिला सह महामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा नागी र रीमा विश्वकर्माले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। रासोपाका महामन्त्री पदका उम्मेद्वार मनिष शाहले पार्टीको नेतृत्वको निर्देशन विपरीत पार्टीमा समूहगत राजनीतिक अभ्यास हुन खोजेको आशंका व्यक्त गर्नुभएको छ। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता झा,
1: समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान। रविदाईले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ।
0: स्याङ्जामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 20 जना घाइते भएका छन्। वालिङ नगरपालिका साथ लवली डाँडाको मेदी चापाकोट सड़क खण्डमा तापकेबाट वालिङतर्फ आउँदै गरेको डबल क्याब बोलेरो जीप दुर्घटना हुँदा वालिङ साथका 25 वर्षीय राजेन्द्र बिरकटाको ज्यान गएको प्रहरीले जनाएको छ। 22 जना सवार जीपमा 20 जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि 17 जनालाई पोखरा रिफर गरिएको छ। 2 जनालाई बुटोल पठाइएको छ। 1 जना बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप 1 हप्ता समय दिएको छ।
2: सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गते भित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ, तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको, तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागिएको उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।
0: सरकारले काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा रहेका सुकुम्बासीलाई हटाएको विरोधमा प्रदर्शन गरिएको छ। केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाईमा माइती घर मण्डलामा प्रदर्शन गरिएको हो। उनीहरूले विस्थापित सुकुम्बासीको बसोबासको व्यवस्था गर्न भत्काइएका घरको क्षतिपूर्ति दिन माग गरेका छन्। त्यस्तै कृतिपुरको होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्बासीलाई उचित विकल्प बिना नहटाउन पनि उनीहरूले माग गरेका छन्। सहायक सिडिएको खानामा संख्या किरा फेला परेपछि पश्चिम नवलपरासीको बर्दघाट 2 चिसापानीको रोयल कटेज प्रालीलाई 50,000 जरिवाना गरिएको छ। सहायक सिडिओ पोषण राज भण्डारीले खाना खाँदा सागमा संख्या किरा फेटिएपछि जरिवाना गराइएको हो। बर्दघाट नगरपालिका ओडामा बालमैत्री घोषणाका लागि अनुगमनमा पुगेको सहायक सिडिओ नेतृत्वको टोली सो होटेलमा खाना खान पुगेको थियो। होटेलले खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतले संयुक्त अनुगमन टोलीद्वारा 50,000 जरिवाना गरिएको भण्डारीले बताउनु भएको छ। हौस् अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस कुल खबर।

हजुर आदरणीय श्रोता बेसगोर कार्यालयको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको यो बसाईको दोस्रो खण्डको उठान गरिसकेपछि एउटा सुदूरपश्चिमतिर गाइने देउडा भाका भाछ जसमा स्वर रहेको थियो सुनिल नेपाली र पूर्णकला विषयको र यसै देउडा गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम संगमको बसाईको दोस्रो खण्ड दोस्रो चरणको उठान गरिसकेको छु। यो बसाईमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र वास्तवमा श्रोताहरू देउडा गीत सुदूरपश्चिम क्षेत्रमा मात्र नभएर सुदूरपश्चिमको अलावा कर्णाली प्रदेशका जिल्लाहरूमा पनि निकै प्रचलित भएका हो र पछिल्लो समय त सुगमधारका गीतहरू र चलचित्रका सङ्गीतहरूमा पनि देउडा गीतको प्रभाव र भनौँ रङहरू देखिन थालेको छ र यो देउडाको विशेषता भनेको चाहिँ श्रोताहरू पुरुष र महिलाहरू हात समातेर वा काँधमा हात राखेर गोलो घेरामा नाच्दै गाइने गीतलाई देउडा गीत भनिन्छ। यसमा प्रश्न उत्तर शैलीका गीत गाउने परम्परा समेत हुन्छ। देउडा केवल मनोरञ्जनको माध्यम मात्रै चाहिँ होइन श्रोताहरू, स्थानीय भाषा संस्कृति इतिहास र जनजीवनलाई पुस्तान्तरण गर्ने महत्त्वपूर्ण माध्यम पनि हो देउडा। त्यही भएर पनि मैले यो बसाइमा देउडा गीत राखेँ र देउडा गीत राख्दै गर्दाखेरि मलाई देउडासँग यो अनुप्रास पनि मिल्ने कौडा गीतको सम्झना आयो श्रोताहरू। कौडा गीत विशेष गरी नेपाली लोकसङ्गीतको एउटा महत्त्वपूर्ण विधा समेत हो, मौलिक सङ्गीतको विधा भन्न चाहन्छु श्रोताहरू, जुन विशेष गरी यो गीत चाहिँ गुरुङ मगर लगायतको समुदायमा निकै नै लोकप्रिय रहेको छ। कौडा गीत नृत्यसँगै सामूहिक रूपमै गाइने गरिन्छ यो गीत पनि र गीतमा प्रेम विरह प्रकृति सामाजिक सम्बन्ध संस्कार सबै कुराहरू भेटिने गरिन्छ र यो पनि केवल मनोरञ्जनको माध्यम मात्र नभएर चाहिँ समुदायको इतिहास परम्परा र जीवनशैली र संस्कृतिलाई भनौँ जोगाउँदै यसलाई पनि पुस्तान्तरण गर्दै जाने एउटा मौलिक सङ्गीत हो यो कौडा गीत र म कौडा गीत राख्न चाहन्छु। कौडा गीत सामूहिक रूपमै गाइने र सामूहिक रूपमै नाचिने गीत पनि हो र थुप्रै कौडा गायकहरू हुनुहुन्छ र यति बेलामा चाहिँ म सागर गुरुङ र श्रद्धा गुरुङले गाउनु भएको एउटा कौडा गीत राख्न चाहन्छु।

जान्छु। नेपाली लोक सङ्गीतको क्षेत्रमा सागर गुरुङको नि निकै लामो योगदान रहेको छ। केही वर्ष अगाडि उहाँ बेलायतको साङ्गीतिक टुरमा जाने क्रममा मैले उहाँलाई बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा अतिथिको रूपमा निम्त्याएको थिएँ र उहाँ बेलायतको साङ्गीतिक टुर सकेर फर्केपछि मिन लहे तुलसीजी अब म आइसकेको छु, मलाई सम्झेर बेलायतमा बोलाउनु हुने सम्पूर्णलाई धन्यवाद पनि दिन चाहन्छु। यसै रेडियो मार्फत भन्नुभएको थियो र मैले उहाँलाई फेरि पनि बोलाएको थिएँ, उहाँले सबैलाई धन्यवाद दिनुभएको थियो। वास्तवमा एउटा कलाकार जब साङ्गीतिक कार्यक्रमको सिलसिलामा उहाँहरूलाई आयोजकहरूले बोलाउनुहुन्छ विभिन्न देशमा र त्यहाँ पुगिसके पश्चात फर्केर आएपछि उहाँहरूको धर्म पनि हुने गर्दछ, किनकि उहाँहरू त्यहाँ बसुन्जेल उहाँहरूले ठुलो योगदान, विशेष गरी जस जसले उहाँहरूलाई बोलाउनु भएको छ आयोजकको रूपमा उहाँहरूले ठुलो योगदान दिनुहुन्छ। त्यही भएर पनि नेपाल आएपछि भुसुक्कै बिर्सेर बस्दिनु चाहिँ हुँदैन कलाकारहरूले। सागर गुरुङले चाहिँ सम्झेरै पनि ल म त बेबेस आउँछु है, एकचोटि मलाई मिलाइदिनु पर्यो, ती हाम्रा जति पनि आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ सम्झनु मन छ, मलाई धन्यवाद दिन मन छ भन्नुभएको थियो र मैले उहाँलाई निम्तो गरेको थिएँ। र अहिले भने म सागर गुरुङको एउटा यो गीत राख्न चाहन्छु, सागर गुरुङ र शारदा गुरुङले गाउनु भएको गीत यहाँहरू माझमा व्यवसायको दोस्रो खण्डमा।

0: पेट्रोलको चिन्ता छाडिदिनुहोस्।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

हजुर श्रोताहरू, लैजाउन कान्छा दार्जिलिङ सहर भेट भएको बेलैमा यो गीत राखेँ मैले। गीतका लीलाराज काम्बाङको गीत रचना अनि मेचु धिमाल र परेश राईको स्वरमा सङ्गीत थियो। पुष्कर सुनवारको थोरै पूर्वेली मारुनी कलरको गीत पनि थियो श्रोताहरू। मारुनी पनि हाम्रो आफ्नै मौलिक सङ्गीत हो। यो मारुनी गीत चाहिँ श्रोताहरू यहाँलाई थाने नाचसहित प्रस्तुत गरिने गीत हो र यसमा चाहिँ प्राय पुरुष कलाकारहरूले महिलाको वेशभूषामा मारुनी नाच्ने परम्परा रहेको छ र यो लोक भाकामै आधारित गीत पनि हो। आकर्षक पोसाक र श्रृङ्गारको साथ नाचिन्छ र हातमा थालहरू पनि राखेर नाचिन्छ। थाल गुमाउने परम्परा पनि रहेको छ। मारुनी नेपाली लोक सङ्गीतकै परम्परा र मौलिक पहिचानलाई जोगर्ना गर्ने एउटा महत्त्वपूर्ण सङ्गीत पनि हो, नाचमा आधारित। र यो गीत पनि यस्तै यस्तै प्रकारको थियो। गीतकार लीलाराज काम्बाङ को गीत रचना अनि पुष्कर सुनारको सङ्गीत रहेको गीत राखेँ मैले परेश राई र मेचु धिमालको स्वरमा। र अब नै सम्पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँ अनिता राणा मगरज्यू लेख्नुहुन्छ युकेबाट। तुलसर नमस्कार, म युकेबाट अनिता राणा र हजुर म आज चाहिँ तपाईँको कार्यक्रम युकेबाट भिजिट आई लभ वाइट भन्ने ठाउँबाट सुनेर इन्जोय गर्दैछु है हजुर भन्नुहोस्। आहा, तपाईँ त अहिले यात्रामा हुनुहुन्छ, सो यात्रा भन्न चाहन्छु र यो यात्राको क्रममा पनि हामीलाई सुनिरहनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। हरिराईजी फेल्थम लन्डनबाट लेख्नुहुन्छ, तुलसर नमस्कार, म पनि यो लोकप्रिय स्वर्णिम सङ्गम कार्यक्रममा टेलिफोनबाटै भए पनि हजुरको यो रोचक साङ्गीतिक कुराकानी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन पनि लिइरहेको छ। आजको अतिथि मिठो आवाजका धनी वरिष्ठ गायक कुबेर राई सरलाई हार्दिक स्वागत पनि भन्न चाहन्छु, साथै उहाँलाई स्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु भनेर लेख्नु भएको छ हरिराईजीले फेल्थम लन्डनबाट। मैले कार्यक्रमको अघिल्लो खण्डमा वरिष्ठ गायक कुबेर राईसित संक्षिप्त कुराकानी गरेको थिएँ, विशेष गरी उहाँकै स्वास्थ्यमा केन्द्रित रहेर उहाँले कार्यक्रम सुनिरहनु भएको छ, धन्यवाद दिन चाहन्छु। नूतन भूषालजी लेख्नुहुन्छ, उहाँ अहिले इजरायलबाट हुन्छ, सुन्दर चिया बगान, नमस्कार सर, सुनिरहेको छु है भन्नुभएको छ। नूतनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। भवन गुरुङ दाई लेख्नुहुन्छ, फानबो बेलायतबाट, तुलसीज्यू हजुरको लभली कार्यक्रम सुन्दैछ है भनेर लेख्नु भएको छ। भर्खरै वरिष्ठ गायक कुबेर राई दाईको आवाज सुन्न पाइयो, उहाँप्रति स्वास्थ्य लाभको कामना गर्दै छु भन्नुभएको छ, गर्न चाहन्छु भन्नुभएको छ उहाँले। सुसायो होला सल्लेरी फेरि चैत्यको हावाले भन्ने गीत सुनाइदिनु भए आभारी हुने थियो तुलसीज्यू, भुवन गुरुङ भन्ने लेख्नु भएको छ। त्यो गीत पनि म केही छिनपछि राख्नेछु है त, कार्यक्रम सुन्दै जानुहोला। भुवन गुरुङ दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी टङ्क शेरचन्द दाई लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ, नमस्कार तुलजी, आजको लोकप्रिय शुक्रबार स्वर्णिम सङ्गम पनि सुन्दैछु। आधुनिक गायक सुमधुर स्वरका धनी कुबेर राईजीसँगको बलाकुसारी मैले पनि सुने, उहाँको उहाँ अस्वस्थ सुनेर म स्तब्ध भएको छु, उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। हजुरहरूको सप्ताहन्त सुखद रहोस् भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। टङ्क शेरचन्द दाईलाई पनि उहाँ विगत केही एक डेढ वर्ष यतादेखि यो भनौँ स्वास्थ्यमा आएको समस्याको कारणले गर्दा गायन यात्रा चाहिँ उहाँको रोकिएको छ र अहिले धेरै स्वास्थ्यमा सुधार भइरहेको कुरा लेख्नु भएको छ, सुन्नुभयो होला अघि बोलेको कुरा। र धन्यवाद दिन चाहन्छु टङ्क शेरचन्द दाईलाई। यहाँ घनबहादुर थापा मगर र कृष्ण थापा मगरजी फेरि पनि लेख्नुहुन्छ, नमस्कार तुल सर, हजुरको त्यो गीत साह्रै मार्मिक र दिन दल्दै गएको त होइन भनी पो सम्झाउनु भयो, जे जति काम गर्नु छ समयमै गर्नुपर्छ भन्ने सन्देशमूलक गीत लाग्यो, हार्दिक नमन छ। अनि हाम्रा चर्चित गीतकार गायक सङ्गीतकार हरि राईजीको कुनै पनि गीत सुनाउनुहुन अनुरोध गरे यदि समय मिल्छ भने भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। म हाम्रा घनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगरलाई र भर्खरै मैले थोरै मारुनीको बारेमा बोलेको थिएँ र हरि राईजीको स्वरमा रहेको एउटा यस्तै यस्तै गीत राख्न चाहन्छु। यो गीतमा पनि मारुनीकै एउटा रङ आउँछ, हरि राईको स्वर शब्द शब्द सङ्गीत रहेको गीत है त

हरि राईको स्वर शब्द सङ्गीत रहेको यो गीत राखे गीतकार घनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगर ज्यूले आज अतिथिको आगमन नभएको कारणले दोस्रो खण्डमा चाहिँ गीत सुन्न पाइन्छ कि भनेर अनुरोध गरेको भनेर लेख्नु भएको थियो र मैले गीत राखिसकेको छु र यहाँ हरि राईजीले पनि फेल्तम लन्डनबाट घन सर र कृष्ण म्यामलाई धेरै धेरै धन्यवाद सुनाइदिनुलाई मेरो गीत अनुरोध गर्नुभएको भन्नुभएको छ धन्यवाद भनेर लेख्नु भएको छ है कृष्ण भाउजू र हाम्रो घनबहादुर थापा मगर दाईलाई र हरि राईजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु खेलमती लिम्बुले बेलायतबाट नमस्कार तुलसर अनि आज कार्यक्रम सुनिरहेको छु कुबेर दाईलाई स्वास्थ्य लाभको कामना भन्नुभएको छ उहाँलाई पनि सेवारो नमस्ते भन्न चाहन्छु रघु भट्टराईजी बोस्टन युएसएबाट लेख्नुहुन्छ ल है देउरा सुनियो कौरा पनि सुनियो मनै रम्यो अब यो मन रम्नको लागि त झनै मनै तन्नेरी त बनाउनै पर्यो बेलुकासम्मलाई पुग्ने गरी अनि भरे फेरि त छँदैछ नि सबैलाई सप्ताहन्तको पनि कामना गर्न चाहन्छु भन् लेख्नु भएको छ मैले कुरा बुझेँ मनै तन्नेरी गीत माग्नु भएको छ उहाँले पूर्ण साउदेनले गाउनुभयो गीत यो गीत राखेको छु त्यस पश्चात भने यहाँ मुकेश राईले लेख्नुभएको एउटा गीतको अनुरोध गर्नुभएको छ फानबो बेलायतबाट भुवन गुरुङ दाईले र कुबेर राईकै एउटा गीतको अनुरोध पनि द्वारिका थापा मगरजीले गर्नुभयो जस्तो लाग्यो केही छिनपछि अर्को गीत पनि राख्नेछु

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ
3: हजुर। आदरणीय श्रोता, बिएफएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बिएफएस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएफएस गोर्खा रेडियोमा यहाँका प्रतिक्रियाहरू पनि मैले पाइरहेको छु। रघु भट्टराईजीले धन्यवाद भनेर लेख्नु भएको छ। रघुजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ पूर्ण साउदेलको गीत अनुरोध गर्नुभएको थियो, मैले गीत राखिसकेको छु। र यति बेला पनि अर्को एउटा गीतको पनि अनुरोध आएको छ, विशेष गरी फानब्रो बेलायतबाट हाम्रा भुवन गुरुङ दाईको अनुरोधको गीत अब भने म राख्ने जमर्को गर्दैछु। त्यसभन्दा अगाडि यहाँ जानु कामबाङजी लेख्नुहुन्छ, हङकङबाट हुन्छ, आहा झापाको चिया बगानको याद आयो तुलसीजी। सेवारो नमस्कार, तपाईँ लगायत सम्पूर्ण श्रोताहरूलाई पनि भन्नुभएको छ। आज मैले सूर्योदय नगरपालिका इलाममा रहेको चिया बगानको तस्विर राखेको छु। यो मुना टिप्ने बेलाको र छिमेकी राष्ट्र भारतले निर्यातमा रोकआउट गरेपछि यी चिया बगान र चिया कृषकहरूको भविष्यको बारेमा पनि सोचनीय अवस्था आएको छ। तर बिस्तारै अब सरकारले पहल गरिदिनेछ भन्ने हामीले विश्वास पनि लिएका छौँ। अनि यसै गरी तारप्रसाद च्यामजङजी लेख्नुहुन्छ, सेवा र तुलसीजी म पनि सुन्दैछु, सुनेर जलिरहेछु। नोगेन भन्नुभएको छ, उहाँ चाहिँ अहिले ननिटन युकेबाट हुनुहुन्छ। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, नमस्कार तुलजी, साथै रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा गोर्खे सलाम, आहा खुसी लाग्यो, इलामको अर्ग्यानिक चिया पनि अब खुल्ने भएछ, नेपाल सरकारलाई धन्यवाद छ। वरिष्ठ गायक कुबेर सर बिरामी हुनुभएकोमा दुःख लाग्यो, कुबेर सरको शीघ्र स्वास्थ्य लागेको कामना गर्दछु। तुलसीजी हजुर को रचना गीत अति नै राम्रो पनि लाग्यो, हवस् त विदा भए मिल्छ भने अर्को कुनै गीत कुबेर राईले नै गाउनु भएको सुनाइदिनु होला है भनेर द्वारिका थापा मगरज्यूले जर्मनीको हम्बर्गबाट लेख्नु भएको छ। द्वारिका थापा मगरज्यूलाई म धन्यवाद दिन चाहन्छु। यसै गरी हिमकला किरातीजी लेख्नुहुन्छ, बेलायतबाट धेरै पछि आज जोडिनु भएको छ, उहाँ लेख्नुहुन्छ, नमस्कार तुलजी, हामी बाल्यकालमा चिया फलेको दाना टिपेर बिरुवा उमार्ने भन्दै रोपिहिँड्थ्यौँ, चियाको बुट्टाहरूसँगै खेल्दै हुर्क्यौँ, त्यसैले होला चियाको बोटहरू देख्दा त म त्यही बाल्यकालमा सुटुक्क पुगिहाल्छु। तर इलाममा चिया किसानहरू किन हो घरिघरि दुःख भोगिरहनु परेको, कसैले यसमा राजनीति गरेको हो भने अब सरकारले पूर्ण रूपमा त्यस्तो कार्य बन्द गरोस् भनेर लेख्नु भएको छ। अब राजनीति भन्दा पनि हाम्रा छिमेकीको कुटनीति चाहिँ अलिकति बुझ्नै नसकिने भएको कारणले पनि हुन सक्दछ है। त्यही भएर पनि मैले यहाँलाई यति मात्रै बोले र अब भने कुबेर राईको गीतको अनुरोध आएको छ। अहिलेलाई भने म मुकेश राईले लेख्नुभएको गीत राख्न चाहन्छु। यो गीतमा सङ्गीत भने चोक गुरुङको रहेको छ, स्वर कुबेर राईको।

कुबेर राईको शर्मा राईको यो गीत राखे, मुकेश राईको गीत रचना, चोक गुरुङको संगीत रहेको थियो। र यो गीत चाहिँ फान्ड्रो बेलायत बाछ भुवन गुरुङ दाईले अनुरोध गर्नुभएको थियो र उहाँले धन्यवाद तुलसीजी, गीत सुनेर भरपूर मनोरञ्जन पनि लिए भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। मनै तन्नेरी गीतको लागि धन्यवाद भनेर रघु भट्टराईजीले लेख्नु भएको छ, बोस्टन युएसएबाट हुन्छ। रघु भट्टराईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम सुरुदेखि नै सुनिराख्नु भएको छ मलाई थाहा छ र यहाँ मेसेज पनि लेखिरहनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सुनेर थिए बेला भने छवि थापा मगरज्यू फक्सटन क्यान युकेबाट जोडिनु भएको छ। नमस्कार तुलसीजी, म पनि सुरुदेखि नै सुनिरहेछ है। कर्मथलोबाट चिया कृषक वर्गहरूको समस्या छिट्टै समाधान होस्, शुभकामना छ, सबैको सप्ताहन्त शुभ रहोस् भनेर लेख्नु भएको छ। उहाँ हुनुहुन्छ छवि थापा मगरज्यू बेलायतबाट, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ दीप ज्वेलरी अल्सोट युकेबाट। प्रेम दाई नमस्कार तुलजी, कार्यक्रम सुनिरहेछु, चिया बगानको सुन्दर तस्विरको लागि धन्यवाद। प्रेम विश्वकर्म दीप ज्वेलरी अल्सोट युके भनेर लेख्नु भएको छ। प्रेम दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। व्यस्तताको बावजुद पनि सुनेर हामीलाई साथ दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि कलाकारसँग अत्यन्तै नजिक सम्बन्ध राख्नुहुन्छ, कलाकारलाई अग्रजदेखि नयाँ पुस्तासम्मका कलाकारलाई अत्यन्तै माया गर्ने हाम्रा प्रेम विश्वकर्म दाई र भाउजूलाई पनि यतैबाट नमन भने बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको तर्फबाट र अब भने सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद र नमन भन्दै मैले पनि बिदा माग्ने बेला भइसकेछु। घडीको काँटाहरूले करिब करिब समयले नेटो काटिसकेको सङ्केत गरिसकेको छ र पुछारमा बिसौनीमा भने चाहिँ म यहाँहरू माझमा रामचन्द्र काफ्ले र अञ्जना गुरुङको स्वरमा रहेको एउटा गीत छाड्दै कार्यक्रम स्वर्णिम सङ्गमको आजको यो बसाईबाट उजेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु। अनि सुनेर हामीसित प्रत्यक्ष रूपमा जोडिनुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमको पुछारमा रामचन्द्र काफ्ले र अञ्जना गुरुङको स्वरमा रहेको गीत छाड्दै बिदा हुन चाहन्छु। तपाईँहरूको यो सप्ताहन्त सुखद र रमाइलो साथ बितोस् भन्दै सोमबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा भेट्ने बाचाको साथ बिदा हुन्छु। यद्यपि यहाँहरूले आइतबार भने कार्यक्रम सङ्गीत गङ्गा पनि सुन्न सक्नुहुनेछ। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयनको मतदान सकिएको छ। मतदानका लागि 5 बजेसम्मको समय निर्धारण गरेको राष्ट्रपा निर्वाचन आयोगले 12-1300 हाराहारीमा मत खसेको जनाएको छ। आयोगका अनुसार अबको 1.5 घण्टामा नतिजा घोषणा गर्ने तयारी भइरहेको छ। मतदान सके लगत्तै नतिजा सार्वजनिक गर्ने र नवनिर्वाचित केन्द्रीय कमिटिका नवनिर्वाचित सबै सदस्यहरूको शपथ ग्रहण हुने राष्ट्रपाले जनाएको छ। महाधिवेशन आयोजक समितिले जारी गरेको सूचना अनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण आजै साँझ महाधिवेशन स्थलमै हुनेछ। आयोजकले शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ। आइतबार उद्घाटन भएको महाधिवेशन 3 दिनमा सक्ने भनिए पनि लम्बिएर 6 दिन लागेको छ। सत्तारूढ राष्ट्रपाको महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक प्रभावित भएको छ। गएको 5 गते बसेको बैठक चितवनमा 7-9 गतेसम्मका लागि तय भएको राष्ट्रपाको महाधिवेशनलाई लक्षित गर्दै 10 गतेका लागि टाकिएको थियो। राष्ट्रपाको महाधिवेशन नसकेपछि अस्तिको दिन सूचना टाँसेर आजका लागि टाकिएको थियो। तर राष्ट्रपाको महाधिवेशन अझै नसकेपछि संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेले सूचना जारी गर्दै भोलिका लागि सरेको जानकारी दिनुभएको छ। नेकपा एमालेका सांसद रामकुमारी झाँक्रीले जेएनजी आन्दोलनका घटनामा अनुसन्धान गर्दा मानवाधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिस गरेको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद झाँक्री,
1: मानवाधिकार आयोगले ढिलो गरी प्रतिवेदन दियो र भूतलक्षी कानून बनाएर कारवाही गर भनेर केही पोलिटिकल व्यक्तिहरूलाई त्यसले चाहिँ दाम्रे काम गर्यो। त्यसकारण म भन्न चाहन्छु कि मानवाधिकार आयोगको जुरिस्डिक्सन के हो, मानव अधिकार आयोगको क्षेत्राधिकार के हो, उसले के अनुसन्धान गर्ने हो, के सिफारिस गर्ने हो र उसले यो प्रतिवेदन दिन्छ र नेपालको संविधान 2072 धारा 20 फौजदारी न्याय सम्बन्धी हक हो, यो मौलिक हक हो, त्यसले निषेध गर्छ कि यो भूतरक्षी कानून बनाएर नागरिकमाथि फौजदारी अभियोगमा राज्यले ज्यादती गर्ने कुराको का लागि बन्देज गराएको छ, यस्तो कुराको सिफारिस गर्छ। तरै पनि भदौ 23 र 24 गतेका केही छिमछिमे भए पनि केही सिफारिसहरू छन् तर ती सिफारिसमा अपराधिक कार्य गरिएका मान्छेका माथि यो सरकार कानमा तेल हालेको छ, कारवाही गर्ने कुनै पहल कदमी देखाउँदैन। तर मानव अधिकारको जुरिस्डिक्सनमाथि मेरो प्रश्न छ, भूत प्रभावी कानुन बनाउन पाइन्छ कि पाइँदैन भन्ने कुरा, र एकपटक मानव अधिकार आयोगलाई नेपालको संविधान पढ्नको लागि पनि मैले अनुरोध गर्न चाहन्छु।
0: उहाँले जेएनजी आन्दोलनको क्रममा भएको विध्वंसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने बताउनु भएको छ। उहाँले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरी सुनियोजित रूपमा देश चलाउने काममा संलग्नहरूलाई कारवाही गर्नुपर्ने बताउनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रति प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई असार 16 गते मंगलबारलाई थोकिएको छ। पौडेलकी श्रीमती दोमायाले गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै अस्ति असार 10 गते रिट निवेदन दिनुभएको थियो। रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप 1 हप्ता समय दिएको छ।
2: सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गते भित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागि भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागि उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर प्रिय श्रोता पनि बडो मिठो गीत रामकृष्ण ढकाल र मिलिना राईको आवाजमा सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर र यही गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवा कोसेलीको शुभारम्भ भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम। न्यानो अभिवादन टक्राउँछु। म शिरीष सुनवार तपाईँको सेवामा छु। समय दिउँसोको अहिले 1:12 जाने आँटेको छ। ठिक 4 बजेसम्म आजको यो प्रस्तुतिलाई लिएर म तपाईँको सेवामा रहनेछु, तपाईँको साथमा रहनेछु। त यहाँहरू सबैलाई स्वागत अभिवादन। मेरो 10 औँला जोडी विनम्र अभिवादन पनि मैले टक्राउन चाहे र कार्यक्रममा साथ दिनुहोला भन्ने र निवेदन पनि मैले गर्न चाहे, है त अनुरोध गर्न चाहे। ठिक 4 बजेसम्म सँगसँगै अब यो यात्रामा हामी अगाडि बढौँ। आज विक्रम सम्बत 2083 साल असार महिनाको 12 गते, तदनुसार 26 जुन सन् 2026 आज शुक्रबारको दिन परेको छ। त आज शुक्रबारको दिन, आज यो वर्किङ विकको अन्तिम दिन, पक्कै पनि यहाँ सबैजनाले चाहिँ नि आफ्नो कामलाई सम्पूर्ण रूपमा सकाएर अब 2 दिनको छुट्टीको लागि तयारी गर्दै हुनुहुन्छ होला। त यहाँहरू सबैजनाको विकेन्ड एकदमै राम्रो रहोस् मेरो यही शुभकामना। हुन त यतातिर एकदमै गर्मी छ, एकदमै नै यो जुन टेम्परेचर छ त्यो 30-35 डिग्रीसम्म पनि पुगिरहेको छ, जस कारणले गर्दाखेरि हामीलाई अत्यन्तै भनौँ असहजता महसुस भइरहेको छ, गाह्रो भइरहेको छ घर घरमा सबैको जानको लागि, होइन। र तपाईँहरूलाई पनि त्यस्तो भएको छ भने बी केयरफुल, विशेष गरिकन यो समयमा अलिकति हाइड्रेटेड रहनुहोस्, पानीहरू पिइरहनुहोस्, नुहाइरहनुहोस्, टेक कोल्ड सावर है। अब मेरो घरमा त भनौँ न दिनको 3 पटकसम्म पनि सावर लिने चाहिँ क्रम अहिले जारी भइसकेको छ, गर्दाखेरिमा यस्तो प्रकारले चाहिँ नि तपाईँ हामी सबैजनाले चाहिँ यो जुन हिट छ यसलाई चाहिँ कम्ब्याट गरिरहेका छौँ होला, होइन। र तपाईँहरू सबैजनाको लागि चाहिँ अब भोलि र पर्सि 2 दिनको छुट्टीको मैले शुभकामना व्यक्त गर्न चाहेँ, तर भोलि पनि गर्मी नै छ, पर्सिबाट अलिकति शीतल हुँदै जाने हो कि भनेर चाहिँ त्यस प्रकारले मेट अफिसको जानकारी हामीलाई मिलेको छ। आजसम्म रहेको छ रेड वेदर वार्निङ एक्सटेन्सिभ हिटको लागि, र भोलि एम्बर वेदर वार्निङमा झरेको छ। त्यो कारण गर्दाखेरि त्यतातिर पनि हामीले ध्यान पुर्याउनु पर्यो, होइन। र एक्सट्रिम हिट चाहिँ हिजो जस्तै आज पनि धेरै जस्तो ठाउँमा रहेको छ, र यहाँ हाम्रो एरिया सबैमा एक्सट्रिम हिट नै रहेको छ। डोभरदेखि क्यान्टरबरीदेखि आसफर्ड हेस्टिङ्सदेखि लिएर माथि चाहिँ अक्सफर्ड

एरिया, विन्चेस्टर एरिया देखि लिएर ल्युटनसम्म पनि अनि लगभग मिल्टन किन्सको चाहिँ बोर्डरसम्म पनि फैलिएको छ जुन यो रेड वेदर वार्निङको जुन एरिया छ है. अनि त्योभन्दा बाहेक चाहिँ नि अन्यत्र चाहिँ एम्बर वेदर वार्निङ छ यो एक्सट्रिम हिटको लागि. र यो चाहिँ बर्मिङ्गम अनि म्यान्चेस्टरसम्म माथि लिङ्कनदेखि लिएर शेफिल्डदेखि लिएर नरिच है चेम्सफोर्ड यो सबै ठाउँतिर चाहिँ नि फेरि एम्बर वेदर वार्निङ जारी गरिएको छ. बाँकी यता चाहिँ हाम्रो प्लिमथको एरिया भयो, यो बाथ, कार्डिफ, स्वान्जी जुन हिजोसम्म यहाँ चाहिँ वेदर वार्निङ थियो हिटको लागि, आज चाहिँ देखिँदैन. यतातिर चाहिँ अब नर्मलमा चलिसकेको छ टेम्परेचर. तर यो जुन मैले अहिले भर्खरै भने तपाईँहरूसँग जुन जुन ठाउँको नामहरूले त्यहाँ चाहिँ स्टिल रहेको छ वेदर वार्निङ. र भोलि चाहिँ धेरै कम छ, धेरै कम ठाउँमा छ, तर भोलि पनि वेदर वार्निङ चाहिँ रहेको नै छ. तर रेडबाट चाहिँ डाउनग्रेड भएर एम्बर एउटा जुन एम्बर वेदर वार्निङ त्यसमा चाहिँ झरेको छ. त्यसको मतलब आजको भन्दा भोलि अलिकति कम चाहिँ पक्कै पनि हुन्छ है. र यो छ मौसमको जानकारी. कुरा गर्नु पर्दाखेरिमा अब के गर्नु, अहिलेको जल्दो बल्दो यो एउटा हाम्रो चाहिँ चासोको विषय नै यही छ होइन. स्कटल्यान्डमा आज चाहिँ केही बदली छ, हल्का फुल्का वर्षा देखिन्छ ठाउँ ठाउँमा, थन्डरस्टर्म्सको पनि त्यतातिर चाहिँ नि भनौँ स्थिति हुनसक्छ. त्यतातिर फेरि येल्लो वेदर वार्निङ थन्डरस्टर्मको लागि जारी गरिएको छ स्कटल्यान्डका धेरै यस्तो भूभागहरूमा. र नर्दर्न आयरल्यान्डमा पनि यो थन्डरस्टर्मको चाहिँ नि वेदर वार्निङ जारी गरिएको छ. कस्तो यतातिर अब एका ठाउँतिर यति धेरै गर्मी, यति धेरै चाहिँ एक्स्ट्रिम हिटको वेदर वार्निङ, अर्कोतिर फेरि थन्डरस्टर्मको वेदर वार्निङ, एउटै ठाउँमा, एउटै ठाउँभन्दा पनि एउटै अधिराज्यको कुरा गर्नुपर्दाखेरि डिफ्रेन्ट डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट डिफ्रेन्ट खालको चाहिँ नि एक्स्ट्रिम वेदर हुन गइरहेको रहेछ है. र यसै गरिकन आजको कुरा गर्नुपर्दाखेरि चाहिँ नि आज एक्सट्रिम हिट रहेको छ पूर्वीय इङ्ल्यान्डमा र दक्षिण पूर्वीय इङ्ल्यान्डमा. टेम्परेचर्सहरू चाहिँ जति पश्चिमी भूभागतिर सर्दै गयो त्यति नै कम कम हुँदै जानेछ. तर जति तपाईँ पूर्वीय भूभागतिर दक्षिण भूभागतिर आउनुहुन्छ त्यतातिर चाहिँ अलिकति बढ्दै आइरहेको देखिन्छ. आज पानी पर्ने क्रम स्कटल्यान्डमा बेलुकाको समयमा रातिको समयमा अलिक कम भएर जान्छ. भारी वर्षा चाहिँ दक्षिण पूर्वीय भूभागहरूमा केही ठाउँमा हुनसक्छ यो रातिको समयमा भनेर भनिएको छ. बाँकी भूभागमा आज सुक्खा नै रहेको छ, न्यानो छ एकदमै. तर हिजो अस्तिको भन्दा अलिकति केही हदसम्म भए पनि अलिकति कुल हो कि भनेर महसुस गर्न सकिन्छ भनेर हामीलाई जानकारी मिलेको छ. त प्रिय श्रोतावृन्द, आजको यो दिनको कुरा गर्दाखेरिमा चाहिँ एकदमै तपाईँहरू सबैको लागि चाहिँ एम्बर वेदर वार्निङ स्पेसली यो भूभागहरूमा जहाँ जहाँ मैले भने त्यहाँतिर छ, बी केयरफुल भनेर भन्न चाहन्छु. आज विश्व लागु पदार्थ ओसार पोसार विरुद्धको दिवस पनि पर्न गएको छ प्रिय श्रोतावृन्द. र यसै गरिकन आज चाहिँ नि हाम्रो अन्य विविध कुराहरू गर्नुपर्दाखेरि वर्ल्ड रेफ्रिजरेसन डे पनि परेको छ. अनि यसै गरिकन आज चाहिँ युकेमा स्पेसियली चाहिँ नि यो नेसनल क्रिम टी डे पनि हामी मनाउँदैछौँ. र यो नेसनल क्रिम टी डे भन्ने बित्तिकै अब युकेमा त अब चियाको कति महत्त्व छ, कति चिया पिउँछौँ, कति चिया प्रेमी छौँ हामी यहाँ भन्ने कुरा त अब भन्नै परेन. इङ्ल्यान्ड अथवा युके भन्ने बित्तिकै, ब्रिटेन भन्ने बित्तिकै स्पेसली चाहिँ नि चिया स्वतः आइ नै हाल्छ है. त्यस कारणले गर्दाखेरि यो जुन चिया प्रेम छ सबैमा यहाँ चाहिँ युकेभरिमा होइन, त्यस कारणले गर्दाखेरि युकेको यही चिया प्रेमको कुरालाई उजागर गर्दै, यही कुरालाई चाहिँ नि अब्जर्भ गर्दै, यही कुरालाई सेलिब्रेट गर्नको लागि नेसनल क्रिम डे एभ्री इयर जुन 26 दिनमा मनाइन्छ. र आज चाहिँ नेसनल क्रिम डे नै परेको छ, नेसनल क्रिम टी डे. र अब तपाईँ हामी सबैले कुनै न कुनै समयमा क्रिम टी खाएका नै छौँ होला, पिएका नै छौँ होला. स्पेसली यहाँ चाहिँ हामीले होइन क्रिम टी डेमा चाहिँ स्पेसली अब यहाँनिर टी भन्ने बित्तिकै नट जस्ट टी, टीको साथसाथमा स्कोन्स, क्लटेड क्रिम र ज्याम है, यो अत्यन्तै भनौँ न सँगसँगै जाने यो एउटा चाहिँ नि यो कम्बिनेसन हो. र यसमा चाहिँ नि तपाईँ हामी सबजनाले चाहिँ नि आजको दिनमा यसलाई इन्जोय गर्न सक्छौँ. यस विषयमा अझ विस्तृत जानकारी म तपाईँलाई नेक्स्ट आवरमा अलिकति सेयर गर्नेछु. अहिलेको लागि चाहिँ अब कार्यक्रम अन्तर्गतका सरसामग्रीहरूको विषयमा पनि कुरा गर्छु. एकैछिन पश्चात मौसमको कुरा मैले गरिसकेका छु, हेल्थ सेगमेन्टतर्फ तपाईँलाई लिएर जान्छु. र हेल्थ सेगमेन्टको कुरा गर्नुपर्दाखेरि आज चाहिँ हामी अलिकति कुरा गर्छौँ पाइन एप्पलको बारेमा, किनभने भोलि चाँ संसारभरि नै हामीले चाहिँ वर्ल्ड पाइनएप्पल डे मनाइरहेका छौँ, इन्टरनेसनल पाइनएप्पल डे मनाइरहेका छौँ.
सत्ताइस जुनको दिनमा, तर भोलि शनिबार हाम्रो कार्यक्रम दिवा कसैले हुँदैन। यस अवसरमा आज नै हामी अन्तर्राष्ट्रिय पाइनएप्पल डेको बारेमा अलिकति कुरा गर्दै यसको चाहिँ विशेष गरिकन हेल्थ बेनिफिट्स के छ त्यसमा अलिकति ध्यान दिन्छौँ है। त सुन्दर गर्नुहोला। अनि दुई बजेको समाचार पश्चात मिठा मिठा गीत सङ्गीतहरू, अनि अन्तिम चरणमा तिन बजेपछि हाम्रो कार्यक्रम रहनेछ द हेल्थ सेगमेन्ट। हेल्थ सेगमेन्ट भन्दाखेरि पनि द हेल्थ पोडकास्ट, र हेल्थ पोडकास्टमा विभिन्न एक्सपर्ट्सहरूलाई म निम्तो दिने गर्दछु र उहाँहरूसँग हामी स्वास्थ्यसँग सम्बन्धित कुराहरू गर्ने गर्दछौँ। र आज भने डाक्टर ज्योलिसा सिंह आउँदै हुनुहुन्छ र उहाँसँग हामी कुराकानी गर्नेछौँ यो क्रोनिक इलनेसेसहरूको बारेमा, जुन चाहिँ हाम्रो ब्लड प्रेसर अनि हाम्रो कोलेस्ट्रोल र डायबिटिज, यो तिनवटा कुराहरू चाहिँ हामीले उहाँसँग केही जानकारी लिने कोसिस गर्दैछौँ। र आजको बसाइमा भने हामी केन्द्रित रहनेछौँ ब्लड प्रेसर यानि कि रक्तचापको बारेमा, चाहे त्यो उच्च होस् चाहे त्यो निम्न होस् होइन, हामीले यस विषयवस्तुमा कुरा गर्नेछौँ। डाक्टर ज्योलिसा सिंह आश्विन निवासी हुनुहुन्छ, उहाँसँग गरिएको भराकुसारी आज हेल्थ पोडकास्टमा अन्तिम चरण अन्तर्गत तपाईँले सुन्न सक्नुहुन्छ। यिनै विविध सर सामग्री सहित ठिक चार बजेसम्म तपाईँको सेवामा म यसै गरिकन रहनेछु। तपाईँहरू सबैले चाहिँ पूर्ण रूपमा मलाई साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु। यति नै भन्दै अहिलेको लागि अब एउटा मिठो गीत म सुनाउँछु तपाईँलाई, र यही गीतको साथसाथमा कार्यक्रममा अब भने हामी अगाडि बढ्छौँ आजको हेल्थ सेगमेन्टतर्फ। यो गीत पश्चात तपाईँलाई त्यसतर्फ म लिएर जान्छु। गीत भने अहिले गाउँदै हुनुहुन्छ सुरेश लामा र अनु चौधरी, र उहाँहरू दुईजनाले गाउनुभएको यो गीत अब सुनौ। म्युजिकल ब्रेक, अनि आफ्टर म्युजिकल ब्रेक हामी लाग्नेछौँ हाम्रो आजको चाहिँ भनौँ हेल्थ सेगमेन्टतर्फ।

0: BFBS Gorkha Radio.
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
1: हजुर, त आदरणीय श्रोता पनि दिवाको श्रीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ र स्वास्थ्य चर्चामा आज चाहिँ पाइन एप्पल यानि कि हामी भुइँ कटरको बारेमा कुरा गर्छौँ भनेर मैले तपाईँलाई भनेकी थिएँ र यही सिलसिलामा अब आजको यो प्रस्तुतिलाई म अगाडि बढाउन चाहन्छु। र आज चाहिँ यो पाइनएप्पलको बारेमा नै किन कुरा हुँदैछ भनेर भन्नुहुन्छ भने यो चाहिँ इन्टरनेसनल पाइनएप्पल डे भनेर चाहिँ नि मनाइँदैछ भोलि 27 जुनको दिनमा। हरेक साल 27 जुनको दिनमा चाहिँ अन्तर्राष्ट्रिय पाइनएप्पल दिवस मनाइन्छ र यो दिन चाहिँ यो स्वादिष्ट रसिलो र पोषक तत्त्वबाट भरपूर ट्रपिकल फ्रुटको जुन छ स्वास्थ्य लाभहरू र यसको इतिहासको चाहिँ एउटा उत्सवको रूपमा चाहिँ यो दिनलाई चाहिँ समर्पित गरिएको छ। त यसपटक चाहिँ शनिबारको दिन परेको छ 27 जुन, यानि कि भोलि, र 27 जुन भोलि शनिबार भएको कारणले गर्दाखेरि अब दिवा कोसली त हुँदैन विकेन्डमा, र सधैँ नै हामी यस्ता विशेष विशेष दिनहरू आउँदाखेरि तिनको विषयमा कुरा गर्छौँ अनि यस्ता विशेष दिनमा आएका जति पनि कुराहरू छन् त्यसमा चाहिँ अलिकति प्रकाश पार्ने कुरा कोसिस पनि हामी गर्छौँ होइन। त आज यस कारणले गर्दाखेरि पनि हेल्थ सेगमेन्टमा मैले चाहिँ नि यो पाइनएप्पलको विषयमा नै अलिकति जानकारी सेयर गरौँ भन्ने कोसिस गरेकी छु। पक्कै पनि तपाईँहरू सबजनाले सुनेर साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु म। त अन्तर्राष्ट्रिय पाइनएप्पल डेको इतिहासको कुरा गर्नुपर्दा, हुन त यो जुन पाइनएप्पल छ यसको चाहिँ उत्पत्ति हवाईसँग जोडिएको छ र हवाई थिम भन्ने बित्तिकै पाइनएप्पल आइ नै हाल्छ, तपाईँलाई थाहा छँदैछ होइन। तर यो मूल रूपबाट दक्षिण अमेरिकाको फलको रूपमा चिनिन्छ। पहिलोपटक यो चाहिँ 1463 क्रिस्टोफर कोलम्बसद्वारा ग्वाडेलोप द्वीपमा पाइएको दस्तावेज भेटिन्छ र यो राष्ट्रिय पाइनएप्पल दिवस चाहिँ कहिले सुरु भयो भन्नुहुन्छ भने यसको इतिहासको कुरा गर्नुपर्दा हामी 2011 पुग्छौँ, जुन 2011 कुरा गर्नुपर्ने हुन्छ, जसमा चाहिँ इन्टरनेसनल ब्रिङ यो पाइनएप्पल टु वर्क डे को रूपमा चाहिँ यो खास दिनको सुरुवात गरिएको थियो र त्यहाँदेखि अहिलेसम्म आइपुग्दाखेरि अन्तर्राष्ट्रिय रूपमा नै यो इन्टरनेसनल पाइनएप्पल डेको रूपमा डेभलप भइ नै सकेको छ। प्रत्येक साल 27 जुनको दिनमा हामी यसलाई मनाउने गर्दछौँ र यही सिलसिलामा चाहिँ आज अब हामीले यो पाइनएप्पल यानि कि हामी भुइँ कटर भनेर भन्छौँ यसको बारेमा जानकारी चाहिँ सेयर गर्ने मेरो तयारी रहेको छ। त वास्तवमा यसको जुन इतिहासको मैले सर्टमा तपाईँलाई कुरा गरेँ, यो इतिहास पनि एकदमै भनौँ न रमाइलो छ भनेर भनौँ है। यो दिनको सुरुवात चाहिँ एन्ड्री ल्यू र जेम्स टेम्पलिनद्वारा भएको थियो। यी दुवै व्यक्तिहरू चाहिँ फायरबेस नामक कम्पनीका को फाउन्डर थिए र 27 जुन 2011 दिनमा चाहिँ एन्ड्रुलाई पाइनएप्पल खाने मन भयो र उनले आफ्नो अफिसमा पाइनएप्पल लिएर पुगे अफिस। जब जेम्सले उनलाई अफिसमा पाइनएप्पल ल्याउने कारण चाहिँ सोधे, त्यति बेला एन्ड्रुले भने कि आज इन्टरनेसनल ब्रिङ यो पाइनएप्पल टु वर्क डे हो भनेर यत्तिकै जोकिङली उनले भनेका थिए र यस पश्चात एन्ड्रुले यस दिवसलाई हलिडेको रूपमा कम्पनीको गुगल क्यालेन्डरमा नै एड गरे र यस दिवससँग सम्बन्धित ट्विटहरू पनि सुरु गरे। त्यस पश्चात 2015 यो दिवस चाहिँ सोसियल मिडियामा एकदमै प्रचलित भयो र कयौँ हलिडे वेबसाइटहरूले यस इन्टरनेसनल पाइनएप्पल डे को नामबाट हलिडे लिस्ट पनि बनाए र आजको समयमा सोसियल मिडियामा कयौँ सेलिब्रिटी र इन्फ्लुएन्सरद्वारा यो दिवसलाई मनाइने गरिन्छ र तर अधिकतर मानिसहरूमा चाहिँ यस दिवसको इतिहास के हो भनेर त्यति साह्रो जानकारी नभएको हामी पाउँछौँ। यस अर्थमा पनि हामीले यस विषयवस्तुमा यसरी चर्चा गर्दैछौँ है। आज त पाइनएप्पलको कुरा गर्नुपर्दाखेरि यो चाहिँ यसको एकदमै भरपूर रूपमा चाहिँ यसले हाम्रो स्वास्थ्यलाई लाभ पुर्याउँछ भन्ने कुरा पनि हामीले बिर्सनु हुँदैन है। यसर्थमा आज यही विषयवस्तुमा हामी अलिकति कुरा गर्ने तयारीमा छौँ। यो एउटा यस्तो फल हो जुन स्वादिष्ट त छ नै, साथसाथमा हाम्रो पाचन तन्त्रलाई पनि एकदमै राम्ररी सपोर्ट गर्छ। यसले रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ र समग्र स्वास्थ्यमा योगदान पनि दिन्छ र यो एउटा ट्रपिकल फ्रुट हो होइन, जो चाहिँ एकदमै एउटा ताजगी प्रदान गर्ने फ्रुटको रूपमा मात्र लिने होइन, यसलाई चाहिँ एकदमै स्वास्थ्यको लागि एकदमै राम्रो रहेको एकदमै हेल्थ बुस्टिङ फ्रुटको रूपमा पनि लिइन्छ भन्दा फरक पक्कै पनि नपर्ला। त प्रिय श्रोताबृन्द, यो पोषक तत्त्वहरूले भरपूर रहेको छ pineapple. Chai is like garmi ko din mahos wa chai tapai le smoothie ma proyog garera hos khana saknu huncha ra sachcha rup bata ji tapai ko health lai support garna ko lagi chai ni yesle dherai thulo mahatwapurna bhumika nirbah garcha bhanda sayad galat hudaina hola jasto lagcha ra yeslai chai tropical fruit haru madhye euta super fruit nai pani bhaninchha ra kina ta bhanera bhannu huncha bhane yesko chai dherai health benefits haru ramro cha hamro lagi यही रहेको छ र एकदमै कडा धूप भएको जुन जलवायुमा चाहिँ यो पाइनएप्पल बढी पाइन्छ र यसमा जरुरी भिटामिन्सहरू रहेका हुन्छन् यसलाई चाहिँ लामो समयसम्म हामीले यसलाई राख्न सक्छौँ र यसमा चाहिँ स्वाद र हिलिङ गुण दुइटै छ र यस यस यो चिज चाहिँ जुन छ एकदमै शक्तिशाली छ किनभने यसमा भिटामिन सी म्याङ्गनिज एन्टिअक्सिडेन्ट्स र ब्रोमलिन जस्तो पाचन एन्जाइम्सहरू पनि प्रभावशाली मात्रामा नै पाइन्छ र ब्रोमलिन विशेष रूपबाट त्यो चिज हो जस जो चाहिँ जसले चाहिँ पाइनएप्पललाई अरू फ्रुटहरूभन्दा अलग बनाउँछ यो चाहिँ पाचन तन्त्रमा प्रोटिनलाई तोड्नको लागि महत्त्वपूर्ण रहेको छ ब्रोमलिन भन्ने तत्त्व है र पाचनलाई यसले सजिलो पनि बनाउँछ र पेट फुल्ने काम जुन छ जुन ब्लोटिङ भनेर भन्छौँ यसलाई पनि कम गराउँछ र तपाईँ आफ्नो इम्युनिटी यानि कि रोग प्रतिरोधात्मक शक्ति बढाउन चाहनुहुन्छ भने तपाईँले यसलाई खान सक्नुहुन्छ यस यसमा चाहिँ पोषक तत्त्वहरू मात्र होइन सुजन विरोधी क्षमताहरू पनि छ यानि कि एन्टी इन्फ्लामेटरी एलिमेन्ट्सहरू पनि छन् र यो चाहिँ तपाईँ हाम्रो लागि चाहिँ अत्यन्तै एउटा हेल्दी चाहिँ फुड सोर्स हुन सक्छ है त त आज हामी चाहिँ यो पाइनएप्पलको कुरा गरिरहेका छौँ प्रिय श्रोतामित्र र पाइनएप्पलको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि अब यो कस्तो खालको फाइदा हुन्छ त यसबाट तपाईँ हामीलाई भन्ने कुरा गर्छु म र त्यसतर्फ लाग्नुभन्दा अगाडि चाहिँ एउटा छोटो ब्रेक लिनुपर्ने हुन्छ राज सागरले गाउनुभएको एउटा गीत छ मेरो प्लेलिस्टमा हामी यो गीत सुन्छौँ त्यस पश्चात फेरि पाइनएप्पल यानि कि यो भुइँ कटहरको बारेमा नै हामी कुरा गर्नेछौँ चर्चा गर्नेछौँ

0: BFBS गोरखा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: अ हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाई जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिशिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफबीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: यो BFBS गोर्खा रेडियो हो।

सुजन चापा गाईको आवाजमा यो गीत सुनाउँदै अगाडि बढिसकेको छु प्रिय श्रोतावृन्द। अब भने हामी आज इन्टरनेसनल पाइनएप्पल डेको अवसरमा पाइनएप्पल यानि कि भुइँकटहरूको नै फाइदाहरूको बारेमा कुरा गर्दैछौँ। अब यस विषयवस्तुमा नै म तपाईँसँग यो जानकारी सेयर गर्दैछु र विशेष गरिकन यो एकदमै हेल्थ बुस्टिङ पावर भएको चाहिँ फ्रुट हो भनेर मैले तपाईँलाई अघि नै भनिसकेँ होइन। र यसको चाहिँ फाइदाहरू के छन् त भन्ने कुरा गर्नुपर्दा सबैभन्दा पहिला त इम्युनिटी बुस्टर रहेछ। भिटामिन सी को उच्च स्रोत हो पाइनएप्पल र यस कारणले गर्दाखेरि हाम्रो रोग प्रतिरोधक क्षमता बढाउनमा एकदमै माहिर छ यो र यसले शरीरलाई फ्री रेडिकल्ससँग लड्नको लागि पनि मद्दत गर्छ। यसै गरिकन पाचन क्रियामा सुधार ल्याउँछ। यसमा रहेको ब्रोमेलिन एन्जाइम पाचन तन्त्रलाई सक्रिय राख्नमा यसले राम्रो योगदान दिन्छ र पाइनएप्पल खाने तरिका यदि सही रहन्छ भने चाहिँ यो यसले भारी भोजनहरूलाई पनि सजिलो तरिकाले पचाइदिन्छ। विशेष गरिकन यो चाहिँ भोजनको साथमा या ठिक भोजन पश्चात खायो भने चाहिँ पाचन तन्त्रको लागि राम्रो मानिँदो रहेछ। यसै गरिकन वजन घटाउनमा पनि सहायक रहेछ। जो मानिसहरू मोटोपनसँग लडिरहेका छन् उनीहरूको लागि यो पाइनएप्पलको जुस एकदमै राम्रो मानिन्छ। यसमा क्यालोरी कम र फाइबर धेरै हुन्छ जसले गर्दा पेट लामो समयसम्म भरिएको महसुस हुन्छ। अनि महिलाहरूको स्वास्थ्यको लागि कुरा गरौँ है त यो पाइनएप्पल चाहिँ यसको फाइदाहरूको कुरा गर्नुपर्दा महिलाहरूको लागि विशेष फाइदा के छ भन्नुहुन्छ भने यसले चाहिँ पिरियड्सको दौरानमा हुने क्राम्प्सलाई कम गर्नको लागि मद्दत गर्छ। साथसाथमा मेनोपज पश्चात हड्डीहरूको घनत्वलाई बरकरार राख्नको लागि म्याङ्गनिज जुन यसमा उपलब्ध हुन्छ यो सहायक सिद्ध हुन्छ। र पुरुषहरूको लागि चाहिँ नि यो पाइनएप्पलको लाभको कुरा गर्नुपर्दाखेरि रिसर्चको अनुसार यसमा रहेका एन्टिअक्सिडेन्ट्स र भिटामिनहरूले चाहिँ पुरुषहरूको प्रजनन क्षमता र स्पर्म क्वालिटीमा सुधार ल्याउँछ। अत पुरुषहरूको स्वास्थ्यसँग सम्बन्धित कुरा गर्नुपर्दा यो पाइनएप्पलले चाहिँ वास्तवमा लाभकारी फाइदा दिने रहेछ। अनि पत्थरीमा पनि राहत दिँदो रहेछ यसले है। र यो पत्थरीमा कसरी लाभ दिन्छ यसले भने पाइनएप्पल डाइरेक्टिक प्रकृतिको हुन्छ यानि कि मूत्रवर्धक प्रकृतिको हुन्छ। यसले चाहिँ मृगोलाको सफाई गर्ने काममा मद्दत गर्छ र सानो सानो पत्थरीलाई चाहिँ पिसाबको माध्यमबाट बाहिर निकाल्नमा पनि सहायक सिद्ध हुन्छ। त यो लाभहरूको मैले कुरा गरेँ र केही यसको साइड इफेक्ट्सहरू पनि हुन्छ यो पाइनएप्पल खानेको त्यस विषयमा पनि कुरा गरौँ होइन। र यसले चाहिँ कहिलेकाहीँ खाँदाखेरि जिब्रोमा या हाम्रो चाहिँ जबडाहरूमा भनेर भनौँ न होइन हल्का चाहिँ चिलाएको जस्तो अथवा हल्का चाहिँ त्यो भनौँ न छाला निस्किने हुन्छ नि कहिलेकाहीँ त्यस्तो हुनसक्छ किनभने पाइनएप्पलमा एसिड र ब्रोमिलिन भन्ने तत्त्व हुन्छ जसले गर्दाखेरि हल्का इरिटेट गर्न सक्छ हाम्रो ओरल यो स्पेसलाई। अनि ब्लड सुगरको कुरा गर्नुपर्दा डायबिटिजको बिरामीहरूले चाहिँ यसको सेवन सीमित मात्रा मात्र गर्नुपर्छ किनभने यसमा चाहिँ प्राकृतिक चिनी जसलाई फ्रुक्टोज भनेर भनिन्छ यसको उपस्थिति हुन्छ। अनि प्रेग्नेन्सीमा पनि यो विशेष गरिकन सुरुवाती महिनाहरूमा धेरै पाइनएप्पल खानाले गर्भाशयमा सङ्कुचन हुनसक्छ यस कारणले गर्दाखेरि डक्टरको सल्लाह अनिवार्य छ। सामान्य रूपमा प्रेग्नेन्सीमा यस फललाई खान सकिन्छ तर धेरै सीमित मात्रामा मात्र खानु राम्रो हुन्छ। र यसै गरी एलर्जी केही मानिसहरूलाई पाइनएप्पल खानाले स्किन ऱ्यासेस या सास लिनमा कठिनाई हुने जस्तो एलर्जिक एउटा रिएक्सन पनि हुनसक्छ। यस्ता मानिसहरूले चाहिँ त्यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ। तब यो पाइनएप्पल कहिले खानुपर्छ त यो कुरा पनि अलिकति हामी ध्यान दिउँ होइन। यदि तपाईँ डिटक्स गर्न चाहनुहुन्छ भने आफ्नो शरीरलाई बिहानको समयमा यसको सेवन राम्रो मानिन्छ। अनि पाचनको लागि बेस्ट हो लन्चको समयमा यसलाई खानु र राति चाहिँ पाइनएप्पल खानबाट जोगिनुपर्छ किनभने यसमा अम्लीय प्रकृतिको चाहिँ तत्त्वहरू हुन्छ जसले गर्दाखेरि एसिडिटी या निन्द्रामा अलिकति गडबडी पनि पैदा गर्न सक्छ। र कसरी खाने त पाइनएप्पल भन्दाखेरि जुस भन्दाखेरि पनि पाइनएप्पललाई चाहिँ होल रूपमा नै खानु राम्रो हुन्छ किनभने यसमा चाहिँ यो जुस भन्दा पाइनएप्पल स्वयंलाई खाँदाखेरि अलिकति फाइबर्सहरू पनि हामीले प्राप्त गर्न सक्छौँ। अनि यसै गरिकन डिब्बा बन्द यानि क्यान्ड पाइनएप्पल खानबाट बस्नुहोस् किनभने यसमा चाहिँ सुगर सी प्रिजर्भेटिभ्स पनि हुन सक्छ।
यसको अर्थमा यो पाइनएप्पल प्रकृतिले दिएको एउटा एकदमै अनुमोल उपहार हो. पाइनएप्पल खाने गर्नाले फाइदा र नोक्सान दुइटै बुझ्नु जरुरी छ ताकि यसको अधिकतम लाभ हामीले उठाउन सकौँ. न यसको स्वादको मात्र कुरा होइन प्रियता, पनि यसभित्र रहेको जति पनि हेल्थ बेनिफिट्स दिने खालको जुन तत्त्वहरू छन् यसले गर्दाखेरि पनि पाइनएप्पललाई चाहिँ एक प्रकारको सुपर फुडको रूपमा नै हामीले लिन सक्छौँ, भन्दा फरक पक्कै पनि नपर्ला. हवस् त यति नै भन्दै अब भने म तपाईँको लागि एउटा गीत सुनाउँछु र यही गीतको साथसाथमा अगाडि 2 बजेको समाचारतर्फ लिएर जान्छु.

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भएको मतदानमा 1289 मत खसेको निर्वाचन आयोगले जनाएको छ। केन्द्रीय सदस्यमा 2959 मत खसेको थियो। महाधिवेशन लम्बिएपछि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या घटेको हो। केन्द्रीय सदस्यको भन्दा 1670 जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन्। आज केही बेरमा पदाधिकारीको नतिजा सार्वजनिक गरिने बताइएको छ। यता पदाधिकारीका लागि भएको निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले बोझ हाल्न नपाएको भन्दै महाधिवेशन स्थलमै धरनामा बसेका छन्। नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासीको खानामा किरा भेटियो सरकारलाई केही कार्यवाही गर्नुहुन्छ भन्दै गृहमन्त्री सुदन गुरूङलाई प्रश्न गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएको घटनामा 3,00,000 जरिवाना गरिएको प्रसंग निकाल्दै सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना गर्ने भन्दै प्रश्न गर्नुभएको हो।
4: मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो 3,00,000 जरिमाना लाउनु भयो, ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कारवाही गर्दै हुनुहुन्छ? सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठीवास लगाउने यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ सरकारले। हामी नयाँ हौ, हर समस्याको समाधान गर्ने जादुई क्षमता बोकेर आएका छौँ भनेर भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने, यो सरकारमा वैचारिक स्पष्टता छैन, कन्सेप्चुअल क्लियरिटी छैन, सीमा बारे गैर जिम्मेवार टिप्पणी गर्छ, संहितासँग खेलवाड गर्न खोज्छ र प्रधानमन्त्री फेसबुकमा मस्करी गरेर बस्छन्। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गरे बिना यो हटाउन पाउँदैन।
3: नेपाली फुटबलमाथि विश्व फुटबल महासंघले निलम्बनको कार्यवाही गरेपछि खेलाड़ीको भविष्यमाथि नै प्रश्न उठेको छ। राष्ट्रिय खेलकुद निलम्बन फुकुवाका लागि प्रयास शुरू भइसकेको बताएको छ परिषदका सदस्य सचिव रामचरित्र मेहता।
5: निलम्बनको अवधि लम्बियो यदि भने त्यो बेलासम्म राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदैन। त्यसको लागि एन्फा सहित खेलाड़ीलाई पक्कै पनि क्षति होला। त्यसको भरण पोषण कसले कसरी गर्ने सदस्य सचिवज्यू?
6: अब के अरे, हामीले एकदमै पहल गरेका छौँ, एकदम गम्भीरता साथ यो विषयलाई लिएका छौँ सरकारको तर्फबाट, र फुकुवा नहुन्जेलसम्म अवधि त सरकारको अन्तर्गत सरकारले जिम्मा लिनै पर्ने हुन्छ। सरकारले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने जुन डोमेस्टिक जुन खेल छ, क्रियाकलाप छ, डोमेस्टिक पूर्वाधारहरू छ, त्यो विषयमा सरकारले आवश्यक कार्यहरू गर्छन् है। तर पनि मुख्य चाहिँ के हो भने पहल चाहिँ उता अगाडि बढ्छ, दुइटै काम सुरु हुन्छ।
5: फिफाको एक्सन प्रति राष्ट्रिय खेलकुद परिषद सरकार कतिको लज्जित छ?
6: सरकार यसमा सरकार त अब यस्तो भयो नि त, नेपाल जोडिएपछि सरकारसँग जोडिने विषय भयो त, हजुरहरूले विषय किन उठाइदिनुहुन्न क्या? एन्फाले 4 वर्ष जसले 4 दिन अगाडि भर्खर उहाँको टुङ्गिएको छ, म्याच सकिएछ, उहाँहरूले यो विषयहरू उठाइदिएको भए त आज सरकारसँग जोडिने विषय त थिए।
5: अनि एन्फालाई चाहिँ के गर्छ त सरकारले?
6: अब अहिले अब त्यसको पनि त केही न केही त होला नि त, प्रक्रियाहरू छलफलहरू भइरहेको छ, त्यो विषय पनि अगाडि बढ्दैछ।
3: खेलकुद परिषदका सदस्य सचिव मेहतासँगको थप कुराकानी 1 घण्टापछिको प्राइम बुलेटिनमा प्रसारण हुनेछ। सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप सुरक्षित, अनुशासित र प्रविधि मैत्री बनाउन कडा कानूनी व्यवस्था ल्याउने तयारी गरेको छ। प्रस्तावित व्यवस्था अनुसार सड़कमा नियम उल्लंघन गर्ने चालक तथा सवारी धनीलाई 500 रूपियाँदेखि 1,00,000 रूपियाँसम्म जरिवाना गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सवारी तथा यातायात सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयक हाल राय सुझावका लागि कानून मन्त्रालयमा पुगेको छ।
7: मन्त्रालयले तयार पारेको विधेयकमा सबैभन्दा धेरै जरिवाना चालकले अपारदर्शी सिसा वा सिसामा अनाधिकृत वस्तु राखेर सवारी चलाएमा 1,00,000 रूपियाँ जरिवानाको व्यवस्था गरेको छ। यस्तै मादक पदार्थ वा नशालु पदार्थ सेवन गरेर सवारी चलाएमा 2 पाङ्ग्रे वा 3 पाङ्ग्रे सवारीको हकमा 25,000, साना सवारी साधनको हकमा 35,000 र मजौला तथा ठूला सवारी साधनको हकमा 50,000 रूपियाँ प्रस्ताव गरिएको छ। अनाधिकृत रूपमा ट्राफिक संकेत हटाएमा, बदलीमा हेरफेर गरेमा, बिगारेमा मेटेमा अथवा च्यातेमा केरमेट गरेमा 5,000 जरिवाना प्रस्ताव गरिएको छ। सवारी साधनका लागि निर्धारण गरिएको सुरक्षित गति सीमा भन्दा बढ़ी गतिमा चलाएमा 2 वा 3 पाङ्ग्रे सवारी साधनको हकमा 25,000, साना सवारी साधनको हकमा 35,000 र मझौला तथा ठूला सवारी साधनको हकमा 50,000 जरिवाना हुने प्रस्ताव गरिएको छ। बाटोमा इजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएमा 10,000, सवारी जाँच पास नगराई सवारी चलाएमा ठूला साधनका लागि 15,000।

मिठो गीत में अहिले राजु लामा र मेलिना राय को आवाज सुन्दै हुनुहुन्थ्यो प्रिय श्रोताहरु तपाईले र यही गीत को साथ साथ में कार्यक्रम आज को हाम्रो यो दिवाकोसेली को दोस्रो चरण को यात्रा पनि सुरु भइसक्यो शुभारम्भ भइसक्यो यहाँहरु सबैलाई कार्यक्रम में स्वागत अभिवादन एक पटक फेरि पनि टकाउन चाहे वेलकम बैक भन्न चाहे र तपाईहरु सबैलाई साथ में लिएर अब अगाडि बढ्न चाहे समय दिउँसोको 2 बजेर अहिले 12 मिनेट गएको छ ठीक 4 बजेसम्म तपाईसँग यसैगरीकन म अझै पनि रहनेछु त यो बेलामा अब म तपाईँलाई लिएर अगाडि बढ्छु मिठा मिठा गीत सङ्गीतहरूको साथमा यो समय मनोरम बनाउने मेरो तयारी रहेको छ पक्कै पनि यहाँहरू सबैजनाले पनि यसलाई पूर्ण रूपमा इन्जोय गर्नुहुन्छ होला अनि मलाई साथ दिनुहुन्छ होला भन्ने आशा पनि गरेको छु यतिखेर त यो बेलामा अब आज चाहिँ पढ्न गएको छ विश्व लागु पदार्थ ओसार पसार विरुद्धको दिवस पनि र यस विषयमा अलिकति कुरा गर्नुपर्दा प्रत्येक साल आजको दिनमा यानि कि 26 जुनमा मनाइँदो रहेछ विश्व लागु पदार्थ ओसार पसार विरुद्धको दिवस यसले चाहिँ लागु पदार्थले समाजमा निम्त्याउने गम्भीर सङ्कटप्रति जनचेतना फैलाउँछ र लागु पदार्थ मुक्त विश्व निर्माणका लागि सहकार्य र कार्यान्वयनको आवश्यकतालाई पनि औल्याउँछ संयुक्त राष्ट्र सङ्घको समन्वयमा सञ्चालित यो दिवसले लागु पदार्थ र तस्करीको विनाशकारी प्रभावबाट समुदायलाई जोगाउन हामी सबैको साझा दायित्व रहेको कुरा पनि हामीलाई त्यसतर्फ पनि ध्यान आकर्षण गराउँछ स्मरण गराउँछ भन्दा फरक नपर्ला साँच्चै नै एउटा स्वस्थ समाज नै एउटा स्वस्थ विश्वको चाहिँ जग हो र कुनै पनि समाज स्वस्थ रहनको लागि लागु पदार्थको जुन दुर्व्यसनीको जुन एउटा स्थिति छ जुन एउटा समस्यालाई चाहिँ समाजले सामना गरिरहनु परेको छ त्यसबाट मुक्ति समाजलाई दिलाउनु पर्ने हुन्छ र त्यसैको लागि पनि आजको दिन महत्त्वपूर्ण छ भन्दा फरक नपर्ला र यसको इतिहासको पनि अलिकति कुरा गरौँ है त यसको कुरा गर्नुपर्दाखेरि सन् 1987 संयुक्त राष्ट्र सङ्घ महासभाले एउटा प्रस्ताव पारित गरी यो दिवसको स्थापना गरेको हामी पाउँछौँ र जुन 26 मिति चाहिँ चिनका लिन जेक्सुले अफिमको व्यापार विरुद्ध लिएको ऐतिहासिक कदमको सम्मानमा समर्पित गरिएको हो जुन चाहिँ लागु पदार्थ अनि यसको तस्करी विरुद्धको प्रतीकात्मक कार्य पनि मानिन्छ र आज चाहिँ यो दिवस एक विश्वव्यापी अभियानको रूपमा फैलिएको छ र यसले सम्पूर्ण रूपमा भनौँ न विश्वमा जति पनि देशहरू छन् ती सम्पूर्ण देशहरूका सरकार अनि त्यहाँ काम गर्ने सङ्घ संस्थाहरू अनि इभन आम नागरिकहरू सबैलाई

लाग पदार्थ विरुद्ध कदम चाल्न प्रेरित गर्छ। कोही समाजको एउटा तह र तबकालाई मात्र अग्रसर गराएर यो काम सम्पन्न गर्न सकिँदै सकिँदैन, यसमा सफलता पाउनै सकिँदैन। यसमा चाहिँ समाजको हरेक अङ्गमा रहेका हरेक जनाले चाहिँ नि योगदान दिनुपर्छ र त्यसमा चाहिँ सतर्कता अप्नाउनुपर्छ, खबरदारी गर्नुपर्छ र काम गर्नुपर्छ र कदम चाल्नुपर्छ। यो गर्नाले मात्र समग्र रूपमा एउटा समाजले नै यो विश्वभरि नै लागू पदार्थको जुन ओसार पसार विरुद्धको कामलाई चाहिँ भनौँ रोक्ने हो, यसको चाहिँ जरा उखेल्नमा मद्दत गर्ने हो भने चाहिँ नि एक दिन यो संसार लागू पदार्थ दुर्व्यसनी मुक्त संसार पनि हुन्छ भन्दा फरक नपर्ला र त्यो नै एउटा स्वस्थ समाजको चाहिँ एउटा जग हुन सक्छ है। अब लागू पदार्थ दुर्व्यसनले चाहिँ दुर्व्यसनीलाई मात्र होइन हरेक ठाउँमा त्यो समाज होस् चाहे त्यो देश होस् चाहे त्यो चाहिँ संसारै किन नहोस् होइन हरेक पक्षमा यसको चाहिँ असर पर पुर्याउँछ। जस्तो कि स्वास्थ्य भयो सबैभन्दा अगाडि त, अर्थतन्त्र सुरक्षा र मानव विकाससम्ममा पनि यसले चाहिँ नकारात्मक असर पुर्याउँछ। यसकारण गर्दाखेरिमा चाहिँ नि हामीले धेरै यस विषयमा जानकारी लिएर यसले ल्याउने विनाशको लागि चाहिँ यसलाई रोक्नको लागि चाहिँ हामी सबैले आफ्नो तर्फबाट चाहिँ काम गर्नुपर्छ भनेर तपाईँ हामी सबैको चाहिँ चेतनाको लागि आजको दिन बडो महत्त्वपूर्ण रहेको छ। त आज चाहिँ यो एउटा विशेष दिन परेको हुनाले मैले तपाईँसँग यसको विषयमा जानकारी सेयर गरेँ। अब अगाडि चाहिँ मेरिना राई र मन्दिर पोखरेलले गाउनुभएको गीत रहेछ मेरो प्लेलिस्टमा, यो सुनाउँछु है त।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय

ज्यानमारा मुस्कान सनी विश्वकर्मा र समीक्षा अधिकारीले गाउनु भएको गीत हामी सुन्दै थियौँ यतिखेर प्रिय श्रोतावृन्द, र यसैको साथमा अगाडि बढिसकेका छौँ। कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर हाम्रो दिवाको शैली, हाम्रो आफ्टरनुन सो, र यो समयमा म श्री सुनार तपाईँको सेवामा छु। आज शुक्रबारको दिनको कार्यक्रम सञ्चालन हुँदैछ र यतिखेर आजका मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि राख्दै अगाडि बढ्दैछु म। त समयतिर पनि ध्यान दिनुपर्ने हुन्छ। दिउँसोको 2 बजेर अहिले 29 मिनट जाने आँटेको छ। आज चाहिँ विशेष विशेष दिनहरूको कुरा गरिरहँदाखेरिमा चाहिँ नि वर्ल्ड रेफ्रिजरेसन डे पनि आजको दिनमा नै परेको रहेछ प्रिय श्रोतावृन्द। र वर्ल्ड रेफ्रिजरेसन डे भन्ने बित्तिकै रेफ्रिजरेटरको सम्मानमा आजको दिनलाई चाहिँ हामीले अब्जर्भ गर्दैछौँ भन्ने कुरा तपाईँले स्वतः बुझ्नु पनि भयो होला होइन। र रेफ्रिजरेटरको कुरा गर्नुपर्दा अहिलेको समयमा, अहिले वर्तमान समयमा यसको महत्त्व अत्यन्तै धेरै बढेर गएको छ। र रेफ्रिजरेटरको कारणले गर्दाखेरि हाम्रो जीवन बडो सरल बनेको छ, अलिकति सुविधाजनक बनेको छ भन्दा सायद फरक नपर्ला। यसको उचित प्रयोग गर्नाले हामीले धेरै लामो समय खानाहरू प्रिजर्भ गर्न सक्छौँ होइन। अनि बल्क ब्याचमा कुकिङ गरेर हामीले समयको पनि बचत गर्न सक्छौँ। अन्य रिसोर्सेसहरू जस्तो कि ग्यास भयो, पानी भयो आदि इत्यादि, बिजुलीहरू भयो, यिनीहरूको पनि केही खपत गर्न सक्छौँ। अलिकति केही न केही हदसम्म पनि बचत गर्न सक्छौँ। त्यो कारणले गर्दाखेरि महत्त्वपूर्ण छ यो चाहिँ दिन होइन, महत्त्वपूर्ण छ यो रेफ्रिजरेटरको कुरा। त आज यसलाई चाहिँ भनौँ अलिकति तपाईँसँग जानकारी सेयर गर्नुपर्दाखेरि रेफ्रिजरेटरको आविष्कार कहिले भएको थियो भन्दा 19औं शताब्दीमा चाहिँ रेफ्रिजरेटरको आविष्कार भएको थियो। र त्यति बेलादेखि लिएर अहिलेसम्म, यानि कि आजको यो प्रेजेन्ट टाइमसम्म पनि रेफ्रिजरेसन चाहिँ यो एकदमै महत्त्वपूर्ण त छ नै हाम्रो लागि, र जब आविष्कार भयो तबदेखि अहिलेसम्म यसले धेरै स्वरूप पनि परिवर्तन गरिसकेको छ होइन। आजको यो समयमा हरेक आधुनिक घरको लागि रेफ्रिजरेटर एक अत्यावश्यक घरेलु उपकरण बनिसकेको छ। स्मार्ट रेफ्रिजरेटर्सदेखि लिएर कम्प्लेक्स कम्प्याक्ट मोडलसम्मका रेफ्रिजरेटरहरू मार्केटमा लगातार बढ्दै गइरहेको छ। नयाँ नयाँ जुन भनौँ मोडलहरू यसको आइरहेको छ होइन, र ट्रेन्ड्स अनुसार चाहिँ नयाँ नयाँ यस्ता परिवर्तनहरू पनि भइरहेको हामीले पाउँछौँ। त रेफ्रिजरेसनमा चाहिँ नि धेरै कुराहरू सामेल हुन्छन् होइन। रेफ्रिजरेसनको कुरा गर्नुपर्दाखेरि स्पेसली यसको स्टोरेज क्षमता, यसको आकार, ड्रिफ्ट फ्रोस्टिङको तरिका, एनर्जी रेटिङ, कम्प्रेसरको प्रकार, अनि सप्लिमेन्टल विशेषताहरू जस्तो कि वाटर आइस डिस्पेन्सर्स, एडजस्टेबल सेल्भिङ, कन्भर्टेबल फ्रिज, वोल्टेज स्टेबलाइजर र ड्युरेबल ग्लास सल्स आदि कैयौँ कुराहरूमा आधारित ट्रेन्ड्सहरू पनि मार्केटमा उपलब्ध पाउँछौँ। त रेफ्रिजरेटरको प्रयोग बिना सायद तपाईँ हामी कसैले पनि अहिले हाम्रो आफ्नो यो जुन जीवनको यो चाहिँ दौर छ यसलाई चाहिँ हामीले कल्पना गर्न सक्दैनौँ नै होला। रेफ्रिजरेटर भएर कति धेरै कुरामा हामीलाई मद्दत मिलिरहेको छ। इभन अहिले भन्नुहोस् न, यस्तो प्रचण्ड गर्मी छ, प्रचण्ड गर्मीको दौरानमा चिसो पानी खान मन लाग्दाखेरि रेफ्रिजरेटरको पानीभन्दा बाहिर अन्य पानीहरू त्यतिको चिसो कहाँ आउन सक्छ होइन। यसले पनि देखाएको छ रेफ्रिजरेटरको महत्त्व कति छ भन्ने कुरा। तर यसलाई हामीले सही ढङ्गबाट प्रयोग गर्नुपर्छ, र सही तरिकाबाट प्रयोग गर्यो भने मात्र यसभित्रका वस्तुहरू पनि सुरक्षित रहन्छन्, र यसमा चाहिँ हामीले अलिकति ध्यान दिनु नै पर्ने हुन्छ भन्दा फरक नपर्ला। एकातिर त रेफ्रिजरेटरको चाहिँ धेरै कामहरू त छँदै रहेछ, धेरै यसको चाहिँ नि गुणहरू छँदै रहेछ हाम्रो लागि होइन। अर्कोतिर फेरि बिजुलीको प्रयोग पनि छ। लगातार रेफ्रिजरेटर त 24/7 नै हामीले अन गरिराख्नुपर्ने हुन्छ, यसलाई एकछिन अन गर्ने एकछिन बन्द गर्ने भन्ने पनि होइन। त्यो कारण गर्दाखेरि बिजुलीको खपत धेरै नै हुन्छ। तर अब अहिले लेटेस्ट रेफ्रिजरेटरका जुन मोडल्सहरू छन् त्यसमा चाहिँ ऊर्जाको जुन एउटा प्रयोग छ, बिजुलीको जुन एउटा प्रयोग छ, त्यसलाई बचत गरेर कसरी चलाउन सकिन्छ भन्ने कुरामा बढी त्यो एउटा चाहिँ जुन टेक्नोलोजी छ त्यसमा चाहिँ नि बढी अलिकति इन्भेस्ट भएको जस्तो मलाई लाग्छ होइन। र त्यो गर्नु जरुरी पनि छ, लङ्गर रनको लागि चाहिँ बिजुलीको बचत अत्यन्तै राम्रो एउटा चाहिँ नि कुरा हुनसक्छ। त यसको लागि पनि अब अहिले त आधुनिक रेफ्रिजरेटरमा तपाईँले भेरिएबल स्पिड कम्प्रेसर देख्न सक्नुहुन्छ, एक्टिभ फ्रेस ब्लू लाइट र एनर्जी सेभिङ मोड आदि पनि सुविधाहरू हामीले
पाउन सक्छौँ। यसबाट चाहिँ बिजुलीको खपत धेरै हदसम्म कम हुन्छ। ऊर्जा कुशल रेफ्रिजरेटरमा तपाईँले इन्भेस्ट गरेर आफ्नो रेफ्रिजरेटरको उपयोगलाई अनुकूलित गर्नको लागि काम त गर्न सक्नुहुन्छ नि, एट द सेम टाइम रेफ्रिजरेटर चलाएर पनि बिजुलीको पनि बचत तपाईँले धेरै हदसम्म गर्न सक्नुहुन्छ है। र यसरी रेफ्रिजरेटरको चाहिँ नि भनौँ धेरै प्रकारहरू धेरै मोडल्सहरू हामीले देख्न सक्छौँ है। रेफ्रिजरेटरलाई कसरी प्रयोग गर्ने त, ताकि ऊर्जा खपतमा बचत गर्न सकियोस् भन्दाखेरि स्टोभ र ओभन जस्तो गर्मी पैदा गर्ने चिजहरूबाट टाढा राख्नुपर्छ रेफ्रिजरेटरलाई, अनि रेफ्रिजरेटरको चारैतर्फ पर्याप्त मात्रामा ठाउँ छोड्नुपर्छ जसबाट हावा आउन जानमा कोही पनि प्रकारको चाहिँ त्यहाँनिर समस्या नआओस् र रेफ्रिजरेटरको कुलिङमा पनि सुधार हुन सकोस् है। र रेफ्रिजरेटरमा चिजहरूलाई ठिकबाट अर्गनाइज गर्नु पनि जरुरी हुन्छ। यसबाट स्टोरेजको जुन स्पेस छ यो अधिकभन्दा अधिक प्रयोग हुन सक्छ र क्लटर कम गर्नको लागि पनि हामीले चाहिँ यो कुरामा ध्यान दिनुपर्छ कि रेफ्रिजरेटरमा चिजहरू एकदमै राम्रोसँगले अर्गनाइज गरिएको छ भनेर। एक्सपायरी डेट्सलाई ट्र्याक गर्ने र खाने कुराको बर्बादीबाट बच्नको लागि लेबलिङ जस्ता कुराहरू पनि हामीले अप्नाउन सक्छौँ। हाम्रो फ्रिजलाई राम्रो ढङ्गबाट काम गरोस् भन्ने हामी चाहन्छौँ भने त्यसको रखरखाव गर्नु जरुरी छ, जसबाट लामो समयसम्म यसको मर्मत पनि गर्न नपर्ने हुनसक्छ होइन। र विशेषज्ञहरूको सल्लाह अनुसार सालमा कमसेकम एकपटक चाहिँ फ्रिजको मुनि रेफ्रिजरेटर कोइल्स जुन रहेको हुन्छ यसलाई सफा गर्नुपर्छ। फ्रिजको प्लग निकाले पश्चात कोइल्सलाई सावधानीपूर्वक ब्रस या भ्याक्युम गर्न सकिन्छ। त रेफ्रिजरेटरको तापमानलाई अनुकूलित गर्नुपर्छ। फ्रिजको लागि 4 डिग्री सेल्सियस र फ्रिजरको लागि -18 डिग्री सेल्सियसको तापमान पर्याप्त हुन्छ। भरिएको भन्दा फ्रिज खाली छ भने त्यो चाहिँ अधिक कुशलताबाट काम गर्नुको सट्टामा त्यो अपोजिट हुन्छ। हामीलाई लाग्ला फ्रिज अलिकति कम भरिएको छ, फ्रिज खाली छ भने त्यसको भनौँ न त्यसको जुन एउटा काम गर्ने तरिका छ त्यसमा चाहिँ राम्रो हुन्छ होला भन्ने सोच्छौँ होला, तर वास्तवमा अधिक कुशलताबाट फ्रिजले काम गराउनको लागि फ्रिजमा चाहिँ हामीले टन्न सामानहरू राख्नु पर्दो रहेछ। तर फ्रिजमा अधिक सामान भर्दाखेरि हावाको जुन एउटा बाटो हुन्छ त्यसमा रुकावट आउन सक्छ, यसबाट फ्रिजलाई अधिक काम गर्नुपर्ने हुनसक्छ जसबाट बर्न आउट पनि हुन्छ। एक्सपायर्ड खानाहरूलाई फ्रिजबाट निकालौँ जसबाट फ्रिजमा पर्याप्त ठाउँ हुन सकोस्। अनि ध्यान दिनुपर्ने कुरा चाहिँ के भने पानी दुध आदि चिजहरू राख्नाले फ्रिजको तापमान चाहिँ त्यसको अनुकूल बनाइराख्नुपर्ने हुन्छ। त आज वर्ल्ड रेफ्रिजरेसन डेको दिनमा अलिकति रेफ्रिजरेटरको बारेमा हामीले कुरा गर्यौँ, यो टेक्नोलोजीको कुरा गरौँ जसबाट चाहिँ हामीलाई धेरै धेरै राहत मिलेको छ हाम्रो अहिलेको मोडर्न डेको चाहिँ जुन सन्दर्भमा होइन। र यस विषयमा अलिकति मैले जानकारी तपाईँसँग सेयर गरेँ। हेमन्त शर्मा र कला लम्सालले गाउनुभएको अर्को एउटा मिठो गीत मेरो प्लेलिस्टमा तयार छ, अब भने तपाईँलाई त्यस गीततर्फ म लिएर जाने तयारीमा पनि रहेकी छु। र एकपछि अर्को गीतहरू सुनाउँदै कार्यक्रममा अगाडि तपाईँलाई म अब लिएर जान्छु। कार्यक्रममा 3 बजेको समाचार पश्चात समाचार चाहिँ हाम्रो विस्तृत समाचार हुन्छ तपाईँलाई थाहा छ होइन, 10 मिनटको समाचार हुन्छ। त्यस पश्चात पनि कार्यक्रमको अन्तिम चरणमा आज हेल्थ पोडकास्ट, हेल्थ पोडकास्टमा आज भने तपाईँले सुन्न सक्नुहुन्छ हाम्रो डाक्टर जोलिसा सिंहसँग गरिएको कुराकानी। र यो कुराकानी विशेष गरिकन आज चाहिँ ब्लड प्रेसर यानि कि रक्तचाप को विषयवस्तुमा चाहिँ आधारित रहेको छ, केन्द्रित रहेको छ। आउनुहोस् अब हेमन्त शर्मा र कला लम्सालले गाउनुभएको गीत सुनौँ है त।

0: गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
0: BFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सुविता गौतम निर्वाचित हुनुभएको छ। आज भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डाक्टर तोसीमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित हुनुभएको हो। त्यस्तै पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा विपिनले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्नुभएको हो। रासपाको सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँगी निर्वाचित हुनुभएको छ। यसअघि पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम मुवागले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। पहिलो चरणमा 99 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। नेपाली फुटबलमाथि विश्व फुटबल महासंघले निलम्बनको कार्यवाही गरेपछि खेलाड़ीको भविष्यमाथि नै प्रश्न उठेको छ। राष्ट्रिय खेलकुद परिषदले निलम्बन फुकुवाका लागि प्रयास शुरू भइसकेको बताएको छ। परिषदका सदस्य सचिव रामचरित्र मेहता
4: क्यान्भामाथि फिफाको जुन निलम्बन भयो, यो निलम्बन फुकुवाका लागि अब के गर्नुहुन्छ तपाईँहरू?
5: यो चाहिँ नेपालको लागि, खास गरी फुटबल क्षेत्रको लागि दुःखद विषय हो र सरकारले यसलाई चाहिँ एकदमै गम्भीरताको साथ लिएको छ। यो नहुने कुरो भयो तत्कालीन पदाधिकारीहरूको गैर जिम्मेवारीपनको कारणले गर्दाखेरि, उहाँहरूले आफ्नो दायित्व कर्तव्य निभाउन नसकेको कारणले गर्दाखेरि आज फुटबललाई यहाँसम्म पुगाएको छ। अन्तर्गत त सरकार यसको जिम्मेवार त लिन्छ नै, सरकारले चाहिँ अब दुई तिनवटा रणनीतिबाट अगाडि बढ्न खोजिरहेछन्। पहिलो रणनीति भनेको फिफा र एएफसीसँग चाहिँ अनुरोध गर्ने, जुन निलम्बन छ यसलाई फुकुवाको लागि अगाडि बढाएको छ, सरकार सफल भइरहेको छ हाम्रो, होइन, र निकट भविष्यमा हामीले फिफासँग समन्वय गरिरहेछौँ, होइन, छलफल गरिरहेछ, पत्रचार गर्नेवाला छौँ।
4: सरकार र सरकार मातहतको खेलकुद परिषदको जिद्दी अडानका कारण एन्फा र राष्ट्रिय फुटबल निलम्बनमा पर्यो भन्ने रियलाइजेसन चाहिँ छ कि छैन तपाईँहरूलाई?
5: होइन, यस्तो राष्ट्रिय खेलकुद परिषद त डेढ महिना अगाडि चाहिँ लगाएको, आफूले लगाएको निलम्बन त फुकुवा गरेका छ, त्यो चाहिँ तपाईँहरूले उठाउनुहुन्न त्यो कुरो। अर्को विषय भनेको तत्कालीन पदाधिकारीहरूले जो चाहिँ त्यसको लिडरसिप गरिरहेछ, डेढ महिना अगाडि निकालेको फुकुवा गरेको चिजलाई चाहिँ उहाँहरूले एक पटक पनि कार्यकारी समितिको बैठक नबसिकन यो अवस्थामा पुर्याउने, त्यो क्वेसन कसले उठाउने श्रीमान?
4: अनि त्यो भनेको एन्फा हो सबभन्दा ठुलो दोषी
5: हो त नि, जुन संस्था 4 वर्ष लिड गर्यो, जहाँबाट सेवा सुविधा लियो, जहाँबाट उहाँले देश विदेश भ्रमण गर्नुभयो, त्यो संस्थाको मान्छे जिम्मेवार हुनु पर्दैन।
4: अनि अहिले भर्खर यहाँले भन्नुभयो जिम्मेवारी सरकारले लिन्छ, भनेपछि त जिम्मेवार सरकार
5: अन्तिममा त के भयो भने सबै गल्ती त आए यता आएर सरकारले दुःखद अवस्थामा पुगेछ, सरकार गम्भीर छ र यो अवस्था आएपछि त सरकारले जिम्मेवार लिएर त अब पहल त गर्दैछन् आफ्नो तरिकाबाट।
4: अनि
5: तर यो
4: फिफाले यो भन्दा अगाडि नै भनेको थियो नि, अनि उसले भने सुन्दै नसुन्ने फिफाले भनेको छ तेस्रो पक्ष हाबी भयो नेपालको फुटबलमा भनेर।
5: फेरि अब यहाँहरूलाई अब यो डेढ महिना अगाडि एन्फालमाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद अथवा सरकारले चाहिँ फुकुवा गरेका छ। यो डेढ महिना अगाडि उहाँहरू सुतेर बस्नुभयो, एउटा कार्यकारी समितिको बैठक पनि बस्नु भएन, हामीले बारम्बार घतघत्याउँदा पनि अब एकजना पूर्व जाने, एकजना पश्चिम जाने, आफ्ना घर जाने, अरू पदाधिकारी बोलाएर कुरा गर्दाखेरि पनि हामीले बैठकै बोलाएको छैन। यदि उहाँहरूले बैठक बोलाएको दिएको भए यो अवस्था आउँदैन थियो। हामीले अन्तिमसम्म के भन्यो भने तपाईँहरूको के गर्ने हो, एउटा कार्यकारी समितिबाट डिसिजन गरेर ल्याउनुहोस् त, हामी कहाँ चुनावैमा जाने, चुनावैमा जाने के गर्ने, त्यतिसम्म सरकार अन्तिम आवर्तमा लचिलोपन देखाउँदाखेरि पनि उहाँहरूले एउटा पद्य अहमताको लागि होला, गर्नुपर्ने पद्य दायित्व पुरा नगरिकन उहाँहरू निस्किएर अब 6 गते म्याच सघाउनु भयो। त्यसको जिम्मा त अब अन्तिममा कोही नहुँदाखेरि त टुरो खेलाडीको जिम्मा कसले लिन्छ, सरकारले त लिनै पर्ने हुन्छ। अब सरकार लिएर अब पहल गरिरहेछ सरकार।
4: तर के भन्ने मेहताज्यू, एन्फाका पदाधिकारीलाई विदेश जान समेत रोकिदिनु भयो है तपाईँहरूले?
5: हामीले त अब रोक्ने भनेको त्यो उसलाई चाहिँ यहाँबाट विदेश भ्रमण गर्नलाई चाहिँ दिने, एउटा कार्यकारी समितिको बैठक बसेर ल्याउनुहोस् त तपाईँहरूको निर्णय गरेर के गर्नुपर्ने, त्यो पनि गर्न नसक्ने, अब उहाँको मात्रै त खोलेर हुँदैन थियो नि त होला, त त्यहाँ त अरू पदाधिकारी पनि खोल्नु पर्ने थियो होला नि त, उहाँले अनुरोध गर्नुपर्ने थियो होला नि त, निर्णय गरेर व्यक्तिगत विषय थिएन होला, संस्थागत विषयबाट गएको थियो, तर पनि हामीले भन्यो ल यो निर्णय गरेर ल्याउनु सबैजना, हामीले जे जे गर्नुपर्ने छ कान बाउजा खोल्नु पर्यो भने खोल्छौँ पनि भन्यो।
4: निलम्बनको अवधि लम्बियो यदि भने त्यो बेलासम्म राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदैन, त्यसको लागि एन्फा सहित खेलाडीलाई पक्कै पनि क्षति होला, त्यसको भरण पोषण कसले कसरी गर्ने सदस्य सचिवज्यू?
5: अब के अरे हामीले एकदमै पहल गरेका छौँ, एकदम गम्भीरता साथ यो विषयलाई लिएका छौँ सरकारको तर्फबाट, र फुकुवा नहुन्जेलसम्म अवधि त सरकारको अन्तर्गतबाट सरकारले जिम्मा लिनै पर्ने हुन्छ। सरकारले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने जुन डोमेस्टिक जुन खेल छ, क्रियाकलाप छ, डोमेस्टिक पूर्वाधारहरू छ, त्यो विषयमा सरकारले आवश्यक कार्यहरू गर्छन् है। तर पनि मुख्य चाहिँ के हो भने पहल चाहिँ उता अगाडि बढ्छ, दुइटै काम सुरु हुन्छ।
4: फिफाको एक्सन प्रति राष्ट्रिय खेलकुद परिषद सरकार कतिको लज्जित छ?
5: सरकार त अब यस्तो भयो नि त, नेपाल जोडिएपछि सरकारसँग जोडिने विषय भयो त, हजुरहरूले एन्फा विषय किन उठाइदिनुहुन्न क्या? एन्फाले चार वर्ष जसले चार दिन अगाडि भर्खर उहाँको टुङ्गिएको छ, म्याच सकिएछ, उहाँहरूले यो विषयहरू उठाइदिएको भए त आज सरकारसँग जोडिने विषय त थिए।
4: अनि एन्फालाई चाहिँ के गर्छ त सरकारले?
5: अब अहिले अब त्यसको पनि त केही न केही त होला नि त, प्रक्रियाहरू छलफलहरू भइरहेको छ, त्यो विषय पनि अगाडि बढ्दैछ।
3: नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कार्यवाही गर्नुहुन्छ भन्दै गृहमन्त्री सुदन गुरुङलाई प्रश्न गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अम्लेटमा काँडा भेटिएको घटनामा 3,00,000 जरिवाना गरिएको प्रसंग निकाल्दै सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना गर्ने भन्दै प्रश्न गर्नुभएको हो।
2: मन्त्रीले खान लागेको अम्लेटमा काँडा भेटियो, 3,00,000 जरिमाना लाउनु भयो, ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कारवाही गर्दै हुनुहुन्छ? सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठीवास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ सरकारले। हामी नयाँ हौ, हर समस्याको समाधान गर्ने जादुई क्षमता बोकेर आएका छौँ भनेर भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने, यो सरकारमा वैचारिक स्पष्टता छैन, कन्सेप्चुअल क्लियरिटी छैन, सीमा बारे गैर जिम्मेवार टिप्पणी गर्छ, संहितासँग खेलवाड गर्न खोज्छ र प्रधानमन्त्री फेसबुकमा मस्करी गरेर बस्छन्। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गरे बिना यो हटाउन पाउँदैन।
3: अब खबर फटाफट।
6: काभ्रेपलाञ्चोको बेथान्चो गाउँपालिका एक च्याम्राङबेसी झिङ्गे सडकको रतन खोलामा बेली ब्रिज बनेपछि स्थानीयलाई सहज, बागमती प्रदेश सरकार र बेथान्चो गाउँपालिकाको लागत साझेदारीमा 1,70,00,000 पुल तयार। असार लागे पनि पानी नपर्दा कैलालीका धानका गरा सुकेर चिरा पर्न थाल्यो। बोरिङको पानीले रोपाई गरेका किसानका धान गरामै सुक्न थालेपछि किसानलाई चिन्ता। रासोपाको महाधिवेशन भइरहेको चितवन र आसपासमा 50 करोड़ भन्दा बढ़ीको कारोबार, देशभरका प्रतिनिधि पर्यवेक्षक र सुवेक्षकले जिल्लाका होटल रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलाएमान। भोजपुरको पौवादोङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम, गर्भवतीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य। ट्राफिक कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 8,12,000 राजस्व संकलन गर्यो, यो अवधिमा जिल्लाभर 68 सवारी दुर्घटना। कालीकोटमा नदी खोलाबाट ढुङ्गा गिटी बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक लगाइयो, विपरीत हुने गरी काम गरे कानून बमोजिम कार्यवाही हुने चेतावनी। असार 15 गते नेपालभर करिब 1 अर्ब रूपियाँ बराबरको 75,00,000 लिटर दही बिक्री हुने अनुमान। र पोखरा फेवातालमा बेलुका 6 बजेपछि डुङ्गा, कार्किङ र सर्फिङ सञ्चालन नगर्न कास्की प्रशासनको निर्देशन, 16 वर्ष बनेकालाई अभिभावक बिना एक्लै कार्किङ र सर्फिङ गर्न नदिन सूचना जारी।
3: बेलायतको राज दम्पति बकिङघम दरबारमा नबस्ने भएको छ। राजा चार्ल्सको यो निर्णयपछि 188 वर्ष पुरानो राज परम्परा पनि तोडिने भएको छ।
6: राजा चार्ल्स तृतीय र रानी कमिला बकिङघम दरबारको मर्मत सम्हार सकेपछि पनि त्यहाँ बस्न नजानुहुने भएको हो। राजपरिवारको नयाँ फाइनान्सियल रिपोर्टमा यो जानकारी दिएको बीबीसीले जनाएको छ। बकिङघम दरबारको मर्मत आउँदो मार्चमा पूरा हुँदैछ। यो दरबार करिब 36,90,00,000 पाउन्डको लागतमा मर्मत गरिँदैछ। बकिङघम दरबार सन् 1837 देखि बेलायती राजा वा रानीको आधिकारिक निवास हो।

प्रिय श्रोतावृन्द, हर्क्युलिस बस्नेतको आवाजमा यो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले, र यस गीतको साथ साथमा कार्यक्रम आजको हाम्रो दिवाको शैलीको यो अन्तिम चरणको यात्रा पनि शुभारम्भ भइसक्यो। यहाँहरू सबै सबैलाई कार्यक्रममा फेरि पनि एकपटक सुस्वागतम न्यानो युवा टकाउन चाहन्छु। म शिरीष सुनवार, म तपाईँको सेवामा हाजिर भइसकेकी छु, र यो बेलामा तपाईँको लागि अब भने अगाडि यस्तै मिठा मिठा गीत सङ्गीतहरू साथमा आजको लागि हेल्प पोडकास्ट पनि राख्नेछु। जो लिसा सिंह हुनुहुन्छ, डाक्टर जो लिसा सिंह, र उहाँसँग गरिएको भलाकुसारी आज तपाईँले कार्यक्रममा सुन्न सक्नुहुन्छ, र उहाँसँग

यो कुरा कहानी सँगसँगै तपाईँलाई म अगाडि लिएर जानेछु। आज भने ब्लड प्रेसरको बारेमा केही जानकारी हामी सेयर गर्छौँ उहाँसँगको यो कुराकानी मार्फत, र तपाईँहरू सबैले यसलाई इन्जोय पनि गर्नुहुन्छ होला भन्ने आशा पनि गरेको छु। मैले समयको कुरा गर्नुपर्दाखेरि समय अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको 3:15 भएको छ। कार्यक्रम यो दिवाकोशीली, यो सप्ताहको अन्तिम दिवाकोशीली भन्नु पर्यो, किनभने अब आज शुक्रबार भइहाल्यो, शनिबार र आइतबार दुई दिन त दिवा कसैले हुँदैन, एकैचोटि सोमबारको दिनमा फेरि पनि कार्यक्रम लिएर तपाईँको सेवामा हाजिर हुन आउँछु। भनिसकेपछि यसपटकको यो सप्ताहको यो अन्तिम दिवा कसैली भनौँ, इन्जोय गर्नु होला तपाईँले है। र यो चाहिँ अब अगाडि तपाईँलाई हेल्थ सेगमेन्टतर्फ लिएर त जान्छु नै, त्योभन्दा पनि अगाडि चाहिँ फेरि पनि म्युजिकल ब्रेकमा अहिलेको लागि यो गीत म सुनाउन गइरहेकी छु, जसमा आवाज तपाईँले सुगम पोखरेल र इन्दिरा जोशीको सुन्न सक्नुहुन्छ।

0: SBS गोरखा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: यो BFBS गोरखा रेडियो हो।

0: रेडियो।
1: हजुर दादर नेस्कोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर, र यो बेलामा मेरो साथमा हुनुहुन्छ डाक्टर जोलिसा सिंह। उहाँ जीपी हुनुहुन्छ, अहिले टेन्टेडेनमा चाहिँ कार्यरत हुनुहुन्छ, र उहाँलाई आज मैले हाम्रो आजको हेल्थ पोडकास्टको लागि निम्ति आएकी छु, र उहाँले पनि एकदमै काइन्डली हामीलाई समय दिनुभएको छ, र उहाँलाई यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, किनभने उहाँ चाहिँ आज आफ्नो छुट्टीको दिनमा स्टेसनसम्म आइदिनु भएको छ। थ्याङ्क यू सो मच डाक्टर जोलिसा, तपाईँलाई भन्दै आजको कार्यक्रम मैले स्वागत गर्न चाहे। नमस्ते।
2: माय प्लेजर। नमस्ते जोजोलपा सेवारु। एकदम ठिक छु, धन्यवाद हजुरलाई।
1: म पनि ठिक ठाकै छु भन्नु पर्यो। अब तपाईँहरू त अब यो प्रोफेसनमा हुनुहुन्छ जहाँ चाहिँ अब हर वक्त हेल्थको बारेमा तपाईँहरूले सोचिरहनु पर्छ, होइन? तपाईँहरू त सन्चय हुनै पर्यो, अनि मात्र अरूलाई सन्चय गराउन सक्नुहुन्छ नि त, होइन?
2: एकदम ठिक भन्नुभयो।
1: सो अब आज चाहिँ हामी अलिकति यो क्रोनिक इलनेसेसहरूको बारेमा कुरा गर्छौँ आज भन्नाले, अब हाम्रो यो बसाइमा, किनभने यो केही सप्ताहसम्म हाम्रो कुराकानी चलि नै रहन्छ, किनभने एउटा बसाइमा यसलाई चाहिँ हामीले कभर गर्न सक्दैनौँ नि त, होइन? एकदमै फास्ट यसको चाहिँ फिल्ड रहेको छ, त्यो कारणले गर्दाखेरि तपाईँलाई अग्रिम रूपमा नै मैले धन्यवाद भन्न चाहेँ, किनभने यो लामो बसाइ हुनेछ। र त्यो कुराकानीतर्फ लाग्नुभन्दा अगाडि चाहिँ नि अलिकति आफ्नो बारेमा बताइदिनुहोस् न हामीलाई, अनि तपाईँको यात्रा अहिलेसम्मको छोटकरीमा ब्रिफली, एन्ड देन विल गो फरवर्ड।
2: ओ गॉड, यो त मैले एक्सपेक्ट गरेको थिएन। सो यसो ब्याकट्र्याक गर्दाखेरि चाहिँ म चाहिँ यता बेलायतमा चाहिँ 2014 आएकी थिएँ। त्यति बेला चाहिँ मेरो मेडिकल कलेज, म काठमाडौँ मेडिकल कलेजबाट पास आउट भएकी हुँ। मेरो केटी साथीहरूले चाहिँ आउन त घुम्नलाई, डान्स देऊ न त, के थाहा पास भइहालिन्छ कि भनेर, म जस्ट यो घुम्नको लागि अनि र डान्स दिन्छु नि त भनेर आएकी थिएँ। अनि भगवान्को कृपाले पास पनि भएँ। अनि यता लाइसेन्स आएपछि मैले सोचेँ अब तपाईँको युनाइटेड किङडम, इङ्ल्यान्ड तपाईँको एकदमै रेप्युटेड कन्ट्री अभियसली गनिन्छ हेल्थ केयरको लागि, अनि मैले चाहिँ सोचेँ मेरो प्रोफेसन, मेरो करियरको लागि चाहिँ आई थिङ्क यो एकदमै राम्रो कुरा हुन्छ। मैले के गरी यता मेरो प्रोफेसनलाई अघि बढाएँ, मेरो ट्रेनिङ यता गऱ्यो भने चाहिँ भनेर सोचेँ। अनि यता आएर यताको तपाईँको काम गर्ने प्र्याक्टिसहरू कसरी गर्छन्, बिरामीहरूलाई कसरी कुरा गर्छन्, कसरी हेर्छन् भनेर देखेपछि चाहिँ मैले एकदमै यताको सिस्टम मन पर्यो र चाहिँ यतै ट्रेनिङ गरेँ। त्यसपछि मेरो जिपी पनि अनि ट्रेनिङको पनि गर्न अवसर पाएँ तपाईँको, अनि जिपी अहिले पास भएँ। अब आजकल चाहिँ म तपाईँको जिपी काम गर्दैछु, टेन्टरटेन भन्ने ठाउँ छ क्यान्टमा, त्यसमा त्यही ठाउँमा चाहिँ जिपी काम गरेको लगभग मलाई लाग्छ 4 जस्तो हुन आँट्यो।
1: ओके, थ्याङ्क यू। तपाईँले चाहिँ आफ्नो बारेमा बताइदिनु भयो, तपाईँको यात्राको बारेमा, होइन? अब यो कुरालाई यतिमै थाहा राख्दै म अगाडि बढ्छु। सबैभन्दा पहिला मैले कुरा गरिसकेको छु, हाम्रो श्रोतालाई भनिसकेको छु कि यो बसाइमा हामी ब्लड प्रेसर, डायबिटिज र हाम्रो कोलेस्ट्रोलको बारेमा कुरा गर्छौँ भनेर, किनभने यो तिनवटा यस्तो शब्दहरू हो जो चाहिँ प्रायः सबैले सुनेका हुन्छौँ, है? र प्रायः सबैले भोगेको पनि हुन्छौँ भनौँ न, सबै परिवारमा यो तिनवटा मध्ये कुनै न कुनै एउटा समस्या भएको सदस्य त हुन्छै हुन्छ मोस्ट अफ द फ्यामिलीजमा। त्यो कारण गर्दाखेरि यो क्रोनिक इलनेसेसहरूले चाहिँ तपाईँ हामी सबैको परिवारलाई कुनै न कुनै रूपबाट प्रभावित गरेको हुन्छ, र यस विषयमा नै जानकारी हामीलाई भयो भने हामीले त्यसको बारेमा केही गर्न सक्छौँ, अथवा पहिला नै पहिचान गरेर त्यसको लागि हामीले अलिकति प्रिभेन्टिभ मेजर्सहरू लिन सक्छौँ भन्ने कुरा हो। यसको लागि त अब हामी आफै पनि यस विषयवस्तुमा जानकार हुन पर्यो, त्यसैले गर्दाखेरि मैले तपाईँलाई यो विषयवस्तुको लागि अब निम्ति आएकी छु। सबैभन्दा पहिला लेट्स टक अबाउट ब्लड प्रेसर। अब हाइपरटेन्सन भनेर भनिन्छ अब हाई ब्लड प्रेसरलाई, हुन त ब्लड प्रेसरको कुरा आउँदाखेरि प्रायः हामी हाई ब्लड प्रेसरकै कुरा गर्छौँ, किनभने हाई ब्लड प्रेसर भएकै समस्याहरू धेरै देखिन्छ। हुन त यो भनिरहँदाखेरि लो ब्लड प्रेसर पनि अर्को एउटा समस्या हो, होइन? त्यस विषय पनि हामी त कुरा गर्छौँ। सबैभन्दा पहिला ब्लड प्रेसर भनेकै के हो र हाम्रो शरीरमा यसको महत्व किन छ, कस्तो छ भन्ने कुरा गरिदिनुहोस् न, हाई र लो भन्दाखेरि पनि।
2: ब्लड प्रेसर भनेपछि कसरी म बुझाउन चाहन्छु भन्दाखेरि, तपाईँको मुटु भनेको एउटा पम्प हो, होइन? त्यो पम्पले चाहिँ तपाईँको शरीरको हरेक कोषमा रगत पुर्याउनु पर्यो शक्ति प्रदान गर्नलाई। शक्ति प्रदान गर्नलाई चाहिँ हरेक ठाउँमा पुगाउनलाई, त्यो रगत पुर्याउनलाई रगत नली चाहियो, होइन? जब त्यो रगत नलीको भित्ताको प्रेसर बढ्छ, त्यसमा जुन धक्का एक्स्ट्रा पर्छ त्यसलाई चाहिँ हामी हाइपरटेन्सन अथवा उच्च रक्तचाप भन्छौँ। अनि ब्लड प्रेसर भनेको अब जुन मैले भने जुन प्रेसरमा जुन तपाईँको मुटुले प्रेस गरेर रगत पुर्याउनु पर्छ, द्याट इज ब्लड प्रेसर।
1: र अब यो हाई ब्लड प्रेसर र लो ब्लड प्रेसरको कुरा गर्नु पर्दाखेरिमा चाहिँ यो कसरी हुन्छ त? अब एउटा स्वास्थ्य मानिसमा त ब्लड प्रेसर पनि नर्मल हुनुपर्ने हो, कसैमा हाई छ कसैमा लो छ भने त एबनर्मलिटी भइहाल्यो, यो कसरी हुन्छ?
2: अब यो चाहिँ यस्तो छ, कुनै कुनै मान्छेहरूमा वंशालु नै आउने पनि हुन्छ, किनकि यस्तो धेरै कहिलेकाहीँ बिरामीहरू आउँछन् होइन मलाई ब्लड प्रेसर किन भयो, म त एकदमै राम्रो हेल्थ वेटको छु, म एकदमै राम्रो खानेकुरा खान्छु, मलाई किन भयो ब्लड प्रेसर, मलाई यो हुनै सक्दैन भनेर आउनेहरू पनि कोही कोही हुन्छ। के गरी तपाईँको वंशालु आमालाई बुवालाई दिदीलाई ब्लड प्रेसर छ भने चाहिँ तपाईँलाई हुने चान्सेस अलिक बढी हुन्छ। यो चाहिँ अलिकति जसको हेल्थ राम्रो छ उहाँले बुझ्नुपर्ने अलिकति कुरा हो। अर्को चाहिँ अब जुनमा हाम्रो धेरै कन्ट्रोल छैन, जस्तै बढ्दो उमेर, बढ्दो उमेर भएपछि चाहिँ तपाईँको प्रेसर बढ्ने चान्सेस अलिकति बढ्दै जान्छ होइन। अब अर्को कुरा चाहिँ हामीले जुन कन्ट्रोल गर्न सक्ने कुरा भयो, जस्तै अब नुन होइन, हामी नेपालीहरूलाई एभ्रिडे हरेक दिन दाल भात तरकारी चाहिन्छ, साइडमा मासु चाहिन्छ, त्यसको साइडमा अचार चाहिन्छ, त्यो बाहेक दिउँसो कफी टीसँग एउटा बिस्किट एउटा सेलरोटी चाहिन्छ, यो सबै भनेको तपाईँको नुन एक्स्ट्रा नुन हो होइन, जसको चाहिँ रेगुलर हाम्रो आहारमा चाहिँ चाहिने भन्दा बढी नुन हुन्छ, धेरै वर्षपछि चाहिँ त्यसले चाहिँ शरीरमा चाहिँ प्रेसर बढाउने चाहिँ काम गर्दछ होइन, उच्च रक्तचाप हुने एटलिस्ट हाम्रो कम्युनिटीमा चाहिँ यो पनि एउटा मूल कारण हो भनेर भन्छु म। त्यो बाहेक चाहिँ तपाईँको अब तौल बढी अर्को होइन, तपाईँको जब शरीरको तौल बढी हुन्छ, जुन मैले भने मुटु एउटा पम्प हो, त्यो मुटुले एक्स्ट्रा काम गर्नुपर्छ, चाहिने भन्दा बढ्दा काम गर्नु पर्दाखेरि तपाईँको बढ्दा प्रेसर त चाहियो, त्यसले पनि तपाईँको उच्च रक्तचाप हुन जान्छ। अर्को कुरा चाहिँ मान्छेहरूले कहिलेकाहीँ बिर्सिने चाहिँ हाम्रो आजकलको लाइफस्टाइल एकदमै स्ट्रेसफुल छ होइन, धेरै जस्तो मान्छेलाई धेरै खालको तनाव हुन्छ, कसैलाई पारिवारिक तनाव हुन्छ, कसैलाई तपाईँको वर्कको आफ्नै पोलिटिक्सहरूले गरेर तनाव हुन्छ, सबै मान्छेको आफ्नै प्रब्लम छ, त्यो स्ट्रेसले पनि हाम्रो प्रेसर चाहिँ बढाउने हुन्छ। सो के गरी तपाईँलाई लाग्छ होइन म ठिक पनि खाइराखेकी छु, मेरो परिवारमा पनि प्रेसर छैन भने चाहिँ कतै तपाईँको स्ट्रेसले गरेर त होइन भनेर पनि एकचोटि चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ मलाई। मोटामोटीमा यिनीहरू चाहिँ मेन कारणहरू हो।
1: अब यो त हाइपरटेन्सनको लागि अथवा हाई ब्लड प्रेसरको लागि, लो ब्लड प्रेसर चाहिँ किन हुन्छ?
2: लो ब्लड प्रेसर तपाईँको यस्तो हुन्छ, सबै मान्छेको प्रेसर जुन हाम्रो युनिभर्सली 120/80 बस्ने भनेर हुन्छ त्यो चाहिँ होइन, कोही कोही मान्छेहरूको ब्लड प्रेसर अलि लो साइडमै बस्ने हुन्छ, त्यो उहाँको लागि नर्मल हुन्छ। केही गरी कदम कदाचित तपाईँलाई एकदमै नराम्रोसँग इन्फेक्सन भयो जुन हामी सेप्सिस भनेर भन्छौँ, अथवा तपाईँले पुग्ने गरिकन पानी खानु भएन, अथवा तपाईँको जिउमा एकदमै डरलाग्दो लेभलमा डिहाइड्रेसन भयो, जस्तो अब पखाला लागेर भनौँ होइन, तपाईँको 4-5 दिन भयो तपाईँलाई दिनमा एटलिस्ट 7-8 चोटि तपाईँको पखाला भइरहेछ भने तपाईँको जिउको पानीको जुन पर्सेन्टेज छ हुनुपर्ने त्यो एकदमै घट्यो, त्यो भयो भने चाहिँ जुन मैले अगेन म आउँदैछु मुटु भनेको एउटा पम्प हो, त्यसमा पम्प गर्नलाई पानी नै भएन भने त्यसले गर्दा चाहिँ ब्लड प्रेसर ड्रप हुने हुन्छ, त्यसलाई चाहिँ हाइपोटेन्सन भनेर भन्छौँ। अनि जुन तपाईँले पनि पोइन्ट गर्नुभयो, दुवै हाइपर उच्च रक्तचाप र हाइपो लो रक्तचाप दुवै चाहिँ जिउको लागि हानिकारक हुन्छ। अब लो भनेर चाहिँ मोटामोटी भन्नुपर्दा केही गरी तपाईँको ब्लड प्रेसर जाँच्दाखेरि चाहिँ अधिकांश पय चाहिँ 110/70 भन्दा कम आइराखेको छ, अथवा तपाईँलाई चाहिँ आफू फेन्ट होला जस्तो भयो, अलि लाइट हेडेड के भन्छ तपाईँको तपाईँको अब अलिकति बेहोस होला जस्तो भयो, आफ्नो एकदमै एनर्जी लो भयो जस्तो, तपाईँलाई अब शक्ति नै छैन केही गर्नलाई भने चाहिँ त्यति बेला चाहिँ आफ्नो एकचोटि ब्लड प्रेसर लो भयो कि भनेर चाहिँ सोच्नुपर्ने जस्तो लाग्छ।
1: ओके, तर दुवैवटा केसमा चाहिँ यो चाहिँ हाम्रो स्वास्थ्यको लागि चाहिँ हानिकारक नै,
2: दुवै नै हानिकारक हुन्छ।
1: ओके, तर अब प्राय चाहिँ अब बढी हाइपरटेन्सनकै कुराहरू हामी किन गर्छौँ भने धेरै मान्छेलाई चाहिँ हाई बिपी हुन्छ होइन, त्यो कारण गर्दाखेरि पनि हो। अब हामी यही कुराकानीलाई अगाडि बढाउँछौँ, तर त्योभन्दा पनि अगाडि चाहिँ एउटा छोटो विश्राम लिन्छौँ है त।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

0: हजुर त प्रिय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दैछौँ यतिखेर. मसँग हुनुहुन्छ डाक्टर जोलिसा सिंह र उहाँ चाहिँ आज हाम्रो हेल्थ पोडकास्टमा पाहुनाको रूपमा हुनुहुन्छ, एक्सपर्टको रूपमा हुनुहुन्छ. उहाँले आज हामीसँग ब्लड प्रेसर, डायबिटिज र कोलेस्ट्रोलको कुराहरू गर्दै हुनुहुन्छ. त आज चाहिँ स्पेसिफिकली हामीले चाहिँ नि यो ब्लड प्रेसरको बारेमा, रक्तचापको बारेमा कुरा गरिरहेका छौँ. यो ब्रेकभन्दा अगाडि हामीले लो ब्लड प्रेसर अथवा हाई ब्लड प्रेसरको कुरा गऱ्यौँ र दुवै चाहिँ हाम्रो लागि हानिकारक भन्ने कुरा गऱ्यौँ. अब यो कुनै पनि रोगमा भनौँ न केही लक्षणहरू देखिन्छ, यो ब्लड प्रेसरमा पनि चाहे त्यो लो होस् चाहे त्यो हाई होस् कस्तो खालको लक्षणहरू देखिन्छ, कस्तो खालको लक्षणहरू देख्दाखेरि चाहिँ ए कतै मलाई ब्लड प्रेसरको समस्या त भएन भन्ने सोच्ने त हामीले.
1: तपाईँको पहिला म हाई ब्लड प्रेसर अथवा उच्च रक्तचापको बारेमै बोल्छु किनकि अधिकांश मान्छेलाई यही हुन्छ. तपाईँको मान्छेलाई जब हाई ब्लड प्रेसरको लक्षण देखा पर्छ त्यति बेला चाहिँ उहाँहरूलाई धेरै जस्तोलाई टाउको दुख्ने होइन, टाउको दुख्ने अनि त्यसपछि कहिलेकाहीँ आफ्नो मुटु भागेको जस्तो हुने, अलि तपाईँको नर्भसनेस, तपाईँको के होला कि होला कि जस्तो मन अलिकति भट्केको जस्तो हुने, कहिलेकाहीँ आँखा धमिलो हुने त्यो पनि हुने हुन्छ. सो मोटामोटीमा चाहिँ यिनीहरू नै हो. अब अफकोर्स के गरी कुरा एकदमै बिग्रियो, एकदमै चाहिने भन्दा बढ्दै हाई भयो भने चाहिँ हाई ब्लड प्रेसर चाहिँ कहिलेकाहीँ मुटुलाई पनि धक्का गरेर चाहिँ तपाईँको मुटु पनि अलिकति छाती दुखेको जस्तो अथवा चाहिँ अब कहिलेकाहीँ एकदमै स्ट्रोकै पनि हुनसक्छ एकदमै हाई भयो भने, त्यसले गर्दा चाहिँ तपाईँको पक्षघात भन्छ आई थिङ्क स्ट्रोकलाई, त्यो कम्प्लिकेसनहरू पनि आउने हुन्छ. सो केही नभइकन तपाईँको टाउको मात्र दुख्नेदेखि लिएर एकदमै सिरियस स्ट्रोकसम्मको लक्षणहरू चाहिँ देखा पर्छ. तपाईँको लो ब्लड प्रेसरमा चाहिँ जुन मैले अघि नै भने तपाईँको अलिकति फेन्ट होला जस्तो, अलिकति ढल्ला जस्तो, शक्ति कम भएको जस्तो, कहिलेकाहीँ मुटु भागेको जस्तो पनि हुन्छ र दुवै हुँदाखेरि चाहिँ तपाईँले आफ्नो ब्लड प्रेसर जाँच्दाखेरि चाहिँ अलिकति एक्स्ट्रा तपाईँले चाहिँ जानकारी पाउनुहुन्छ कि किन भइरहेको छ भनेर.
0: ए हजुर, अनि लो ब्लड प्रेसर हुँदाखेरि पनि यस्तो केही देखिन्छ कि सिम्टम्सहरू सेम सेम हुन्छ कि कस्तो हो?
1: लो ब्लड प्रेसर र हाई ब्लड प्रेसर दुवैमा चाहिँ कहिलेकाहीँ चाहिँ एउटा मिल्ने सिम्टम चाहिँ जुरुक्क उठ्दाखेरि आफू ढल्ला जस्तो हुने, त्यो चाहिँ दुवैमा अलिकति हुन्छ. अनि अर्को चाहिँ कहिलेकाहीँ तपाईँको मुटु भागेको जस्तो पनि दुवैमा जस्तो हुन्छ, तर नापेपछिमा त अलिकति बढ्दा थाहा हुन्छ.
0: हजुर हजुर, अब यो नाप्ने नै कुरा आइरहँदाखेरि प्राय मैले के देखेको छु भने घरमा नाप्दाखेरि हाम्रो चाहिँ रिडिङ अलिक फरक हुन्छ, इन्फ्याक्ट अलिक कम हुन्छ है, तर हामी हस्पिटलमा गयौँ अथवा डक्टरमा जिबीमा गएर चेक गऱ्यौँ भने चाहिँ त्यो अलिकति हाई हुन्छ. वाट्स द डिफरेन्स? अब यो घरको यो जुन हामीले इक्विपमेन्ट जुन युज गर्छौँ त्यो र अब जिबीहरूले युज गर्ने इन्स्ट्रुमेन्टहरू बढी फरक भएर हो कि अथवा के कारणले गर्दाखेरि यो यो सबैलाई हुने युनिभर्सल यो एउटा चाहिँ
1: यस्तो छ, जब हामी कुनै पनि क्लिनिकल सेटिङ अथवा अस्पताल अथवा डक्टरको अगाडि जान्छौँ धेरै जस्तो मान्छेलाई चाहिँ त्यतिकैमा पनि अलिकति घबराहट चाहिँ हुँदो रहेछ. सो त्यसले गर्दाखेरि पनि तपाईँको ब्लड प्रेसर चाहिँ अलिकति हाई देखिन्छ. अनि त्यस्तोमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि एटलिस्ट जिपीको हामी सेटिङमा कुरा गर्दैछौँ, त्यस्तो अब क्लिनिक सेटिङमा एकदमै हाई भयो भने चाहिँ हामी बिरामीलाई ठिकै छ उसो भए घरमै नाप भनेर पनि पठाउँछौँ. जबसम्म तपाईँको ब्लड प्रेसर मोनिटर राम्रो काम गरिरहेको छ खासै फरक चाहिँ नि पर्दैन.
0: अब यो ब्लड प्रेसर रिडिङकै कुरा गर्नुपर्दा घरमा गर्दाखेरि हामीले चाहिँ अब फर्स्टमा लिँदाखेरि एकदमै हाई नै हुन्छ, एकदमै हाई इन अ सेन्स त्यस पछाडि हुने रिडिङ्सहरू भन्दा हाई हुन्छ. अनि सेकेन्ड थर्ड टाइम गरिन्छ, अब म आफैले मेरो घरमा गर्दाखेरि पनि तिनपल्ट गर्छु, थ्री टाइम इन रो होइन. अब यसमा चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट खालको रिडिङहरू आउँछ, यसलाई हामीले कसरी लिने?
1: यस्तो यसको लागि चाहिँ म के भन्छु भन्दाखेरि तपाईँको फर्स्ट रिडिङ हाई आयो ओहो यो त म डिस्कार्ड गर्छु यसलाई म काउन्ट गर्दिनँ भनेर चाहिँ नलिनुहोस्, किनकि हाम्रो जीवनमा जहिले पनि स्ट्रेस भनेको तलमाथि हुन्छ. तपाईँले म यो स्ट्रेसलाई लो लेभलमै राख्छु है भनेर त मिल्दैन होइन. सो तपाईँको चाहिँ युजली म चाहिँ अधिकांश बिरामीलाई चाहिँ नाप्नु छ भने दुईपटकसम्म नाप्नु, तर जुन तपाईँको हाई रिडिङ छ त्यसलाई पनि म चाहिँ लेखेर राख्नु है चाहिँ भनेर भन्छु, किनकि त्यो हाई रिडिङले के दर्शाउँछ भने चाहिँ तपाईँ एकदमै स्ट्रेस हुँदा आतिँदाखेरि तपाईँको ब्लड प्रेसर कहाँसम्म पुग्छ त भनेर चाहिँ त्यसले दर्शाउँछ. सो दुवै रिडिङ चाहिँ आफ्नै तरिकाले जरुरी चाहिँ हुन्छ.
0: हजुर अनि टाइम अफ द डे पनि कुरा गरौँ. अब यो नाप्दाखेरि हाम्रो बिपी होइन बिहान नाप्दा दिउँसो बेलुका नाप्दाखेरि फरक फरक आउँछ र कहिलेको कुन समयको रिडिङ चाहिँ बढी भनौँ न हामीले हेर्नुपर्ने विचार गर्नुपर्ने हो भनेर पनि सोध्न चाहे मैले.
1: यस्तो हुन्छ, अधिकांश मान्छे हामी ह्युमन बिइङ्समै भनौँ तपाईँको बिहानदेखि बेलुकाको 8:30-9 बजेसम्म हामी सबैको ब्लड प्रेसर चाहिँ अधिकांश अलिकति बढ्छ नै आफ्नो जिउको लागि हामीलाई बाहिर काम गर्नको लागि. अनि जब हामी सुत्छौँ त्यति बेला हाम्रो ब्लड प्रेसर अलिकति घट्छ नै. यो तपाईँको जिउले नै त्यसरी काम गर्ने हुन्छ.
0: ए भनिसकेपछि हामीले बिहान दिउँसो बेलुका जुन बेला नाप्दाखेरि पनि त्यो त्यति बेलाको जिउको चाहिँ हरकत अनुसार चाहिँ प्रेसरमा अथवा रिडिङमा चाहिँ असर पुगिरहेछ होइन. हजुर, र यो कुरा गरिरहँदाखेरि अब मैले जति पनि अब हाम्रो रिडिङहरूको कुरा भयो, प्रेसर भनेको के हो कस्तो हुन्छ भन्ने कुराहरू भयो, अब यो लक्षणहरूको पनि कुरा गरियो, कजेसको पनि तपाईँले कुरा गरिसक्नु भएको छ, अब यो समस्या भयो होइन आयो तर अब यसको समाधान के त भन्ने कुरातर्फ लागौँ होइन. विशेष गरिकन समाधान भन्ने बित्तिकै अब हुन त औषधि सेवन नै एक मात्र समाधान हो हामी ठान्छौँ, तर त्योभन्दा अगाडि के गर्न सक्ने प्रिभेन्टेटिभ मेजर्सहरू केही छन्?
1: यस्तो छ, हेर्नुहोस् मलाई लाग्छ हरेक रोग स्पेसली यो तपाईँको हाइपरटेन्सन भयो होइन, यसको समाधान भनेको जहिले पनि दुईवटा भागमा बटुवारा गर्नुपर्छ जस्तो लाग्छ. एउटा तपाईँले भन्नुभयो डक्टरले दिएको औषधि, तपाईँको ब्लड प्रेसरको औषधि एउटा त्यस्तो औषधि हो जुन चाहिँ तपाईँले चाहिँ सकेसम्म नछुटाउने भन्छु म होइन. आफ्नो नियमित रूपमा रेगुलरली खानुपर्नेमा तपाईँको ब्लड प्रेसरको औषधि हो. अनि अर्को हो जुन हामी सबैलाई भित्र मनभित्र थाहा छ आफ्नो लाइफस्टाइल होइन, जुन मैले भने तपाईँको अब तौल बढी छ भने आफ्नो तौल घट्नमा हेर्नुहोस्, के गरी तपाईँको अब खानपिनमा नुन बढी छ भने नुन घटाउनेतिर लाग्नुहोस् होइन. तपाईँको यसमा पनि अब के खाने के नखाने भन्दाखेरि हाम्रो तपाईँको एनएचएस जुन नेसनल हेल्थ सिस्टमको वेबसाइटमा ड्यास डायट भनेर एउटा राखेको छ, DASH, यो चाहिँ तपाईँको मुख्य गरिकन उच्च रक्तचापहरूले के खाने भनेर निकालेको एउटा चार्ट हो. त्यो हरेक मान्छेले तपाईँले इन्टरनेटमा गएर सजिलैसँग हेर्न सक्नुहुन्छ, त्यो गर्न सक्नुहुन्छ. अर्को कुरा भनेको तपाईँको व्यायाम जुनले चाहिँ तपाईँको तौल पनि घटाउनमा मद्दत गर्दछ, यसले चाहिँ तपाईँको मुड पनि फ्रेस राख्छ. सो एटलिस्ट तपाईँले हप्तामा चाहिँ 3-4 चोटि चाहिँ मजासँग आधी घन्टासम्म हिँड्नुहोस् कुद्नुहोस्, तपाईँलाई कुनै खेलकुद मनपर्छ भने त्यो गर्नुहोस्, त्यसले गर्दा पनि तपाईँको चाहिँ तौल पनि कम हुने, तपाईँको मुड पनि राम्रो हुने, तनाव पनि कम हुने र तपाईँको ब्लड प्रेसरको लागि पनि अलिकति मद्दत गर्ने चाहिँ हुन्छ.
0: ओके हजुर, र अब यो बिपीको दबाई सुरु गरिसकेपछि जिन्दगीभर गर्नुपर्छ, कहिले पनि त्यसलाई रोक्न सकिँदैन भन्ने हामीले सुनेका छौँ होइन, त्यो एउटा चाहिँ सबैको आम धारणा पनि हो. यो कतिको सत्य हो अनि त्यसपछिबाट यसरी लङ टर्म हामीले दबाई खाँदाखेरि चाहिँ नि कुनै साइड इफेक्ट हुन्छ हुँदैन?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो, किनकि एउटा कुरा चाहिँ नि हो तपाईँले तपाईँको ब्लड प्रेसरको जब हामी औषधि सुरु गर्छौँ अधिकांशमा पुरै जीवन नभए पनि धेरै मेजोरिटी तपाईँको मोस्ट अफ द लाइफ टाइम चाहिँ तपाईँले लिनुपर्ने हुन्छ. तर हामीले के देख्छौँ भन्दाखेरि जब हाम्रो आमा बुवाहरू 80 वर्ष काटेकाहरू उहाँको चाहिँ ब्लड प्रेसर उमेरले गर्दा हो कि के हो कहिलेकाहीँ आफै पनि कम हुँदै देख्छ. अनि उहाँहरूलाई चाहिँ तपाईँले जुन सुरुमा प्रश्न गयो भने हाइपोटेन्सन, उहाँहरूलाई चाहिँ कहिलेकाहीँ हाइपोटेन्सनको लक्षण देखा पर्छ. त्यही भएर तपाईँहरू कहिलेकाहीँ बाटोमा हाम्रो आमा बुवाहरू धेरै उभिरहनुहुन्छ, नेपाली आमा बुवाहरूलाई मैले त्यहाँ टाउन सेन्टरमा उभिएर गफ गरिरहेको देख्छु, कहिलेकाहीँ उहाँ चाहिँ फेन्ट भएको जस्तो लड बढाउने, त्यो चाहिँ हाइपोटेन्सनले पनि हुन्छ कहिलेकाहीँ. सो स्पेसली केही गरी तपाईँको उमेर बढी छ, तपाईँलाई फेन्ट भइरहेछ भने चाहिँ हाइपोटेन्सन भयो कि भनेर सोच्नु र यस्तो बेलामा चाहिँ हामी आफ्नो ब्लड प्रेसरको दबाई चाहिँ बिस्तारै घटाउँदै अथवा हटाउँदै पनि जान्छौँ. अब अर्को कुरा तपाईँले भन्नुभयो साइड इफेक्ट छ कि छैन भनेर. हो, कुनै कुनै व्यक्तिलाई कुनै कुनै ट्याब्लेटबाट साइड इफेक्ट हुन सक्छ. जस्तै तपाईँको अब कसै कसैलाई खोकी लाग्ने साइड इफेक्ट हुन्छ कुनै दबाई दिँदाखेरि, कसै कसैलाई आफ्नो खुट्टा सुनिने साइड इफेक्ट हुन्छ. यो चाहिँ एकदमै धेरै जसोलाई हुने साइड इफेक्टको बारेमा भने मैले अलिक कम नसुनेको साइड इफेक्ट जस्तो तपाईँको छालाको रियाक्सन यताउता हुने पनि हुन्छ. तर आजको मेडिकल फिल्डमा चाहिँ हामीले यति धेरै प्रोग्रेस गरिसक्यौँ कि आजकल अरूहरू धेरै खालको दवाई छ. तपाईँको पाँच छ सात थरीकै दवाई छ भन्छु म तपाईँको ब्लड प्रेसरको लागि. सो एउटाले काम भएन भने अरूहरू धेरै खालको पनि छन्. अनि साइड इफेक्ट भनेर चाहिँ अब यस्तो हुन्छ, तपाईँको हाई ब्लड प्रेसरले तपाईँको जिउलाई जति ठुलो जोखिम पार्छ त्यो साइड इफेक्टको मुख हेरेर चाहिँ औषधि चाहिँ बन्द नगर्नु भन्छु म. मैले जुन भने आजकल अरूहरू पनि धेरै खालको अप्सनहरू छन्, धेरै विभिन्न खालको ट्याब्लेटहरू छन्. सो साइड इफेक्ट नै त्यस्तै पर्यो भने चाहिँ डक्टरलाई बरु अर्को खालको ब्लड प्रेसरको ट्याब्लेट माग्नु होला भनेर भन्छु.
0: अब अन्त्यमा यो ब्लड प्रेसर कुरालाई चाहिँ समापन गर्नुभन्दा अगाडि यो हाइपरटेन्सन जुन चाहिँ कन्टिन्युसली भइरहेछ र यसको चाहिँ उचित चाहिँ हामीले म्यानेजमेन्ट गरिरहेका छैनौँ भने यसबाट स्वास्थ्यमा पर्ने अन्य असर खतरा खालको समस्या त्यस्तो ल्याउँछ
1: अवश्य ल्याउँछ. मैले आई थिङ्क सुरुमा अलिकति त्यो कुरालाई छोएको पनि थिएँ. तपाईँको कोही कोही मान्छेहरूले चाहिँ ब्लड प्रेसर अथवा उच्च रक्तचाप नै त हो नि भनेर चाहिँ त्यस्तो गम्भीर होइन भनेर सोच्नुहुन्छ भने यो एकदमै गलत हो भनेर भन्छु. जब तपाईँको ब्लड प्रेसर एकदमै बढ्दै जान्छ त्यति बेला चाहिँ तपाईँलाई एकदमै डरलाग्दोसँग तपाईँको हृदयघात, हार्ट अट्याक हुने, त्यस्तै तपाईँ स्ट्रोक हुने, त्यस्तै तपाईँको आँखाको दृष्टि नै जाने, तपाईँको धेरै एकदमै डरलाग्दो कम्प्लिकेसनहरू आउन सक्छ भनेर भन्छु म. यो बाहेक पनि तब जस्तो मैले भने तपाईँको रक्त नलीले तपाईँको शरीरमा शक्ति पुर्याउनलाई सबै ठाउँमा पुग्नुपर्ने भएको भएर हाई ब्लड प्रेसरले चाहिँ तपाईँको हरेक शरीरलाई हानि पुर्याइरहेको हुन्छ. तपाईँको मुटु सुन्निने भयो, तपाईँको मृगौला जुन तपाईँको किडनीको ड्यामेज भयो, यो सबै कुराहरू चाहिँ तपाईँले चाहिँ अलिकति ध्यान पुऱ्याएर चाहिँ सकेसम्म आफ्नो ब्लड प्रेसर कसरी चाहिँ नियमित रूपमा हेर्ने, सकेसम्म आफ्नो रेन्जमा राख्न खोज्ने. आजकल त अब हाम्रो एटलिस्ट यता बेलायतमा धेरै फार्मेसीले तपाईँको सित्तैमा ब्लड प्रेसर पनि जाँच्छन्. त्यो बाहेक आजकल अधिकांशको घर घरमा पनि आजकल ब्लड प्रेसर नाप्ने मेसिन हुन्छ. एकदमै सजिलो छ, एउटा मात्रै बटन थिचे पुग्छ. त्यो आफ्नो चाहिँ ब्लड प्रेसर एटलिस्ट हप्तामा एक दुईचोटि नापेर अनि एउटा नोटमा चाहिँ आफ्नो रिडिङ कति छ नापेको चाहिँ लेख्न ट्राई गर्नु अनि त्यो चाहिँ आफ्नो जिपीलाई अथवा डक्टरलाई पठाउनु भयो भने चाहिँ उहाँले चाहिँ तपाईँलाई सरल तरिकाले यो ठिक छ कि बढी छ कि कम छ भनेर भन्न सजिलो हुन्छ भन्छु.
0: हजुर, धेरै धेरै धन्यवाद तपाईँलाई आज यो बिपीको बारेमा यति धेरै मजाले हामीलाई इन्डेप्थ जानकारी गराउनु भयो. थ्याङ्क यू सो मच. भन्दै अब आजको यो बसाइलाई मैले यहीँ नै सम्पन्न गर्न चाहेँ र अब अर्को सप्ताह चाहिँ हामी डायबिटिजको कुरा गर्छौँ, मधुमेह जुन चाहिँ फेरि हाइपरटेन्सन भन्ने बित्तिकै ब्लड प्रेसर भन्ने बित्तिकै यो डायबिटिज र यो कोलेस्ट्रोलसँगै जोडिएर आउँछ क्या, है, इन्टरलिङ्क छ. त्यो कारण गर्दाखेरि हामी अर्को हप्ता चाहिँ डायबिटिजको कुरा गर्छौँ. थ्याङ्क यू
1: छुट्टी है.
0: प्रिय श्रोताबृन्द, डाक्टर जोलिसा सिंहसँग गरियो कुराकानी मार्फत ब्लड प्रेसरको बारेमा आज जानकारी लियौँ द हेल्थ पोडकास्टमा. द हेल्थ पोडकास्टको अर्को श्रृङ्खलामा हामी डाक्टर जोलिसा सिंहसँग कुरा गर्नेछौँ मधुमेहको बारेमा, यानि कि डायबिटिजको बारेमा. नेक्स्ट विक सुन्न नछुटाउनुहोला. म पनि यति नै भन्दै तपाईँसँग विदा लिन चाहन्छु. तपाईँसँग भेट्न सोमबारको दिन कार्यक्रम लिएर हाजिर हुन्छु. त्यति बेलासम्मको लागि टेक केयर अफ युर सेल्फ, हेभ अ नाइस विकेन्ड. नमस्ते, बाई बाई.

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma panhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: बीबीसी नेपाली सेवाको साँझपखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा नयाँ नेतृत्व चयनसँगै रासोपाको महाधिवेशन समापन, उपसभापतिमा सोभिता गौतम र महामन्त्रीमा विपिन आचार्य।
4: अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
3: राजनीति शास्त्रीको दृष्टिकोणमा कस्तो रह्यो रासोपाको प्रथम महाधिवेशन?
5: उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो, सबै सकिएपछि बसेर खेलाउन सकिएला, तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ मेरो दिमागमा त केही पनि आश छैन।
3: सुचेता प्याकुरेलसँगको कुराकानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार आएका दुईवटा ठूला भूकम्पमा परि करिब 600 जनाको मृत्यु भएको थाहा हुन आएको बताएकी छन्। उनले करिब 3000 मानिसहरू घाइते भएका र सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूको नियन्त्रण सेनाले लिइरहेको बताएकी छन्। संयुक्त राष्ट्रसंघले 1000 भन्दा बढी अन्तर्राष्ट्रिय खोजी तथा उद्धार कर्मीहरू परिचालित रहेको जनाएको छ। बीबीसीका जो इन उड भन्छन्, कैयौं उद्धार कर्मी सुरक्षित स्थलतर्फ गइरहँदा एकजना मानिस परकम्प परकम्प भनी चिच्याए। उद्धार कर्मीहरू रातभरि यही जीवितहरूको खोजीका लागि खटिरहेका छन्। बीबीसीका जो इन उडको भनाई। भूकम्पपछि अन्तरिम राष्ट्रपति रोड्रिगेजले देशमा आपतकालको घोषणा गरेकी छन्। इरानका एक वरिष्ठ अधिकारीले तेहरानलाई व्यवस्था गर्ने कुनै पनि व्यवस्था अन्तर्गत स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवागमनको सुनिश्चितता गर्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा उपविदेश मन्त्री काजिम गारिब आवादीले अस्पष्ट व्यवस्थाहरू र समानान्तर मार्गहरूको उल्लेख गरेका छन्। विश्लेषकहरूका अनुसार यो टिप्पणी ओमानतर्फ लक्षित देखिन्छ, जसले आफ्नो तटीय क्षेत्रमा स्ट्रेट फोर्मुज हुँदै वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएको छ। दुईवटा ट्रपिकल आँधी देशतर्फ आइरहेका कारण बढेको बाढी र पहिरोको जोखिममा जापानले करिब 10 लाख मानिसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकै पटक आउँदा बन्ने फुजिवारा इफेक्ट भनिने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढिरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्युरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। र दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ। सोलको अदालतले उनले राष्ट्रपतिकी पत्नीको हैसियत प्रयोग गर्दै उच्च मूल्यका गरगहना, झोला र चित्रकलाको बदलामा सरकारी पदहरू बेच्ने काम गरेको ठहर गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
3: साँझपखमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले आज नयाँ पदाधिकारीहरू चयन गरेको छ। आज भएको मतदानबाट उपसभापति महिलामा सोभिता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। रासोपाको सभापति पदमा रवि लामिछाने र खुल्लातर्फ उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। उपसभापतिमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित घोषित गरे। सहमहामन्त्री पद खुल्लातर्फ हरि ढकाल र असीम शाह विजयी भएका छन्। बुधबार भएको पहिलो चरणको चुनावबाट 900 जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झण्डै 50% महिला रहेका छन्। यसै सन्दर्भमा थप जानकारी लिन हामीले केही बेर अघि हाम्रा चितवन संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौलबारे बुझेका छौँ।
4: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
2: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि दिउँसो केही तलमाथि भएका रे। समग्रमा यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
4: 3 दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो। आज करिब 1 हप्ता हुन लागिसक्यो। 2959 मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै 1 दिन पुरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो चितवनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
2: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
4: सुरुदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट। अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र सुरु भयो। यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
2: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले के देख्नु भयो त्यस्तो संक्षेपमा?
4: यो राष्ट्रपाको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्। देशकै ठुलो पार्टीको रूपमा चाहिँ उदय भएको छ यो करिब 4 वर्षहरूकै दौरानमा। महाधिवेशन पछि देशले कुन दिशा लिने हो भन्ने निर्गोल गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देखियो। यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिकति गुट उपगुटको चाहिँ सम्भावना देखिन थालेको हो कि भनेर चाहिँ आशंका पनि गरेको छ। मनिष झाले पनि त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर बाहिरिए।
3: हाम्रा चितवन संवाददाता ईश्वर जोशी। राष्ट्रपाको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरी सुरुमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौँ।
7: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मेको पार्टी, त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला। त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ अहिले यो महाधिवेशनमा। एकदम केओटिक भन्छ नि अङ्ग्रेजी, त्यस्तो त भान हामी सबैजनालाई परि नै रहेछ। तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको, त्यो पारदर्शिता पनि मेन्टेन नगरेको जस्तो, र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि सुरु हुन ढिलो भएको, अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू बनिरहेको जस्तो बनाइरहेको जस्तो त्यस्तो पनि भान परिरहेको छ। 2 दिन अगाडि कसैले आफ्नो क्यान्डिडेसी दिने र कुनै एउटा प्रेसर आफूले ड्र गर्ने जस्तो
2: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको आशा?
7: हजुर, किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको
2: छ। तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन, यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ, राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ, ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
7: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि, नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरानो भनौँ न 90 को दशकको गन्धहरू आउँछ कि त्यसमा।
2: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इङ्गित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
7: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई ट्याक्स गर्छ, त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिरहेको देखाएको छैन। उहाँहरू मार्केट फ्रेन्डली होइन, मार्केट समावेशी बजार चाहिन्छ। सब कस्तो खालको बजार भन्दाखेरि 20 वर्ष अगाडि जस्तो बजार चाहिँ त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुस्ट गरिरहनु भएको छ कि, भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाध्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुस्ट गरिरहनु भएको छ। भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुष्ट गर्नुभएको छ। मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने अब राज्यले कति गर्न सक्छ, उहाँहरूको दस्तावेजले राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ। थाहा छैन मलाई, त्यसको आन्सर नै मलाई थाहा छैन, किनभने मैले त केही नयाँ हुनु त देखेको छैन।
2: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौँ प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा, एउटा रवि लामी छ नि जो पहिलेदेखि राष्ट्र प्रस्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए, र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका वालेन शाह,

0: जिल्लामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानुहोस् तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनु भएको बारेनजीले, अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले के पनि बोल्नु भएको छैन, यो त के हो कि यो त बुझ्नै सकिँदैन। एउटा वान डिसिजन, वान कन्सेप्ट, वान थ्योरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सर्पष्ट कसरी के भन्ने कसरी के भन्ने देखायो कि
1: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो। अब अर्को पक्ष पनि उहाँहरूको महाधिवेशनबाट पदाधिकारी केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ, महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले राष्ट्रपाको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
0: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ घोटिनु पर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भए र अहिले राष्ट्रपामा त्यही देखिन्छ, अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्ने सक्ने जस्तो महिलालाई उनीहरूले एकदमै नराम्रोसँग पाखा लगाउने, कोट अनकोट फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने जस्तो खालको त्यस्तो खालको पद्धति देखिरहेछ।
1: अब अन्त्यमा चाहिँ प्याकुरेलजी, हामीले अहिलेसम्मको कुराकानीमा कतिपय दुर्बल पक्षहरूबारे के लायौँ, यो महाधिवेशनका क्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
0: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो, अब यो सबै सकिएपछि बसेर के लाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर, अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला, त्यो चाहिँ नभनौँ। तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाइ र गराइमा कति फरक छ, अर्गनाइजेसनल स्ट्रक्चर, अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ, त्यो कस्तो भएको छ भनेर हामीले त्यो अवलोकन त गरि नै हाल्छौँ।

0: एनसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
1: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै बिदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आदि

हजुर वेक र यवेश थापाले गाउनु भएको गीत हामीले सुन्दै थियौँ। 4:24 गइसकेको छ, आरामै हुनुहुन्छ होला, एकदमै हिट वेभले गर्दा अलिकति जोगिनु होला है। अब त बिस्तारै बिस्तारै टेम्परेचर पनि डाउन हुँदै जाला आशा गरौँ, तर एक दुई दिन चाहिँ निकै साह्रो पऱ्यो। म पनि छुट्टीमा बसेँ, घरमै बसेर त्यतिकै बित्यो आधारित छ, तर बाहिर जाने कुरा भएन। अब श्रीमती र छोराको पनि अब अलिकति व्यस्तताको कारणले गर्दा जो अफिसकै कामहरू अनि यो मौसमले पनि अलिक निकै साह्रो पारेको अवस्था, अलिकति पानी पिउनु होला, बाहिरतिर जाँदा चाहिँ अलिकति होसियार पुर्याउनु होला है भन्न पनि चाहन्छु। हजुर म योगराज भाइ कार्यक्रम गोधुलीमा वेलकम गर्न चाहन्छु र यो हप्ताको अन्तिम कार्यक्रम र मन्डे टु थर्सडे हिजोसम्म चाहिँ बिदै थियो, तर अब इन एन्ड आउट नै भइराख्यो अफिसमा, अब जस काममा नआएको अथवा अन एयरमा नआएको मात्रै हो। हजुर आज चाहिँ जुन महिनाको 26 आज बिहिबारको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ। अब विकेन्ड लाग्यो आजबाट र भोलि चाहिँ यहाँ ठुलो कार्यक्रम रहेको छ र आरजिआर बर्थडे सेलिब्रेसन गर्दै हुनुहुन्छ। 32nd आरजिआर बर्थडे सेलिब्रेसन 1994 चाहिँ फर्मेसन भएको थियो, चाहिँ यो आरजिआर सिस्टर बटालियन र 2 आरजिआर चाहिँ ब्रुनाईमा हुनुहुन्छ, 1 आरजिआर यहाँ हुनुहुन्छ र उहाँहरूको चाहिँ भोलि बिग डे हो र भोलि 9-10 चहलपहल सुरु हुन्छ। थुप्रै कार्यक्रमहरू छन् र त्यहाँ हाम्रो भाइहरूले तयारी गर्दै हुनुहुन्छ, म पनि आउँदा जाँदा देखिरहेको छु। जो आउनुहुन्छ भोलि भेटाउँला अनि तपाईँहरूले इन्जोय पनि गर्न चाहिँ सक्नुहुन्छ। यता भोलिको मौसम हेर्नु पर्दा भोलि पनि निकै जोस चाहिँ 29 चाहिँ रहेको छ अधिकतम तापक्रम, युकेको समग्रमा भन्दैछु, सनी नै वेदर देखाएको छ। तर यहाँ फोक्सटोनको मात्रै हेर्दा चाहिँ 24 डिग्री सेल्सियस रहेको छ अधिकतम तापक्रम, न्यूनतम तापक्रम 19 अनि 70% देखाएको छ, यता पानी पर्ने चान्सै। तर त्यहाँ चाहिँ हाम्रो भाइहरूले साफहरूले पुरा टेन्टहरूको व्यवस्था गर्नुभएको छ र प्रायः जसो आफ्नो कम्पनीको नै टेन्टहरू टाँग्नुहुन्छ, एउटा भिआइपी टेन्ट अनि अरू पनि टेन्टहरू हुन्छ। गर्दा जो आउनुहुन्छ भोलि चाहिँ हामी इन्जोय गरौँला। भोलिको कार्यक्रममा चाहिँ फ्री एन्ट्री हो र फ्री पार्किङ र तपाईँहरू आउन सक्नुहुन्छ। खानाको लागि चाहिँ पेज यो डाइन हो, गर्दा अब कार्ड त बोकी नै हालिन्छ, अलिकति क्यासहरू पनि बोकेर आउनु होला। कहिले काहीँ त्यो अब सबै स्टलतिर चाहिँ त्यो भनौँ न ऊ पेजको लागि त्यो मेसिन नहुन सक्छ, गर्दा तपाईँहरूले कुनै पनि कार्यक्रममा जाँदा त्यो गर्नुभयो भने सायद ठिकै पनि होला भन्न चाहिँ चाहन्छु है त। हजुर आजको कार्यक्रममा चाहिँ आज हाम्रो शिवदास गुरुङ भाइ हुनुहुन्छ, डान्सर्स अनि एक्टर हुनुहुन्छ, उहाँ चाहिँ रुम्जाटारवासी ओखलढुङ्गाको हुनुहुन्छ र उहाँ अहिले बेलायतमा आउनुभएको छ, यो दोस्रो उहाँको भिजिट हो। अस्ति यहाँ चाहिँ गोर्खा हिलले स्पोन्सर गरेको गल्फमा पनि उहाँ आउनुभएको थियो, बेलुकी उहाँले 3 डान्स देखाउनु भयो। एकदमै उहाँको डान्स चाहिँ यति साह्रो हुन्छ कि उहाँको स्टेज कभरेजहरूदेखि लिएर होइन, र त्यो दिन पनि भेटघाट भएको थियो, त्यो दिन उहाँसँग नम्बर लिएको थिएँ र हिजो बेलुकी अलिकति म पनि फुर्सदमा थिएँ र कुराकानी गरेको छु र उहाँको एकदमै त्यो टचिङ स्टोरी रहेछ र त्यो स्टोरी यसो सुन्ने प्रयास गर्नुहोला। 3 पार्टमा छ, 5 समाचारपछि सुन्ने प्रयास चाहिँ गर्नुहोला। यता आज भोइस अफ गोर्खा चाहिँ हुँदैन र पुनः प्रसारण हुनुपर्ने आज, तर लास्ट विक भएन त्यसले गर्दा जस आज छैन भन्न चाहन्छु। त्यसको सट्टा चाहिँ तपाईँले मिठा मिठा गीतहरू सुन्न चाहिँ सक्नुहुन्छ है। अनि आज हाम्रो चाहिँ गोर्खा हिलको ओनर हाम्रो चन्द्र गुरुङ दाई अनि हाम्रो शान्ता बहिनीको चाहिँ आज उहाँहरूको चाहिँ वेडिङ एनिभर्सरी परेको छ र एउटा गीत भन्नुभएको छ 6:30 6 करिब 25-26 जाँदा एउटा गीत बहिनी र दाईको लागि राख्न चाहिँ चाहन्छु र दाईलाई चाहिँ दाई अब दाईको श्रीमतीलाई चाहिँ दिदी नै भन्नुपर्ने, तर अब बहिनी जस एकदमै अब अलिकति उमेरमा कान्छो भएको कारणले गर्दा बहिनी नै भन्दा अलिक सहजता पनि हुन्छ, गर्दा हाम्रो दाईले पनि माइन्ड गर्नुहुन्न। र अस्ति चाहिँ अब गोर्खाईले स्पोन्सर गरेको चाहिँ गल्फमा उहाँहरूलाई पनि बधाई दिएको थियो सम्पूर्ण कमिटीहरूले र त्यो दिनको फोटो पनि 1-2 फोटो फेसबुक पेजमा राखेको थियौँ, पक्कै पनि हेर्नु भयो होला। गर्दा दाई र बहिनीलाई ह्याप्पी वेडिङ एनिभर्सरी पनि भन्न चाहिँ चाहन्छु है त। हजुर हाम्रो नूतन भूषालजी हुनुहुन्छ इजरायलबाट, हेलो नमस्कार भन्नुभएको रहेछ, हजुरलाई पनि नमस्कार, त मैले टक्राइसकेको छु, अहिले रेडियो सुन्नु भएको छ कि सुन्नु भएको छैन पक्का थाहा भएन, तपाईँले लेख्नु भएको एउटा गीत राख्दैछु, नरेन्द्र प्यासी गाउँदै हुनुहुन्छ, दीपक राज विश्वकर्माको चाहिँ सङ्गीतमय सुन्दै हुनुहुन्छ भने यसो जानकारी पाउँ है, कतिको सुन्दै हुनुहुन्छ, हुन त तपाईँले बिहेबेस त सुन्ने गर्नुहुन्छ र 24/7 नै बिहेसम्म भनौँ न, अब 24/7 त अब कोही बेला सम्भव नहोला होइन। एनिवे हाम्रो तुलसीदेवको कार्यक्रममा पनि निकै भाग लिइराख्नु भएको मैले सुनेको छु, विच इज गुड, थ्याङ्क यू भेरी मच तपाईँको पार्टिसिपेसनको लागि।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: यो गीत द अग्लिज ब्यान्डको प्रस्तुतिमा तपाईँले सुन्दै हुनुहुन्थ्यो र 4:42 गइसकेको छ र हाम्रो चाहिँ निता कोई राई बहिनीले पनि एउटा गीत मगाउनु भएको छ अनि मिनी कालीकोटे राई बहिनी आशपोर्टबाट उहाँको गीत हामी केही बेलमै सुन्नेछौँ र अलिकति गर्मी कुरा पनि गर्नुभएको छ अनि कृष्ण गुरुङज्यू हुनुहुन्छ नमस्कार योगराज भाइ ओखोलढुङ्गे कृष्ण गुरुङ भनेर पनि चिन्ने गर्नुहुन्छ आज नाति गोठालो गर्दै हजुरको कार्यक्रम सुन्दैछु अनि निकै गर्मी पनि छ है हजुर भन्नुभएको छ साउथ लन्डनबाट धेरै धेरै धन्यवाद आज ओखोलढुङ्गाको एकदम प्रतिभा हुनुहुन्छ शिवदास गुरुङ सायद तपाईँले चिन्नुहुन्छ कि चिन्नुहुन्न एकदमै चर्चित डान्सर अनि एक्टर हुनुहुन्छ उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नुहोला है त अहिले युकेको विभिन्न कार्यक्रमतिर चाहेर उहाँले आफ्नो नृत्यहरू प्रस्तुत गरिराख्नु भएको छ अनि उहाँले गीत पनि राम्रो गाउँछु भनेर भन्दै हुनुहुन्थ्यो र गीत चाहिँ उहाँको सुन्न पाएको छैन र यति भन्दा हाम्रो पदम बहादुर थापा बाबा हुनुहुन्छ प्लम स्ट्रिटबाट कहिले काहीँ आउने गर्नुहुन्छ उहाँसँग कुराकानी गरौँ हेलो बाबा नमस्कार हजुर
1: हेलो नमस्कार भानी जति पनि रेडियो सुनिरहनु भएका सम्पूर्णलाई यो बेलायतको गरममा सबैलाई चाहिँ नि एकदम यो गरमबाट जोगिनको लागि सबैलाई चाहिँ नि जोगिन के अरे शुभकामना दिन चाहन्छु
0: भानी एकदमै गर्मी छ अनि हजुरलाई चाहिँ यो गर्मी कस्तो लाग्छ गर्मी मनपर्छ कि अलिक जाडो जाडै मनपर्छ हजुरलाई चाहिँ
1: होइन यो गरम मन नपर्ने जाडै मन पर्ने भनेर युकेमा आएको हजुर तर युकेमा पनि यस्तो गरम आइपुग्यो
0: त्यही त अब जाडोमा चाहिँ खान पनि मजाले पस्ने सुत्न पनि मजाले सुत्न मिल्छ अब जाडोमा चाहिँ साह्रो छ है राति सुत्न होइन हजुर
1: तर यो यसो हुन्छ ठिक हो घाममा चाहिँ नि के गरे शीतलमा बसे पनि हुन्छ पङ्खा लाए पनि हुन्छ जाडोमा त जाडोमा पनि हिटर लाए हुन्छ भन्दा जाडोमा अलि दुःख दुःखै हो भने
0: त्यही त अनि कसरी तपाईँले घरमा कतिको अब गर्मी नै छ यसो फ्यानहरू तपाईँले प्रयोग गर्नुहुन्छ कि राति कसरी अथवा दिउँसो कसरी बस्दै हुनुहुन्छ त नि
1: यहाँ यो दुई चार दिन भयो फ्यान के भन्छ यो
0: ए त्यही त अब यहाँ युकेमा एयरकन हुने कुरा भएन फ्यान पनि ठिकै लाग्छ होइन अब हामी लाउरेलाई त कोही बेला अब 52 डिग्रीतिर काम गरेको त अब इराकतिर कुवेततिर अफगानिस्तानतिर तर यसपटक चाहिँ निकै गर्मी नै भयो निकै अब भनौँ न जस नेपालको तराई जस्तो पनि भएको छ के अरे अब जस बिस्तारै घट्दै जान्छ होला आशा गरौँ
1: होइन यो 30 डिग्रीसम्म त केही लाग्नै पर्दैन भानी 30 डिग्रीबाट माथि ओभर भएर
0: ए राइट अनि के गर्दै हुनुहुन्छ त आज हजुरले
1: अब के अब कतिखेर भानीको रेडियो सुनेर टाइम पास गर्ने हो भनेर हजुरलाई फोन गरिहालेको भानी
0: ए होइन होइन सबैहरूले पनि यसरी फोन गर्दै कति रमाइलो हुनुहुन्थ्यो हुन त अब बाबा आमालाई कतिलाई फोन गर्ने विधि थाहा छ कतिले थाहा पनि नहोला र यो प्रोग्रामतिर जाँदा बाबु मलाई पनि मन परेको थियो बोल्न गीत मगाउन मन परेको थियो तर आउँदैन भन्नुहुन्छ कि तपाईँले चाहिँ गरिराख्नुहुन्छ खुसी लाग्छ
1: अब यो त के हो भने यो छुचो गाउँको छिचोर बोली भन्छ क्या भने यो धेरै जाने बोल्ने फटा भनौँ न एक प्रकारले त्यस्तो खाले
0: होइन होइन
1: बोलिने भयो
0: ओहो तपाईँलाई तपाईँको बोली मन पराउने यहाँ कम्ता छन् उहाँलाई ल्याउनु न उहाँसँग कुराकानी गरेको कस्तो राम्रो लाग्यो भने तपाईँको त फ्यानै फ्यान पो छन् त यहाँनिर त
1: यो यसो भयो भने अहिले बोल्नको लागि चाहिँ नि एकदम जति बोले पनि बोलम लाग्छ अब भन्न के अरे खास गरी बुढा बुढीहरूलाई मैले भन्नुपर्छ कि चाकल मारेर बस्ने भात खाने उठ्ने गर्यो भने एक्सर्साइज गर्न पर्दैन कि भन्ने मेरो सुझाव है भने
0: हो नि ठिक छ एकदमै तपाईँ आउनुहुन्छ रमाइलो लाग्छ अनि यो शनिबार आइतबार केही प्रोग्राम छन् कि जाँदै हुनुहुन्छ के छ सुनाउनुहोस् न बाबा
1: यो शनिबार छैन अर्को शनिबार छ भने
0: ए कता जाँदै हुनुहुन्छ के प्रोग्राममा जाँदै हुनुहुन्छ
1: यहाँ प्रोग्राम छ कोही बिहा छन् कोही के छन् भने त्यसमा जानु पर्ने स्थिति छ
0: ए होइन अब दिनभरि घरमा बसिराख्नुभन्दा त्यतातिर जाँदा अलिकति फ्रेस पनि भइन्छ साथीभाइ भेटघाट भइन्छ रमाइलो हुन्छ नि होइन
1: त्यो रमाइलो त हुन्छ भने तर यो दिनमा त्यो अन्डरग्राउन्डमा हिँड्दाखेरि मात्र फेरि त्यो रेल तासेर नसक्नु पनि हुन्छ भने
0: हो हो. अब हामी त लन्डन त वर्षमा एक दुई पटक जाने हो, तपाईँहरू त त्यहाँ ट्रेन अन्डरग्राउन्ड निकै हिँड्नुहुन्छ होला है?
1: यहाँ त हामी त हिँड्ने त अन्डरग्राउन्ड नै हो भने.
0: त्यही त, अब यो अन्डरग्राउन्डमा चाहिँ गर्मीमा पनि गर्मी हुने, जाडोमा पनि एकदमै जाडो हुन्छ नि भित्रभित्र त्यो हावा खेलेर के.
1: यो अहिले चाहिँ यो एसीले पनि काम गर्दैन, जाडोमा पनि हिटर लाउँछ भने यो अन्डरग्राउन्ड चाहिँ नि यो ओहोरै ब्रिटिसले जानेर बुझेरै लगाएको रहेछ भने जस्तो गर्दछु भने.
0: तपाईँहरू त एकदमै भाग्यमानी नि लन्डन जस्तो ठाउँमा बस्न पाउनु. अब हामी त गाउँ जस्तो हो नि त, अब हामी यहाँ फोक्सन बसेको त अघि सुनसान. अब तपाईँहरू भनेको चाहिँ धेरै लन्डनको नजिक, ठिक छ नि हजुर?
1: होइन, यहाँ त मलाई त भन्नु न के गरे, पैसा पनि दिएको छ, के गरे सुविधा सबै सुविधा दिएको छ. यो त हामी त स्वर्ग लोकमा बसे जस्तो हो भने.
0: हो हो हो, त्यो पहिला पहिला हामी पेन्सन जानु आँट्दा चाहिँ अब यहाँ बस्ने अनुमति थिएन, ओहो युकेमा त आएर बस्नु पाए त कस्तो हुन्थ्यो होला भनेर हामीले भन्थ्यौँ. अब अहिले युकेमा त आइएको छ, अब काम गर्नुपर्छ, अब तपाईँ त ठिकै छ, अब जे भत्ताहरू पाउनुहुन्छ, अब हामी त काम गरेर खानुपर्छ. एक किसिम साह्रो पनि छ काम गर्नेहरूलाई चाहिँ.
1: यो काम गर्नै पर्छ, यो यसो बसेर खाने ठगेर खाने नेपालमा हो, काम गरेर खाने बेलायतमा हो भने.
0: हो हो, होइन होइन, अब तपाईँले पनि ठगेर खाएको त होइन नि त, तपाईँले कति वर्ष चाहिँ यो देशको लागि पसिना बगाउनु भयो होइन, आफ्नो चाहिँ ऊ गर्नुभयो, सर्वसेवा गर्नुभयो, गर्दा तपाईँहरूले डिजर्भ गर्नुहुन्छ नि हजुर. तपाईँहरूले गर्दा अब हामी यहाँ छौँ, अहिले हामीले नोकरी पाएको छौँ, हामीले गर्दा अब आउने भाइहरूले पाउनुहुन्छ, गर्दा त्यो त तपाईँहरूले त्यतिकै आएको त होइन नि त, तपाईँहरूले डिजर्भ गर्नुहुन्छ नि.
1: होइन, यो यसो मानिस हाम्रो बाउ बाजेले के गरे, जापानसित कति लडाइँ गरेर के गरेर दुःख गरे बाउ बाजेले, बाउ बाजेको धर्मले छोरा नातिलाई खाना हुन्छ भनेको त्यो चाहिँ मलाई पुगेको छ भने.
0: एकदम एकदम एकदम, होइन पहिला हाम्रो बाबा त किसान हो, लाउरे हुनु भएन, तर उहाँले भनिराख्नुहुन्थ्यो कि त्यो बेलायत भनेको घाम कहिले नअस्ताउने देश हो, उहाँले भनिराख्नुहुन्थ्यो. अनि बाबाले के भन्नुभयो होला, कसरी चाहिँ घाम अस्ताउँदैन होला, रात दिन त हुन्छ भनेर भन्नुहुन्थ्यो, हामीले सोच्थ्यौँ कि केटाकेटीमा. अनि त्यो घाम अस्ताउने नदेश भनेको त साम्राज्य जताततै फैलाएको रहेछ नि त, होइन अब यता तल साउथ अमेरिका वर्ल्ड वाइड भनेर एउटा देशमा जो रात परे पनि अर्को देशमा उसको साम्राज्यमा त घाम लागिरहेको हुने रहेछ, बाबाले त्यो भन्नुभएको रहेछ कि मलाई.
1: हो त्यो हो नि त, अब यो ब्रिटिस बसेको ठाउँमा घाम अस्ताउन भनेको कुरा नै त्यही हो भने.
0: हो, यहाँ हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी हुनुहुन्छ, पहिला हिलिङडनमा हुनुहुन्थ्यो, उहाँको घर कोर्बीमा हो, अहिले नेपाल जानुभएको छ. उहाँले के लेख्नु भएको छ भने, योग दाई नमस्कार, वाओ पदम बाबालाई धेरै समयपछि सुन्न पाइयो, कस्तो रमाइलो लाग्छ बाबा आएर गफ गर्नुभएको भनेर भन्नुभएको छ. मेरो नमस्कार सुनाइदिनुहोस् है, साह्रै जोसिलो रमाइलो लाग्छ उहाँ मलाई अञ्जना बहिनी नेपाल भनेर त्यो भन्नुभएको छ है हजुरलाई.
1: वा अञ्जना बहिनीलाई धेरै धेरै धन्यवाद, उहाँले केही कुरा पर्यो भने मलाई फेसबुकमा फोन गरेर उहाँलाई सोधे पनि हुन्छ, मैले भविष्यबारी बताइदिन पनि सक्छु.
0: ए अँ, त्यो भाग्य रेखा पनि हेर्नुहुन्छ तपाईँले?
1: हेर्छु
0: भने. ए ओके ओके, अब त्यो प्रश्न ल बहिनी सुन्दै हुनुहुन्छ, तपाईँलाई केही मेरो भविष्य कस्तो छ के छ भने उहाँलाई कन्ट्याक्ट गर्नु होला भनेर पनि भन्न चाहन्छु. उहाँले सुनिराख्नु भएको छ है काठमाडौँमा, पहिला यहाँ हुँदा त आइराख्नुहुन्थ्यो, अब उहाँ गएपछि कहिले कहिले त भाग लिनुहुन्छ, तर यहाँ जस्तो छैन, अलिकति सुनसान नै भएको छ. बहिनी थ्याङ्क यू भेरी मच, बाबालाई प्रश्न छ भने लेखिहाल्नु होला, म तपाईँको प्रश्न बाबालाई राखिहाल्छु. अनि हजुरलाई चाहिँ यो आर्मीको सम्झना कति आउँछ, तपाईँ हुँदा पहिला भिन्दै थियो, अहिले त धेरै चेन्ज भएको छ, बिगडप गर्खास.
1: त्यो कुरा गर्दाखेरिमा त भारिस, पहिला त हामी त के गरे, बिहान उठेपछि त्यहाँबाट चाहिँ 7 बजे उठेर बेलुका 7 बजेसम्म कामै काम काम कामै काम भएर 3 वर्ष छुट्टी जाँदाखेरिमा पनि झस्याङ्ग हुन्थ्यो भानिस कामै कामले गर्दा.
0: ए त्यो छुट्टी जाँदा त साह्रै रमाइलो हुन्थ्यो नि त होइन 3 वर्षमा.
1: अब फेरि त्यतिखेर के थियो भने, के गरे पहिला पानी जहाजमा जाने थियो, तर हामीहरू चाहिँ नि हावाजहाजमा के अरे सिङ्गापुरबाट के अरे कलकत्ता डमडममा तीन साढे तीन घन्टामा पुग्यो पहिला फेरा के अरे ब्रिटिसले चलाएको के अरे हावाजहाजमा भन्छ
0: ए त्यही त हाम्रो दाईहरूले कुरा गर्नु हुन्थ्यो छुट्टी आउँदा कहाँ देशमा घुमेको कहाँ पार्टी खाएको कुरा गर्नुहुन्थ्यो अनि ओहो यो पल्टन घरमा त के काम गर्नु पर्दैन के हो पार्टी मात्रै खाइराख्ने देश मात्रै विदेश घुमिराख्ने त्यस्तो लाग्थ्यो यहाँ भर्ती भएको त कहाँ शेष पर्दो रहेछ नि हजुर
1: होइन अहिलेको जस्तो हुने भए देखुन् त के गरे सबैले नोकरी गर्थे पहिला पहिला त के गरे बाहिर बजारमा जान पनि पास लिएर जानु पर्थ्यो मानिस
0: होइन त्यो हामीले नि भेटेको नि 11 बजे बेडमा छैन भने त तपाईँको समस्या परिहाल्थ्यो नि हामीले नि भेटेको नि त्यो त
1: त्यस कारणले पहिला पहिला त एकदम भनौँ न मल्यामा हुँदाखेरि त एकदम दुःख थियो बेन्डिटको लडाइँ पनि हुन्थ्यो मरिन्छ कि भन्ने डर पनि हुन्थ्यो के अरे बिस्तारामा राइफल राख्नु पर्थ्यो मानिस
0: हो हो तपाईँ पनि पढ्नुभयो लडाइँमा
1: म चाहिँ नि अन्ठा के अरे यो ब्रुना के अरे सिङ्गापुर मलेसियाको लडाइँमा म 57 सालबाट 58 डिसेम्बरको 31मा के अरे स्वराज भएको त्यतिसम्म लडेको मानिस म
0: ए अनि पक्का बेन्डिटहरूसँग आमुनी सामुनी पनि पऱ्यो कि परेन जङ्गलमा
1: हामीले बेन्डिटलाई चाहिँ एम्बुसमा पारियो मानिस
0: ए अनि त्यो कस्तो हताहत पनि भयो होला है गोली छड्काउने अब त्यो स्थिति पनि आयो होला
1: के भयो भने हामी चाहिँ नि एउटा प्लाटुन अब के गरेर एम्बुसमा बसेको त्यो एक सेक्सनमा चाहिँ आयो र त्यो एकजना आएको थियो त्यतिखेर के हुन्थ्यो भने उसले जास जुसेले चाहिँ नि समाचार पुर्याउन हिँड्छ भन्ने खबर पाएर हामी त्यहाँ के अरे उमा बसेका थियौँ त्यतिखेर चाहिँ एकजनालाई चाहिँ मारेको हो भनिस्
0: ए ओके अनि हाम्रो अन्जना बहिनीले चाहिँ दाई म बाबालाई कुनै समय मिलाएर पक्का पनि मनमा लागेको कुराहरू सोध्ने छु है धेरै धन्यवाद भन्नुभएको छ काठमाडौँबाट हजुरलाई
1: होइन होइन उहाँहरूले होइन अरूहरूले पनि के गरे मैले भविष्यवाणी कोहीलाई पुर्याउँछु कोहीलाई पुर्याउँदैन म आफै भनौँ न यो 88 वर्ष भयो 88 वर्ष भएको बुढोले चाहिँ नि मैले कसैलाई ऊ भए पनि म अटोमेटिकली हेरिन सक्छु
0: ओके त्यही त मलाई पनि पहिला अब त्यो धरानमा दाईहरूसँग बस्दा त्यो हात हेर्ने आउनुहुन्थ्यो के त्यो पण्डितहरू हेर्नुहुन्थ्यो हात हेर्ने अनि यस्तो यस्तो बाटोमा गुनगुनाउँदै हिँड्नुहुन्थ्यो अनि सबैले प्रायसो भन्थ्यो तिम्रो चाहिँ भाग्यमा बाहिर जाने नै लेखेको रहेछ भनेर भन्नुहुन्थ्यो अरू त के भन्नु मलाई थाहा भएन त्यो चाहिँ ठक्कै पुग्यो है हजुर
1: पुग्छ
0: त्यो बितेको चाहिँ साह्रै भने जस्तो लाग्दैन तर आउने कुरा चाहिँ देख्नु हुँदो रहेछ अब तपाईँले पनि त्यो देख्छु भन्नुभयो गर्दा अब जस हाम्रो अन्जना बहिनीले पनि सायद पछि राख सम्पर्क गर्नुहुन्छ होला हजुरलाई
1: यो यसो गफ लाए जस्तो हुन्छ बुढो भयो तर यो यस्तो हुन्छ यो जब फेस टु फेस भएपछि चाहिँ बोल्नुपर्छ
0: ए
1: फेस टु फेस हुनुपर्छ
0: क्या तपाईँले चाहिँ त्यो अब कसैले त अब त्यो हिसाब गरेर निकाल्छ तपाईँले चाहिँ हात हेरेर भन्नुहुन्छ कि फेसै हेरेर चाहिँ भन्नुहुन्छ त
1: यो यसो मलाई हावाले दिन्छ भनिस्
0: ए हावाले सूचना दिन्छ
1: हजुर
0: ए केही मन्त्र अन्त जप्नुहुन्छ होला नि त
1: होइन जप्न पर्दैन उहाँलाई कस्तो भएको छ के छ भनेर त्यो बिमार भएको छ तँलाई भनेपछि त्यसलाई उसले भनेपछि यस्तो भएको उस्तो भएको यो रहेछ यस्तो रहेछ भन्ने कुरो यो हावा यो हावाले हामीलाई के अरे यो के अरे हावाले चलाउँछ कि हाम्रो रगत के भनिस्
0: हजुर हजुर
1: हो त्यस्तै त्यस्तै हावा आउँछ
0: ए हाम्रो अन्जना बहिनीले चाहिँ योगदाई मेरो बसाई नेपाल होला कि युकेतिर होला सोधिदिनुहोस् न भनेर भन्नुभएको छ यो त उहाँलाई नदेखि त सम्भव छैन होला है
1: यो यस्तो छ उहाँलाई हेर्न पर्छ तर उहाँले चाहिँ नेपालमा बस्नु मात्रै भनेको खास त युकेमै बस्न मन छ उहाँले मन चोरेको
0: त्यो फोटो हेरेर पनि पक्का पक्का हुँदैन होला होइन मान्छे नै चाहिन्छ होला
1: मान्छे र अझ उसैसित बोल्यो भने बोल्नु पर्छ भने
0: ओके राइट. यहाँ हाम्रो सँगमा इस्लामी भाइ हुनुहुन्छ अमेरिका सन फ्रान्सिस्कोबाट. उहाँ के लेख्नुहुन्छ भने, गुड मर्निङ योग दाजु, म पनि तपाईँको प्रोग्राम सुन्दैछु है यता सन फ्रान्सिस्को क्यालिफोर्नियाबाट. पदम बाबालाई सँगको कुराकानीले झन् तपाईँको प्रोग्राम सुनमा सुगन्ध थपिदिएको छ दाजु, मजा आइरहेको छ भनेर भन्नुभएको छ. के भन्नुहुन्छ त उहाँलाई?
1: उहाँलाई धेरै धेरै धन्यवाद बाबु. र तपाईँलाई दुःख तकलिफ परेको छ, बिमार परेको छ भने मलाई फेसबुकमा चाहिँ नि सोध्नुहोस्, मैले जानेको कुरा बताइदिन सक्छु बाबु.
0: ए ओके, हुन्छ बाबा, एकदमै धेरै खुसी लाग्यो. अब हामी समाचारतिर पनि जाने बेला भएको छ, अलिकति आफ्नो याद राख्नु होला, पानी पिउनु होला, गर्मी छ, छुट्टिनु पर्छ होला बाबा. अन्तमा केही छ हजुरको?
1: धेरै जति पनि मैले कुरा गरी, यो हावाको कुरा हो भानिस, कोहीलाई पुग्छ कोहीलाई पुग्दैन, त्यो चाहिँ नि उहाँले सोध्नु होला. मैले के गरे छोडेको के अरे उत्तर चाहिँ नि उठिखेरै दिनेछु, र गल्ती भएकोमा क्षमा पाऊ है भानिस.
0: होइन बिचरा भयो, थ्याङ्क यू हजुरलाई तपाईँको त्यो मानता. हुन्छ, कहिले काहीँ अब तपाईँले चाहिँ बोल्नु मन लाग्यो भने यसो कल गरिहाल्नुहोस् है हजुर.
1: हजुरलाई त गरिहाल्छु नि मैले फोन त भानिस. थ्याङ्क यू
0: हजुर. हुन्छ, थ्याङ्क यू हजुरलाई,
1: धन्यवाद धन्यवाद भानिस.
0: हजुर, एकदमै रमाइलो व्यक्ति हुनुहुन्छ हाम्रो बाबा पदम बहादुर थापा फ्लम स्ट्रिट लन्डनबाट, र एकदमै खुसी लाग्यो उहाँसँग कुराकानी चाहिँ सुन्न पाउँदा गर्न पाउँदा. बाबालाई धेरै धेरै धन्यवाद. ल है अञ्जना बहिनी, तपाईँको उत्तर सुन्नु भयो होला, र यतै युकेतिर बस्नुहुन्छ होला भन्ने पनि कुरा गर्नुभयो बाबाले. तर पक्का चाहिँ फेस टु फेस भएर तपाईँको अनुहार हेरेर चाहिँ उहाँले भन्नुभयो भने चाहिँ त्यो चाहिँ अझै एक्युरेट हुँदो रहेछ भन्ने कुरा पनि उहाँले गर्नुभयो. अनि सङ्गम भाइ धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त हजुर. अब यही गीत सुन्दै समाचारतर्फ लागौँ. सरोजराज आचार्यले गाउनुभएको समाचारपछि भने हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ, उहाँको गीत सुन्नेछौँ. अनि हामी तिनवटा पार्टमा चाहिँ शिवदास गुरुङ भाइ हुनुहुन्छ डान्सर अनि एक्टर, उहाँसँग कुराकानी गर्नेछौँ.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सुविधा गौतम निर्वाचित हुनुभएको छ। आज भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डाक्टर तोसीमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित हुनुभएको हो। त्यस्तै पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा विपिनले मनिष शाह, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्नुभएको हो। रासोपाको महामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँकी निर्वाचित हुनुभएको छ। यसअघि पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सोडिम वागले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। पहिलो चरणमा 79 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। रासोपा सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताउनु भएको छ। शपथपछिको सम्बोधनका क्रममा उहाँले देशले आफ्नो पार्टीलाई आशा र भरोसा गरेकाले अझै धेरै मेहनत गर्नुपर्ने बताउनु भएको हो। आफूलाई परिस्थितिले थप परिपक्व बनाइरहेको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासीलाई किरा परेको खाना दिनेलाई कार्यवाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएको घटनामा 3,00,000 जरिमाना गरिएको प्रसंग निकाल्दै किरा परेको खाना दिनेलाई कति जरिमाना गर्ने भन्दै प्रश्न गर्नुभएको हो।
4: मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो, 3,00,000 जरिमाना लाउनुभयो, ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कारवाही गर्दै हुन्छ? सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठीवास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ सरकारले। हामी नयाँ हौ, हर समस्याको समाधान गर्ने जादुई क्षमता बोकेर आएका छौँ भनेर भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने, यो सरकारमा वैचारिक स्पष्टता छैन, कन्सेप्चुअल क्लियरिटी छैन, सीमाबारे गैर जिम्मेवार टिप्पणी गर्छ, संहितासँग खेलवाड गर्न खोज्छ र प्रधानमन्त्री फेसबुकमा मस्करी गरेर बस्छन्। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गरे बिना यो हटाउन पाउँदैन।
3: अब खबर फटाफट।
5: काभ्रेपलाञ्चोकको बेथान्चोक गाउँपालिका एक च्याम्राङबेसी झिङ्गे सड़कको रतन खोलामा बेली ब्रिज बनेपछि स्थानीयलाई सहज। बागमती प्रदेश सरकार र बेथान्चोक गाउँपालिकाको लागत साझेदारीमा 1,70,00,000 पुल तयार। असार लागे पनि पानी नपर्दा कैलालीका धानका गरा सुकेर चिरा पर्न थाल्यो। बोरिङको पानीले रोपाई गरेका किसानका धान गरामै सुक्न थालेपछि किसानलाई चिन्ता। रासोपाको महाधिवेशन भइरहेको चितवन र आसपासमा 50 करोड़भन्दा बढ़ीको कारोबार। देशभरका प्रतिनिधि, पर्यवेक्षक र सुवेक्षकले जिल्लाका होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलाएमान। भोजपुरको पौवा दोङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम। गर्भवतीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य। ट्राफिक कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 8,12,000 राजस्व संकलन गर्यो। यो अवधिमा जिल्लाभर 68 सवारी दुर्घटना। कालीकोटमा नदी खोलाबाट ढुङ्गा, गेटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक लगाइयो। विपरीत हुने गरी काम गरे कानून बमोजिम कार्यवाही हुने चेतावनी। असार 15 गते नेपालभर करिब 1 अर्ब रूपियाँ बराबरको 75,00,000 लिटर दही बिक्री हुने अनुमान। र पोखरा फेवातालमा बेलुका 6 बजेपछि डुङ्गा, कार्किङ र सर्फिङ सञ्चालन नगर्न कास्की प्रशासनको निर्देशन। 16 वर्ष बनेकालाई अभिभावक बिना एक्लै कार्किङ र सर्फिङ गर्न नदिन सूचना जारी।
3: सप्तरीको बनाल बिहुल गाउँपालिका 3 टिकुलियाबाट प्रहरीले 2 राउण्ड गोलीसहित 2 जना युवालाई पक्रेको छ। बनाल बिहुलका 3 32 वर्षीय सुभाष कुमार पासवान र 22 वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिनुभयो। प्रहरी चौकी बेलहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उहाँका अनुसार शरीर खान तलासीका क्रममा सुभाष कुमार पासवानको साथबाट 8 MM लेखिएको 2 राउण्ड गोली बरामद गरिएको हो। प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिई खरखजना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाएको छ। बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने भएको छ। तीन महिना अघि शुरू भएको संक्रमण अहिले मुलुकका 11 जिल्लामा फैलिएको छ। यसपछि विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरेर निगरानी बढ़ाएको हो। काठमाडौँ भरतपुर ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ेको छ।
0: BFBS, Gorkha Radio.

0: साउदी अरेबिया खेल्दै हुनुहुन्छ, यो चाहिँ भोलि बिहान 1 बजे किक अप हो, अनि उरुग्वे भर्सेस स्पेन 1 बजे नै किक अप हुन्छ, र अरू पनि थुप्रै थुप्रै छ, यति मात्रै जानकारी गराउनु होला। इजिप्ट भर्सेस इरान ग्रुप जीमा 4 बजे, अनि 4 बजे नै न्युजिल्यान्ड भर्सेस बेल्जियम पनि हुँदै छ है त, र यो पनि तपाईँलाई जानकारी गराएँ। र आज चाहिँ हाम्रो चन्द्र दाजु हुनुहुन्छ गोर्खालीको प्रोपाटर, अनि हाम्रो शान्ता बहिनीको चाहिँ वेडिङ एनिभर्सरी हो, र उहाँले एउटा गीत मगाउनु भएको छ। करिब 6:27 जाँदातिर म प्रस्तुत गर्नेछु, त्यति बेला सुन्ने प्रयास गर्नुहोला है त। हजुर, यति भन्दै अब हाम्रो चाहिँ एक्टर अनि डान्सर हुनुहुन्छ शिवदास गुरुङ भाइ, र उहाँसँग कुराकानी गरौँ, र उहाँ चाहिँ अहिले बेलायतमा हुनुहुन्छ। यो कुराकानी पछि भने हाम्रो नीता बहिनीको गीत सुन्नेछौँ, र उहाँ चाहिँ फेलथाममा हुनुहुन्छ यति बेला। भाइ नमस्ते है तपाईँलाई।
1: हजुर योगराज दाई, थ्याङ्क यू सो मच, थ्याङ्क यू भेरी मच, नमस्कार हजुरलाई, अनि बिहा बिहार परिवार रेडियो सम्पूर्ण परिवारलाई धेरै धेरै नमस्कार भन्न चाहन्छु, अनि धन्यवाद पनि दिन चाहन्छु।
0: राइट, मिठो बोल्नुभयो, निकै गर्मी छ, कस्तो हुँदैछ यो पटकको बसाइ? यो तपाईँको दोस्रो टुर हो होइन युकेमा?
1: हजुर, मेरो दोस्रो टुर हो, यसपालि अलिकति धेरै काम लाग्यो अनि एकदम तापक्रम एकदम बढेको छ, तर पनि के छैन, मैले आफूले आफूलाई जिउन सिकेको छु, म एकदम सुरक्षित हुन्छु दाई।
0: डेफिनेटली, अब तपाईँ त कलाकार भएर विभिन्न देशतिर जानुपर्ने हुन्छ, अनि त्यो देशको वातावरणसँग पनि घुलमेल हुनुपर्छ। रुम्जाटारतिर कतिको गर्मी हुन्छ अहिले? तपाईँ त ओखलढुङ्गा रुम्जाटार बासी हुनुहुन्छ होइन?
1: रुम्जाटार चाहिँ एकदम सदाबहार हो, त्यस्तो गर्मीमा पनि त्यस्तो धेरै गर्मी हुँदैन, र जाडोमा पनि त्यस्तो बढी धेरै लुगाहरू लगाउनु पर्ने खालको गर्मी हुन्छ, के अरे जाडो हुँदैन। त्यहाँको मौसम एकदमै, वेदरहरू एकदम राम्रो छ रुम्जाटारको।
0: म पनि तपाईँको माने भन्ज्याङसम्म त पुगेको छु, पहिला गाडी नपुग्दै। सुन्तला कतिको फल्थ्यो तपाईँको घरतिर?
1: हजुर, घुमे फेरी रुम्जाटारलाई चिनाएकै सुन्तला र राडीपाखीले, भेडाबाट बनिने राडीपाखीले हो होइन, त्यो त एकदमै म्याक्सिमम छ, पहिलाको तुलनामा अलिकति कम छ तर धेरै राम्रो छ।
0: अनि सानोमा यस्तो गोठतिर बसियो त, भेडाहरू थिए, गाई भैँसी थिए, कस्तो थियो त तपाईँको बाल्यकाल?
1: होइन, मेरो पुर्खौलीहरू चाहिँ भेडा गोठ नै हो, अनि लाइक अब मेरो पालोसम्म आउँदा र मेरो बाउको पालोसम्म आउँदाखेरि, मेरो बाउको पालो र मसम्म अहिले म समक्ष आइपुग्दाखेरि चाहिँ मैले त्यो अवलोकन र त्यो अध्ययन गर्न पाएको छैन, तर अवलोकन र अध्ययन गर्न नपाए पनि अनि त्यो फिल गर्न नपाए पनि मेरो बाउ बाजेले भनेको कुराहरू सुन्दाखेरि पनि आनन्द लाग्छ कि यो चाहिँ हाम्रो पुर्खा हो।
0: अनि यहाँको बेलायती दर्शकहरूबाट कतिको माया पाइराख्नु भएको छ? अस्ति आशफोर्टमा तपाईँको पहिलोचोटि हेर्दा ओएमजी, त्यति ठुलो चाहिँ नै तपाईँको स्टेजमा कति माया गर्नु भएको त्यहाँ?
1: हजुर, यो मेरो युके बेलायतको साङ्गीतिक कार्यक्रमको दोस्रो बसाई हो दाई हजुर। पहिलो बसाईको लागि मलाई तमुदी युकेले स्पोन्सर गरेर गोर्खा कपको लागि ल्याइदिनु भएको थियो, र स्पेसली तमुदीलाई पनि धेरै धेरै सम्झना, धेरै धेरै सम्मान प्रकट गर्न चाहन्छु, सम्झना चाहन्छु तमुदी युकेलाई। अनि सो यो पालि दोस्रो पटक हो, पहिलो पटक पनि उत्तिकै उत्साह, माया र जुन सपोर्ट पाएको थियो सम्पूर्ण नेपाली सोसाइटीका सम्पूर्ण प्रोग्रामहरूमा, सो यो पालि पनि मैले उत्तिकै चाहिँ माया र सपोर्टहरू पाइरहेको छु। आशा छ उहाँहरूको सपोर्ट मायाले आउने दिनहरूमा मेरो कलाकारितामा थप ऊर्जा मिल्नेछ, र आफ्नो कलाकारितामा अझ चाहिँ निखरतापन ल्याएर अझ राम्रो चाहिँ देखाउने कोसिस पनि गर्नेछु दाइ हजुर।
0: डेफिनेटली डेफिनेटली, अस्ति भेटमा मैले भनेको थिएँ तपाईँको त्यो स्टेज कभर चाहिँ यस्तो राम्रो लाग्यो कि थोरै कलाकारहरूले मात्रै त्यस्तो गर्छन् कि, नत्र भने स्टेजमा बसेर एकवटा नाचिरहन्छन्। तपाईँको ओएमजी यस्तो इङ्गेज गराउनु भयो है, मतलब वेल इम्प्रेस्ड भने।
1: थ्याङ्क यू सो मच दाई। एउटा कलाकारको गुण, विभिन्न प्रकारको गुणहरू हुन्छ, विभिन्न प्रकारको विशेषताहरू हुन्छ, आफूले आफ्नो कला कसरी देखाउने भन्ने कुराहरू सबैको एउटै चाहिँ स्टाइल हुँदैन। मेरो चाहिँ कस्तो छ भने, एउटा कलाकारले एउटा स्टेजमा पर्फर्म गरिरहँदाखेरि ऊ आफू मात्रै इन्जोय गर्ने होइन कि, डान्स मात्रै राम्रो गरेर देखाउने होइन कि, किनभने एटलिस्ट अडियन्स भनेको इन्जोय, रमाइलो गर्न आएको हो, एटलिस्ट उनीहरूलाई रमाइलो दिनु चाहिँ एउटा कलाकारिताको विशेषता हो जस्तो मलाई लाग्छ। त्योबाट मलाई के लाग्छ भने, म आफू पनि मजाले इन्जोय गर्छु, र आफू सँगसँगै मैले गरेको कलाबाट चाहिँ सम्पूर्ण दर्शकहरूलाई पनि इन्जोय गराउन एकदमै मलाई भित्रैबाट मन लाग्छ, र उनीहरूसँगै कोर्डिनेसन गर्ने, उनीहरूसँगै आई टु आई कन्ट्याक्ट, हार्ट टु हार्ट कनेक्सन, र उनीहरूसँग नै डिल गर्ने, उनीहरूलाई नै इन्जोय गराउने, मेरो चाहिँ अलिक एक्स्ट्रा प्रकारको छ, चाहिँ अलिक अर्ग्यानिक पनि छ मेरो।
0: तपाईँले मारुनी सङ्गबाट एउटा कल्चरल गीतबाट सुरु गर्नुभयो, त्यसपछि पनि ट्रेडिसनल गीतहरू

0: सेक्टर नचाउनु भयो, तपाईँको सुरु चाहिँ त्यसरी नै हुन्छ?
1: हजुर, किनभने हामी जहाँ रहे तापनि, जुनसुकै स्थानमा, संसारको जुनसुकै कुनामा रहे तापनि, हामी त्यही नेपालीपनको माटोमा, त्यही नेपालीपनको त्यो रातो माटोमा, त्यही हुर्किँदै, त्यही खोला खोल्सा नालामा डाँडा काँडामा हुर्किँदै आएको व्यक्ति हो नि त हामी, होइन? अहिले जुनसुकै संसारको जुनसुकै कुनामा रहे तापनि हामीले चाहिँ हाम्रो समाजभित्र, हाम्रो नेपालको कल्चर, संस्कृति, रीतिरिवाज, परम्परा, मूल्य मान्यतालाई हामीले बिर्सनु हुन्न। हाम्रो कला र हामी हाम्रो संस्कृति रहे मात्र हामी रहन्छ भन्ने मलाई त्यो फिल भएको कारणले गर्दा एटलिस्ट म अरू मोडर्न डान्सहरू पनि गर्छु, तर मलाई चाहिँ स्पेसली आफ्नै अर्ग्यानिक टाइपको, आफ्नै नेपालीपन झल्किने, नेपाली संस्कार, संस्कृति झल्किने खालको जुन कल्चरल पर्फर्मेन्सहरू चाहिँ म गर्ने गर्छु, र मेरो स्टार्टिङ त्यही हुनेछ, र मैले त्यहीलाई नै फोकस गरेको छु। दाइ हजुर,
0: डेफिनेटली राइट। कार्यक्रम त अहिले त समरमा धेरै हुन्छ, धेरै पाइराख्नु भएको होला, अनि एउटा कार्यक्रम, दुई तिनवटा कार्यक्रम छ भने एउटा कार्यक्रममा कतिवटा जति नृत्य प्रस्तुत गर्नुहुन्छ हजुरले?
1: हजुर, यस्तो छ, अब हामी कलाकारहरूको कस्तो छ भने दाई हजुर, हप्तामा एक दिन प्रोग्राम हुन्छ, हजुरलाई पनि थाहा नै छ, होइन? शनिबार कार्यक्रम हुँदाखेरि अब सबै समाजको कार्यक्रमहरू एकैचोटि जुदिने भएको कारणले गर्दा सबै समाजको कार्यक्रमहरूले जो जोसँग लिङ्क छ, जसले कलाकारितालाई माया गर्नुभएको छ, जो कलाकारलाई माया गर्नुभएको छ, त्यो कलाकारलाई अभियसली नै उहाँहरूले बोलाउनुहुन्छ है। अनि त्यो भएको कारणले गर्दाखेरिमा दुई तिनवटा कार्यक्रमहरू जुत्छ, तर मैले चाहिँ दुई तिनवटा कार्यक्रम जुदे पनि मैले एडजस्ट गरिरहेको छु। योभन्दा गत साल पहिला चाहिँ मैले दुई तिन हप्ता चाहिँ एक दिनमा चारवटा पाँचवटा कार्यक्रम पनि गरेको थियो, त्यो रेकर्ड छ मसँग, होइन? तर एकदम गाह्रो हुन्छ, किनभने फिजिकली, मेन्टली एकदमै टर्चर हुन्छ, एकदमै गाह्रो हुन्छ। चारवटा कार्यक्रममा कम्तीमा पनि एउटा कार्यक्रममा तीनवटा डान्स गर्नुपर्छ, फेरि म गीत पनि गाउँछु, र गीतमा त्यति धेरै
0: गीत पनि
1: छैनौँ, तर पनि म गीतहरूको साधनाहरू पनि गरिरहने भएको कारणले, र मलाई चाहिँ अलिक गीतहरू पनि एकदमै आउँछ, र मैले पहिलेदेखि गीतहरू गुनगुनाउने गर्थ्यो, त्यो भएको कारणले म गीतहरू पनि गाउँछु, र एटलिस्ट म घन्टौसम्म चाहिँ अडियन्सहरूलाई गीत गाएर मनोरञ्जन पनि दिने गर्ने गर्छु, र त्यो एटलिस्ट अहिले मैले यो प्रोग्रामहरूमा, अब एटलिस्ट कुनै पनि प्रोग्राममा एउटा सिङ्गर छ भने त म उहाँलाई नै प्राथमिकता दिनेछु, मैले आफ्नो काम के हो त्यो नै गर्नेछु, र कुनै कार्यक्रममा यदि सिङ्गर छैन भने उहाँहरू गीतबाट पनि मनोरञ्जन गर्न सक्नुहुन्छ भने मैले चाहिँ आफूले गीत पनि गाएर उहाँहरूलाई मनोरञ्जन दिन सक्छु, र गरि पनि रहेको छु।
0: ओके, त्यो पार्ट चाहिँ हेर्न बाँकी छ। आदरणीय श्रोता, हाम्रो चाहिँ शिवदास गुरुङ भाइ हुनुहुन्छ, उहाँ चाहिँ राम्रो नृत्य गर्नुहुन्छ अनि एक्टर पनि हुनुहुन्छ, त्यसमा हामी कुराकानी गर्नेछौँ, र उहाँलाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ, उहाँको प्रशंसक हुनुहुन्छ र कार्यक्रमतिर बोलाउन चाहनुहुन्छ भने 07448009924 फोन गर्नु होला। इनकेस यो नम्बर तपाईँलाई चाहिएको खण्डमा चाहिँ मलाई कार्यालयमा फोन गर्नु होला, 01303246730, अथवा मेरो पर्सनल नम्बर 07463163613 कल गर्नु होला, त्यो पनि म तपाईँलाई भन्न चाहन्छु। अब तपाईँले एउटा यो कम्पिटिसन यहाँ मैले पढेँ, होइन, यो चाहिँ एउटा कम्पिटिसनमा ऊ गर्नुभएको रहेछ नि, यो मन्जिल युके टिजिटी डान्सिङ कम्पिटिसन, यो कस्तो खालको, यहीँ भएको हो यो?
1: होइन, यो चाहिँ संसारभरि छरिएर रहनु भएको जो कलाकारितामा इच्छुक हुने डान्स विधाको, म्युजिक विधाको, नाटक विधाको, विभिन्न विधाको एउटा जुन कम्पिटिसन, जुन प्रतियोगिता, मन्जिल टक गट ट्यालेन्ट सिजन 6 हो यो चाहिँ खास गरी, यो प्रतियोगिता सुरु भएको थियो अडिसन, मैले चाहिँ 2 वर्ष हुन लाग्यो यो चाहिँ, र यसमा चाहिँ अब म पनि एउटा टिकटक युजर भएको कारणले गर्दाखेरिमा चाहिँ सो टिकटकबाट यो एउटा प्लेटफर्म आयो, र यसमा धेरैभन्दा धेरै प्रतियोगीहरूले चाहिँ सहभागिता लिनुभएको थियो, र यसको लागि चाहिँ कम्तीमा पनि 3 महिना 4 महिना भयो यो कम्पिटिसन चाहिँ। सो लास्टमा चाहिँ मैले आफ्नो पर्फर्मेन्सहरू गरिरहँदाखेरि अन्तिममा अडियन्सको माया र जजको मायाले गर्दा मैले यो टिकटक गट ट्यालेन्ट सिजन 6 उपाधि जित्न सफल भएको थियो।
0: तपाईँलाई कसैले कार्यक्रम बोलाउन चाहनु भने सिधै तपाईँलाई कन्ट्याक्ट गर्ने हो कि कोही हुनुहुन्छ तपाईँको बिहाफमा?
1: सो हजुर, मलाई नै गर्नुहोस् भन्न चाहन्छु म, किनभने सो मैले आफ्नो कार्यक्रमको सेड्युल र आफ्नो कार्यक्रम कहाँ छ, के छ, कुन तरिकाले जाने, कसरी गर्ने भन्ने कुराहरू इज एन एभ्रिथिङ म आफैले माइसेल्फमा आफैले गरिरहेको छु, र त्यो कारणले गर्दा यहाँहरूले मेरो सम्पर्क नम्बर अहिले म लास्टमा पनि भन्न चाहन्छु, र अहिले हजुरले पनि भर्खरै भनिदिनु भयो, मेरो नम्बरमा मलाई फोन पनि गर्न सक्नुहुन्छ, मेरो टिकटकमा म्यासेज गर्न सक्नुहुन्छ, मलाई मेरो फेसबुकमा म्यासेज गर्न सक्नुहुन्छ। सो एउटा कला कलाकार नेपालबाट आफ्नो नेपालको कला संस्कृति कल्चर नै बोकेर नेपाली आमा बुबाहरूलाई नेपाली अग्रज मान्यजनहरूलाई देखाउनको लागि भनेर यहाँ आएको छु। आशा छ यहाँहरू सबैजनाले तपाईँहरूको सम्पूर्ण कार्यक्रमहरूमा एटेन्ड गराइदिनुहुनेछ, एकदमै माया गरिदिनुहुनेछ भन्ने पनि मैले पूर्ण विश्वास लिएको छु दाइ।
2: यो BFBS
3: गोर्खा रेडियो हो।
0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। सेकेन्ड पार्ट र थर्ड पार्ट केही बेरमा अहिलेलाई भने कुमार सानुले गाउनुभएको मिठो हिन्दी गीत सुनाऊ, जसलाई चाहिँ ग्रेट लन्डनबाट हाम्रो निता कोइराई बहिनी हुनुहुन्छ, उहाँले आफ्नै अभिरुचि अनि सबैलाई मिठो सम्झना पुर्याउँदै यो गीत समर्पण गर्न चाहनु भएको छ अनि स्वयंले पनि सुन्न चाहनु भएको छ। इन्जोय गर्नुहोला बहिनी, वर्ल्ड कप कतिको हेर्दै हुनुहुन्छ।

Yes. Gorkha Radio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। यो PFBS गोर्खा रेडियो हो।

0: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ र हाम्रो डान्सर अनि एक्टर भाइ हुनुहुन्छ शिवदास गुरुङ, अहिले चाहिँ उहाँ साङ्गीतिक प्रस्तुतिको क्रममा यहाँ बेलायतमा हुनुहुन्छ र उहाँसँग चाहिँ उहाँको कला सम्बन्धी कुराकानी गरिरहेको छौँ। भाइ फेरि वेलकम छ है त तपाईँलाई।
1: थ्याङ्क यू सो मच दाइ, थ्याङ्क यू भेरी मच।
0: राइट, ओके, अब अलिकति तपाईँको बाल्यकालतिर चाहिँ लान चाहन्छु। तपाईँ बोजूसँग हुर्किनु भएको रहेछ यसो मैले सुन्दा चाहिँ, अलिकति घरमा चाहिँ कलालाई प्रोत्साहन गर्ने अब त्यति बेला जमानै त्यस्तो, अब हाम्रोमा पनि पढ्नु जान्छु भन्दा पनि बाबाले दिनु हुन्थेन, अब नाच्नु जान्छु भन्दा त दिनुहुन्थेन, तै पनि तपाईँलाई के कुराले चाहिँ यतातिर धेरै एट्र्याक्सन गराए त?
1: खासमा चाहिँ म चाहिँ तर मेरो परिवार चाहिँ अहिले जुन कुरा म भन्न गइरहेको छु, खासमा मेरो परिवार त्यो स्थानको त थिएन, तर एउटा घरको जुन एउटा गार्जेन नभएपछि घर सबै भाथा भुदुङ्ग हुँदो रहेछ होइन। आई थिङ्क त्यो फिल मैले गरेँ त्यो समयसँग चाहिँ, म चाहिँ जुधेर लडेर अहिले म यहाँ आएको छु। मैले खासमा हो भने शिक्षाको कुरामा र यो जुन नृत्य विधाको कुरामा, अभिनयको कलाकारिताको विधामा बसैदेखि नै एउटा सङ्घर्ष र एउटा दुःख गर्दै यो स्थान आएको छु। शिक्षाको क्षेत्रमा पनि मैले खासमा हो भने राम्रोसँगले पढ्न पाइएन, किनभने घरको काम पर्म अर्म होइन, अनि घाँस दौडा गाई चराउने इज एन एभ्रिथिङ इज सबै गर्नु पर्थ्यो। त्यो भएको कारणले अलिकति पढ्नमा मैले धेरै फोकस दिन पाएन, तर पनि मैले यी समय हुँदा पढाइलाई निरन्तरता दिइरहन्थेँ, पढाइ मेरो मोस्ट इम्पोर्टेन्ट हो भनेर। र नाचको सिलसिलामा भन्ने हो भने मेरो बच्चैदेखिको सोख नै म भोलि गएर कलाकार बन्छु र आफ्नो कलाकारिताको माध्यमबाट शिवदास गुरुङ र मेरो प्यारो गाउँ घुमी फिरी रुम्जा टाढ ओखलढुङ्गा जिल्लामा रहेको घुमी फिरी रुम्जा टाढ गाउँको नाम पनि चिनाउँछु, ओखलढुङ्गाको नाम पनि चिनाउँछु र म शिवदास गुरुङ हो भनेर मेरो कलाकारिताको माध्यमबाट चिनाउँछु भनेर त्यो 8-9 वर्षको उमेरदेखि नै अरू कुरा केही कुरामा पनि दायाँ बायाँ नलागिकन म चाहिँ सच्चा एउटा कलाकार भनेर देखाउँछु भनेर अहिले म यहाँसम्म आइपुगेको छु। र त्यो बिचको स्ट्रगलहरू त
0: त्यो कार्यक्रममा नाच्दै गर्दा बोजू लाउजी ल्याएर पिट्नु पनि भयो भन्नुभयो, एउटा इन्टरभ्यू भन्नुभएको रहेछ। अलिकति तपाईँलाई कस्तो लाग्यो त्यति बेला चाहिँ, गाँठी यो त नाच्नु नहुनेछ भनेर त्यस्तो खालको डिस्करेज हुनुभयो कि अझै होइन मैले क्यारी अन गर्नुपर्छ भन्ने लाग्यो?
1: हाम्रो समाज अहिले त अब अलिकति यो मिडियाको समाज, अब सबैले मोबाइल चलाउने, कम्प्युटर चलाउने, विभिन्न टिकटक चलाउने भएको कारणले मान्छेलाई इन्जोय पनि चाहिन्छ, रमाइलो पनि चाहिन्छ है भनेर चाहिँ, अब यो चाहिँ हाम्रो एउटा पार्ट हो, यसले पनि मान्छेलाई खुसी दिलाउन सक्छ है भन्ने, र धेरैले मान्छेले मनोरञ्जनलाई राम्रो पार्टको रूपमा लिएको पाइन्छ अहिले। तर जुन बेला थियो त्यो बेला म बच्चा थियो, जुन बेला मैले कलाकारिताको स्ट्रगल गरिरहँदाखेरि मेरो खासमा घर परिवारले चाहिँ मैले जुन कलाकारितामा इच्छुक गर्थ्यो मेरो घर परिवारले मान्दैन थियो, लाउरी बनिनु पर्छ होइन, जागिर खानुपर्छ। र मैले डान्स गरिरहँदाखेरि रुम्जा टाढको हरेक मेला महोत्सव अनि जागरण बिहे व्रतबन्धमा मलाई जहाँ पनि बोलाउँथ्यो, तर म जाँदाखेरि मेरो घरबाट मलाई नाच्न दिँदै दिँदैन होइन। मेरो बाजुले चाहिँ धेरै भन्दा धेरै, अब मेरो बाजु त बितेर जानुभयो होइन, जसले मलाई पालन पोषण गरेर मलाई यहाँसम्म पुर्याइदियो, यो संसार देखाइदिनु भयो उहाँले होइन, मेरो बाजु बित्नु भयो। तर मेरो बाजुले चाहिँ मलाई नाचेको ठाउँमा त नाच्नु हुँदैन, तैले कम्बर नाच्नु हुँदैन, अझ त केटा मान्छे भनेर झन् नाच्ने हो, मलाई धेरै कुरा गर्नुहुन्थ्यो, धेरै गाली गर्नुहुन्थ्यो। नाच्दा नाच्दै त्यो लट्ठीले सिर्केनाले इच्छामा हानेर घरमा पनि ल्याएर रुवाउँदै घरमा ल्याएर आएको घटनाहरू पनि अहिले जस्तो लाग्छ मलाई होइन। तर त्यो सिचुएसनलाई पनि त्यो घर परिवारको त्यो जुन मेन समस्या थियो, मैले नाच्नु हुँदैन भन्ने जुन समस्या थियो, त्यो समस्यालाई पनि मध्यनजर गर्दै होइन, म बरु घरको काम पनि गर्छु मजाले, बरु काम पनि गर्छु पनि, तर म नाच्नु चाहिँ छोड्दिनँ है भनेर चाहिँ त्यो बाउको रेडियो चोरेर गाई चराउँदा चाहिँ त्यो जङ्गलमा नाचेको, अनि त्यसपछि गाई चराउँदा खेतबारीमा खेतको टिलमा बसेर नाचेको होइन, बाटोमा हिँड्दा रेडियो बजाएर समाचारधरीमा पनि विज्ञापन आउँदाखेरि पनि कम्मर हलाउँदै नाचेको, त्यो अविस्मरणीय क्षणहरू छ। जुन क्षणहरू चाहिँ, क्षणका कुराहरू चाहिँ जब मैले अहिले यो कलाकारितामा सक्सेस पाउँदै गरेको छौँ, अडियन्सको माया पाउँदैछौँ, अहिले मेरा गाउँलेहरूले मलाई त्यो उदाहरण दिन्छन् क्या। त घरमा काम गर्दा गर्दै पनि मेरो घरमा खास गरी उन धागोको काम गर्थे राडी पाकी, म चाहिँ हातको काम हुँदा पनि पढिरहन्थे कि, गाउँकै खर्किने गरेर घोक्थे कि म, अनि म चाहिँ खास गरी घोकन दिदा हो है, अब किनभने चाहिँ अब अनेकको ट्युसनदेखि लिएर हरेक कुराहरू मैले त्यस्तो अनुभव गर्न पाइएन होइन कामले गर्दा। तैले म एउटा समाजको उदाहरणीय पात्र बनेको छ कि कलाकारितामा, तैले यस्तो यस्तो गर्थ्यो, यस्तो यस्तो तरिकाले त नाच्दै हिँड्थ्यो, अहिले तैले आफ्नो कामलाई गरेर देखाउँदैछस्, आफ्नो गाउँको नाम, जिल्लाको नाम, आफै पनि आफ्नो खुट्टामा उभिँदैछस् एकदम खुसी लाग्छ भनेर भन्दा मलाई पनि आज आनन्द लाग्छ दाई. त्यस्ता कुराहरू धेरै छन्.
0: मिठो बोल्नु हुँदैछ. शिवदास गुरुङ भाइसँग कुराकानी गरिरहेको छ. उहाँको नम्बर 07448009924 कल गर्न सक्नुहुन्छ यदि तपाईँले उहाँसँग कुराकानी गर्न चाहनुहुन्छ अथवा कार्यक्रमतिर बोलाउन चाहनुहुन्छ. यो नम्बर पछि पनि भनौँला, तपाईँले अहिले टिप्न सफल हुनु भने कपी र कलम चाहिँ ठिक पार्नुहोला भन्न चाहन्छु. अनि सिरियसली चाहिँ अब गाउँमा त त्यो सिक्ने कुरा भएन, सिरियसली चाहिँ कहिलेबाट लाग्नुभयो यस म चाहिँ यसमा चाहिँ सक्षम रहेछु भनेर? यसो तपाईँहरूले क्लास पनि लिनुभयो कि तपाईँले अब नाच्दै गर्दा त्यसरी नै तपाईँको चाहिँ यो कला यहाँसम्म आइपुग्यो?
1: गाउँघरको एउटा ठेट भाषा छ शब्द भुरी फुटुवा भन्छ खासमा. होइन त्यो मेरो चाहिँ के भनेदेखि कहिलेदेखि लाग्यो भन्दा जब म नाच्यो नि अहिलेसम्म पनि स्टिल नाचिरहेको छौँ होइन. सो जब म नाच्न सुरु गरेँ त्यहीँदेखि नै मेरो सुरुवात भयो भन्न चाहन्छु म चाहिँ. होइन कतिले चाहिँ भन्छ पारिश्रमिकबाट सुरु भइसकेपछि चाहिँ मैले यतिबाट गर्न थालेको मेरो कलाकारिताको सुरुवात भन्छन् होइन. तर मैले चाहिँ जब म नाच्न थालेँ तबदेखि नै मैले पारिश्रमिक पाएको थिएँ क्या. किनभने म त्यो गाउँघरमा एउटा बिहे मा नाच्दाखेरिमा मलाई नाच्न बोलाउँदा त्यति बेला 200-500 रुपियाँ दिन्थ्यो क्या, यसरी लगाइदिन्थ्यो, पैसा दिन्थ्यो क्या मैले नाचे बापत कि. भनेपछि त मैले त पारिश्रमिक त त्यति बेलादेखि पाएको हो नि त. त्यो भएको कारणले गर्दाखेरि मैले खासमा हो भने मैले जति पनि स्टडी गरेँ, मैले जति पनि 1-12 क्लाससम्म पढेँ, मैले घरको 1 रुपियाँ पनि खर्च कहिले पनि गरेनन् क्या. किनभने म बच्चा हुँदाखेरि पनि म नाच्थ्यो, गाउँको हरेक कार्यक्रममा नाच्न जान्थ्यो. अनि मलाई त्यहीँबाट 500,000 दिएपछि मैले त्यहीँ कपी कलम किन्ने सबै गर्ने गर्थ्यो होइन. हुन त मेरो घरमा मलाई त्यो जुन मेरो आवश्यकता परिपूर्ति गरिदिने व्यक्तिहरू पनि हुनुहुन्न थियो. सायद त्योबाट पनि मैले आफै सिकेको होला, सायद मलाई भगवान्ले पनि हेरेको होला. सबै म आफै नै गर्थ्यौँ.
0: ओके, बोजूसँग हुर्के भन्नुभयो यदि मिल्छ भने यो तपाईँको बाबा आमासँग चाहिँ समय बिताउनु भएन? अब अलिकति यो पारिवारिक कुरा आयो, इफ यु डोन्ट हेभ टु आन्सर इफ यु डोन्ट लाइक.
1: हजुर हजुर, पक्कै पनि. लाइक मेरो कस्तो छ भने मेरो आमा चाहिँ खास गरी म 1 महिनाको हुँदाखेरि बित्नु भएको अरे होइन. आई डोन्ट नो, मलाई थाहा छैन उहाँको अनुहार कस्तो छ, उहाँ कस्तो हुनुहुन्थे होइन, उहाँ कस्तो स्वभावको हुनुहुन्थ्यो मलाई थाहा छैन है. तर मैले धेरै पछि एउटा मधुरो फोटो भेटेको थिएँ होइन, अनि त्यो फोटोबाट म कहिले काहीँ रियलाइज गर्छु, भिजुअलाइज गर्छु होइन. सो यस्तो हुनुहुन्थ्यो होला, यस्तो थियो होला भनेर मेरो आमाको नाम चाहिँ लाटी कान्छी भनेर राखेको रहेछ. किनभने मेरो आमा चाहिँ खास गरी एकदमै सोझो लाजा धेरै नबोल्ने भएको कारणले गर्दा लाटी कान्छी भनेर नाम राखिएको रहेछ होइन. अनि यसो फोटो हेर्दा पनि मलाई त्यस्तै लाग्यो, मैले धेरै पछि पाएको थिएँ, एउटा मधुरो छ तर एकदमै त्यो स्क्याच भएको छ, अलिअलि मात्रै अनुहार भएको होइन. यस्तो हेर्दाखेरि त्यस्तै रहेछन् उहाँ चाहिँ होइन. अनि कस्तो भने मेरो आमा म 1 महिनाको हुँदा उहाँ बित्नु भएपछि मैले आमाको दुध पनि खान पाइएन. जन्मेपछि उहाँलाई भिन्दै राखिदिनु भयो, मलाई भिन्दै. त्यसपछि मेरो आमा बित्नु भयो. मेरो आमा बितिसकेपछि मलाई पनि मेरै आमासँग नै केराको पातमा, गाउँघरमा केराको रुख हुन्छ, केराको पातमा राखेर रा, अब यो पनि बाँच्दिन, यसकै आमाकै छेउमा एकै ठाउँ गाडिदिनु पर्छ भनेर चाहिँ मलाई पनि केराको पातमा राखेर गाडिदिनु भनेको थिए अरे. तर एटलिस्ट मेरो बोजू हुनुहुन्छ, मेरो बाउको फुपू, मेरो बोजू तर बाउले फुपू भनेको कारणले गर्दा मैले पनि बच्चैदेखि नै फुपू भन्छु उहाँलाई होइन. उहाँ बित्नु भइसकिसक्यो, उहाँले चाहिँ हामीलाई चाहिँ म मेरो दाई पनि हुनुहुन्छ होइन, स्पेसियली मलाई भन्नु दाई त ठुलो थियो, मलाई चाहिँ म यो बच्चालाई जसरी भए पनि म बचाउँछु, कोसिस गर्छु होइन, यसलाई नगाडौँ भनेर गाउँलेहरूले गाड्छु भन्दा पनि उनले चाहिँ खोसेर चाहिँ उसको कोल्टोमा
0: बाबाले त्यति बेला
1: मलाई यसरी हुर्काएको हो होइन. आमा त गए गए, खासमा बाउको पनि त्यति धेरै माया त मैले बटुल्न पाएको छैन. किनभनेदेखि अब एकै ठाउँमा हुनुहुन्थ्यो, अब बाउ चाहिँ अलि बढी अब जाँड रक्सी धेरै नै खानुहुन्थ्यो. अब त्यस्तो खानुहुन्छ भनेपछि अब तपाईँहरूले त्यहाँबाट पनि बुझ्न सक्नुहुन्छ जाँड रक्सी खानेको व्यवहारहरू कस्तो हुन्छ भनेर होइन. त्यो भएको कारणले मैले आमाको त माया पाउन सके सकेन, देख्दै देखेन, एटलिस्ट बाउको पनि त्यो माया पाउन सकिएन है. त्यो भएको कारणले मैले जति पाएँ मेरो बोजूको माया पाएँ, उहाँले हुर्काइदिनु भयो, उहाँले पालिदिनु भयो होइन. दुःख सुख भए पनि उहाँले नै चाहिँ यो संसारमा यसरी आफ्नो अहिले जुन कला देखाइरहेको छ, जहाँ पुगिरहेको जुन ठाउँमा छ मेरो आफ्नो बोजूको कारणले हो होइन. त्यो भएको कारणले मेरो घर परिवार चाहिँ यस्तो छ. तर जुन भने घरको एउटा खम्बा आमा रहेछ, आमा नभएपछि त्यो घरको काम छैन रहेछ है. त्यो जुन समाजबाट भोगिने अपहेलना, आफ्ना आफन्तबाट भोगिने अपहेलना, आफ्नै घर परिवारबाट भोगिने अपहेलना, त्यो हरेक कुराहरू यति गाह्रो हुँदो रहेछ, यति गाह्रो हुँदो रहेछ कि तर त्यो गाह्रोको बिचमा पनि एउटा बलियो ढुङ्गा जस्तो बनेर आफूलाई स्ट्रङ बनाएरसम्म आएको छु।
0: हजुर, कस्तो हार्ट टचिङ स्टोरी रहेछ। फेरि हामी दोस्रो यति मात्रै कुराकानी गरौँ भन्ने लाग्यो, फेरि अलिकति फेरि अर्को अरू पनि कुराकानी गरौँला। आदरणीय श्रोताहरू, शिवदास गुरुङ भाइको एकदमै हार्ट टचिङ स्टोरी तपाईँले सुनिराख्नु भएको छ, र यो पारिवारिक कुरा सोध्ने त थिएन, तैपनि अलिकति बोझेको प्रसङ्ग आउँदा आमबाउ पनि जस मैले जोडेँ। र हजुर, अब भने छोटो विश्राम लिउँ, केही गीत सुनाउँ, त्यसपछि चाहिँ उहाँले अब नाटकमा पनि उ गर्नुहुँदो रहेछ, त्यसपछि उहाँले यो चलचित्रमा पनि अभिनय गर्नुभएको छ, यो डिग्री माइलामा, त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ।
2: यो BFBS गोर्खा रेडियो हो।
0: 5:40 गइसकेको छ। अब नि हाम्रो खेलमा तिलिम्बु दिदी ग्रेस लन्डनबाट अघि कल गर्नुभएको थियो र मेरै रोजाइमा कुनै एउटा गीत भन्नुभएको छ, र दिदीलाई हाम्रो हर्क साम्पाङले गाउनुभएको यो गीत एकदमै मनपर्छ। भीषण मुकालिङज्यूले गाउनुभएको शब्द सङ्गीत हर्क साम्पाङज्यूकै हो, अहिले सांसद हुनुहुन्छ, र यो गीत दिदीको लागि राख्न चाहन्छु। र त्यसपछि एउटा प्रोमो ब्रेक, एउटा गीत, अनि हामी थर्ड पार्ट सुन्नेछौँ भाइ शिवदाससँग कुराकानी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। यो छोटो विश्रामपछि हजुर सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। कार्यक्रममा शिवदास गुरुङ भाइ हुनुहुन्छ, डान्सर अनि एक्टर, र उहाँसँग कुराकानी गरिरहेका छौँ। भाइ, अब फेरि अलिकति पारिवारिक कुरा नै जोड्छु। अब यत्रो सफलता अहिले पाउनु भएको छ, होइन, आमा अहिले हुनुहुन्न, आमा हुनुहुन्थ्यो र तपाईँको यो कला देख्नु भएको, कति खुसी हुनुहुन्थ्यो होला, कतिको मिस गर्नुहुन्छ आमालाई?
3: एकदमै धेरै मिस गर्छु, होइन, किनभने समाजका धेरै व्यक्तिहरूले भन्ने गर्छन्, धेरै अग्रज व्यक्ति

0: मलाई पनि मैले पनि रेडियोमा आमाको कुरा गरिरहेको हुन्छु, बाउको भन्दा आमाकै कुरा धेरै आउँछ कि, अनि त्यो आमाले त्यो खाना पकाएर दिएको बोलीहरू त्यो मलाई पनि स्टिल याद हुन्छ र मैले पनि रेडियोमा कुराकानी गरिरहेको छु. राइट, ओके, लेट्स नट टक अबाउट इट. अब यो नाटकतिर चाहिँ कसरी लाग्नुभयो त तपाईँ?
1: अब सधैँभरि यसरी डान्स गरेर अब स्टेजमा पर्फर्मेन्स गरिरहन सक्छ भन्ने त छैन नि त, होइन. अहिले उमेर छ, जोस छ, जागर छ, अहिले चाहिँ बल छ, रूप छ, रङ्ग छ, त्यही भएर सबै प्रोग्रामहरूमा चाहिँ आफूले पर्फर्मेन्स गर्दा पनि सुहाउँछ पनि, सबैले माया पनि गर्छ. जब चाहिँ यही रूप रङ्ग र यही एजहरू यही उमेर ढल्किँदै गएपछि त हामीले जुन प्रकारको अहिले पर्फर्मेन्स गरिरहेछौँ त्यस्तो खालको पर्फर्मेन्सहरू हामीले गर्न पनि त सक्दैनौँ. त्यो भएको कारणले गर्दा मैले चाहिँ एउटा नेक्स्ट उपाय पनि सोच्नु पर्छ. मैले जीवनभर अभिनय नै गरेर चाहिँ आफ्नो जीवनभर अभिनय नै गरेर चाहिँ चामलकै भात खानको लागि, दाल चामलै खानको लागि चाहिँ मैले चाहिँ केही उपाय सोच्नु पर्छ भन्ने मलाई मेरो दिमागमा चलिसकेपछि चाहिँ मैले नाटकतिर जाने मैले निर्णय गरेँ. र नाटक भनेको चाहिँ एउटा अभिनय भनेको एउटा जीवन्त अभिनय हो, जसले चाहिँ जीवनभर चाहिँ हामीले गरेको जुन कुराहरूलाई चाहिँ समातिरहन्छ. त्यो भएको कारणले मैले यस्तो विचार गरेँ, अनि अब नाटकतिर लाग्यो भने कामहरू पछिसम्म पनि पाइन्छ, किनभने एज ढल्किँदै उमेर ढल्किँदै गए पनि मैले त्यही अनुसारको रोलहरू त्यही अनुसारको कामहरू मैले पाउन सकिन्छ भन्ने मलाई लाग्यो. अब म नाटकतिर लाग्छु र यहीँबाट केही कुराहरू सिक्छु, केही कुराहरू सिकेर अध्ययन गर्छु भनेर सोच आयो. त्यसपछि मैले नाटकतिर लाग्यो र नाटकतिर लागेको काम सिक्न थालेको चाहिँ लगभग 6 वर्ष जति भयो. र यो 6 वर्षको भित्रमा नाटकीय डेमोन्स्ट्रेसनहरू त मैले धेरै विषयहरूमा धेरै कामहरू गरिसकेको छु. सो नाटक चाहिँ अब कस्तो हुन्छ भने सीमित मात्रामा एउटा स्टेजमा वान टेक वान एक्सनमा एउटा नाटक घरभित्र अभिनय गरिने चाहिँ कला भयो, होइन. फिल्म भनेको अलिकति टेकहरू लिएर अलिक नाटक र फिल्ममा धेरै भिन्नता छ. त्यो भएको कारणले गर्दा नाटक मा चाहिँ यसरी मैले चाहिँ काम गर्दाखेरिमा चाहिँ सो मैले धेरै विषयहरूमा काम गरिरहँदाखेरिमा चाहिँ तपाईँको के भयो भने मैले गरेको नाटक चाहिँ मैले नभनौँ हामीले गरेको नाटक चाहिँ जुन एउटा नाटक छ तथा कस्तुरी भन्ने नाटक छ, जसको निर्देशन गर्नुभएको थियो दिया मास्के र आदरणीय सर अनुप बराल, अनुप बराल सरले गर्नुभएको थियो. जुन नाटक इन्टरनेसनल थिएटर फेस्टिभलमा चाहिँ 13 वटा देशबाट प्रतिनिधित्व गरेर हामीले पनि नेपाललाई प्रतिनिधित्व गरेर इन्डियाको दिल्ली सहरमा हामीले चाहिँ पर्फर्मेन्स गरेको थियौँ, होइन. भनेपछि त्यहाँबाट पनि अलिकति आत्मसन्तुष्टि हुन्छ कि नाटकको सिलसिलामा कुरा गर्दा, जस आफूले गरेको काम यसरी इन्टरनेसनल थिएटर फेस्टिभलमा गएर नेपालको प्रतिनिधित्व गरेर यसरी देखाउन पाउँदा एकदमै खुसी लाग्यो. कलाकारिताको नाटक किनेको केही सब्जेक्टहरूमा काम गर्न अलिकति भए पनि इम्प्रुभ भएछ है, र आफूले गरेको काम चाहिँ राम्रो भएछ है भन्ने कुरो त्यहाँबाट चाहिँ मलाई फिल भयो, होइन. अझै पनि यो नाटकीयलाई चाहिँ नाटकलाई चाहिँ एक्टिङलाई चाहिँ अझै अगाडि बढाउँदै जान्छु, अझै अध्ययन गर्दै जान्छु, अझै सिक्दै जान्छु, होइन.
0: अलिकति तपाईँलाई छोटाएँ होइन, र दुईटा प्रश्न एकैचोटि सोध्छु, समयको पाबन्दी रह्यो. अहिलेसम्म चाहिँ कति गीतमा चाहिँ तपाईँले मोडेल गर्नुभएको छ, भिजुअल गर्नुभएको छ, अनि यो तपाईँ डिग्री माइला यो फर्स्ट चलचित्र चाहिँ कसरी प्रवेश भयो? दुईटा प्रश्न एकैचोटि सोधे.
1: डिग्री माइलामा चाहिँ मैले त्यही थिएटरमा नाटक गर्दाखेरि चाहिँ मैले त्यही थिएटरबाट नै मैले त्यो काम पाएको हो. ठुलो प्रजामा मैले आफ्नो आफ्नो काम देखाउने मौका पाएको थियो. नै नाटक चलिरहँदाखेरि नाटकबाट नै केही हाम्रै डिरेक्टर साहबहरू प्रड्युसर साहबहरूले चाहिँ सो उहाँलाई यो क्यारे यो ग्रुपको क्यारेक्टरमा ठिक होला, उहाँलाई पनि हामीले चान्स दिनुपर्छ भनेर चाहिँ उहाँले यो त्यो खालको क्यारेक्टर उनीहरूले पनि त्यस्तै खालको क्यारेक्टर खोजेको रहेछ, अलिकति गोज्याङ्रे टाइपको, अलि गाउँघरमा अलि गोज्याङ्रे टाइपको, लाटा लङ्गोडो टाइपको, अलिकति हो त्यस्तो खालको केटाको रोल खालको उनीहरूले खोजेको रहेछ. र मैले एटलिस्ट एउटा नाटकमा त्यही रोल गरेको थियो र उनीहरूलाई त्यो रोल ठ्याक्कै म्याच हुने भएको कारणले गर्दाखेरिमा चाहिँ ल तपाईँलाई चाहिँ हामी यस्तो यस्तो छ, यस्तो यस्तोमा तपाईँको रोल पनि क्यारेक्टर त्यसमा म्याच हुन्छ, तपाईँले यसरी काम गर्नु पर्यो भनेर चाहिँ मलाई चाहिँ आग्रह आयो. त्यसपछिबाट मैले गरेको हुँ डिग्री माइलामा चाहिँ. र अब अर्को के सोध्नु भएको थियो,
0: म्युजिक कतिवटा म्युजिक भिडियोमा
1: म्युजिक भिडियो सिलसिलामा चाहिँ मैले म्युजिक भिडियो धेरै गरेको छु, तर अलिक अर्ग्यानिक टाइपकोहरू गरेको छु, र त्यसरी ओखलढुङ्गा जटालाई चिनाउने खालको गीतहरूमा चाहिँ मैले आफै डिरेक्सन, कोरियोग्राफी र आफै सबै एभ्रिथिङ आफैले नै गरेको।
0: अलिकति चलेको गीतहरू भनिदिनुहोस् न, उहाँ खोजेर प्ले गर्नु पर्यो।
1: हजुर, म एउटा

0: वैचाङ बा भन्ने गीत छ एउटा पनि होइन, अनि त्यसपछिबाट अर्को झुम्जा टाढे सोल्टीको भन्ने गीत छ, अर्को एउटा छ, त्यो चाहिँ मिक्स खालकोमा छ होइन। ट्याक्कै मलाई यहाँ चाहिँ अहिले धेरै कुराहरू चाहिँ याद आएन, जुन मैले गरेको 18 देखि 20-22 वटा भिडियोहरू मैले गरेको छु।
1: राइट, ओके, समय यति नै भयो। एकदमै आज तपाईँलाई यो कुरा गरिन भने म चाहिँ रिग्रेट गर्ने रहेछु होइन, यति राम्रो बोल्नु हुँदछ। आजबाट तपाईँको त्रिबल चौबल 10 गुणा तपाईँको सम्मान बढ्यो मेरोबाट है त।
0: ल किन दाइ हजुर,
1: होइन यस्तो मिठो बोल्नु हुँदो रहेछ, तपाईँको कथाहरू धेरै रहेछ, यस्तो कथाले त हो नि मान्छेलाई इन्सपायर गर्ने होइन। म पनि गाउँमै हुर्केको, मैले पनि कोदाली खनेको, हलो जोतेको, एकदमै अब सायद तपाईँभन्दा धेरै दुःख गरेर त्यतिर नजाउँ होइन। राइट, अन्तमा चाहिँ तपाईँको मुखबाटै तपाईँको टेलिफोन नम्बर भनिदिनुहोस्, त्यसपछि हामी बिदा हुन्छ।
0: 07-448-00-9924 फेरि पनि एकचोटि सुन्नु होला हजुर सबैजनाले, 07-448-00-9924 यसमा तपाईँहरू सम्पूर्णले मलाई कल गर्न सक्नुहुनेछ।
1: ओके, हुन्छ भाई, अझै तपाईँको स्टोरी धेरै नै छ, अझै पनि तपाईँलाई सेयर गर्नु मन लाग्यो भने प्लिज कल मी है।
0: ओके हुन्छ दाई, थ्याङ्क यू सो मच। अब हामी अन्तिम नै रहेछौँ, बिएफबिएस रेडियो सम्पूर्ण परिवार, स्पेसल योगराज दाई हजुरलाई धेरै धेरै सम्मान, कृतज्ञता। सो तपाईँहरूको रेडियो मार्फत म पनि बेलायतमा आएको छु है भन्ने खबर सम्पूर्ण अग्रज व्यक्तिहरूलाई सुनाउन पाएँ, र आफ्ना तिता मिठा भोगेका केही आफ्नो कलाकारिताको कुराहरूदेखि लिएर सङ्घर्षका कुराहरूदेखि लिएर सबै कुराहरू मैले यो बिआरपिएसको रेडियो मार्फत सम्पूर्ण अग्रज व्यक्तिहरूलाई सुनाउन पाएँ। यसको लागि यो अपर्च्युनिटी दिनुभएकोमा तपाईँलाई पनि धेरै धन्यवाद, बिआरपिएस परिवारलाई पनि धेरै धेरै धन्यवाद, सम्पूर्ण युकेवासी, सम्पूर्ण अग्रज व्यक्तिहरू, सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनी, आफ्ना आफन्त इष्ट मित्र साथीभाइ सबैजनालाई म अनुरोध गर्न चाहन्छु, यहाँहरू सम्पूर्णको गाउँ लेभेलादेखि जिल्लाको पार्टीदेखि लिएर भाइ खुलकको पार्टीदेखि लिएर नम्बरी पार्टी दसैँ तिहार यसको कार्यक्रम इज एन एभ्रिथिङ सबै कार्यक्रममा शिवदास गुरुङलाई बोलाउनु होला, शिवदासको कला देखाउने मौका दिनुहोला भन्न चाहन्छु, ताकि अरू रमाइलो भनेको त म आएपछि तपाईँहरूलाई
1: मैले त देखिसकेको छु। हुन्छ भाइ, थ्याङ्क यू भेरी मच है त,
0: थ्याङ्क यू, नमस्कार यहाँ सबैजनालाई, नमस्कार
1: हजुर।

0: स्थानीय समुदायमा
1: बिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाली फुटबलमाथि विश्व फुटबल महासंघले निलम्बनको कारवाही गरेपछि खेलाड़ीको भविष्यमाथि नै प्रश्न उठेको छ। राष्ट्रिय खेलकुद परिषदले निलम्बन फुकुवाका लागि प्रयास शुरू भइसकेको बताएको छ। परिषदका सदस्य सचिव रामचरित्र मेहता
4: क्यान्भामाथि फिफाको जुन निलम्बन भयो यो निलम्बन फुकुवाका लागि अब के गर्नुहुन्छ तपाईँहरू?
5: यो चाहिँ नेपालको लागि खास गरी फुटबल क्षेत्रको लागि दुःखद विषय हो र सरकारले यसलाई चाहिँ एकदमै गम्भीरताको साथ लिएको छ। यो नहुने कुरो भयो तत्कालीन पदाधिकारीहरूको वैध जिम्मेवारीपनको कारणले गर्दाखेरि उहाँहरूले आफ्नो दायित्व कर्तव्य निभाउन नसकेको कारणले गर्दाखेरि आज फुटबललाई यहाँसम्म पुगाएको छ। अन्तर्गत सरकार यसको जिम्मेवार त लिन्छ नै, सरकारले चाहिँ अब दुई तिनवटा रणनीतिबाट अगाडि बढ्न खोजिरहेछन्। पहिलो रणनीति भनेको फिफा र एएफसीसँग चाहिँ अनुरोध गर्ने जुन निलम्बन छ यसलाई फुकुवाको लागि अगाडि बढाएको छ। सरकार सफल भइरहेछ हाम्रो होइन, र निकट भविष्यमा हामीले फिफासँग समन्वय गरिरहेछौँ होइन, छलफल गरिरहेछौँ, पत्रचार गर्नेवाला छौँ।
4: सरकार र सरकार मातहतको खेलकुद परिषदको जिद्दी अडानका कारण एन्फा र राष्ट्रिय फुटबल निलम्बनमा पर्यो भन्ने रियलाइजेसन चाहिँ छ कि छैन तपाईँहरूलाई?
5: होइन, यस्तो राष्ट्रिय खेलकुद परिषद त डेढ महिना अगाडि चाहिँ लगाएको आफूले लगाएको निलम्बन त फुकुवा गरेछ, त्यो चाहिँ तपाईँहरूले उठाउनुहुन्न त्यो कुरो। अर्को विषय भनेको तत्कालीन पदाधिकारीहरूले जो चाहिँ त्यसको लिडरसिप गरिरहेछ डेढ महिना अगाडि निकालेको फुकुवा गरेको चिजलाई चाहिँ उहाँहरूले एक पटक पनि कार्यकारी समितिको बैठक नबसिकन यो अवस्थामा पुर्याउने त्यो क्वेसन कसले उठाउने श्रीमान?
4: अनि त्यो भनेको एन्फा हो सबभन्दा ठुलो दोषी
5: हो त नि। जुन संस्था चार वर्ष लिड गर्यो, जहाँबाट सेवा सुविधा लियो, जहाँबाट उहाँले देश विदेश भ्रमण गर्नुभयो, त्यो संस्थाको मान्छे जिम्मेवार हुनु पर्दैन।
4: अनि अहिले भर्खर यहाँले भन्नुभयो जिम्मेवारी सरकारले लिन्छ भनेपछि त जिम्मेवार सरकार
5: अन्तर्गतमा त अन्तिममा त के भयो भने सबै गल्ती त आए यता आएर सरकारले दुःखद अवस्थामा पुगेको छ। सरकार गम्भीर छ र यो अवस्था आएपछि त सरकारले जिम्मेवार लिएर त अब पहल त गर्दैछन् आफ्नो तरिकाबाट।
4: अनि
5: तर यो
4: फिफाले यो भन्दा अगाडि नै भनेको थियो नि, अनि उसले भने सुन्दै अनि सुन्दै नसुन्ने फिफाले भनेको छ तेस्रो पक्ष हाबी भयो नेपालको फुटबलमा भनेर।
5: फेरि अब यहाँलाई अब यो डेढ महिना अगाडि एन्फामाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद अथवा सरकारले चाहिँ फुकुवा गरेका छ। यो डेढ महिना अगाडि उहाँहरू सुतेर बस्नुभयो, एउटा कार्यकारी समितिको बैठक पनि बस्नु भएन। हामीले बारम्बार घटघट्याउँदा पनि अब एकजना पूर्व जाने, एकजना पश्चिम जाने, आफ्ना घर जाने, अरू पदाधिकारी बोलाएर कुरा गर्दाखेरि पनि हामीले बैठकै बोलाएको छैन। यदि उहाँहरूले बैठक बोलाएको दिएको भए यो अवस्था आउँदैन थियो। हामीले अन्तिमसम्म के भन्यो भने तपाईँहरूको के गर्ने हो, एउटा कार्यकारी समितिबाट डिसिजन गरेर ल्याउनुहोस् त, हामी कहाँ चुनावैमा जाने, चुनावैमा जाने के गर्ने, त्यतिसम्म सरकार अन्तिम आवर्तमा लचिलोपन देखाउँदाखेरि पनि उहाँहरूले एउटा पद्य अहमताको लागि होला गर्नुपर्ने पद्य दायित्व पुरा नगरिकन उहाँहरू निस्किएर अब छ गते म्याच सघाउनुभयो। त्यसको जिम्मा त अब अन्तिममा कोही नहुँदाखेरि त टुरो खेलाडीको जिम्मा कसले लिन्छ? सरकार त लिनै पर्ने हुन्छ। अब सरकार लिएर अब पहल गरिरहेछ सरकार।
4: तर के भन्ने मेहताज्यू, एन्फाका पदाधिकारीलाई विदेश जान समेत रोकिदिनु भयो है तपाईँहरूले?
5: हामीले त अब रोक्ने भनेको त्यो उसलाई चाहिँ यहाँबाट विदेश भ्रमण गर्नलाई चाहिँ दिने एउटा कार्यकारी समितिको बैठक बसेर ल्याउनु छ तपाईँहरूको निर्णय गरेर के गर्नुपर्ने त्यो पनि गर्न नसक्ने, अब उहाँको मात्रै त खोलेर हुँदैन थियो नि त होला त, त्यहाँ त अरू पदाधिकारी पनि खोल्नु पर्ने थियो होला नि त, उहाँले अनुरोध गर्नुपर्ने थियो होला नि त निर्णय गरेर, व्यक्तिगत विषय थिएन होला, संस्थागत विषयबाट गएको थियो, तर पनि हामीले भन्यौँ ल यो निर्णय गरेर ल्याउनु सबैजना, हामीले जे जे गर्नुपर्ने छ कान बाउँदै हामी खोल्नु पर्यो भने खोल्दैन पनि भन्यो।
4: निलम्बनको अवधि लम्बियो यदि भने त्यो बेलासम्म राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदैन, त्यसको लागि एन्फा सहित खेलाडीलाई पक्कै पनि क्षति होला, त्यसको भरण पोषण कसले कसरी गर्ने सदस्य सचिवज्यू?
5: अब के अरे हामीले एकदमै पहल गरेका छौँ, एकदम गम्भीरता साथ यो विषयलाई लिएका छौँ सरकारको तर्फबाट, र फुकुवा नहुन्जेलसम्म अवधि त सरकारको अन्तर्गत त सरकारले जिम्मा लिनै पर्ने हुन्छ। सरकारले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने जुन डोमेस्टिक जुन खेल छ, क्रियाकलाप छ, डोमेस्टिक पूर्वाधारहरू छ, त्यो विषयमा सरकारले आवश्यक कार्यहरू गर्छन् है। तर पनि मुख्य चाहिँ के हो भने पहल चाहिँ उता अगाडि बढ्छ, दुइटै काम सुरु हुन्छ।
4: फिफाको एक्सनप्रति राष्ट्रिय खेलकुद परिषद सरकारको कतिको लज्जित छ।
5: सरकार त अब यस्तो भयो नि त, नेपाल जोडिएपछि सरकारसँग जोडिने विषय भयो त, हजुरहरूले इन्फाक विषय किन उठाइदिनुहुन्न क्या? इन्फाले चार वर्ष जसले चार दिन अगाडि भर्खर उहाँको टुङ्गिएको छ, म्याच सकिएछ, उहाँहरूले यो विषयहरू उठाइदिएको भए त आज सरकारसँग जोडिने विषय त थिए।
4: अनि इन्फालाई चाहिँ के गर्छ त सरकारले?
5: अब अहिले अब त्यसको पनि त केही न केही त होला नि त, प्रक्रियाहरू छलफलहरू त भइरहेको छ, त्यो विषय पनि अगाडि बढ्दैछ।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, यो मिठो गीत समीक्षा अधिकारी र विशाल निरौलाले गाउनु भएको तपाईँले सुन्दै हुनुहुन्थ्यो। यहाँहरू सबैलाई चाहिँ गुड इभिनिङ पनि भन्न चाहिँ चाहन्छु। अहिले गोधुली कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ। आज फ्राइडे हो, म योगराज राई तपाईँहरूको सेवामा छु र साथ दिइराख्नु भएको छ। तपाईँहरूको साथको लागि पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। है त, 7 बजेसम्म तपाईँहरूको सेवामा रहनेछु। यो आवरमा कुनै पनि अन्तर्वार्ताहरू छैन, त्यसले गर्दा तपाईँहरूले गीतहरू सुन्न चाहनुहुन्छ भने प्लिज मलाई जानकारी गराउनु होला है। तर भोलि चाहिँ आरजेड बर्थडे सेलिब्रेट हुँदैछ यहाँ चाहिँ सोर सर्जन मोड ब्यारेक्समा। तपाईँहरू जो आउनुहुन्छ यहाँ भेटाउँलाई त थुप्रै थुप्रै एक्टिभिटीहरू उहाँले गर्दै हुनुहुन्छ। अनि अब नेक्स्ट सन्डे भन्दा पनि स्याटरडे अ विक टुमरो इज अ बिग इभेन्ट बिगर अफ काजको क्यालेन्डरमा, नेपाल कप फाइनल अनि जिबे भेला हुँदैछ। तपाईँहरू पनि आउनुहोला, विशेष गरेर चाहिँ यता अब फानबाट अल्डोसोर क्याम्बली त्यो एरियातिर बस्नुहुने, अब विन्चेस्टर त्यस्तै गरेर बेजिङ स्टोक नजिक पर्छ, अरू सबै एरियाबाट त्यहाँ आउन सक्नुहुन्छ। यो चाहिँ आर्मीको इभेन्ट मात्रै होइन, तपाईँहरू सबै आउन चाहिँ सक्नुहुन्छ है त। र त्यहाँ चाहिँ तपाईँहरूको भेटघाट अनि थुप्रै कार्यक्रमहरू हुन्छ। लेडिज भलिबल हाम्रो चाहिँ जो ब्यान्डको डिस्प्ले पनि हुन्छ, अनि हाम्रो चाहिँ R26 भाइहरू सायद उहाँहरू यसपटक आउनेमै छ होला। त्यहाँ चाहिँ उहाँहरूको खुकुरी डिस्प्ले अनि ताइकोन्डो डिस्प्ले पनि हुन्छ, आउनुहोला। अनि हामी चाहिँ त्यहाँ 2 बजेबाट लाइभ हुनेछौँ है त, बिएफएस गोर्खा रेडियोमा। अनि चाहिँ जो तपाईँहरूले फेसबुक लाइभमा पनि तपाईँहरूले फुटबल हेर्न चाहिँ सक्नुहुन्छ, सायद यसपटक फेसबुकमा पनि

एका छौँ हजुर, आरामै हुनुहुन्छ होला भन्ने आशा गरेका छौँ। हजुर आरामै छौँ साहब, आरामै छु म पनि, अनि परिवार पनि। अलिकति गर्मीको कुरा छ र आज चाहिँ यहाँ अलिक जाडो भइरहेको छ। यहाँ भित्र चाहिँ अब यो टेम्परेचर अलिकति लो हुनुपर्छ यो इक्विपमेन्टहरूको लागि, गर्दा अलिकति जाडो जाडो लागिरहेको छ। तर बाहिर जाँदै फेरि टेम्परेचर अलिकति हाई नै छ। हजुर, बेलायतको गर्मीको बावजुद पनि आज पदम दाई र शिवदास बाबुसँगको भलाकुसारीले कार्यक्रमलाई निकै विशेष र मन छुने बनाएको अनुभूति गरिएका छौँ भन्नुभएको छ। थ्याङ्क यू। अनि शिवदास बाबुको मिठा र हृदयस्पर्शी कुराहरू काठमाडौँबाट प्रसारित स्वनिमसँग कार्यक्रममा करिब 2 घन्टासम्म सुन्ने सौभाग्य पनि मिलेको थियो। उहाँको सरलता, आत्मीयता र विचारहरूले सधैँ मन छुन्छन्। बाबुको बेलायत बसाइ सुखद र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। यस्तो सुन्दर स्थिति र आत्मीय क्षणको लागि हजुरलाई धेरै धेरै धन्यवाद भनेर भन्नुभएको छ। एकदमै हौसला दिनुहुन्छ साप र दिदीले, त्यसको लागि अब के गर्नु, तारिफ गर्ने शब्द छैन। जो साप र दिदीलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। तपाईँको प्रशंसकहरू म मात्रै होइन, थुप्रै छन् गर्दा र तपाईँहरूको बाँकी जीवन बाँकी पल जस अझै शुभ रहोस्, राम्रो होस्, यही भन्न चाहन्छु, शुभकामना दिन चाहिँ चाहन्छु है त। हजुर, अब भने थुप्रै थुप्रै जानकारीहरू छन्, म तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छु। 19औँ वार्षिक भेटघाट तथा बिबीको कार्यक्रम चाहिँ हुँदैछ र यो कार्यक्रम चाहिँ यहाँ माथि काटिन गएछ है त। यो संस्थाको म यसलाई फेरि यहाँ जानकारी गराउँछु है त। यो चाहिँ काटिन गएछ र यहाँ चाहिँ यो प्रिन्ट गर्दा चाहिँ अलिकति छुट्न गएछ, यो कुन संस्थाको भनेर तपाईँलाई जानकारी पनि गराउनुहुन्छ। तनहु समाज युकेको है त, यो चाहिँ तनहु समाज युकेको चाहिँ 19औँ वार्षिक भेटघाट तथा बिबीको कार्यक्रम हुँदैछ र यसमा चाहिँ वरिष्ठ लोकगायक प्रेम राजा महत पनि आउँदै हुनुहुँदो रहेछ है त। अन्य चर्चित कलाकारको बेजोड प्रस्तुति हुनेछ। चर्चित महिला फुटबल खेलाडी अस्मिता आले र सुटिङतर्फ किङ्स मेडल विनर कर्पोरल निश्चल थापा, उहाँले चाहिँ जस एकदमै रेकर्डै राख्नु भएको छ। क्विन्स मेडल पनि जित्नु भएको छ, किङ्स मेडल पनि जित्नु भएको छ। इनफ्याक्ट उहाँले 3 पटक जित्नु भएको र जो त हिस्ट्रीमा कमै छैन होला जस्तो लाग्छ, छैन जस्तो उहाँ नै हो। अनि लाइभ कौडा स्थानीय कलाकारहरूको नेता राइफल ड्र स्वादिष्ट नेपाली खाना भइहाल्यो। भेनु चाहिँ अल्डर वुड लेजर सेन्टर टोङहाम रोड अल्डरसडमा GU 12 4AS तपाईँहरू जान सक्नुहुन्छ। यो चाहिँ August 8 है त, स्याटरडेको दिन, र यो चाहिँ दिउँसो 12 बजेबाट 10 बजेसम्म यो कार्यक्रम चाहिँ हुँदैछ। अनि अर्को सयपत्री परियार सामन्थ लेख्नु भएको छ, यो म अलिकति कन्फ्युज भएँ, यो मैले गल्ती लेखेँ भनेर यहाँहरू चाहिँ सामन्थ नै लेख्नु भएको छ। यो सयपत्री परियार सामन्थ हो अथवा समाज हो, मलाई अलिकति यहाँ कन्फ्युज भइरहेको छु। यदि सुन्दै हुनुहुन्छ भने जानकारी गराउनुहोलाई त। एनुअल बिबीको पार्टी हुँदैछ 4 जुलाईको दिन है, र नेक्स्ट स्याटरडेको दिन 2 बजेबाट 10 बजेसम्म छ। एम्पायर हल अल्डरसटमा हुँदैछ। पोस्ट कोड चाहिँ GU 11 1DJ। इनफ्याक्ट यहाँ चेयरम्यान ज्यूको चाहिँ फोन नम्बर रहेछ, यो म चाहिँ कन्फर्म गर्छु अहिले फोन गरेर। यो सामन्त भन्दा अलिकति मलाई यो अलिकति कस्तो लाग्यो, समाज हो कि जस्तो पनि लागेको छ, तर सामन्त पनि हुनसक्छ, लेट मी क्लियर। अर्को प्रवासी नेपाली एकता समाज पानसको चाहिँ वार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रम हुँदैछ 28 जुनमा। हजुर, 28 जुन भनेको त यो आउँदो सन्डेको दिन पर्दछ, 10 बजेबाट र बेलुकी 7 बजेसम्म राख्नु भएको छ। मिति घर भन्नुभएको छ, यो मिति घर रेस्टुरेन्टमा है त, मिति घर रेस्टुरेन्ट, यो मिति घर रेस्टुरेन्ट पनि रहेछ, GU 12 4NUमा तपाईँहरू जान सक्नुहुन्छ अर्डर सर्टमा है त। अनि अर्को बागलुङ समाज युकेको चाहिँ एनुअल गेट टुगेदर पार्टी हुँदैछ 4 जुलाईको दिन हो, यो आउँदो चाहिँ स्याटरडे, भोलिको साता भनौँ न, 12 बजेबाट यो कार्यक्रम चाहिँ राति 11 बजीसम्म राख्नु भएको छ एम्पायर हल अर्डर सर्टमा। कोअर्डिनेटर चाहिँ मिस्टर गुमान सिंह थापा हुनुहुन्छ, 07576319646 कन्ट्याक्ट गर्न सक्नुहुन्छ बाक्लुङ समाज युकेको यो कार्यक्रमको लागि है त। अर्को तमु पेलुसङ युकेको वार्षिक ग्रीष्मकालीन भेटघाट तथा बिबिक्यू कार्यक्रम हुँदैछ 27 जुन, भनेपछि यो भोलिको कार्यक्रम हो, 10 बजेबाट 11 बजेसम्म हुन्छ। एन्ट्री फी एडल्टहरूको लागि 25 पाउन्ड, 6 देखि 15 वर्षको नानीहरू हुनुहुन्छ भने 15 पाउन्ड छ। र तिलक गुरुङ अनि मन्जु बिके शर्मिला सरु गुरुङज्यूहरूको त्यहाँ प्रस्तुति हुनेछ, इन्जोय गर्नुहोला जो जो तपाईँहरू जान चाहिँ त्यहाँ जानुहुन्छ। अनि यसली गोर्खा नेपाली एसोसिएसनको चाहिँ नेपाली मेला हुँदैछ 11 जुलाईको दिन हो, यो चाहिँ
High Bridge Farm इस्लीमा र यो चाहिँ SO 156HN मा तपाईहरु जान चाहिँ सक्नुहुन्छ त कमल बहादुर पूजा जी हुनुहुन्छ र त्यहाँको चाहिँ जो चेयरमैन अनि ट्रस्टी उहाँलाई कन्ट्याक्ट गर्न सक्नु

हुनुहुन्छ है त। अनि संक्वा सभा समाज युकेको चाहिँ वार्षिक भेला हुँदैछ 15 अगस्तको दिनमा एम्पायर हल अर्डसटमा हो, 10 बजेबाट राति 10 बजेसम्मकै कार्यक्रम राख्नु भएको छ बिहान 10 बजेदेखि। टिकट 25 पाउन्ड हो एडल्टहरूको लागि, 6 देखि 12 वर्षको नानीहरूको लागि 13 पाउन्ड, अनि ओभर 75 अनि चाहिँ ओभर हुनुहुन्छ भने तपाईँहरूको लागि पनि 13 पाउन्ड राखिएको छ है त। अहिलेलाई जानकारीहरू यति नै राखौँ यति अहिलेलाई भने समृद्धि राईले गाउनुभएको यो गीत सुनाउन चाहन्छु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, सुशान्त केसीले गाउनु भएको यो गीत हामीले सुन्यौं। 6:26 गइसकेको छ र यो आवरमा चाहिँ मिठा मिठा यस्तै गीतहरू तपाईँले सुनिराख्नु भएको छ। अब भने एउटा चाहिँ वेडिङ एनिभर्सरीको गीत सुनाऊ र हाम्रो चाहिँ गोर्खा हिलको अनर अथवा प्रोप्राइटर जे भने पनि हाम्रो चाहिँ चन्द्र गुरुङ दाजु हुनुहुन्छ र उहाँ र बहिनी, उहाँको श्रीमती शान्ता बहिनी हुनुहुन्छ, उहाँको चाहिँ आज वेडिङ एनिभर्सरी परेको छ। त्यसले गर्दा एउटा सुहाउँदो गीत राखिदिनु होला है भाइ भनेर उहाँले अनुरोध गर्नुभएको थियो र उहाँले 6:30 भन्दै हुनुहुन्थ्यो र अहिले साथ उहाँले सुन्दै पनि हुनुहुन्छ होला। गर्दा चाहिँ हाम्रो चन्द्र दाजु अनि बहिनीलाई चाहिँ यो भनौँ न वेडिङ एनिभर्सरीको धेरै धेरै शुभकामना भन्न चाहन्छु र तपाईँहरूको सम्बन्ध यसरी नै गाढा रहिरहोस् अनि आजन्म आजन्मसम्म तपाईँहरूको माया चाहिँ जोस बाँचिरहोस् यही नै भन्न चाहिँ चाहन्छु। अरू त के भन्नु होइन, तपाईँ दुवैजनालाई कङ्ग्रेचुलेसन शुभकामना भन्न चाहिँ चाहन्छु है त। हाँसी खुसी चाहिँ बाँच्नु होला र एकदमै समाजमा बसेर राम्रो काम गरिराख्नु भएको छ, सेवा पनि प्रदान गरिराख्नु भएको छ, समाज सेवा पनि त्यत्तिकै अग्रज हुनुहुन्छ, थुप्रै थुप्रै सङ्घ संस्थामा पनि एकदमै जस एक्टिभली लागिराख्नु भएको छ दाई, र थ्याङ्क यू भेरी मच अनि वान्स अगेन दाई र बहिनीलाई र यो चाहिँ वेडिङ एनिभर्सरीको धेरै धेरै बधाई अनि कङ्ग्रेचुलेसन अनि शुभकामना भन्दै कुन गीत राखौँ भन्ने कुरा भएको थियो। सञ्जीवनीले गाउनु भएको यही गीत राखिदिएको छु। निलम आङभाङ बहिनी हुनुहुन्छ विक्रम गोर्खासकै चेली, उहाँले चाहिँ लेख्नुभएको गीत सुरेश अधिकारीको सङ्गीतमा दाई र बहिनीको लागि यही गीत सुनाउन चाहन्छु। वान्स अगेन ह्याप्पी वेडिङ एनिभर्सरी 2026।

सञ्जीवनी ले गाउनु भएको यो मिठो गीत थियो हाम्रो गोर्खा हिलको ओनर हाम्रो प्रोप्राइटर चन्द्र दाजु अनि शान्ता बहिनीको चाहिँ आज वेडिङ एनिभर्सरी हो. त्यसले गर्दा उहाँलाई कङ्ग्रेचुलेसन अनि शुभकामना भन्दै यो गीत मैले राखेँ. आशा छ उहाँले पक्कै पनि सुन्ने मौका चाहिँ पाउनुभयो होला. र एउटा चाहिँ मिठो गीत चाहिँ इनफ्याक्ट यो चाहिँ स्वर सम्राट नारायण गोपालले गाउनु भएको उदय सोताङले गाउनु भएको गीत छ. यो चाहिँ अब रिमिक्स भन्दा पनि यो कभर सङ भनौँ न र शब्द सङ्गीत गोपाल इन्जनको यो गीत पनि र दाईको तर्फबाट बहिनीको लागि राख्न चाहिँ चाहन्छु है त. र यो अघिको एउटा गीत पनि भयो, यो गीत पनि सायद सुहाउँदो गीत नै जस्तो मलाई लाग्छ. यो गीत पनि म केही बेरमा राख्नेछु है त. र यो बिचमा हाम्रो ओम प्रसाद थापा काउचाज्यू हुनुहुन्छ, उहाँले एउटा फोटो पठाउनु भएको रहेछ. यो फोटो चाहिँ यहाँ आएन, ब्राकेट मात्रै आइरहेको छ. र उहाँसँग प्रत्यक्ष कुराकानी गर्ने पनि मलाई चाहिँ जस रहर थियो भोलिको कार्यक्रम सम्बन्धी. उहाँ चाहिँ अहिले कामबाट फर्किँदै हुनुहुँदो रहेछ, सायद बोल्न मिल्दैन कि बोल्न मिल्छ भने यसो जानकारी गराउनु होला. उहाँ के लेख्नुहुन्छ, योगजी नमस्कार, रेडियो सुन्दैछु है हजुर, यसो तलको जानकारी सुनाइदिनु हुन्छ कि भनेर भन्नुभएको रहेछ. आउँदो शनिबार भोलिको कुरा हो अनि आइतबार पर्सि 27 र 28 जुनमा चाहिँ आर्म्ड फोर्सेस डे नेसनल इभेन्टमा अल्डो सर्टको चाहिँ गोर्खा कप हुने स्थानमा भव्यताको साथ एक कुम्भ मेलाको निम्ति पुरा तयारी भएको जानकारी गर्दछु भनेर भन्नुभएको छ. सो कार्यक्रममा भोलि शनिबार 27 जुनको दिन अफिसियल ओपनिङमा अन्य ब्रिटिस भेटरन्सहरूको सँग हामी गोर्खा भेटरनहरू पनि आफ्नै स्ट्यान्ड बेरियरसँग र बिजिडब्लुएस त्यो एउटा झन्डा जस्तो त्यसलाई भन्छ जस्तो लाग्छ. बिजिडब्लुएसको साथै स्थानीय रसमल भूपु गोर्खाहरूको 40 जनाको समूह मार्च पास परेड भाग लिँदैछौँ. भोलि यस कार्यक्रममा भिआइपीहरूमा हालको नयाँ रक्षा मन्त्री साथै धेरै अन्य डिग्निटिजहरूको पनि उपस्थिति रहनेछ. साथै पर्सि 28 जुनको दिन कम्युनिटी इभेन्ट मा हाम्रो प्रथम नौमती बाजा गुल्मी युके समूहको ब्यान्ड र ग्रेटर रसमो नेपाली कम्युनिटीको नेपाली गोर्खा कल्चर सो हुँदैछ. विशेष रसमोरको साथै बेलायतवासी सबै भूपुहरूको चाहिँ परिवारहरूको चाहिँ मौका नचुकाउनुहोला. यस कार्यक्रममा निशुल्क अवलोकन र मनोरञ्जन अन्य स्थानीय कम्युनिटीसँग रमाउन पाउनेछौँ. सबैलाई चुले निम्तो गर्दछौँ. नोट निशुल्क टिकट अनिवार्य बुक तलको लिङ्कमा गएर रजिस्टर गर्नुहोला भनेर चाहिँ रजिस्टर गर्नुपर्ने रहेछ तपाईँहरू जानुभन्दा अगाडि. र यो आर्म फोर्सेस डे नेसनल इभेन्ट 26 भनेर त्यहाँ चाहिँ पेजमा गइयो गर्दा यो कहाँनिर बुक गर्ने मैले पनि यहाँ यसो हेर्दैछु. हजुर, यो चाहिँ कन्ट्याक्ट हजुर यहाँ कसरी बुक गर्ने मैले पनि यहाँ हेर्दैछु. यहाँ त्यो लिङ्क त यहाँलाई पठाउनु भएको रहेछ. त्यो कसरी बुक गर्ने मैले पनि देखिरहेको छुइनँ. यसो हेरेर म पनि यहाँ त्यो ठाउँ भयो भने तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छु है त. हजुरलाई धेरै धेरै धन्यवाद. अहिले भ्याउनुहुन्छ भने एक दुई मिनट मलाई टाइम दिनु होला है. र तपाईँले यो फोटो त पठाउनु भयो, त्यो फोटो चाहिँ खुलेन है, ब्राकेटमा आइरहेको छ. र यदि तपाईँले भ्याउनुहुन्छ भने अहिले म एउटा गीत प्रस्तुत गर्छु, त्यसपछि चाहिँ म हजुरलाई फोन गर्छु. यसो तपाईँलाई मिल्छ भने प्लिज मलाई जानकारी गराउनु होला है त. ल त चन्द्र दाई, हजुरको श्रीमतीको बहिनीको लागि तपाईँको तर्फबाट यो गीत है त. आज स्पेसल डे वेडिङ एनिभर्सरीको दिनमा कति हो वेडिङ एनिभर्सरी हजुरहरूको तपाईँको? हजुर, शुभकामना.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्य उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर अजित घिमिरे र साथीहरूले गाउनुभएको यो गीत हामीले सुन्यौँ। 6:47 गइसकेको छ र विपासना मेडिटेसन कोर्स हुँदैछ 12 अगस्तदेखि 23 अगस्तसम्म र यसमा चाहिँ हिन्दी अनि नेपालीमा पनि गराइने रहेछ र एप्लिकेसन चाहिँ तपाईँहरूले 14 मेमा दिइसक्नुपर्ने। यो चाहिँ एकदमै छिटो खुल्छ अरे, त्यसपछि एकदमै छिटो चाहिँ बन्द हुन्छ अरे, एक दिन मात्रै खुल्छ कि के पनि भन्दै हुनुहुन्थ्यो। गर्दा चाहिँ तपाईँहरूले सायद दर्ता गरिसक्नुभयो होला। यो धम्मा दिपा हेयरफोर्ड सेमा हुन्छ, धेरैले त्यहाँको चाहिँ तारिफ गर्नुभएको छ जानेहरूले। गर्दा तपाईँहरू जान चाहनुहुन्छ भने अनि केही क्वेरी चाहिँ लिन चाहनुहुन्छ भने चाहिँ हाम्रो कृष्ण दर्लामीजी हुनुहुन्छ, उहाँलाई 0772507946 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। है त मिडल्यान्ड नेपाली मेला नोटिङहाममा हुँदैछ र यो चाहिँ डेट यहाँ देख्न सकेको छुइनँ, एकदमै रङ्गी चङ्गी भएको कारणले गर्दा हो। र कहाँनिर लुकेको छ यो डेट? हजुर, भेन्यु चाहिँ मेलबर्न पार्कमा रहेछ र टाइम पनि 10 देखि 9 बजेसम्म छ। 27 जुलाईमा रहेछ है त यो एकदम सानो ठाउँमा लेखेको रहेछ। गर्दा तपाईँ जो जानुहुन्छ इन्जोय गर्नुहोला। NG8 5HJ तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। हजुर, यो थियो चाहिँ जानकारी। अनि यो बिचमा हाम्रो दिनेश साप हुनुहुन्छ, उहाँले फोन गर्नुभएको थियो, एउटा मेल मैले पठाएको थिएँ भनेर उहाँले फोन गर्नुभएको थियो, स्टिल चाहिँ त्यो इमेल चाहिँ आएको छैन है साहब। मैले यहाँ जङ्क इमेलमा पनि मैले चेक गरेँ, मैले पाउन सकेको छुइनँ। गर्दा थ्याङ्क यू भेरी मच भन्न चाहन्छु, तर रिसिभ चाहिँ भएको छैन। हजुर, यो जङ्क इमेलमा चाहिँ कहिलेकाहीँ प्रायसो मान्छेले जङ्क इमेलतिर हाम्रो ध्यानै जाँदैन नि त, अहिले चेक पनि गरिँदैन। र एकजना श्रोतालाई मैले एकदमै अपसेट बनाएँ जस्तो मलाई लाग्यो, र उहाँ चाहिँ जस अस्ट्रेलिया मेलबर्नबाट सुन्ने गर्नुहुँदो रहेछ। आज सुन्नुभएको छ कि सुन्नुभएको छैन? सुन्नुभएको छैन, म उहाँको यो इमेल चाहिँ अहिले भर्खरै इमेल चाहिँ जस उहाँलाई रिप्लाई गर्नेछु। ओहो, मैले त टेक्स्ट इमेल लेखेँ, रेस्पोन्ड गर्नु भएन भनेर पनि त्यस्तो लागेको होला, जो कोहीलाई पनि त लाग्छ, मलाई पनि त्यो लाग्छ होइन। तर यो जङ्क इमेलमा गएको कारणले गर्दा र कहिले काहीँ मात्रै चेक गरिन्छ, आज त्यही नै हो। उहाँ लेख्नुहुन्छ, हेलो योग सर नमस्ते भन्नुभएको छ, हजुरलाई नमस्कार, होप यु आर डुइङ वेल भन्नुभएको छ। थ्याङ्क यू, तपाईँलाई पनि ठिक होला। अहिले चाहिँ वर्ल्ड कप कतिको हेर्दै हुनुहुन्छ? राइट नाउ आई एम लिसनिङ टु यर प्रोग्राम फ्रम मेलबर्न अस्ट्रेलिया। आई वुड लाइक टु रिक्वेस्ट अ सङ टु डेडिकेट टु अल बिएबिएस फ्यामिली एन्ड अल माई फ्यामिली एन्ड फ्रेन्ड्स भन्नुभएको छ। कर्णदासले गाउनुभएको यो गीत चाहिँ उहाँले अनुरोध गर्नुभएको छ, श्री थापाज्यू हुनुहुँदो रहेछ। र जो सुन्नुभएको छ भने अलिक क्षमा गर्न माग्न चाहन्छु, यो अलिक पछि देखेको कारणले गर्दा यो गीत चाहिँ म तपाईँलाई सुनाउन चाहन्छु। कर्णदासले गाउनुभएको एकदमै कर्णप्रिय गीत छ र हजुरलाई धेरै धेरै धन्यवाद, अनि यो क्षमा पनि माग्न चाहन्छु है त यो ढिलो रेस्पोन्स गरेकोमा। भोलि चाहिँ यहाँ आरजेआर बर्थडे हुँदैछ, जो जो आउनुहुन्छ जोस भोलि हाम्रो भेटघाट हुन्छ है त, र यहाँ भाइहरूले एकदमै जोस तयारी गर्दै हुनुहुन्छ, र तपाईँहरू भोलि यतातिर आउनको लागि पनि जोस उत्साहित हुनुहुन्छ होला। ल त हजुर, तपाईँको लागि यो गीतै त आशा गरेको छु, आज सुन्दै हुनुहुन्छ होला श्री थापाज्यू अस्ट्रेलियामा।

0: हजुर, यो गीत अलिकति म रोक्न चाहिँ बाध्य भएँ, अलि पछि सुनाउँला। यो बिचमा हाम्रो ओम प्रसाद थापा काउसरज्यू आउनुभएको छ र उहाँले यस पटकको चाहिँ यो आर्म फोर्सेस डे भोलि अनि पछि कार्यक्रममा भाग लिँदै हुनुहुन्छ, यस सम्बन्धी छोटो कुराकानी गरौँ। हेलो हजुर, नमस्ते।
1: नमस्कार योगजी, छोटो समय दिनुभएको धन्यवाद हजुर।
0: हजुर, त्यही त, तपाईँ बाटोमा हुनुहुन्छ, अहिले घरमा आइसक्नु भयो?
1: हजुर, म भर्खर यसो घरमा आएर कार भाग गरेछु।
0: ए ओके, हुन्छ। ल, भोलि र पर्सि तपाईँहरूले पनि भाग लिँदै हुनुहुन्छ, अलिकति भनिदिनुहोस् न तपाईँले नै।
1: सबभन्दा पहिला त एकदम मौका दिनुभयो धन्यवाद, विशेष गरेर आर्म फोर्सेस डे अथवा विकको सबैलाई शुभकामना, सबै भेटरेनहरूलाई। आफ्नो ठाउँमा यो हप्ता भरि नै गत मन्डेदेखि कन्टिन्यू भइराखेका छ, तर नेसनल रूपले यहाँ बेलायतको यो अल्डरसोटमा अहिले चाहिँ एकदम वृहत कार्यक्रम हुँदैछ, विशेष गरेर भोलि र पर्सि। भोलि चाहिँ ठुलो के अरे परेड हुन्छ, परेड पछि त्यसपछि विभिन्न कार्यक्रम छ। त्यसको लागि मैले अलिकति अपडेट गर्न के चाहन्छु भने भिआइपीहरू एकदमै टाइट, एकदमै भिआइपीहरूको आगमन हुने भएर सेक्युरिटी बेसी टाइट भएको छ, एकदमै बाटोहरू धेरै क्लोज भएको छन्, गर्दाखेरि भोलि आउने विशेष गरेर परेडमा जाने साथीहरूलाई, साहबहरू, गुरुजीहरू अनि भाइहरूलाई के भन्न चाहन्छु भने दिएको टाइममा तपाईँहरू चाहिँ अलिक समय लिएर निस्किएर आइदिनु होला। हामी ठ्याक 9:15 हामी त्यो दिएको ठाउँमा हामी आइपुग्नुपर्छ। अनि विशेष गरेर जति पनि उहाँहरूलाई कसैलाई थाहा पाउनु भएको छैन भने हामीले गाडी लिएर जाने धेरै रियर चान्स छ। जो जसलाई चाहिँ टोकिएको गाडी छ त्यो मात्रै गाडी लिएर आउनु होला। रेस्ट अफ लाई चाहिँ पुरै ट्रेन स्टेसन, हरेक ठाउँको ट्रेन स्टेसनदेखि सेटल बस सर्भिस छ, फ्री अफ चार्ज, कुनै पैसा लाग्दैन। त्यस कारणले तपाईँहरू बस युज गरेर नै आउनु सक्नुहुन्छ। सबभन्दा राम्रो त कसैले आफ्नो परिवारबाट ड्रप गर्ने व्यवस्था मिलाउनु भयो भने त्यो राम्रो हुन्छ भन्ने भन्दै विशेष एकदमै ठुलो भव्य तयारी भएको छ। जुन गोर्खा कप हुने ठाउँ अहिले पुरा कोडन गरेर एकदम धुमधामसँग त्यहाँनिर एयरफोर्स, नेभी, आर्मीको विभिन्न डिस्प्लेहरूदेखि लिएर तपाईँको त्यहाँ प्रेजेन्टेसनदेखि लिएर अनि डेमोन्स्ट्रेसन ठाउँहरूदेखि लिएर एकदम कम्युनिटी होपहरू अनि ठुल्ठुला के अरे तपाईँको के अरे ऊहरू बनाइसकेको छन्। गर्दाखेरि जति पनि लोकलहरू आउन चाहनुहुन्छ भने प्लिज तपाईँहरूले अझै मौका छ, तपाईँहरूले भोलि बिहानसम्म पनि तपाईँहरूले टिकट फ्री अफ चार्जमा तपाईँले रजिस्टर मात्रै गर्ने हो, त्यो रजिस्टर गरेरको त्यो लिएर मात्रै अनि आफ्नो आइडी लिएर आउनु होला। तपाईँहरू चाहिँ फ्री अफ चार्जमा अवलोकन गर्न सक्नुहुन्छ। यो असाध्यै ठुलो मौका छ यो अहिले, किनभने ठुल्ठुलो के अरे भिआइपीहरू आउँदैछन्, प्लस यहाँका लोकल कम्युनिटी, हाम्रो भेटरेनहरू, ब्रिटिस भेटरेन, ब्रिटिस लिजनसँग सँगै बसेर सहकार्य गर्ने ठुलो अवसर छ। त्यस त्यति नै भन्न चाहे हजुर, थ्याङ्क यू भेरी मच।
0: ओके, तपाईँहरूको चाहिँ प्रस्तुति के हुनेछ त?
1: हाम्रो भोलि चाहिँ विशेष गरेर हाम्रो गोर्खा भेटरेनहरूको पनि ब्रिटिस लिजनसँगै मिलेर हाम्रो मार्चिङ हुन्छ आफ्नै स्ट्यान्डर्ड ब्यारेजसँग।
0: हजुर,
1: परेड खेलिन्छ भिआइपीलाई जब त्यहाँ उम्मा भएपछि, त्यसपछि दिउँसोभरि चाहिँ धेरै एक्टिभिटी छन्। भोलि चाहिँ हाम्रो ग्रेटर रसमोर नेपाली कम्युनिटीले एउटा इन्फर्मेसन के अरे ऊदेखि लिएर के अरे स्टलदेखि लिएर एक ठाउँ चाहिँ यो मादलहरू हामीले कसरी बजाउने भनेर मादलहरू बजाउने के अरे एउटा सिकाउने एउटा स्टल राखेको छ एउटा इन्टरटेन्मेन्टको लागि। जति पनि आउने पाहुनाहरू त्यहाँनिर त्यस्तो छ, अन्य किसिमको त त्यो छँदैछन्। पर्सि चाहिँ विशेष गरेर हाम्रो नौमती बाजा, प्रथम नौमती बाजा गुल्मी युकेको विशेष प्रस्तुति छ। हाम्रो दुईवटा सो छ मेन स्टेजमा, गर्दाखेरि तपाईँहरू 10 बजे एउटा सो छ, तपाईँ जो भ्याउनुहुन्छ 10 बजे आउनुहोस्। 10 बजे नभ्याउने चाहिँ तपाईँको 1 बजेदेखि 2 बजेसम्म हाम्रो सो छ, त्यतिखेर आएर त्यहाँ नाच्न सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ, अन्य विशेष यहाँका लोकल कम्युनिटीहरू, लोकल भेटरेनहरूसँग एकै ठाउँ रमाउन सक्नुहुन्छ। नमुती बाजाले ठुलो के अरे एउटा हाम्रो कन्ट्रिब्युसन गर्दैछौँ, त्यसमा तपाईँहरू पनि आएर साथ दिनुहोला भन्न चाहन्छु हजुर।
0: ए ओके, ल त एकदमै अब गोर्खालीको रिप्रेजेन्ट गरेर त्यहाँ जाँदै हुनुहुँदो रहेछ। म पनि कति सालमा पो यो पोस्ट माउथमा त्यहाँ गएको थिएँ, त्यति बेला चाहिँ डेभिड क्यामरन हुनुहुन्थ्यो, प्रधानमन्त्री डेभिड क्यामरन त्यहाँ आउनुभएको थियो है। अब त्यसमा त ठुल्ठुलो अब कतिपय सेक्युरिटी कुराहरू पनि हुन्छ होला होइन, त्यो त्यतिर नजाउँ गर्दा। थ्याङ्क यू भेरी मच हजुरको जानकारीलाई, म पनि आउने थिएँ भोलि चाहिँ यहाँ आरजीआर बर्थडे भएको कारणले गर्दा त्यतिर आउनुपर्ने भयो, जानुपर्ने गर्दा। थ्याङ्क यू भेरी मच मच हजुर, कार्यक्रम सफल रहोस्।
1: थ्याङ्क यू भेरी मच हजुर, आरजीआर बर्थडेको लागि पनि एकदमै सबैलाई शुभकामना, उपस्थित हुन नपाए तापनि हजुर भन्दै म पनि बिदा हुन्छु, धन्यवाद।
0: ओके थ्याङ्क यू हजुर। हजुर उहाँ हुनुहुन्थ्यो हाम्रो एकदमै नियमित श्रोता ओम प्रसाद थापा काउजीजी, उहाँले पनि भाग लिँदै हुनुहुँदो रहेछ त्यहाँ, उहाँहरूले प्रस्तुति दिँदै हुनुहुँदो रहेछ। वाट अ गुड न्युज, अमेजिङ न्युज, र उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अघि कर्णदासले गाउनुभएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो, अस्ट्रेलिया मेलबर्नमा हुनुभएका हाम्रो चाहिँ श्रोताको लागि मैले यो प्रस्तुत गर्दैछु। इनफ्याक्ट उहाँको पुरा नाम चाहिँ वेद प्रसाद थापाजी हुनुहुँदो रहेछ, र यो गीत श्री थापा लेख्नु भएको छ तल, अलिकति कन्फ्युज भयो भने माथि चाहिँ त्यो रहेछ गर्दा। एनिवे यही गीत राख्दै र तपाईँहरू सबैलाई ह्याभ अ लभली विकेन्ड भन्दै र मन्डे भेट्ने भाषा राख्दै मैले बिदा मागेँ। हस् त नमस्ते, बाई।

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: गएको छ महिनामा नेपालबाट 262 जना विदेशीलाई निकाला गरिएको तथ्याङ्क आएको छ।
4: भिसा उद्देश्य विपरीत नेपालमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि गर्ने विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको हो। शंकास्पद गतिविधि गर्ने विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने र दोषी देखिएकालाई डिपोर्ट गर्ने गरिएको विभागका निर्देशक टीकाराम ढकालको भनाइ छ। ढकालका अनुसार सन् 2026 शुरू भएता महिनामा विभागले अवैध क्रियाकलापमा संलग्न 272 जना विदेशी नागरिकलाई डिपोर्ट गरेको जानकारी दिनुभएको हो। पछिल्ला चार महिनामा यौन क्रियाकलापमा संलग्न भएको आरोपमा छमेलबाट 36 विदेशी महिलालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ। विभागले नेपाल भ्रमण गर्ने विदेशीको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनमा सहयोग गर्ने भन्दै विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली समेत सञ्चालनमा ल्याएको छ। यो प्रणालीमा होटेल, विमान कम्पनी, ट्राभल्स, मनी एक्सचेन्ज सहित 1500 भन्दा बढी निकाय आबद्ध भएका छन्। सन् 2025 नेपालले अवैध क्रियाकलापमा संलग्न 523 जना विदेशीलाई देश निकाला गरेको थियो। भिसाको उद्देश्य विपरीत बसेका लागू औषध कारोबार, मानव भेषविकन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसुर देखिएमा निकाला गर्ने गरिएको ढकालको भनाइ छ।
3: नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासीलाई किरा परेको खाना दिनेलाई कार्यवाही गरेर देखाउन चुनौती दिनुभएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खाना लागेको अम्लेटमा काँडा भेटिएको घटनामा 3,00,000 जरिवाना गरिएको प्रसंग निकाल्दै किरा परेको खाना दिनेलाई कति जरिवाना गर्ने भन्दै प्रश्न गर्नुभएको हो।
5: मन्त्रीले खान लागेको अम्लेटमा काँडा भेटियो, 3,00,000 जरिवाना लाउनुभयो, ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कारवाही गर्दै हुनुहुन्छ? सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठीवास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ सरकारले। हामी नयाँ हौ, हर समस्याको समाधान गर्ने जादुई क्षमता बोकेर आएका छौँ भनेर भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने, यो सरकारमा वैचारिक स्पष्टता छैन, कन्सेप्चुअल क्लियरिटी छैन, सीमा बारे गैर जिम्मेवार टिप्पणी गर्छ, संहितासँग खेलवाड गर्न खोज्छ र प्रधानमन्त्री फेसबुकमा मस्करी गरेर बस्छन्। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गरे बिना यो हटाउन पाउँदैन।
3: बेलायतको राजदम्पति बकिङघम दरबारमा नबस्ने भएको छ। राजा चार्ल्सको यो निर्णयपछि 188 वर्ष पुरानो राज परम्परा पनि तोडिने भएको छ।
6: राजा चार्ल्स तृतीय र रानी कमिला बकिङघम दरबारको मर्मत सम्हार सकेपछि पनि त्यहाँ बस्न नजानु हुने भएको हो। राजपरिवारको नयाँ फाइनान्सियल रिपोर्टमा यो जानकारी दिएको बीबीसीले जनाएको छ। बकिङघम दरबारको मर्मत आउँदो मार्चमा पूरा हुँदैछ। यो दरबार करिब 36,90,00,000 पाउन्डको लागतमा मर्मत गरिँदैछ। बकिङघम दरबार सन् 1837 बेलायती राजा वा रानीको आधिकारिक निवास हो। राजा रानी नबसेपछि यो दरबार राजपरिवारको मुख्य प्रशासनिक र औपचारिक केन्द्रका रूपमा भने कायमै रहनेछ। राजा चार्ल्सले आफ्नो आधिकारिक निवास बकिङघम दरबार नजिकैको क्लेरेन्स हाउसलाई नै बनाउने निर्णय गर्नुभएको छ। महारानी भिक्टोरियाको समयपछि कुनै पनि बेलायती राजा वा महारानीले बकिङघम दरबारको साटो अर्को घरलाई स्थायी निवास बनाएको यो पहिलो पटक हो। सन् 2005 बिहे भए चार्ल्स र कमिला क्लेरेन्स हाउसमा बस्दै आउनु भएको छ। यो भवन सेन्ट जेम्स दरबार नजिकै छ।
3: अब खबर फटाफट।
6: काभ्रे पलाञ्चोको बिथान्चोक गाउँपालिका एक च्याम्राङ बेसी झिङ्गे सड़कको रतन खोलामा बेली ब्रिज बनेपछि स्थानीयलाई सहज। बागमती प्रदेश सरकार र बिथान्चोक गाउँपालिकाको लागत साझेदारीमा 1,70,00,000 पुल तयार। असार लागे पनि पानी नपर्दा कैलालीका धानका गरा सुकेर चिरा पर्न थाल्यो। बोरिङको पानीले रोपाई गरेका किसानका धान गरामै सुक्न थालेपछि किसानलाई चिन्ता। राजसभाको महाधिवेशन भइरहेको चितवन र आसपासमा 50 करोड़ भन्दा बढ़ीको कारोबार। देशभरका प्रतिनिधि, पर्यवेक्षक र सुवेक्षकले जिल्लाका होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलायमान। भोजपुरको पौवादोङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम। गर्भवतीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य। ट्राफिक कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 8,12,000 राजस्व संकलन गर्यो। यो अवधिमा जिल्लाभर 68 वटा सवारी दुर्घटना। कालीकोटमा नदी खोलाबाट ढुङ्गा गिटी बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक लगाइयो। विपरीत हुने गरी काम गरे कानून बमोजिम कारवाही हुने चेतावनी। असार 15 गते नै
2: BFBS, Gorkha Radio.

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 12 गते तदनुसार जुन महिनाको 26 तारिक सन् 2026 को कार्यक्रममा हुनुहुन्छ र आज द्वादशी र विश्व लागु पदार्थ ओसार प्रसार विरुद्धको दिवस पनि परेको छ र आज एकादशी पनि परेकोले गर्दाखेरि धेरैजनाले आज द्वादशी पनि परेको छ र शुक्रबारको कार्यक्रम सदस्य तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै हेर्नु भएको छ र कार्यक्रमको शुभारम्भ भने स्वर्गीय प्रेमधोज प्रधानको आवाजमा रहेको सुमधुर साङ्गीतिक कोशीलीबाटै कार्यक्रमलाई मैले उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदस्य हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने दुईवटा फिचर रिपोर्टलाई स्थान दिएका छौँ। नेपालगञ्जबाट दिलकेसीले तयार पार्नुभएको फिचर रिपोर्ट र त्यसै गरी बालुङका सम्वाददाता संगम घरती मगरले तयार पार्नुभएको अर्को एउटा फिचर पनि रहेको छ र अन्य विषयवस्तुमा सम्पादकीयले स्थान दिएका छौँ भने साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

स्वर्गीय अरुण थापाका आवाजमा रहेको यस गीतका रचनाकार भने विनोद गौचन हुनुहुन्थ्यो भने सङ्गीत स्वयं अरुण थापाकै रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाउँ अब भने पालो रहेको छ सदैव हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय र सम्पादकीयलाई लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट शीर्षक छ फिफा प्रतिबन्धको अवधि छोट्याउँ यो शीर्षकमा यी कान्तिपुरले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ यति बेला विश्वभरका फुटबल प्रेमी विश्वकप प्रतियोगितामा झुमिरहेका छन् र विभिन्न देशको समर्थन गर्दै आफूलाई प्रतियोगितासँग एकाकार गरिरहेका छन् र फुटबलले विश्वभर उमङ्ग सृजना गरिरहँदा नेपाली फुटबलले भने दुःखद स्थितिको सामना गर्नु परेको छ किनकि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहिबार नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ केही समयदेखि विवाद शक्ति संघर्ष र अन्यलबाट व्यतीत हुँदै आएको नेपाली फुटबल फिफाको प्रतिबन्धसँगै थप अप्ठ्यारो तर्फ धकिलिएको छ यसका कयौं अल्पकालीन र दीर्घकालीन नोक्सान नेपाली फुटबलले बेहोर्नु परेको हुन्छ यति बेलाको मुख्य ध्येय फिफाले त्यति कठोर कदम

0: पाल्न बाध्य हुने गरी नेपालभित्र गरिएका गतिविधिको समीक्षा र सुधार अपरिहार्य छ। विभिन्न देशका सन्दर्भले सरकार तथा अदालत जस्ता तेस्रो पक्षको हस्तक्षेपलाई अन्त्य गर्दै फिफाकै सहमति वा संलग्नतामा निकासको बाटो पहिलाउँदै प्रतिबन्ध अन्त्य भएको पाइन्छ। नेपालले पनि त्यस्ता देशका अनुभवबाट पाठ सिक्न जरुरी छ। जिल्ला तथा प्रदेशका तहगत निर्वाचन नगरी सोझै केन्द्रको निर्वाचनमा जाने अखिल नेपाल फुटबल संघ एन्फाको तयारीपछि पछिल्लो विवाद शुरू भएको मानिन्छ। एन्फाको एक पक्षले 13 चैतका लागि अर्ली इलेक्सन तय गरेको थियो र यसलाई स्थगित गर्न नियामकीय निकाय राष्ट्रिय खेलकुद परिषद राखेफले निर्देशन दिएको थियो, तर एन्फा नेतृत्वले अटेर गरेपछि राष्ट्रिय खेलकुद परिषदले 11 चैतमा उसलाई निलम्बन गरेको थियो। त्यसपछि निर्वाचन स्थगित भयो। यसबीचमा फिफा एसियाली फुटबल महासंघ एएफसी एन्फा र राष्ट्रिय खेलकुद परिषद बीच भर्चुअल वार्ता भएको थियो। त्यसक्रममा फिफा र एएफसीले निलम्बन फिर्ता लिएर चुनावको पुरानै कार्यक्रममा फर्कन भनेका थिए। फिफा र एएफसीले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेख्दै एन्फालाई निलम्बन गर्ने निर्णय फिर्ता लिन 21 वैशाखको समय सीमा पनि तोकेका थिए। एक जेटमा भने राष्ट्रिय खेलकुद परिषदले एन्फामाथिको निलम्बन फुकुवा गरिदिएको थियो। यसैबीच 6 असारमा एन्फा अध्यक्ष पंकज विक्रम नेवाङको नेतृत्वको कार्य समितिको पदावधि पूरा भएको थियो। त्यसको 5 दिनपछि नै फिफाको प्रतिबन्ध सार्वजनिक भएको हो भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। राष्ट्रिय खेलकुद परिषद र एन्फा बीचको विवाद कतिसम्म थियो भन्न बुझ्न हालैको एउटा घटना चर्चित छ। एन्फा अध्यक्ष पंकज विक्रम नेवाङ र महासचिव किरण राईलाई विश्वकप हेर्न जाने क्रममा विमानस्थलबाटै फिर्ता गरिएको थियो। राष्ट्रिय खेलकुद परिषदको सिफारिसमा एन्फाका सबै पदाधिकारी तथा कर्मचारीलाई अध्यागमन विभागले कालो सूचीमा राखेका कारण यस्तो भएको हो। यो घटनाले पनि फिफालाई चिडाएको हुन सक्छ। यी सबै सिलसिलाका बीच बुझ्नुपर्ने मुख्य पक्ष के हो भने एन्फा माथिको बाह्य हस्तक्षेपलाई फिफा तथा एएफसीले स्वीकार गर्दैनन्। एन्फाको स्वायत्ततामाथिको हस्तक्षेपको अर्थ लगाउँछन्, तर विभिन्न मुलुकमा त्यहाँको फुटबल संस्थामाथि सरकारका निकाय वा अदालत हावी हुँदा यस्ता प्रतिबन्ध निम्दने गरेका छन्। छिमेकी मुलुक भारत तथा पाकिस्तानमाथिका प्रतिबन्ध र फुकुवाले त्यस्तै सन्दर्भलाई प्रष्टाउँछ। नेपालमाथि प्रतिबन्ध लगाउनुमा फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएको छ। एन्फाभित्र समस्या थियो भन्नेमा दुई मत छैन, तर शक्ति सङ्घर्ष र विवादको विवेकपूर्ण समाधान अनिवार्य थियो। त्यही नेर चुक्दा नेपाली फुटबल अध्यारोतर्फ धकिलिएको छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। फिफाले प्रतिबन्ध लगाउनुको अर्थ सम्बन्धित देशको फुटबल गतिविधि शून्यको स्थितिमा आउनु हो, अर्थात् नेपालले अब कुनै पनि अन्तर्राष्ट्रिय वा क्षेत्रीय प्रतियोगितामा भाग लिन पाउने छैन। फिफा सदस्य रहेका कुनै पनि देशसँग प्रतिस्पर्धा गर्न पाउने छैन। फिफाबाट यहाँको फुटबल विकासका लागि दिने गरिएको अनुदान बन्द हुन सक्छ। फुटबल विकासका लागि फिफाले आयोजना गर्ने सिप विकासका कार्यक्रममा पनि सहभागी हुन नपाइन सक्छ। यस्ता केही असर तत्कालै देखिन्छ, तर लामो समयसम्म पर्ने असर झन बढी घातक हुन्छन्। जस्तो कि फुटबल गतिविधि नहुँदा यहाँका क्लब टिक्न मुस्किल पर्छ। राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्दा हुने खेलाडीको एक्सपोजर हुन सक्दैन, बरु खेलाडी पलायन हुन सक्छन्। खेलाडीले व्यक्तिगत रूपमै पनि विभिन्न देशका क्लबसँग आबद्ध हुने प्रक्रियामा पनि असर पर्न सक्छ। निरन्तरतामा हुने विच्छेदले फुटबल गतिविधिलाई विस्तारै शिथिल बनाउँदै लैजान्छ। यति बेला विश्वकपमा केप भेड, कुराकाओ, उज्बेकिस्तान लगायतका देशको उपस्थितिको निकै चर्चा भइरहेको छ। त्यसले यसअघि फुटबलमा खासै चर्चा नपाएका देशले पनि विश्वकपमा सहभागी हुने र सनसनी मचाउने सम्भावना प्रतिप्रेरित गर्छ। नेपालले पनि त्यसबाट पाठ सिक्न सक्छ। फुटबल प्रतिभाहरू उत्पादन गर्न सक्छ। त्यसका लागि एउटा मुख्य शर्त भनेको यहाँ फुटबलको वातावरण हुर्काउनु र फैलाउनु नै हो। तर अहिले जस्तो स्थिति निम्तिएको छ, त्यसले यहाँको वातावरणलाई अझ उन्नत र बनाउँदैन नै भएको वातावरण पनि बिगार्दै लैजान्छ। त्यसैले यति बेलाको प्रतिबन्धबाट सरकार, राष्ट्रिय खेलकुद परिषद तथा एन्फा सबैले पाठ सिक्नु पर्छ। यस्ता प्रतिबन्ध दीर्घकालीन समस्या समाधान गर्ने र कार्यशैली सुधारका लागि प्रतिबद्धता जगाउने अवसर पनि हो र धेरै देशले प्रतिबन्ध खेपेका हुन्छन् तर तेस्रो पक्षको हस्तक्षेप नहुने र निर्वाचनबाट नियमित अवस्थामा फर्कने सुनिश्चित भएसँगै प्रतिबन्ध फुकुवा भएको पाइन्छ। नेपालले पनि त्यसका लागि पहल गर्नुपर्छ। नलागोस् भनिएको प्रतिबन्ध लागिसकेपछि यस अवधिलाई छोटाउने प्रयत्न अब प्राथमिकतामा पर्नुपर्छ भन्दै एकान्तिपुरले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। शीर्षक थियो फिफा प्रतिबन्धको अवधि छोटाउ। अब यो सम्पादकीय पछि भने लागौ छोटो विश्राम तर्फ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो, अनि साथीकै घरमा रात पनि बिताउनुभयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: स्वर्गीय सुर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतकार रचनाकार भने स्वर्गीय चाँदनी शाह हुनुहुन्छ भने यसमा सङ्गीत भने वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको रहेको छ र यो निकै सर्वाधिक लोकप्रिय भएको गीतबाटै कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने पालो रहेको छ हामीले सधैँ यस्तो कार्यक्रममा समावेश गर्ने विषयवस्तु इस्यु अफ द डे अन्तर्गत नेपालगञ्जबाट प्राप्त भएको छोटो फिचर रिपोर्ट रहेको छ। लागू संवाददाता दिलकेशीले तयार पार्नुभएको यो फिचर रिपोर्टलाई आजको कार्यक्रममा मैले स्थान दिएको छु।
1: बर्दियाको ठाकुर बाबा नगरपालिका स्थित किसान माध्यमिक विद्यालय केही वर्ष अघि यो विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको थियो। अभिभावक निजी विद्यालयतर्फ आकर्षित भएका थिए। शैक्षिक गुणस्तर बारे प्रश्न उठ्ने गरेको थियो। यहाँसम्म कि विद्यार्थी संख्या घटेर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था थियो। तर आज अवस्था फेरिएको छ। शिक्षामा गरिएको लगानी, विद्यालय सुधारका कार्यक्रम, शिक्षकको क्षमता विकास, सूचना प्रविधिको प्रयोग र समुदायको सहभागिताले शैक्षिक क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद सापकोटा:
2: यो विद्यालयले तीनवटा सेक्टरहरू सञ्चालन गरिरहेको छ। 2075 सालमा 50 भन्दा कम विद्यार्थी भएर धन्न धन्न सकिने अवस्थामा रहेको विद्यालय यतिखेर ठाकुरबाबा नगरपालिकाकै इङ्ग्लिस मिडियमको लागि अत्यन्त आकर्षक केन्द्रको रूपमा स्थापित भएको छ। एउटै कक्षामा कक्षा एकमा तीनवटा सेक्सनसम्म सञ्चालन गर्नुपर्ने अवस्था छ। 10 कक्षासम्मको रिजल्ट हेर्ने हो भने विगत 3 पालिकामा नै उत्कृष्ट रिजल्ट ल्याउन यो विद्यालय सफल भएको छ र यस विद्यालयले केही नमुना कार्यहरू पनि गरेको छ। अभिभावकको सहभागितामा गरिने परियोजना कार्य जहाँ अभिभावकहरूले आफै आफ्नो बच्चाको नम्बरिङ गर्नुहुन्छ। हामीसँग भएको 52 स्टाफहरू प्रत्येक महिना अभिभावकको घरमा पुग्नुहुन्छ, जुन कारणले गर्दा विद्यालय र परिवारको बिचमा अत्यन्त राम्रो कोअर्डिनेसन भएको छ भने ठाकुरबाबा नगरपालिकामै पहिलोपटक वार्ड नम्बर 5 आरकेजिएस र बी ग्रुपको सहयोगमा हामीले 500 बढी अभिभावकको घरमा सिकाइ कुनाको लागि आवश्यक सामग्रीहरू वितरण गरेर त्यसको सबै प्रक्रिया सकेका छौँ र छिट्टै पढाइ कुनायुक्त ओडाको रूपमा हामी घोषणा गर्न गइरहेका छौँ।
1: त्यस्तै सूर्य माध्यमिक विद्यालयको अवस्था पनि अहिले फेरिएको छ। विद्यार्थीको चाप वर्षेनी बढ्दै गएको छ। विद्यार्थीहरूका लागि पुस्तकालय छ, कम्प्युटर ल्याब छ, प्रयोगशाला कक्षाको लागि छुट्टै व्यवस्था गरिएको छ। विद्यार्थीको बढ्दो चापका कारण पूर्वाधारको अभाव हुने अवस्था रहेको विद्यालयका प्रधानाध्यापक राजेश कुमार यादवको भनाइ छ।
3: यो शिक्षकको जागिरमा यहाँ 2056 सालदेखि हो। त्यसपछि 2070 सालदेखि यस विद्यालयको प्रधानाध्यापक हो। हामीले चाहिँ भौतिक पूर्वाधार चाहिँ विद्यार्थी संख्या अनुसार हामीले चाहिँ प्रयास गरिरहेछौँ। भौतिक पूर्वाधार पनि तयार भइरहेछ। स्थानीय सरकारहरू उहाँहरूबाट पनि सहयोग भइ नै रहेछ। जहाँसम्म शैक्षिक गुणस्तरका कुराहरू छन्, विगत चाहिँ हामी 6-7 लगभग हामी चाहिँ हरेक वर्ष 2-4% बढ्दै गइरहेछ। सामुदायिक विद्यालयका कुरा गर्ने हो भने हामी कहाँ लगभग 1200 बच्चाहरू अहिले चाहिँ अध्ययनरत छन्। तिनीहरूलाई शुद्ध चाहिँ खाने पानीको हामीले व्यवस्था गरेका छौँ। 2-2 हामीसँग बसहरू छन् र त्यो सँगसँगै हाम्रो चाहिँ नर्सरीदेखि कक्षा 10 हामीले चाहिँ 2076 सालदेखि अङ्ग्रेजी माध्यमका क्लासहरू पनि सञ्चालन गरिरहेछौँ। अरू विद्यालयभन्दा फरक भनेपछि हाम्रो चाहिँ अत्याधुनिक चाहिँ विज्ञान प्रयोगशाला चाहिँ हामीसँग, गणित प्रयोगशाला भनेको बर्दिया जिल्लामा मलाई लाग्छ कि हाम्रो विद्यालयमा मात्र छ। त्यत्रो चाहिँ हाम्रो कम्प्युटर ल्याब छ, जहाँ विद्यार्थीहरू चाहिँ हामी कहाँ कम्प्युटर साइन्स पनि 9 नै पढाइ हुन्छ। ती सबै चाहिँ कुराहरू छन् हामीसँग।
1: ठाकुरबाबा नगरपालिकाले शिक्षालाई विकासको आधार स्तम्भ मानेर निरन्तर लगानी गर्दै आएको छ। विद्यालय भवन निर्माण, कक्षा कोठा व्यवस्थापन, शौचालय, खानेपानी, पुस्तकालय, कम्प्युटर तथा डिजिटल सामग्री व्यवस्थापनमा विशेष जोड दिएको छ। त्यस्तै शैक्षिक गुणस्तरलाई पनि मूल मन्त्र बनाइएको छ। शिक्षा शाखा प्रमुख सीता भण्डारी:
4: शैक्षिक कार्यक्रमहरू विद्यार्थी लक्षित र शिक्षकलाई सँगसँगै क्षमता विकासका कार्यक्रमहरू पनि लगेका छौँ। विशेष गरेर गुणस्तरको कुरामा सबैभन्दा पनि विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकहरूको दरबन्दी पुर्याउनु पर्ने अवस्थाले पालिकाले लगभग 79 शिक्षकहरू चाहिँ अहिले व्यवस्थापन गरेको छ। प्रत्येक कक्षा कोठामा विषयगत रूपले शिक्षक पूर्ण गरेर पालिकाले व्यवस्था गरेको छ र उहाँहरूलाई क्षमता विकासका तालिमका कार्यक्रमहरू पनि सञ्चालन गरेछन्। सँगसँगै परीक्षाका कुराहरूलाई पनि हामीले व्यवस्थित तरिकाले लगेका छौँ। जस्तो अरू स्थानीय तहमा 5 लिँदैन भने हामीले 5, 8, 10 परीक्षा 10 पनि प्री बोर्ड भनेर चलाएका छौँ। त्यसले गर्दा पनि विद्यार्थीहरूको लेभल कति छ, होइन, हामीले कहाँ चाहिँ सुधार गर्नुपर्छ भनेर पनि हामीलाई कार्यक्रम त्यसरी चाहिँ सञ्चालन गरिएका छन् र हामीले त्यो नतिजा विश्लेषणका कार्यक्रम पनि सँगसँगै लिएका छौँ। यसमा विभिन्न सदस्य प्र विषयगत शिक्षकहरूलाई सँगै राखेर जनप्रतिनिधिहरू राखेर कसरी काम गर्न सकिन्छ, हाम्रो कमजोरी कहाँ छ भनेर त्यसरी चाहिँ सुधार गर्दै लगेका छौँ। पछिल्लो चरणमा विषयगत भेलाहरू गराउने, विषयगत शिक्षणहरू गर्दाखेरि आउने कठिनाईहरूको बारेमा त्यही छलफल गरेर टुङ्ग्याउने कुराहरू पनि सँगसँगै छन्।
1: यो पालिकामा 33 विद्यालय रहेका छन्। आर्थिक अवस्था कमजोर विद्यार्थीहरूलाई लक्षित गरेर पालिकाले निशुल्क शिक्षा कार्यक्रमलाई कडाईका साथ कार्यान्वयनमा ल्याएको छ, जसका कारण पनि शिक्षामा सकारात्मक प्रभाव परेको ठाकुर बाबा नगरपालिकाका नगर प्रमुख तिलक शर्माको भनाइ छ।
5: खास गरेर मुक्त कमैया, सुकुम्बासी, भूमिहीन दलितको बसोबास र विपन्न नागरिक करिब 11,564 घरधुरीमा करिब करिब 39,400 घरधुरी विपन्नको सूचीमा रहेको हुँदा उहाँहरूको बच्चा बच्चीले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले हामीले शिक्षालाई गुणस्तर सुधार्न लाग्यौँ। त्यो सँगै कतिपयले निर्वाचनका दरमियान हामी जाँदाखेरि हामीले फिस तिर्ने अवस्था पनि छैन भन्ने भइसकेपछि हामीले निर्वाचित भएकै शैक्षिक सत्रमा त्यो शैक्षिक सत्रमा हामीले कक्षा 10 पूर्ण निशुल्क गऱ्यौँ, कक्षा 11 र 12 लक्षित वर्गलाई निशुल्क गऱ्यौँ भने यो शैक्षिक सत्रबाट हामीले कक्षा 12 पनि पूर्ण रूपले सबैलाई निशुल्क गरी पूर्ण निशुल्क शिक्षा कार्यान्वयन गरेका छौँ भने पूर्वाधारका लागि ठाकुरबाबा नगरपालिकाको सामाजिक विकासमा सबैभन्दा ठुलो बजेट हामीले छुट्याउने गरेका छौँ। अब करिब करिब पूर्वाधारको काम सम्पन्न भइसकेको छ। हामीलाई हाम्रो विद्यार्थी सङ्ख्या सबै अनुपात हेर्दै गर्दा हामीले बनाउनु पर्ने हाल भएको विद्यार्थी सङ्ख्यालाई र केही थप भए पनि पुग्ने गरी हाम्रो सबै विद्यालयहरूमा नयाँ पूर्वाधारहरू हामीले सबै संरचनाहरू बनाइसकेका छौँ। त्यो सँगै यहाँ निजी विद्यालयहरूमा अलिकति खेलकुद सामग्री लगायतको अलिक बढी आकर्षण हुने बाबु नानीहरूलाई भएको हुँदा त्यो पनि हामीले करिब करिब अहिले 1 करोड जतिको खेलकुद सामग्री नै आउटडोर इन्डोर सामानहरू नै विद्यालयहरूमा पठाइसकेका छौँ। त्यसले गर्दा पनि अलिकति आकर्षित गर्ला र गुणस्तर सुधारको लागि 17 हामी निर्वाचित हुँदा 5-8 कक्षाको परीक्षा लिने थियो, 17% चाहिँ रिजल्ट थियो टोटलमा। अहिले चाहिँ हामीले 5 र 8 पनि लिने गरेका छौँ। अहिलेसम्म आइपुग्दा 17 बाट 41, 41 बाट 61, 61 बाट अहिले 80%सम्म रिजल्ट पुगेको छ भने यासीमा पनि हाम्रो अघिल्लो 2 हामी जिल्लामा प्रथम भयौँ, यस वर्ष हामी चाहिँ प्रथम भएनौँ, तथापि हाम्रो रिजल्टको दर चाहिँ घटेको छैन।
1: शिक्षा ज्ञान प्राप्त गर्ने थलो मात्र होइन, समाजलाई समृद्ध बनाउने आधार पनि हो। बर्दिया राष्ट्रिय निकुञ्जको आडमा रहेको ठाकुरबाबा नगरपालिकाले शिक्षामा ल्याएको सुधारले शैक्षिक पर्यटन प्रवर्धनको अर्को आधार पनि थपेको छ।

0: स्वर्गीय लता मंगेशकरको आवाजमा रहेको यस गीतका रचनाकार भने शैलेन्द्र हुनुहुन्थ्यो र यसमा संगीत डाइरेक्टरको रूपमा शंकर जयकिशनको र यो गीत चाहिँ दिल अपना और प्रीत पराई एल्बमबाट चाहिँ सहार गरिएको हो र यो सांगीतिक कोशीले सँगसँगै अब भने कार्यक्रमलाई थप अगाडि बढाऊ यो छोटो विश्रामबाट र यो छोटो विश्राम पछि पुनः फेरि हामी बीएबएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौ तर अहिलेलाई भने छोटो विश्रामतर्फ लागौं।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो छोटो विश्राम सँगसँगै अब भने लागौं बागलुङबाट प्राप्त भएको यो छोटो फिचर रिपोर्टतर्फ। यस रिपोर्टलाई तयार पार्नु भएको छ संवाददाता संगम घरती मगरले।
3: फोर्सा र पुरानो गाउँबीच दूरीले जम्मा 5 किलोमिटरको फरक थियो, तर ती 5 किलोमिटरको दूरीले पुरानो गाउँ र फोर्सावासीलाई वर्षौं वर्ष दूर दूर बनायो। अप्ठ्यारो र चट्टानै चट्टानको भूगोलले गर्दा पुरानो गाउँका नागरिकहरू वर्षौं पहिलेदेखि सरर मोटर चढेर यात्रा गर्दा फोर्सावासी भने लामो र घुमाउरो बाटो पैदल यात्रा गर्न बाध्य हुनु पर्यो। यसपटक भने फोर्सावासी अब मोटर चढ्नका लागि पुरानो गाउँसम्म पैदल हिँड्नु पर्ने छैन। गण्डकी प्रदेश सरकार र बडीघाट गाउँपालिकाको संयुक्त प्रयासबाट चट्टानी पहाड चिरेर फोर्सामा सडक पुगेको छ। यसले बागलुङ बडीघाट गाउँपालिका वडा नम्बर 8 पर्ने पुरानो गाउँ र फोर्सा गाउँलाई मोटर बाटोले जोडेको छ। विगतका स्थानीय सरकारले राम्रोसँग पहल नगर्दा आफूले मोटर बाटो देख्न अहिलेसम्म कुर्नु परेको स्थानीयको गुनासो छ।
4: यो खुसीको कुरा पनि हो, जहिले हो पुरा हुन त काम गर्नेलाई धेरै दुःख छ, सोच्नेलाई धेरै दुःख छ। पुरानो गाउँ फोर्सा भेडीघर मोटर बाटो कहिले जोडिएला भन्ने यसै त हामीले सपना पनि देखेको थिएन। त्यही पनि 9 वर्षको कार्यकालमा पालिका स्तरीय पालिका सुरुवात भयो। 9 वर्षको कार्यकालमा पुरानो गाउँ फोर्सा भेडीघर हुने मोटर बाटोलाई अलिकति 5 वर्षको कार्यकालमा धेरै मेहनत गर्नु भएन। मेहनत त उहाँहरूलाई गर्ने क्रममा धेरै गाह्रो हुन्छ, त्यही पनि हामीले नि महसुस गर्यो हेर्नेलाई भन्दा गर्नेलाई धेरै दुःख हुन्छ, त्यो मलाई अवगत नै छ। योभन्दा अगाडिको कार्यकालमा पालिकाका अध्यक्ष उपाध्यक्ष सबैले काम चाहिँ मिलेर गर्नुभयो, बजेट पनि हाल्नुभयो, बजेट पनि दिनुभयो होला, तर यो पुरानो गाउँ फोर्सा भेडीघर जोडिने माटोमा धेरै पहल थिएन।
3: स्थानीय तहको पछिल्लो निर्वाचन 2079 निर्वाचित जनप्रतिनिधि आएपछि निरन्तर बजेट विनियोजन गरेपछि यसपटक फोर्सासम्म बाटो पुगेको छ। सडक जोडिएसँगै 300 घर परिवार प्रत्यक्ष लाभान्वित हुने स्थानीय समाजसेवी मेघबहादुर पाइजा बताउनुहुन्छ।
5: आजभन्दा 4 वर्ष पहिलादेखि बाटो गर्ने हो नि त, त्यहाँ 4-5 किलोमिटर छ होला, अहिले चाहिँ त्यही 1.5 किलोमिटर त्यही हो। पुरानो गाउँ भनेको हाम्रो ओडाको कार्यालय भएकै अझै गाउँ हो होइन, साबिकको रणसिंहकिटेनी 1 र 2 अझै पुरानो गाउँ पर्छ। फोर्सा भनेको साबिकको 9 हो रणसिंहकिटेनीको, भेडीघर भनेको 8 हो, अनि यता खोला खालको अझै तारा खोला सुधार मसिन जोडिएको खोला खालको चाहिँ 7 हो होइन। पहिला यता हामीले अझै रम्वाबाट खोला खालको भेडीघरसम्म लयन गरे, अहिले हामीले पुरानो गाउँबाट अझै भेडीघरसम्म ल्यायौँ, त्यहाँ त्यही 300 घरधुरी छन्।
3: मोटर बाटो सम्पन्न भएपछि गत साता मात्रै यसको उद्घाटन गरेको छ। मोटर बाटो उद्घाटनको अवसरमा स्थानीयले सडक खन्ने डोजर अपरेटरलाई पैसाको माला समेत लगाइदिएका छन्।
5: होइन, हामीले त्यो त अस्ति नै पहिले गर्नुपर्ने हो। बाटो जोडिएको करिब अझै एक महिनै भयो, होइन, बाटो काम सम्पन्न भएको, अरू अरू कामको व्यस्तताको कारणले अझै पालिका अध्यक्ष उपाध्यक्षसित सँगै हामीले त्यहाँ एकैचोटि राख्ने भएर अझै त्यसरी अझै काम साँच्दै गर्दाखेरि सन्दर्भ मिल्यो। अपरेटरहरूले साह्रै अप्ठ्यारो भूगोलमा आफ्नो अझै जिन्दगीलाई हत्केलामा राखेर उनीहरूले काम गरे। कति अपरेटरहरू त्यहाँबाट अझै विस्थापित भए, बिचरा अझै काम गर्न सकेनन्, होइन, कति कहिलाई त्यो भयो। र अहिले उनीहरूले यो बल्टमा अब राम्रै काम गरे, त्यसो भएको कारणले बाटो जोडिएको उपलक्ष्यमा त्यो गरिएको हो। अपरेटरहरू त धेरै आए हाम्रो बाटो खन्ने सन्दर्भमा, जोडिने बेलामा अझै उद्घाटनको बेलामा त्यो सन्दर्भ उनीहरूलाई पर्यो।
3: उक्त सडक जोड्नका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा 50 लाख बजेट विनियोजन गरेको थियो, तर यसपटक गाउँपालिकाको डोजरले निरन्तर 6 महिनासम्म खनेपछि मात्रै सडकको ट्र्याक खोल्न सफल भएको उहाँको भनाइ छ।
5: दसैँको पछाडिबाट लगत्तै काम गर्यौँ, वैशाख महिनाभरि हामीले काम गर्यौँ, करिब 6 महिना चाहिँ लगातार काम भयो। गाउँपालिकाको डोजर 6 महिना लगातार चल्यो, 1 महिना जति यता अब चाहिँ टेन्डरको पनि चल्यो ठेकदार। प्रदेशको अझै त्यहाँ मेनुअल काम पनि थिए, अझै स्ट्रक्चरको कामहरू पनि थिए 50 लाखकोमा, कटिङ पनि थियो। त्यसो भएको कारणले प्रदेशको ठ्याक्कै क्वान्टिटी के के थिए, कति थिए, त्यो हामीलाई थाहा भएन, तर अब त्यो 50 लाखको टेन्डर हो प्रदेश।
3: पटक पटक छुट्याएको बजेटले सडक पुरा नभएपछि यसपटक बढी गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर सडक पुरा नहुँदासम्म खन्ने निर्णय गरेको थियो। गाउँपालिकाको विशेष प्राथमिकता परेकै कारण सडक बनेको पाइजा बताउनुहुन्छ।
5: गाउँपालिकाले चलाउने, तेल गाउँपालिकाले हाल्ने, बाटो जति समय र जति खर्च लाग्छ काम गर्ने भन्ने गाउँपालिकाको प्रतिबद्धताले त्यसरी काम भएको। गत वर्ष गएको मेसिन अहिलेसम्म त्यति बसेको पैसा।
3: उक्त सडक गलकुट मल्म पाण्डव खानी हुँदै रमुवा खोला खर्क भेडीखोर फोर्सा पुरानो गाउँ तुनिबोटबाट भीमघिट्टे जोडिन्छ। यो सडकको ट्र्याक खुलेपछि अब फोर्सावासीलाई मात्रै सजिलो भएको छैन, मध्य पहाडी लोकमार्ग गलकोट बुर्तिबाङ खण्डमा कुनै अप्ठ्यारो आइलागे वैकल्पिक मार्गको रूपमा समेत काममा आउनेछ।
5: बाटो फोर्सा मात्रै पुगेन, त्यो बाटो सट्टै अब चाहिँ भेडीखोर हुँदै रमुवासम्म आउन सकिने भयो। यो मध्य पहाडी भित्रको एउटा त्यस प्रकारको चाहिँ अर्को एउटा सडक हो कि, कयौं अवस्थामा त्यसले वैकल्पिक चाहिँ बाटोको काम गर्दछ।
3: जम्मा 5 किलोमिटर सडक खन्नका लागि 3 करोड 25 लाख रुपियाँ बढी खर्च भएको बडीघाट गाउँपालिकाका उपाध्यक्ष भीमसेन बनले जानकारी दिनुभयो।
6: हामीले यो कार्यकालमा गरेको चाहिँ 5 किलोमिटर हो, एकदम पहरा मात्र थियो, पहरा मात्र 5 किलोमिटर खन्ने। हामीले 3 करोड 25 लाख खर्च भएको, प्रदेशबाट 1 करोड 50 लाख हो, त्यो 5 किलोमिटर गर्दा हाम्रो आफ्नो चाहिँ 1 करोड 75 लाख हो।
7: त्यो मेसिनको क्रय राज कति त छोडिदिनुहोस्, 68 लाख समथिङ त हाम्रो क्यासे खर्च भएछ यो वर्ष मात्रै। अनि अघिल्लो वर्ष पनि हाम्रो मेसिनले थप काम गरेको बर्खा लागुन्जेल, यो दुईटा जोड्दा करोड भन्दा माथि हामीले चाहिँ खर्चै क्यासमा खर्च गरेका छ। मेसिनको नै जोड्ने भन्दा अझै बढी हुन्छ जस्तो लाग्छ।
3: यो सडक निर्माण भएपछि वैकल्पिक अवस्थामा सहज हुने उहाँको भनाइ छ।
6: त्यो बाटो त्यो बस्तीको लागि मात्र नै भएन, त्यसले चाहिँ अहिले हाम्रो यो पाण्डव खानीबाट गइरहेको बाटो छ नि, त्यो झिर्का टोकरी हुँदै विस्तार गरेको आगा खेतवाला बाटो, त्यो बाटोको मिड साइड मात्र हो त्यो। अन्त त्यो बाटो आउने भनेको भीमगेठी नै हो, त्यो एक प्रकारको पहाडी मार्ग भनौँ न। जे त्यो मल्म पाण्डव खानी रमुवा रणसिंह किटेनी भीमगेठी भन्ने सडक छ नि, बीच खण्ड हो त्यो।
3: यसपटक जसरी पनि सडक फोर्सा जोड्नु पर्छ भनेर कार्यपालिकाले निर्णय गरेरै गाउँपालिकाले निरन्तर प्रयोग गरेर सडक खनेको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
5: पुरानो गाउँबाटै ब्रेकरै ब्रेकरले फोर्सा पहिलो चोटि बाटो जोडियो कि तल्ल, अहिले पनि अब प्रदेशबाट सङ्घबाट बले टावला र खनौला भन्ने भए जोडिन्थेन। पालिकाले चाहिँ अब निरन्तर आफै पालिकाको कर्मचारी अपरेटर तेल डोजर सबै पालिकाको भएर यहाँकोले भन्थे, बिहान ठ्याक्कै 4 बजे बस्थ्यो अरे कि त्यो मिसिनमा, 4 बजे मिसिनमा बस्यो, त्यो बेलुकीको 7:30 बजीसम्म मिसिन ब्रेकर हान्थे भनेर हिजो त्यहाँ थुप्रै पैसाको माला लगाइदियो नि त अपरेटरलाई, निरन्तर आफ्नै घरको बारी जस्तो गरेर खन्ने हो नि त पालिकाले निर्णय गरेर।

हवस् त यिनै गीत सङ्गीत र कुराकानी सँगसँगै आजको यो बसाइबाट विदा लिने बेला पनि भइसकेको छ र पार्श्वमा रामकृष्ण ढकालको यो सुमधुर साङ्गीतिक कोशीले तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म धनजङ गुरुङ पनि विदा हुन्छु। सप्ताहन्त दुई दिनको विदा रमाइलोसँग बितोस्। पुनः फेरि सोमबार तपाईँहरूको सेवामा भेट हुने नै छ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: రాష్ట్రభ మహామంత్రి పథకా ఉమ్మడి మనీష్ హాలే పార్టీ నేతృత్వకు నిర్దేశం విపరీత సమూహగత రాజనీతిక అభ్యాస పార్టీ హున ఖోజేకు ఆశంకా వ్యక్త గర్నుభాకు ఛ. మహాధివేశన స్థలమా సంచారకర్మీసంగ కురా గర్దై నేతా ఛ.
1: समूहगत अभ्यास गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान. रवि दाईले त यहाँ आएर हैन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ.
0: नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले जेएनजी आन्दोलनका घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिश गरेको आरोप लगाउनु भएको छ. राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्री,
2: मानव अधिकार आयोगले ढिलो गरी प्रतिवेदन दियो र भूतलक्षी कानून बनाएर कारवाही गर भनेर केही पोलिटिकल व्यक्तिहरूलाई त्यसले चाहिँ दाम्रै काम गर्यो. त्यसकारण म भन्न चाहन्छु कि मानव अधिकार आयोगको जुरिस्डिक्सन के हो, मानव अधिकार आयोगको क्षेत्राधिकार के हो, उसले के अनुसन्धान गर्ने हो, के सिफारिस गर्ने हो र उसले यो प्रतिवेदन दिन्छ र नेपालको संविधान 2072 धारा 20 फौजदारी न्याय सम्बन्धी हकको यो मौलिक हकको त्यसले निषेध गर्छ कि यो भूतरक्षी कानून बनाएर नागरिक माथि फौजदारी अभियोगमा राज्यले ज्यादती गर्ने कुराको का लागि बन्देज गराएको छ, यस्तो कुराको सिफारिस गर्छ. तरै पनि भदौ 23 र 24 गतेका केही केही छिमछिमे भए पनि केही केही सिफारिसहरू छन्, तर ती सिफारिसमा अपराधी करार गरिएका मान्छेका माथि यो सरकार कानमा तेल हालेको छ, कारवाही गर्ने कुनै पहल कदमी देखाउँदैन. तर मानव अधिकारको जुरिस्डिक्सनमाथि मेरो प्रश्न छ, भूत प्रभावी कानुन बनाउन पाइन्छ कि पाइँदैन भन्ने कुरा, र एकपटक मानव अधिकार आयोगलाई नेपालको संविधान पढ्नको लागि पनि मैले अनुरोध गर्न चाहन्छु.
0: बर्ड फ्लू संक्रमण फैलिन नदिन पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने भएको छ. 3 महिना अघि शुरू भएको संक्रमण अहिले मुलुकका 11 जिल्लामा फैलिएको छ. यसपछि विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरेर निगरानी बढ़ाएको हो. काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले जानकारी दिनुभयो. उपत्यका चन्द्रगिरी, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, नारायण, सूर्य विनायक लगायतका क्षेत्रमा फार्ममा संक्रमण पुष्टि भएको छ. यो संक्रमण मान्छेमा पनि सर्न सक्ने सम्भावना भएकाले विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडै नियन्त्रण गर्न पंक्षी व्यवसाय तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गर्नु भएको छ. देशभरका करिब 100 कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि ती फार्ममा पंक्षी अण्डा दाना नष्ट गरिएका छन्. यस्तै करिब 1.5 महिना नयाँ चल्ला नराख्न पनि विभागले आग्रह गरेको छ. नष्ट गरिएका कुखुराका अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्ला बाट समितिले निर्धारण गर्ने दर रेटका आधारमा लागत मूल्यको 75% किसानलाई क्षतिपूर्ति दिने व्यवस्था छ. सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ.
3: धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण

0: आयोजनाले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले शुक्रबार ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89 लाख अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने परियोजनाले देशका 3 वटा प्रदेशका 4 वटा जिल्लालाई भौगोलिक कार्यक्षेत्र बनाएको छ।
1: गएको 6 महिनामा नेपालबाट 262 जना विदेशीलाई निकाला गरिएको तथ्याङ्क आएको छ। भिजा उद्देश्य विपरीत नेपालमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि गर्ने विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको हो। शंकास्पद गतिविधि गर्ने विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने र दोषी देखिएकालाई डिपोर्ट गर्ने गरिएको विभागका निर्देशक टीकाराम ढकालको भनाइ छ। ढकालका अनुसार सन् 2026 शुरू भए यता महिनामा विभागले अवैध क्रियाकलापमा संलग्न 272 जना विदेशी नागरिकलाई डिपोर्ट गरेको छ। पछिल्ला 4 महिनामा यौन क्रियाकलापमा संलग्न भएको आरोपमा ठमेलबाट 36 विदेशी महिलालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ। विभागले नेपाल भ्रमण गर्ने विदेशीको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनमा सहयोग गर्ने भन्दै विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली समेत सञ्चालनमा ल्याएको छ।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

रेडियो। तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk BFBS Gorkha Radio

0: सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ।
1: सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गते भित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागिएको उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।
0: विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध सुरु हुन अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ।
2: अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात गएको फेब्रुअरी 28 ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $76 थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारल $72 आसपासमा कारोबार भइरहेको छ। युद्ध सुरु भएपछि ब्रेन्ट क्रूडको मूल्य $120 नाघेको थियो। नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाव घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्रै थाहा हुन्छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार नेपाली बजार कच्चा तेल नभई प्रशोधित तेलको भावमा भर पर्छ। भारतीय आयल निगम आइओसीले हरेक अङ्ग्रेजी महिनाको 1 र 16 तारिकमा मूल्य सूची पठाउँछ। आज जुन 26 हो, अब आउँदो जुलाई 1 अर्थात आउँदो बुधबार अर्को मूल्य आउनेछ। नेपालमा मध्यपूर्वको युद्ध अघि पेट्रोलको मूल्य प्रति लिटर 157 रूपियाँ र डिजल तथा मट्टी तेल प्रति लिटर 142 रूपियाँ थियो। अहिले पेट्रोलको मूल्य प्रति लिटर 217 रूपियाँ र डिजलको प्रति लिटर 225 रूपियाँमा कारोबार भइरहेको छ। युद्ध सुरु भएपछि खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 1,900 रूपियाँ रहेकोमा अहिले 2160 पुगेको छ। गएको हप्ता अमेरिका र इरानबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। यो सँगै कच्चा तेलको भाव घटेको हो।
0: कोशी प्रदेश सभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेश सभाको कामकाज अझै अस्थायी संरचनाबाट मात्रै सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक कामसम्म प्रभावित बनेका छन्। ध्रुव भट्टराईको रिपोर्ट।
3: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल:
4: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्, ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्नु नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
3: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8,00,000 रूपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
5: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीहरूलाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामा सभाजीहरूको कार्यकक्ष सबै कुराहरूमा
6: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: उदय सोताङ सर्वदा प्रस्तुत गीत थियो यति चोखो यति मिठो दिउँला तिमीलाई माया। यस गीतका ओरिजिनल सिंगर भने नारायण गोपाल हुन्। बीएफबीएस कर्कारी रेडियोबाट त्रिवेणी कार्यक्रमको दुई घण्टाको समय अवधिभर हामी मिठा मिठा गीतहरू सुन्दै यहाँहरू सबै सबैलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आउनुहोस् अब कार्यक्रमको दोस्रो घण्टामा भने वर्ल्ड कपको बारेमा अलिकति कुराकानी गर्न चाहन्छु। तपाईँ हामी सबैलाई वर्ल्ड कपको रौनकता छाइसकेको छ होइन। वर्ल्ड कप जताततै तपाईँ जहाँ जानुहोस् जे गर्नुहोस् जहिले पनि सुनिराख्नु भएको छ तपाईँको सोसल मिडिया लिएर अहिले जताततै वर्ल्ड कपको चर्चा रहेको छ।
1: England
2: team nickname
1: the three lions
2: team manager
1: Thomas Tuchel
2: team captain
1: Harry Kane
2: World Cup

बिमल मगरले गाउनुभएको एउटा मिठो गीत हामीले सुनिरहेका थियौँ। अब यो गीत पछि भने वर्ल्ड कप आउँदा सायद कतिपय फ्यानहरूले भनौँ न तपाईँ हामी जस्तै कतिपयलाई प्लेयर मनपर्छ, कतिपय कन्ट्री मन पराउनुहुन्छ, कतिपयले भने जर्सी नम्बर मन पराउनुहुन्छ होइन, कतिपयले इन्डिभिजुअल प्लेयरहरूलाई समर्थन गर्नुहुन्छ, कतिले कन्ट्रीलाई। ओके, त्यो आफ्नो ठाउँमा छँदैछ। वर्ल्ड कप केवल फुटबलको महाकुम्भ मात्र होइन, यो त एउटा फ्यासन र स्टाइलको मेला पनि हो भन्दा पनि फरक पर्दैन। थरी थरीका मानिसहरूको त्यो स्टाइल, प्लेयरहरूले आफ्नै स्टाइल, हेयर स्टाइलदेखि जर्सीको स्टाइलहरूको विषयमा विश्व फ्यासन बजारमै ठुलो परकम्प ल्याइसकेको छ। नेपालमा पनि अहिले विभिन्न स्थानहरूमा वर्ल्ड कपले रङ्गिएको छ, सोसल मिडियामा देख्न सक्नुहुन्छ होइन। विशेष गरेर व्यापारीहरूले पनि थरी थरीको प्लेयरहरूले लगाउने जर्सीहरू सेल गरिराख्नु भएको अवस्था हो र यसै क्रममा बढी मात्रामा चर्चा रहने भनेको जर्सीको त्यो लस्करमा, विशेष गरेर जर्सी नम्बर 10 नै हुनसक्छ होइन। जर्सी नम्बर 10 यो भनिरहनु परेन यो कसको जर्सी हो भनेर, फुटबलका पण्डितलाई मात्र होइन फुटबलमा खासै चासो नभएकालाई पनि त्यो देख्न साथ यो फलाना प्लेयरले लाउँछ भन्ने हुन्छ। फुटबलको अरू कुरा थाहा नभए पनि त्यो जर्सी भने थाहा हुनसक्छ होइन, सायद लियोनल मेस्सी सबैले भन्नुहुन्छ। अहिले बजारमा सर्वाधिक माग भएको जर्सी नै अर्जेन्टिनाको लियोनल मेस्सीले लगाउने नम्बर 10 बच्चा होस्, बुढापाका भनौँ न अलि युवा जमातहरूलाई नै किन नहोस् त्यो जर्सी मनपर्छ। र युवा जमातमा उनीहरूको रोजाइ भने फरक हुनसक्छ। यस्तै गरी अनलाइन प्लेटफर्ममा अर्जेन्टिना पोर्चुगलको जर्सीको माग बढिरहेको छ। नम्बर 10 किन विशेष रहन गए त? फुटबलमा नम्बर 10 विशेष नम्बर मानिन्छ र यो परम्परागत यो नम्बर कुनै पनि टिमको सबैभन्दा सृजनशील अनि प्रतिभाशाली भनौँ न उनीहरूको प्लेयरको स्ट्रेन्थ

टेन्थ अनि स्किल्स जुन विभिन्न किसिमको खेलमा आफूले सिकेका स्किल्सहरूलाई देखाउने चलन पनि छँदैछ. इतिहासमा धेरै महान खेलाडीहरूले भनौँ न, यो फुटबलको कुराकानी गर्नुपर्दा उनीहरूले 10 नम्बरको जर्सी लगाएर निकै राम्रो पनि गरेका छन्. र लियोनल मेस्सीले अर्जेन्टिनाको लागि नम्बर 10 जर्सी लगाउँदै आएका छन् भने बार्सिलोनामा हुँदा पनि उनले अहिलेको इन्टर मायामीमा हुँदा पनि जर्सी नम्बर 10 नै लगाइरहेका थिए. र त्यसैले पनि यो नम्बर अहिले विश्वभरि मेस्सीसँगै जोडिएर पनि चिनिन्छ. अझ पहिलाको कुरा गर्ने हो भने हिस्ट्रीमा, यो फुटबलको हिस्ट्रीमा मेस्सीभन्दा धेरै पुरानो छ यो नम्बर 10 कुरा. 1958 ब्राजिलको वर्ल्ड कप जित्दा वर्ल्डभरि नै बढी चर्चित रहेका प्लेयर पेलेले पनि नम्बर 10 जर्सी लगाएका थिए. एकदमै फुटबलका महारथी भनिन्छ पेले. पेलेले पनि नम्बर 10 नै लगाएका थिए. त्यहीबाट नै यो नम्बरले चर्चा पाउन सुरु गरेको हो. अनि त्यस्तै गरी डिएगो म्याराडोनाले पनि अर्जेन्टिनाको लागि यही नम्बर लगाएका थिए. 1986 वर्ल्ड कप जित्दा पनि म्याराडोनाको नम्बर 10 जर्सी फुटबल इतिहासकै सबैभन्दा चर्चित जर्सी मध्ये एक बन्यो. र अहिले पनि जब जब वर्ल्ड कप आउँछ अनि उहाँले गरेको त्यो दृश्य थियो, यति पटक रिपिट गरिन्छ होइन, सायद यहाँहरूमध्ये टेलिभिजन हेर्नेले त्यो महसुस गर्नुभएको छ. अनि त्यस्तै गरी फ्रान्सका स्टार प्लेयर भनौँ, जिनेदिन जिदानको जर्सी नम्बर 10 पनि हो. त्यति बेला उनी 1998 फ्रान्सले पहिलो पटक वर्ल्ड कप जित्दा पनि जिनेदिन जिदान राम्रो खेलाडी थिए. र ब्राजिलका चर्चित खेलाडी रोनाल्डिनो, रोनाल्डिनोले पनि उनको नाम अलि ब्राजिलियन हुन्, रोनाल्डिनोको नाम अलि लामो छ. उनको पुरा नाम चाहिँ रोनाल्डो लुइस नाइजेरियो डी लिमा पनि हो, तर सबैले ब्राजिलियन लेजेन्ड रोनाल्डो मात्रै भन्छन्. उनले पनि नम्बर 10 जर्सी नै लगाएका थिए. सन् 2002 वर्ल्ड कप जित्ने खेलाडी हुनुहुने पनि. र त्यसपछि पनि मेस्सीले नम्बर 10 नै उचाइमा पुर्याए. र लियोनल मेस्सीले अर्जेन्टिनालाई प्रमुख अन्तर्राष्ट्रिय उपाधिहरू दिलाउँदै नम्बर 10 केवल एउटा अङ्क मात्र नभएर सफलताको प्रतीकको रूपमा पनि उनले परिचित बनाएका छन्। यो नम्बर मात्रै होइन, अन्य नम्बरहरू पनि छन्, अन्य प्लेयरहरू पनि छन् होइन. जर्सी मात्र होइन, लियोनल मेस्सीको हेयर स्टाइल अनि उनको दाढीको शैली होइन, अगाडि काट्ने फेसको दाढी, ट्याटु डिजाइन समेत एकदमै धेरैले फलो गरेको पनि पाइन्छ. अब अहिलेको समयमा फुटबललाई मन पराउनेहरू जो हुनुहुन्छ, फुटबल तपाईँ हामीले बुझ्ने तरिका फरक होला, अरूले बुझ्ने तरिका फरक होला, त्यही भएर नै धेरैले यसरी फलो गर्छन् होला. आउनुहोस् अबको प्रस्तुतिमा भने हामी एउटा मिठो गीत सुनौँ.

0: SBS गोर्खा रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नुभयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछुडौ
0: यो BFBS गोर्खा रेडियो हो।

उदित नारायण झा र अल्का याग्निकको युगल स्वरबद्ध प्रस्तुत गीत थियो। हामीले कुराकानी गरिरहेका थियौँ श्रोता, वर्ल्ड कपमा अहिले नम्बर 10 जर्सी एकदमै पपुलर भइरहेको विषयमा, र लियोनल मेस्सीको जर्सी मात्र होइन, उनको हेयर स्टाइल अनि त्यो फेसको दाढीको शैली होइन, ट्याटु अहिले उनको शरीरमा कतिवटा छ होला, यदि कसैले प्रश्न गर्यो भने त्यो पनि तपाईँहरूले थाहा पाउन सक्नुहुनेछ। ओके, अन्य जर्सीको पनि त्यत्तिकै आकर्षण छ होइन, वर्ल्ड कप ठुला फुटबल प्रतियोगिताको समयमा लियोनल मेस्सीको नम्बर 10 जर्सी सबैभन्दा बढी चर्चामा रहे पनि अन्य प्लेयरहरूले लगाउने जर्सीप्रति पनि समर्थकहरूको निकै आकर्षण अहिले बढिरहेको छ। र क्रिस्टियानो रोनाल्डो पोर्चुगलबाट उनी खेल्छन्, उनको जर्सी नम्बर 7 हो। जर्सी नम्बर 7 विश्वकै सबैभन्दा लोकप्रिय जर्सी मध्ये एक मानिन्छ। रोनाल्डोका समर्थकहरूको लागि CR7 लेखेको एउटा जर्सी होइन, सायद तपाईँको घरमा पनि हुनसक्छ होइन, कतिपयको हुनसक्छ। अनि त्यसै गरी केलियन एम्बापेको फ्रान्स टोलीको जर्सी होइन, नेमारको ब्राजिलियन टिमको जर्सी, अनि बेलिङ्गमको अब इङ्ल्यान्ड टिमको जर्सी होइन, यस्ता थुप्रै जर्सीहरू पनि तपाईँहरू युथहरूको बेसमा निकै रुचाइएको छ। र कतिपयले मनपर्ने खेलाडीप्रतिको समर्थन व्यक्त गर्नको लागि यी र यस्ता जर्सीहरू किनेर लगाइरहेका छन् भने, कतिपयले ब्राजिलको पहेँलो कलर अनि अर्जेन्टिनाको निलो र सेतो, फ्रान्सको निलो जस्ता आकर्षक रङले पनि उनीहरूले जर्सी पहिरेको युवा पुस्ताले अहिले फुटबलको जर्सी अनि खेल हेर्ने साधन मात्र नभई युवा पुस्ताको एउटा पहिरन शैली र एउटा पहिचान महत्त्वपूर्ण हिस्सा बनेको छ भनौँ न। खेलभन्दा ठुलो बनेको छ वर्ल्ड कपको यो प्रभाव। अहिले वर्ल्ड कप खेलसँगै व्यापार छ, फ्यासन छ, मनोरञ्जन छ होइन, अनि अहिले सामाजिक सञ्जाल एकदमै रङ्गीन बनेको छ। यसको साथसाथै जर्सी पनि विभिन्न देशमा बिक्री भइरहेको छ, खेल हेर्ने जमघट बढिरहेको छ, सामाजिक सञ्जाल फुटबलमय बनेको छ होइन। ओके, तपाईँहरूले पनि यस्तै गरी वर्ल्ड कप सुरु हुने बित्तिकै अहिले भनौँ न धेरैजसो मानिसहरूलाई अर्जेन्टिना, ब्राजिल अनि पोर्चुगल, फ्रान्स, इङ्ल्यान्ड भनेको पनि हामी सुन्छौँ। ओके, तपाईँले कसलाई सपोर्ट गर्नुहुन्छ? यदि तपाईँले पनि कसैलाई सपोर्ट गर्नुहुन्छ भने हामीलाई पठाउन सक्नुहुनेछ। तपाईँले जसलाई सपोर्ट गर्नुहुन्छ उहाँको खेल पनि हेर्दै हुनुहुन्छ होला। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ।

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

अब यो गेतपछि भने इङ्ल्यान्डका प्लेयरहरूको विषयमा पनि कुरा गरौँ. इङ्ल्यान्डका प्लेयरहरू वर्ल्ड कप लेजेन्ड्स, रेकर्ड ब्रेकिङ गोल स्कोरर्सहरू अथवा अहिलेको मोडर्न आइकन्सहरू पनि धेरै राम्रा राम्रा प्लेयरहरू छन्. अल टाइम लेजेन्ड्सको कुराकानी गर्नुपर्दा ग्रेटेस्ट डिफेन्डर भन्नुपर्छ इङ्ल्यान्डको हिस्ट्रीमै एकदमै राम्रो प्लेयर जसले 1966 वर्ल्ड कप जिताउनको लागि ठुलो हात पनि थियो बबी मुर. अनि त्यस्तै गरी बबी चार्ल्टन पनि मिड फिल्डर हुनुहुने म्यान्चेस्टर युनाइटेडको लेजेन्ड पनि हुन्. 1966 वर्ल्ड कपको टिममा थिए दुवैजना. गोर्डन ब्याङ्क्स गोलकिपर, उनी पनि एकदमै राम्रो गोलकिपर हुन्, ग्रेटेस्ट गोलकिपर. अनि एलन सेरर प्रिमियर लिगको हिस्ट्रीमा पनि उनले 260 गोल गरेका छन्. मोडर्न आइकन्सहरूको कुराकानी गर्नुपर्दा अहिलेका ह्यारी केन, ह्यारी केन पनि इङ्ल्यान्डको नेसनल टिममा अहिले वर्ल्ड कप खेल्दैछन्. अनि त्यस्तै गरी वान अफ द मोस्ट नेचुरली गिफ्टेड प्लेयर भन्नुपर्छ वाइन रुनी, म्यान्चेस्टर युनाइटेडबाट खेल्थे, उनी पनि इङ्ल्यान्डको सेकेन्ड अल टाइम लिडिङ स्कोरर हुन् भन्दा पनि फरक पर्दैन. डेभिड बेकहामको त के कुरा गर्नु, ग्लोबल कल्चरल आइकन फेमस छन् उनी. उनी पनि म्यान्चेस्टर युनाइटेडकै प्लेयर हुन् पहिले. र स्टेभन जेरार्ड लेजेन्डरी लिभरपुलबाट खेल्ने मिडफिल्डर हुन्. ओके, अरू पनि छन्. अब भने हामी करिब करिब यो दोस्रो घण्टाको पनि अन्तिम चरणतिर आइपुगेका छौँ. त्यो समयको यो चर्चा बटुलेको गीत हो खेमराज गुरुङको स्वरमा.

योगेश काजी र सारिका घिमिरेको युगल स्वरूप प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईंलाई सुनाउँदै छु यो मिठो गीत।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: एन्भामाथि फिफाको जुन निलम्बन भयो, यो निलम्बन फुकुवाका लागि अब के गर्नुहुन्छ तपाईँहरू?
4: यो चाहिँ नेपालको लागि, खास गरी फुटबल क्षेत्रको लागि दुःखद विषय हो र सरकारले यसलाई चाहिँ एकदमै गम्भीरताको साथ लिएको छ। यो नहुने कुरो भयो, तत्कालीन पदाधिकारीहरूको गैर जिम्मेवारीपनको कारणले गर्दाखेरि उहाँहरूले आफ्नो दायित्व कर्तव्य निभाउन नसकेको कारणले गर्दाखेरि आज फुटबललाई यहाँसम्म पुगाएको छ। अन्तर्गतको त सरकार यसको जिम्मेवार त लिन्छ नै, सरकारले चाहिँ अब दुई तिनवटा रणनीतिबाट अगाडि बढ्न खोजिरहेछन्। पहिलो रणनीति भनेको फिफा र एएफसीसँग चाहिँ अनुरोध गर्ने, जुन निलम्बन छ यसलाई फुकुवाको लागि अगाडि बढाएको छ, सरकार सफल भइरहेको छ हाम्रो, होइन, र निकट भविष्यमा हामीले फिफासँग समन्वय गरिरहेछौँ, होइन, छलफल गरिरहेछौँ, पत्रकार गर्नेवाला छौँ।
3: सरकार र सरकार मातहतको खेलकुद परिषदको जिद्दी अडानका कारण एन्फा र राष्ट्रिय फुटबल निलम्बनमा पर्यो भन्ने रियलाइजेसन चाहिँ छ कि छैन तपाईँहरूलाई?
4: होइन, यस्तो राष्ट्रिय खेलकुद परिषद त डेढ महिना अगाडि चाहिँ लगाएको, आफूले लगाएको निलम्बन त फुकुवा गरेका छ, त्यो चाहिँ तपाईँहरूले उठाउनुहुन्न त्यो कुरो। अर्को विषय भनेको तत्कालीन पदाधिकारीहरूले जो चाहिँ त्यसको लिडरसिप गरिरहेछ, डेढ महिना अगाडि निकालेको फुकुवा गरेको चिजलाई चाहिँ उहाँहरूले एक पटक पनि कार्यकारी समितिको बैठक नबसिकन यो अवस्थामा पुर्याउने, त्यो क्वेसन कसले उठाउने श्रीमान?
3: अनि त्यो भनेको एन्फा हो सबभन्दा ठुलो दोषी
4: हो त नि। जुन संस्था चार वर्ष लिड गर्यो, जहाँबाट सेवा सुविधा लियो, जहाँबाट उहाँले देश विदेश भ्रमण गर्नुभयो, त्यो संस्थाको मान्छे जिम्मेवार हुनु पर्दैन।
3: अनि अहिले भर्खर यहाँले भन्नुभयो जिम्मेवारी सरकारले लिन्छ, भनेपछि त जिम्मेवार सरकार
4: अन्तर्गतमा त अब अन्तिममा त के भयो भने सबै गल्ती त आए यता आएर सरकारले दुःखद अवस्थामा पुगेछ, सरकार गम्भीर छ र यो अवस्था आएपछि त सरकारले जिम्मेवार लिएर त अब पहल त गर्दैछ आफ्नो तरिकाबाट।
3: अनि
4: तर यो
3: फिफाले यो भन्दा अगाडि नै भनेको थियो नि, अनि उसले भने सुन्दै नसुन्ने फिफाले भनेको छ तेस्रो पक्ष हाबी भयो नेपालको फुटबलमा भनेर।
4: फेरि अब यहाँहरूलाई अब यो डेढ महिना अगाडि एन्फालमाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद अथवा सरकारले चाहिँ फुकुवा गरेका छ। यो डेढ महिना अगाडि उहाँहरू सुतेर बस्नुभयो, एउटा कार्यकारी समितिको बैठक पनि बस्नु भएन, हामीले बारम्बार घतघत्याउँदा पनि अब एकजना पूर्व जाने, एकजना पश्चिम जाने, आफ्ना घर जाने, अरू पदाधिकारी बोलाएर कुरा गर्दाखेरि पनि हामीले बैठकै बोलाएको छैन। यदि उहाँहरूले बैठक बोलाएको दिएको भए यो अवस्था आउँदैन थियो। हामीले अन्तिमसम्म के भन्यो भने तपाईँहरूको के गर्ने हो, एउटा कार्यकारी समितिबाट डिसिजन गरेर ल्याउनुहोस् त, हामी कहाँ चुनावैमा जाने, चुनावैमा जाने के गर्ने, त्यतिसम्म सरकार अन्तिम आवर्तमा लचिलोपन देखाउँदाखेरि पनि उहाँहरूले एउटा पद्य अहमताको लागि होला, गर्नुपर्ने पद्य दायित्व पुरा नगरिकन उहाँहरू निस्किएर अब छ गते म्याच सघाउनु भयो। त्यसको जिम्मा त अब अन्तिममा कोही नहुँदाखेरि त टुरो खेलाडीको जिम्मा कसले लिन्छ? सरकारले त लिनै पर्ने हुन्छ। अब सरकार लिएर अब पहल गरिरहेछ सरकार।
3: तर के भन्ने मेहताज्यू, एन्फाका पदाधिकारीलाई विदेश जान समेत रोकिदिनु भयो है तपाईँहरूले?
4: हामीले त अब रोक्ने भनेको त्यो उसलाई चाहिँ यहाँबाट विदेश भ्रमण गर्नलाई चाहिँ दिने, एउटा कार्यकारी समितिको बैठक बसेर ल्याउनुहोस् त तपाईँहरूको निर्णय गरेर के गर्नुपर्ने, त्यो पनि गर्न नसक्ने, उहाँको मात्रै त खोलेर हुँदैन थियो नि त होला त, त्यहाँ त अरू पदाधिकारी पनि खोल्नुपर्ने थियो होला नि त, उहाँले अनुरोध गर्नुपर्ने थियो होला नि त निर्णय गरेर, व्यक्तिगत विषय थिएन होला, संस्थागत विषयबाट गएको थियो, तर पनि हामीले भन्यो ल यो निर्णय गरेर ल्याउनु सबैजना, हामीले जे जे गर्नुपर्ने छ, कान बाउँदै खोल्नु पर्यो भने खोल्दैन पनि भन्यो।
3: निलम्बनको अवधि लम्बियो यदि भने त्यो बेलासम्म राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदैन, त्यसको लागि एन्फा सहित खेलाडीलाई पक्कै पनि क्षति होला, त्यसको भरण पोषण कसले कसरी गर्ने सदस्य सचिवज्यू?
4: अब के अरे, हामीले एकदमै पहल गरेका छौँ, एकदम गम्भीरता साथ यो विषयलाई लिएका छौँ सरकारको तर्फबाट, र फुकुवा नहुन्जेलसम्म अवधि त सरकारको अन्तर्गतमा त सरकारले जिम्मा लिनै पर्ने हुन्छ। सरकारले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने जुन डोमेस्टिक जुन खेल छ, क्रियाकलाप छ, डोमेस्टिक पूर्वाधारहरू छ, त्यो विषयमा सरकारले आवश्यक कार्यहरू गर्छन् है। तर पनि मुख्य चाहिँ के हो भने पहल चाहिँ उता अगाडि बढ्छ, दुइटै काम सुरु हुन्छ।
3: फिफाको एक्सन प्रति राष्ट्रिय खेलकुद परिषद सरकार कतिको लज्जित छ?
4: सरकार त अब यस्तो भयो नि त, नेपाल जोडिएपछि सरकारसँग जोडिने विषय भयो त, हजुरहरूले एन्फा विषय किन उठाइदिनुहुन्न क्या? एन्फाले चार वर्ष जसले चार दिन अगाडि भर्खर उहाँको टुङ्गिएको छ, म्याच सकिएछ, उहाँहरूले यो विषयहरू उठाइदिएको भए त आज सरकारसँग जोडिने विषय त थिए।
3: अनि एन्फालाई चाहिँ के गर्छ त सरकारले?
4: अब अहिले अब त्यसको पनि त केही न केही त होला नि त, प्रक्रियाहरू छलफलहरू भइरहेको, त्यो विषय पनि अगाडि बढ्दैछ।
2: भिसा उद्देश्य विपरीत नेपालमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि गर्ने विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको हो। शंकास्पद गतिविधि गर्ने विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने र

नमस्कार, सुस्वागतम बीएबीएस बाट त्रिवेणी कार्यक्रमको हामी दोस्रो घण्टामा छौं। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा राणा। अहिले प्रस्तुत मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो, सालको पात हे भरे भन्ने गीतसँगै हामी कार्यक्रमलाई अघि बढाइरहेका छौं। कार्यक्रमको दोस्रो घण्टामा म तपाईँलाई सुनाउँदैछु जगदीश समालको स्वरमा यो मिठो गीत।

जगदीश समान लगाउनु भएको यो गीत सँगै अब हामी कार्यक्रमलाई अघि बढाउ। मुटुको रोगीको लागि माछा निकै फाइदाजनक हुन्छ र माछामा पाइने ओमेगा 3 फ्याटी एसिडले मुटु र मांसपेशीलाई पनि एकदमै बलियो बनाउँछ। यति मात्रै होइन, यसका थुप्रै फाइदाहरू पनि छन् र कतिपय अवस्थामा चिकित्सकले नै माछा खानुपर्ने सुझाव दिन्छन् भने माछाले केही प्रकारका स्वास्थ्य विकार पनि हटाउँछ। लो फ्याट अनि अधिक प्रोटिन भएको र ओमेगा 3 फ्याटी एसिड समेत केही पोषक तत्वले भरिपूर खाना पनि हो र मुटुका रोगीहरूलाई माछा निकै उपयोगी हुन्छ र माछामा पाइने ओमेगा 3 फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो पनि बनाउँछ र मस्तिष्कलाई पनि निकै फाइदा गर्छ माछाले। खास गरी पढ्ने बच्चाहरूको लागि पनि यो एकदमै राम्रो हो। माछामा रहेको पोषक तत्वले मस्तिष्कलाई राम्रो गर्छ, यसमा रहेको फ्याटी एसिडले दिमागलाई तेज बनाउँछ, स्मरण शक्ति पनि त्यतिकै मात्रामा बढाउँछ र यसका साथै प्रोटिनले मस्तिष्कको नयाँ कोशिका पनि निर्माण गर्छ।

0: रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। माछा मुटुका रोगीहरूको लागि त एकदमै फाइदाजनक छ, अनि त्यस्तै गरी बच्चाहरूको लागि पनि, र यो सबैको लागि उत्ति नै माछा एकदमै राम्रो खाना हो। र माछामा पाइने ओमेगा 3 ले पनि छाला र कपाललाई एकदमै फाइदा गर्छ। यसले छालाको चमक पनि कायम राख्छ र कपाललाई पनि एकदमै मुलायम र बलियो पनि बनाउँछ। माछाले क्यान्सरबाट पनि बचाउँछ र नियमित रूपमा माछा सेवन गर्दा क्यान्सरको खतरा पनि कम हुन्छ। माछामा हुने ओमेगा 3 फ्याटी एसिडले क्यान्सरको कोशिकाहरू बढ्न दिँदैन र यसको सेवनले ब्रेस्ट क्यान्सर, प्रोस्टेट क्यान्सरको जोखिम पनि एकदमै कम गर्छ। त्यसै गरी माछाको सेवनले डिप्रेसनको अवस्थामा पनि माछा सेवन निकै फाइदाजनक हुन्छ। बीएबीएसबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। अबको प्रस्तुतिमा म तपाईँलाई एउटा मिठो गीत सुनाउँछु। यो लोक भाकाको गीतबाट हामी एकैछिन रमाइलो गरौं र त्यसपछि भने हामी फेरि अर्को गीत सुन्नेछौं।

0: एक्सप्रेस गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS गोर्खा रेडियो।

एसबीएसबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। आफूलाई जाँच्ने कसरी त हामी त्यो प्रसङ्गतर्फ लागौं। हो, आफूलाई जाँच्न गाह्रो हुन्छ। मेरो पनि कति नराम्रो बानीहरू होला कि म आफूलाई थाहा हुँदैन, तर अरूलाई चाहिँ थाहा हुन सक्छ। राम्रो लुगाफाटा लगाएर तयार भइसकेपछि जसरी हामी ऐनाको अगाडि उभिएर आफूलाई निहाल्छौँ, त्यसै गरी आफ्नो आनी बानीलाई निहाल्न सकिन्छ भने त्यो एकदमै राम्रो हो। मानिलिउँ तपाईँ कुनै सार्वजनिक स्थानमा हुनुहुन्छ, तपाईँले आफ्नो तलतल मेट्न जसरी चुरोटको खोजी गर्नुभयो, ठिक त्यसै गरी आफूले सेवन गर्ने चुरोटको धुवाले अरूलाई असर गर्छ भन्ने बिर्सिनुभयो। हो, तपाईँलाई थाहा पनि हुनसक्छ, तर थाहा भएर पनि के गर्ने? आफूलाई त एकदमै तलतल लागिसकेको छ, भनौँ न मनमा बेचैन भइरहेको छ। जब तपाईँले चुरोटको सेवन गर्नुहुन्छ अनि एक सरको तानेर धुवा उडाउनुहुन्छ, तपाईँलाई कस्तो आनन्द हुन्छ। तर त्यही आनन्दको बावजुद अरूलाई भने समस्या हुन सक्छ। अरू मानिसहरू जो चुरोटको सेवन गर्दैनन् उनीहरूलाई असर गरिरहेको हुन्छ, तपाईँलाई थाहा नभएको पनि होइन। तर तपाईँले यसरी बेप्रवाह रूपमा चुरोट सेवन गरिराख्दा त्यसले अरूलाई कत्तिको असर गरेको छ त, अरूको स्वास्थ्यप्रति कति पनि संवेदनशील हुनुहुन्छ भन्ने कुरा त्यहाँबाट थाहा हुन्छ। अब यस्तै गरी कुनै पनि सार्वजनिक यातायातमा तपाईँ भिडभाडमा अरूलाई धकेलेर अघि बढ्नुहुन्छ, उछिन्नुहुन्छ, अरूलाई असजिलो ढङ्गले बस्नुहुन्छ, अथवा तपाईँ सिटमा बसिराख्नु भएको छ, तपाईँभन्दा कमजोर अशक्त वृद्ध मानिसहरू उभिएका छन् र उनीहरूको लागि तपाईँले सिट छाड्नुहुन्न, त्यसो हो भने पनि तपाईँको आनी बानीमा सन्देह गर्नै पर्छ। यस्तो समस्यालाई हटाएर भनौँ न हाम्रो आनी बानी, हामीले गर्ने व्यवहार, हामीले सोच्ने ढङ्गबाट निर्धारित हुन्छ। अत खराब प्रवृत्तिले हामीलाई भित्रभित्रै विषाक्त बनाउँछ, किनभने यो एक विकार हो जसले हामीलाई रोगी र जीर्ण पनि बनाउँछ। खराब प्रवृत्तिले हामीलाई भित्रभित्रै कुरूप बनाइरहेको हुन्छ। यसबाट बस्नको लागि हामीले आफैले आफैलाई निहाल्न सक्नुपर्दछ। अब यो प्रसङ्गपछि भने हामी अर्को एउटा मिठो गीत सुनौँ।

कार्यक्रमको करिब करिब अन्तिम चरणतिर आइपुग्यौं। मलाई साथ दिनुभयो र यो बसाईमा हामीले रमाइला गीतहरू पनि सुन्यौं। कार्यक्रमबाट म रूपा राणा पनि बिदा चाहन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाई बाई।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाली फुटबलमाथि विश्व फुटबल महासंघले निलम्बरको कारवाही गरेपछि खेलाड़ीको भविष्यमाथि नै प्रश्न उठेको छ। राष्ट्रिय खेलकुद परिषदले निलम्बन फुकुवाका लागि प्रयास शुरू भइसकेको बताएको छ। परिषदका सदस्य सचिव रामचरित्र मेहता
4: एन्भामाथि फिफाको जुन निलम्बन भयो यो निलम्बन फुकुवाका लागि अब के गर्नुहुन्छ तपाईँहरू?
5: यो चाहिँ नेपालको लागि खास गरी फुटबल क्षेत्रको लागि दुःखद विषय हो र सरकारले यसलाई चाहिँ एकदमै गम्भीरताको साथ लिएको छ। यो नहुने कुरो भयो तत्कालीन पदाधिकारीहरूको गैर जिम्मेवारीपनको कारणले गर्दाखेरि उहाँहरूले आफ्नो दायित्व कर्तव्य निभाउन नसकेको कारणले गर्दाखेरि आज फुटबललाई यहाँसम्म पुगाएको छ। अन्तर्गत त सरकार यसको जिम्मेवार त लिन्छ नै, सरकारले चाहिँ अब दुई तिनवटा रणनीतिबाट अगाडि बढ्न खोजिरहेका छन्। पहिलो रणनीति भनेको फिफा र एएफसीसँग चाहिँ अनुरोध गर्ने जुन निलम्बन छ यसलाई फुकुवाको लागि अगाडि बढाएको छ, सरकार सफल भइरहेको छ हाम्रो होइन, र निकट भविष्यमा हामीले फिफासँग समन्वय गरिरहेछौँ होइन, छलफल गरिरहेछौँ, पत्रचार गर्नेवाला छौँ।
4: सरकार र सरकार मातहतको खेलकुद परिषदको जिद्दी अडानका कारण एन्फा र राष्ट्रिय फुटबल निलम्बनमा पर्यो भन्ने रियलाइजेसन चाहिँ छ कि छैन तपाईँहरूलाई?
5: होइन, यस्तो राष्ट्रिय खेलकुद परिषद त डेढ महिना अगाडि चाहिँ लगाएको आफूले लगाएको निलम्बन त फुकुवा गरेछ, त्यो चाहिँ तपाईँहरूले उठाउनुहुन्न त्यो कुरो। अर्को विषय भनेको तत्कालीन पदाधिकारीहरूले जो चाहिँ त्यसको लिडरसिप गरिरहेछ डेढ महिना अगाडि निकालेको फुकुवा गरेको चिजलाई चाहिँ उहाँहरूले एक पटक पनि कार्यकारी समितिको बैठक नबसिकन जो अवस्थामा पुर्याउने त्यो क्वेसन कसले उठाउने श्रीमान?
4: अनि त्यो भनेको एन्फा हो सबभन्दा ठुलो दोषी
5: हो त नि, जुन संस्था चार लिड गरो, जहाँबाट सेवा सुविधा लियो, जहाँबाट उहाँले देश विदेश भ्रमण गर्नुभयो, त्यो संस्थाको मान्छे जिम्मेवार हुनु पर्दैन।
4: अनि अहिले भर्खर यहाँले भन्नुभयो जिम्मेवारी सरकारले लिन्छ भनेपछि त जिम्मेवार सरकार
5: अन्तिममा त के भयो भने सबै गल्ती त आए यता आएर सरकारले दुःखद अवस्था पुगेछ, सरकार गम्भीर छ र यो अवस्था आएपछि त सरकारले जिम्मेवारी लिएर त अब पहल त गर्दैछन् आफ्नो तरिकाबाट।
4: अनि
5: तर यो
4: फिफाले योभन्दा अगाडि नै भनेको थियो नि, अनि उसले भने सुन्दै अनि सुन्दै नसुन्ने फिफाले भनेको छ तेस्रो पक्ष हाबी भयो नेपालको फुटबलमा भनेर।
5: फेरि अब यहाँहरूलाई अब यो डेढ महिना अगाडि एन्फामाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद अथवा सरकारले चाहिँ फुकुवा गरेका छ। यो डेढ महिना अगाडि उहाँहरू सुतेर बस्नुभयो, एउटा कार्यकारी समितिको बैठक पनि बस्नु भएन, हामीले बारम्बार घटघट्याउँदा पनि अब एकजना पूर्व जाने एकजना पश्चिम जाने आफ्ना घर जाने अरू पदाधिकारी बोलाएर कुरा गर्दाखेरि पनि हामीले बैठकै बोलाएको छैन। यदि उहाँहरूले बैठक बोलाएको दिएको भए यो अवस्था आउँदैन थियो। हामीले अन्तिमसम्म के भन्यो भने तपाईँहरूको के गर्ने हो, एउटा कार्यकारी समितिबाट डिसिजन गरेर ल्याउनुहोस् त हामी कहाँ, चुनावैमा जाने हो, चुनावैमा जाने के गर्ने, त्यतिसम्म सरकार अन्तिम आवर्तमा लचिलोपन देखाउँदाखेरि पनि उहाँहरूले एउटा पद्य अहमताको लागि होला, गर्नुपर्ने पद्य दायित्व पुरा नगरिकन उहाँहरू निस्किएर अब छ गते म्याच सघाउनु भयो, त्यसको जिम्मा त अब अन्तिममा कोही नहुँदाखेरि त टुरो खेलाडीको जिम्मा कसले लिन्छ, सरकारले त लिनै पर्ने हुन्छ। अब सरकार लिएर अब पहल गरिरहेछ सरकार।
4: तर के भन्ने मेहताज्यू, एन्फाका पदाधिकारीलाई विदेश जान समेत रोकिदिनु भयो है तपाईँहरूले?
5: हामीले त अब रोक्ने भनेको त्यो उसलाई चाहिँ यहाँबाट विदेश भ्रमण गर्नलाई चाहिँ दिने एउटा कार्यकारी समितिको बैठक बसेर ल्याउनुहोस् त तपाईँहरूको निर्णय गरेर के गर्नुपर्ने त्यो पनि गर्न नसक्ने, अब उहाँको मात्रै त खोलेर हुँदैन थियो नि त होला त, त्यहाँ त अरू पदाधिकारी पनि खोल्नुपर्ने थियो होला नि त, उहाँले अनुरोध गर्नुपर्ने थियो होला नि त निर्णय गरेर, व्यक्तिगत त विषय थिएन होला, संस्थागत विषयबाट गएको थियो, तर पनि हामीले भन्यो ल यो निर्णय गरेर ल्याउनु सबैजना, हामीले जे जे गर्नुपर्ने छ कान बाउजाइन खोल्नु पर्यो भने खोल्दैन पनि भन्यो।
4: निलम्बनको अवधि लम्बियो यदि भने त्यो बेलासम्म राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदैन, त्यसको लागि एन्फा सहित खेलाडीलाई पक्कै पनि क्षति होला, त्यसको भरण पोषण कसले कसरी गर्ने सदस्य सचिवज्यू?
5: अब के अरे हामीले एकदमै पहल गरेका छौँ, एकदम गम्भीरता साथ यो विषयलाई लिएका छौँ सरकारको तर्फबाट, र फुकुवा नहुन्जेलसम्म अवधि त सरकारको अन्तर्गतबाट सरकारले जिम्मा लिनै पर्ने हुन्छ, सरकारले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने जुन डोमेस्टिक जुन खेल छ, क्रियाकलाप छ, डोमेस्टिक पूर्वाधार छ, त्यो विषयमा सरकारले आवश्यक कार्यहरू गर्छन् है, तर पनि मुख्य चाहिँ के हो भने पहल चाहिँ उता अगाडि बढ्छ, दुइटै काम सुरु हुन्छ।
4: फिफाको एक्सन प्रति राष्ट्रिय खेलकुद परिषद सरकार कतिको लज्जित छ?
5: सरकार त अब यस्तो भयो नि त, नेपाल जोडिएपछि सरकारसँग जोडिने विषय भयो त, हजुरहरूले एन्फा विषय किन उठाइदिनु हुन्न क्या. इन्फाले 4 वर्ष जसले 4 दिन अगाडि भर्खर उहाँको टुङ्गिएको छ, म्याच सकिएछ, उहाँहरूले यो विषयहरू उठाइदिएको हो. त आज सरकारसँग जोडिने विषय त थिए.
4: अनि इन्फालाई चाहिँ के गर्छ त सरकारले
5: अब अहिले? अब त्यसको पनि
2: BFBS, Gorkha Radio Hoy.

0: गएको छ महिनामा नेपालबाट 262 जना विदेशीलाई निकाला गरिएको तथ्याङ्क आएको छ।
1: भिसा उद्देश्य विपरीत नेपालमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि गर्ने विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको हो। शंकास्पद गतिविधि गर्ने विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने र दोषी देखिएकालाई रिपोर्ट गर्ने गरिएको विभागका निर्देशक टीकाराम ढकालको भनाइ छ। ढकालका अनुसार सन् 2026 शुरू भएता महिनामा विभागले अवैध क्रियाकलापमा संलग्न 272 जना विदेशी नागरिकलाई रिपोर्ट गरेको जानकारी दिनुभएको हो। पछिल्ला चार महिनामा यौन क्रियाकलापमा संलग्न भएको आरोपमा छमेलबाट 36 विदेशी महिलालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ। विभागले नेपाल भ्रमण गर्ने विदेशीको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनमा सहयोग गर्ने भन्दै विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली समेत सञ्चालनमा ल्याएको छ। यो प्रणालीमा होटेल, विमान कम्पनी, ट्राभल्स, मनी एक्सचेन्ज सहित 1500 भन्दा बढी निकाय आबद्ध भएका छन्। सन् 2025 नेपालले अवैध क्रियाकलापमा संलग्न 523 जना विदेशीलाई देश निकाला गरेको थियो। भिसाको उद्देश्य विपरीत बसेका लागू औषध कारोबार, मानव भेषविकन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसुर देखिएमा निकाला गर्ने गरिएको ढकालको भनाइ छ।
0: नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासीलाई किरा परेको खाना दिनेलाई कार्यवाही गरेर देखाउन चुनौती दिनुभएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खाना लागेको अम्लेटमा काँडा भेटिएको घटनामा 3,00,000 जरिवाना गरिएको प्रसंग निकाल्दै किरा परेको खाना दिनेलाई कति जरिवाना गर्ने भन्दै प्रश्न गर्नुभएको हो।
2: मन्त्रीले खाना लागेको अम्लेटमा काँडा भेटियो, 3,00,000 जरिवाना लाउनुभयो, ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कारवाही गर्दै हुनुहुन्छ? सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठीवास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ सरकारले। हामी नयाँ हौ, हर समस्याको समाधान गर्ने जादुई क्षमता बोकेर आएका छौँ भनेर भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने, यो सरकारमा वैचारिक स्पष्टता छैन, कन्सेप्चुअल क्लियरिटी छैन, सीमा बारे गैर जिम्मेवार टिप्पणी गर्छ, संहितासँग खेलवाड गर्न खोज्छ र प्रधानमन्त्री फेसबुकमा मस्करी गरेर बस्छन्। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गरे बिना यो हटाउन पाउँदैन।
0: बेलायतको राजदम्पति बकिङघम दरबारमा नबस्ने भएको छ। राजा चार्ल्सको यो निर्णयपछि 188 वर्ष पुरानो राज परम्परा पनि तोडिने भएको छ।
3: राजा चार्ल्स तृतीय र रानी कमिला बकिङघम दरबारको मर्मत सम्हार सकेपछि पनि त्यहाँ बस्न नजानु हुने भएको हो। राज परिवारको नयाँ फाइनान्सियल रिपोर्टमा यो जानकारी दिएको बीबीसीले जनाएको छ। बकिङघम दरबारको मर्मत आउँदो मार्चमा पूरा हुँदैछ। यो दरबार करिब 36,90,00,000 पाउन्डको लागतमा मर्मत गरिँदैछ। बकिङघम दरबार सन् 1837 बेलायती राजा वा रानीको आधिकारिक निवास हो। राजा रानी नबसेपछि यो दरबार राजपरिवारको मुख्य प्रशासनिक र औपचारिक केन्द्रका रूपमा भने कायमै रहनेछ। राजा चार्ल्सले आफ्नो आधिकारिक निवास बकिङघम दरबार नजिकैको क्लेरेन्स हाउसलाई नै बनाउने निर्णय गर्नुभएको छ। महारानी भिक्टोरियाको समयपछि कुनै पनि बेलायती राजा वा महारानीले बकिङघम दरबारको साटो अर्को घरलाई स्थायी निवास बनाएको यो पहिलो पटक हो। सन् 2005 बिहे भए चार्ल्स र कमिला क्लेरेन्स हाउसमा बस्दै आउनु भएको छ। यो भवन सेन्ट जेम्स दरबार नजिकै छ।
0: अब खबर फटाफट।
3: काभ्रे पलाञ्चोको बेथान्चो गाउँपालिका 1 च्याम्राङ बेसी झिङ्गे सड़कको रतन खोलामा बेली ब्रिज बनेपछि स्थानीयलाई सहज। बागमती प्रदेश सरकार र बेथान्चो गाउँपालिकाको लागत साझेदारीमा 1,70,00,000 पुल तयार। असार लागे पनि पानी नपर्दा कैलालीका धानका गरा सुकेर चिरा पर्न थाल्यो। बोरिङको पानीले रोपाई गरेका किसानका धान गरामै सुक्न थालेपछि किसानलाई चिन्ता। राजसभाको महाधिवेशन भइरहेको चितवन र आसपासमा 50 करोड़ भन्दा बढीको कारोबार। देशभरका प्रतिनिधि, पर्यवेक्षक र सुवेक्षकले जिल्लाका होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलायमान। भोजपुरको पौवादोङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम। गर्भवतीलाई स्टेशनमा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य। ट्राफिक कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 8,12,000 राजस्व संकलन गर्यो। यो अवधिमा जिल्लाभर 68 सवारी दुर्घटना। कालीकोटमा नदी खोलाबाट ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक लगाइयो। विपरीत हुने गरी काम गरे कानून बमोजिम कार्यवाही हुने चेतावनी। असार 15 गते नेपालभर करिब 1 अर्ब रुपियाँ बराबरको 75,00,000 लिटर दही बिक्री हुने अनुमान।
0: हवस् त खबर यति नै, नमस्कार।